0: सरकारले उचित क्षतिपूर्ति र राहतको व्यवस्था गरियोस्। साथै भोटेकोसी बाढीका कारण आफ्नो सम्पत्ति, रोजगारी, व्यवसाय गुमाएका हजारौं परिवार, विस्थापित नागरिकहरू, प्रभावित व्यक्तिहरू, विशेष गरी महिला, बालबालिका, गर्भवती, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूका लागि होलिस्टिक केयर, विशेष राहत, जीविकोपार्जन, पुनर्स्थापन र दीर्घकालीन पुनः निर्माणको कार्यक्रमहरू ल्याउन म सरकारलाई आग्रह गर्न चाहन्छु। साथै
1: माननीय सदस्य इन्दिरा राणा मगर।
2: सम्मान्य सभामुखज्यू, यो अहिले हामी समस्याको कुरा गर्दैछौँ, समाधान के हो भन्ने कुरामा चाहिँ हामीले ध्यान दिनुपर्छ। अब अहिले हामी यो सहरमा बस्नेहरूलाई त यस्तो गाह्रो छ भने पहाडी भेकमा जहाँ चाहिँ अहिले बाटो भत्किएको छ, पुल भत्किएको छ, त्यहाँ ग्यासहरू पुगेको छैन र राज्यले यो राष्ट्रिय निकुञ्जहरूमा पनि वर्षमा 7 दिन मात्रै भित्र गएर त्यो के अरे दाउराहरू, सुकेका दाउरा ल्याउने नीति रहेछ, त्योहरूको खुल्ला गर्नु पर्यो, जस्तो नाम्चे जस्तो, डोल्पा जस्तो त्यो ठाउँहरूमा, र हामीले वैकल्पिक ऊर्जाहरूको चाहिँ व्यवस्था गर्नुपर्ने पर्छ।

0: यसमा यो ग्यास नै चाहिँदैन, बत्तीबाट इलेक्ट्रिकबाट गरिरहेछ, सोलरबाट गरिरहेछ भने सरकारले त्यतातिर पनि ध्यान दिनु पर्यो. अब अहिले कति बाटो बिग्रिएर पनि ग्यास आउन नसक्यो होला, तैपनि मैले हिजोकै रिपोर्ट अहिले हेर्दाखेरि 45,000 भन्दा बढी ग्यास हिजो आइसकेको छ. र पनि यो किन भएको छ, हामीलाई आदेश मात्रै दिनुभयो भने, हामीलाई एउटा सांसदहरूलाई चाहिँ ग्रुप बनाएर पठाइदिनु भयो भने हामी अनुगमन गर्न तयार छौँ. रातभरि
1: मान्य सदस्य अच्युतम लामी छाने.
2: सम्माननीय सभामुख महोदय, भोटेकोसीमा आएको बाढीले पुल र सड़कहरू बगाउँदा हजारौं नागरिकको आवागमन, व्यापार व्यवसाय र कृषि उत्पादनको बजारीकरण प्रभावित भएको छ. म सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु. क्षतिग्रस्त पुल र सड़कको पुननिर्माण सहित खोलाको दायाँ र बायाँतर्फ सुरक्षित वैकल्पिक राजमार्ग र आवश्यक स्थानमा वैकल्पिक पुल तत्काल निर्माण गरिनुपर्छ. विपद आएपछि मात्र समाधान खोज्ने हाम्रो बानीबाट अब हामी बाहिर निस्कनुपर्छ. विपद आउँदा केही न केही क्षति त होला, तापनि आम नागरिकको दैनिक जनजीवनमा भविष्यमा धेरै ठूलो बाधा नपर्ने गरी यातायात लगायत अन्य पूर्वाधार निर्माण गर्ने नीति अब आवश्यक छ. सम्माननीय सभामुख महोदय, नुवाकोटका आम नागरिकले यस सरकारले पक्का गर्छ भन्नेमा विश्वास गरेर बसिराख्नु भएको छ. उक्त विश्वासलाई नटुटाइकन सरकारको विश्वसनीयतालाई अझ उच्च बनाउन र जनताको मनोबल थप माथि उठाउन र कहिलेकाहीँ हामीले विपक्षी दललाई जानी नजानी 35 वर्षमा हुन नसकेका काम भनेर भन्ने गरेका छौँ. साँच्चीकै हामी अब अब्बल हौँ भने.
1: मान्य सदस्यहरू, सुन्ने समयमा मान्य सदस्यहरूले बोल्ने क्रम यही समाप्त हुन्छ. मान्य सदस्यहरू, माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आकस्मिक सुन्ने र विशेष समयमा उठेका प्रश्नहरूको जवाफ दिन समय माग गर्नुभएको छ. अब म उहाँलाई समय दिन्छु.

0: सम्मानीय सभामुख महोदय, मिति 2083 भदौ 25 गते प्रतिनिधि सभा बैठकमा माननीय ज्यूहरूले सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसर बाहिरै एक आमाले बच्चा जन्माएको घटनाका सम्बन्धमा उठाउनु भएको विषयप्रति सरकारको गम्भीर ध्यान आकर्षण भएको छ। उक्त घटनाको जानकारी प्राप्त हुनसाथ मन्त्रालयले अस्पतालसँग घटनाका सम्बन्धमा 24 घण्टे स्पष्टीकरण माग गरेको थियो र अस्पतालबाट स्पष्टीकरण पेश भइसकेको पनि छ। यसका साथै नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डाक्टर सुप्रभात श्रेष्ठ र एथिकल कमिटीबाट डाक्टर अजय शाह सहित 5 सदस्यीय टोली हिजो नै स्थलगत छानबिनका लागि राजविराट पुगिसकेका छन्। उक्त टोलीसँगै मन्त्रालय तर्फबाट स्वास्थ्य सेवा विभागका उपचारात्मक सेवा महाशाखा प्रमुख डाक्टर पवन जङ राईमाझी समेत रहनु भएको छ। उक्त घटनाका सम्बन्धमा छानबिनका लागि जिल्ला प्रशासन कार्यालय सप्तरीबाट समिति गठन भइसकेको छ। साथै अस्पतालको सो घटनाको बखत ड्यूटीमा रहेका कर्मचारीहरूलाई तत्काल कामकाजबाट हटाई आवश्यक छानबिन शुरू भइसकेको छ। मातृ तथा नवजात शिशुको जीवन रक्षा, सुरक्षित प्रजनन तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व भएकोले राजविराजको घटनालाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको छ। अस्पतालबाट प्राप्त प्रारम्भिक विवरण अनुसार 2083 भदौ 24 गते बिहान करिब 2 बजे ग्राभिटाफो पारा 3 प्रसवको अवस्थामा 30 वर्षीय बबिता कुमारी पासवान अस्पताल आउनु भएको थियो। प्रारम्भिक अवस्था स्वास्थ्य परीक्षणपछि उहाँलाई प्रसूति वार्डको बेड नम्बर 24 भर्ना गरिएको थियो। आवश्यक जाँच सम्बन्धित रिपोर्ट उपलब्ध नभएको कारणले अति आवश्यक जाँच गर्न सुझाव दिएको थियो। त्यसपछि उहाँ र उहाँको कुरुवा अस्पतालले उपलब्ध गराएको संयनमा नरही अस्पतालबाट बाहिरिनु भएको र बिहान करिब 4:45 बजे अस्पतालको मूल गेट बाहिर प्रसूति भएको जानकारी प्राप्त भएको छ। प्रसूति भएपछि आमा र नवजात शिशु सालनाल सहित पूर्ण प्रसूति वार्डमा आएपछि ड्यूटीमा रहेको स्वास्थ्य कर्मीले नाल काट्नुका साथै प्रसूति पश्चात आवश्यक स्वास्थ्य स्याहार तथा उपचारका लागि अस्पतालमै रहन अनुरोध गरिए तापनि उहाँ अस्पतालबाट बाहिरिनु भएको विवरण अस्पतालबाट प्राप्त भएको छ। मन्त्रालयलाई उक्त सूचना प्राप्त हुनसाथ तत्काल हाल आमा र नवजात शिशुको खोजी गरी अस्पतालमा ल्याई उपचार गर्न निर्देशन दिएको थियो। सो अनुरूप अस्पतालले आमा र शिशु दुवैलाई खोज गरी अस्पतालको बेड नम्बर 22 भर्ना गरी स्वास्थ्य कर्मीहरूको प्रत्यक्ष निगरानीमा आवश्यक उपचार र स्याहार भइरहेको छ। हाल आमा र बच्चा दुवै स्वास्थ्य अवस्था सामान्य रहेको छ। सम्मान्य सभामुख महोदय, यो घटनाको वास्तविक अवस्था के थियो? सेवाग्राही अस्पताल परिसरबाट बाहिर पुग्ने अवस्था किन सिर्जना भयो र अस्पतालबाट प्रदान गरिएको सेवामा कुनै कमी कमजोरी भएको थियो वा थिएन भन्ने विषय तथ्य आधारमा स्पष्ट हुन आवश्यक छ। यसका लागि छानबिन समितिले काम गरिरहेको छ। छानबिन प्रतिवेदन प्राप्त भए पश्चात दोषी देखिएकाहरूमाथि कानून बमोजिम कार्यवाही हुने नै छ। यस्तो अवस्था फेरि पनि दोहोरिन नदिन अस्पतालले प्रतिबद्ध व्यक्त गरिसकेको छ र मन्त्रालयले समेत यसमा गम्भीरतापूर्वक लिई अस्पताललाई सचेत गराइसकेको छ। सम्मान्य सभामुख महोदय, सरकारले आमा र नवजात शिशु सुरक्षा कार्यक्रम मार्फत सुरक्षित मातृत्व, संस्थागत प्रसूति तथा आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै आएको छ। यस कार्यक्रम अन्तर्गत सरकारी स्वास्थ्य संस्थामा प्रसूति सेवा निशुल्क उपलब्ध गराउनु साथै प्रसूति सेवाका लागि आउने जाने यातायात खर्च समेत सरकारले उपलब्ध गराउँदै आएको छ। त्यसैले कुनै पनि गर्भवती महिलाले जोखिम मोलेर घरमै प्रसूति गराउनु पर्ने अवस्था नआओस् भन्ने हाम्रो चाहना हो। सरकारी स्वास्थ्य संस्थामा प्रसूति सेवा निशुल्क हुँदाहुँदै पनि कुनै शुल्क मागिएको वा गर्भवती महिलालाई सेवा दिन अस्वीकार गरिएकोमा सम्बन्धित व्यक्तिमाथि प्रचलित कानून बमोजिम कार्यवाही गरिने व्यवस्था छ। सम्मान्य सभामुख महोदय, आज म यो सम्मानित सदन मार्फत एउटा महत्वपूर्ण सन्देश आम नागरिकसम्म पुर्याउन चाहन्छु। सुरक्षित मातृत्व हरेक आमाको अधिकार हो, सुविधा होइन। कुनै पनि आमा प्रसव पीड़ामा स्वास्थ्य संस्थाको ढोका बाहिर बस्नुपर्ने, सेवा नपाएर फर्किनुपर्ने वा असुरक्षित रूपमा प्रसूति हुनुपर्ने अवस्था आउनु हुँदैन। यस विषयमा राज्यका औपचारिक संरचना र माध्यमका साथै अनौपचारिक संयन्त्रहरू, सामाजिक सभियन्ताहरू, तीन तहका सरकार र जनप्रतिनिधिहरूको भूमिका अत्यन्त अपरिहार्य हुन जान्छ। नेपाल सरकारले आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम अन्तर्गत गर्भवती महिलाका लागि गर्भ अवस्थादेखि प्रसुति तथा प्रसुति पश्चात निरन्तर र गुणस्तरीय सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। यस अन्तर्गत प्रोटोकल अनुसार गर्भजात एन्टिनेटल चेकअप कम्तीमा 4 पटक गर्भजात गर्नुको लागि सडेन एमाउन्ट, शल्यक्रिया प्रसुति सिएस गर्नुको लागि आवश्यक अनुसार आरएच नेगेटिभ सेवा तथा प्रसुति पश्चात 42 दिनसम्म देखिने सक्ने तोकिएका जटिलता उपचार समावेश भरिएको छ। गर्भवती महिलाले कार्यक्रम अन्तर्गत स्वीकृत स्वास्थ्य संस्थाबाट आवश्यक औषधि उपकरण तथा प्रयोगशाला सेवा सहित तोकिएका मातृ स्वच्छ सेवा निशुल्क पाउने व्यवस्था छ। सेवाग्राही महिलाले प्राप्त गर्ने यातायात खर्च हिमाली जिल्लाका लागि ₹3,000, पहाडीभित्र मधेस र काठमाडौँ उपत्यका जिल्लाभित्र ₹2,000 र तराईका जिल्लाका लागि ₹1,000 तथा महिलाले प्रसुति सेवा लिन आउँदा प्रोटोकल अनुसार 4 पटक गर्भवती जाँच गराएको कार्ड प्रस्तुत गरेमा चार्ज 800 उपलब्ध गराउने गरिएको छ। 3 तहका सरकारबाट उपलब्ध हुने सेवाबारे जनचेतना फैलाउने, हरेक गर्भवती महिलालाई समयमै स्वास्थ्य संस्था पुर्याउने र कुनै पनि आमाले स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने अभियानलाई जनस्तरसम्म पुर्याउन यस सम्मानित सदन मार्फत सबैमा सहयोगको लागि आह्वान पनि गर्न चाहन्छु। किनकि सुरक्षित रूपमा बच्चा जन्माउने अधिकार केवल एउटा आमाको विषय होइन, यो हाम्रो समाजको जिम्मेवारी र राज्यको पनि दायित्व हो। राजविराज घटनाको सत्य तथ्य छानबिन गरी दोषी देखिएकोमा कारवाही गरिने नै छ। सेवामा देखिएका कमी कमजोरी सच्याइनेछ र आगामी दिनमा यस खालको कुनै पनि अवस्था आउने नदिन सरकारको प्रतिबद्धता पनि यस सम्मानित सदन मार्फत जानकारी गराउन चाहन्छु। आमा र नवजात शिशुको शीघ्र सुस्वास्थ्यको कामना पनि गर्न चाहन्छु। धन्यवाद।
1: माननीय सदस्यहरू, नेपाली कम्युनिस्ट पार्टी संसदीय दलको तर्फबाट माननीय वर्षमान पुनले बोल्नका लागि समय माग गर्नुभएको छ। अब म उहाँलाई समय दिन्छु। माननीय सदस्यले रोस्टमको प्रयोग गर्न सक्नुहुनेछ।

0: सम्माननीय सभामुख महोदय, आज म मुलुकको केही अत्यन्तै गम्भीर विषयहरूमा मेरो दलको धारणा राख्न यो रोस्टममा उभिएको छु। पछिल्लो समय हाम्रो देशले एकातिर एकपछि अर्को पीडा भोगिरहेको छ। एकातिर बाढी पहिरो र प्राकृतिक विपत्तिका कारण नागरिकले ज्यान गुमाएका छन्, परिवारले आफन्त गुमाएका छन्, घरबार गुमाएका छन्। यी विषय नागरिकको जीवन र राज्यको जिम्मेवारीका विषय हुन्। आज म यहाँ सरकारलाई केही प्रश्न, केही माग, केही सुझाव र केही आलोचना राख्न गइरहेको छु। सम्माननीय सभामुख महोदय, सर्वप्रथम भोटेकोशी त्रिशुली बारीमा ज्यान गुमाएका नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। बेपत्ता नागरिकहरू सकुशल भेटिउन् भन्ने आशा व्यक्त गर्दछु। बेपत्ताहरूको खोजीमा अहोरात्र खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत राष्ट्र सेवक, शिक्षाकर्मी, स्थानीय प्रशासन, स्वयंसेवक, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल र दलका युवा संगठन, निजी क्षेत्र र गैर सरकारी संस्था तथा उद्धारकर्मीप्रति उच्च सम्मान व्यक्त गर्दछु। तर श्रद्धाञ्जली दिएर मात्र राज्य र हाम्रो जिम्मेवारी पूरा हुँदैन। विपदको समयमा राज्यको पहिलो जिम्मेवारी नागरिकको जीवन रक्षा गर्नु हो। त्यसैले म सम्मानित सदन मार्फत बाढीमा फँसेका तथा बेपत्ता नागरिकको थप खोजी तथा उद्धारलाई निरन्तरता दिन सरकारसँग माग गर्न चाहन्छु। घर तथा सरकारी कार्यालयका भग्नावशेष, जलविद्युत आयोजनाका सुरुङमा वा विद्युत गृहमा जारी खोजी अभियान थप प्रभावकारी बनाइयोस्। उद्धारसँगै प्रभावित नागरिकहरूको तत्कालीन आवश्यकतालाई पनि गम्भीरतापूर्वक सम्बोधन गर्नु राज्यको जिम्मेवारी हो। प्रभावित क्षेत्रमा खाद्यान्न, खानेपानी, औषधि, ग्यास, इन्धन, लत्ता कपडा लगायत अत्यावश्यक सामग्री पुर्याउन कुनै कसर बाँकी नराख्न सरकारको विशेष ध्यानाकर्षण गराउन चाहन्छु। राहत वितरणमा वृद्ध वृद्धा, गर्भवती, सुत्केरी, बालबालिका, बिरामी तथा अपाङ्गता भएका नागरिकलाई विशेष प्राथमिकता दिन माग गर्दछु। सरकार बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल आवश्यक सामग्री पुर्याउने, बेपत्ताको खोजी गर्ने, घाइतेको निशुल्क उपचार गर्ने र विस्थापित नागरिकको सुरक्षित व्यवस्थापन गर्ने काममा कुनै कमजोरी, ढिला सृष्टि वा गैर जिम्मेवार बन्न पाउँदैन र मिल्दैन। कतिपय ठाउँमा राहत सामग्री पुगे पनि रसुवा र नुवाकोटका भौगोलिक रूपमा दुर्गम केही अति प्रभावित बस्तीमा पुग्न नसकेको गुनासो छ। कतै बाटो छैन, कतै पुल छैन, कतै सञ्चार सम्पर्क छैन। राज्य आकाशमा र काठमाडौँ मात्रै देखियो भन्ने आवाज सत्तारूढ दल र सरकारका जिम्मेवार पदाधिकारीहरूले पक्कै सुन्नुभएकै होला। राहत कहाँ पुग्यो, कसलाई पुग्यो, कति पुग्यो, कहाँ र कसलाई पुगेन, यसबारे सरकारले यस सम्मानित सदनलाई जानकारी गराओस्। आज हामी राजनैतिक आरोप प्रत्यारोप भन्दा माथि उठ्नुपर्ने समय हो। बाढीले कसैको घरमा पार्टीको झन्डा हेरेर प्रवेश गर्दैन, कसैको राजनीति विचार सोध्दैन, विपत्तिले सत्ता पक्ष र विपक्षी सुत्याउँदैन। आज कोही बाढीका कारण बिचल्लीमा परेको छ भने त्यो हाम्रो नागरिक हो। हामी विपक्षमा छौँ र पनि खोज, उद्धार, राहत र पुनर्निर्माणमा सरकारलाई पूर्ण रूपमा सहयोग रहँदै आएको छ र रहने हाम्रो प्रतिबद्धता रहेको छ। तर हामीले यो पनि स्पष्ट गर्न चाहन्छौँ, सरकारले जहाँ जहाँ कमजोरी गरिरहेको छ, कमजोरी गर्छ, त्यसमा खबरदारी रहनेछ र यो हामी प्रतिपक्षीको जिम्मेवारी पनि हो। जनताको मतबाट बनेको सरकार नागरिकको पीडामा उभियोस् भनेर घसघस्याउने कर्तव्य पनि हो। विपद व्यवस्थापन कुनै एउटा मन्त्रालय, कुनै एउटा सरकार वा कुनै एउटा तहको मात्र जिम्मेवारी होइन। सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वयमा काम हुनुपर्छ। राजनीतिक दल, सूक्ष्म निकाय, विज्ञ, स्थानीय समुदाय र सम्बन्धित सबै पक्षलाई जोडेर राष्ट्रिय संयन्त्र निर्माण गरिनुपर्छ। यसै सन्दर्भमा सरकारको नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति माननीय रवि लामिछानेले यस विपत्तिसँग जुझ्न राख्नु भएको सर्वदलीय संसदीय विशेष समिति गठनको प्रस्तावलाई हाम्रो दल नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट समर्थन जनाउन चाहन्छु। साथै अविलम्ब यसतर्फ पहल पनि होस्। तर यत्रो ठूलो पीडाका बेला सरकारले विपक्षी दल, प्रदेश र स्थानीय सरकारसँग जुन मात्रामा समन्वय र सहकार्य गर्नु पर्थ्यो त्यो हुन नसकेको विषयमा म सम्मानित सदनको ध्यानाकर्षण गराउन चाहन्छु। आज प्रभावित परिवारलाई राज्य चाहिएको छ, उनीहरूलाई उद्धार चाहिएको छ, उनीहरूलाई आश्वासन होइन खाना चाहिएको छ, उनीहरूलाई राहत मात्र होइन बस्ने बास चाहिएको छ र सबैभन्दा महत्त्वपूर्ण कुरा उनीहरूलाई आफ्नो भविष्यप्रतिको बलियो भरोसा चाहिएको छ। राज्यको तर्फबाट विश्वासिलो प्रतिबद्धता चाहिएको छ। घटनामा ज्यान गुमाएका परिवारको पीडा राज्यले बुझ्नुपर्छ। घाइते भएका नागरिकको उपचार हुनुपर्छ, घर पसल व्यवसाय गुमाएका नागरिकलाई राहत र पुनस्थापनाको प्याकेजको व्यवस्था हुनुपर्छ। तर राहत र पुनस्थापनालाई राजनीतिक सौदाबाजीको विषय बनाइनु हुँदैन। पीडित कुन दलको समर्थक वा मतदाता हो भनेर हेरिनु हुँदैन। पीडित पीडित नै हो, नागरिक भनेको नागरिक नै हो। राज्यका तर्फबाट सबैलाई समान व्यवहार गरिनुपर्छ। बाढीका कारण कति नागरिकको ज्यान गयो, कति सम्पर्कविहीन भयो, कति घाइते भए, सार्वजनिक सम्पत्ति क्षति कति भयो, कति निजी सम्पत्ति क्षति भयो, कति निजी घर बाढीले बगाए, कति सरकारी कार्यालय शैक्षिक बैङ्किङ संस्था प्रभावित भए, सरकारले यसको आधिकारिक विवरण सदन र जनतालाई जानकारी गराओस्। सभामुख महोदय, विपद व्यवस्थापन सबैभन्दा महत्त्वपूर्ण पक्ष उद्धारपछि सुरु हुन्छ। बाढी आयो, उद्धार गरियो, त्यसपछि राज्यको जिम्मेवारी सकिँदैन, प्रारम्भ हुन्छ। घर गुमाएका परिवार कहाँ बस्छन्? विद्यालय गुमाएका बालबालिका कहाँ बस्छन्? कहाँ पढ्छन्? खेतबारी बगेका किसानले कसरी जीविका चलाउँछन्? व्यवसाय र रोजगारी गुमाएका नागरिकलाई सरकारले के गर्छ? त्यसैले म सरकारसँग तत्काल राहत, अस्थायी पुनस्थापना र दीर्घकालीन पुनर्निर्माणको स्पष्ट योजना माग गर्दछु। क्षति भएका सडक, पुल, विद्यालय, स्वास्थ्य संस्था, खानेपानी आयोजना र विद्युत संरचनाको पुनर्निर्माणका लागि समय सीमा तोकेर काम थाल्न माग गर्दछु। 2072 महाभूकम्पका बेला जस्तो यसपटक प्रभावित परिवारलाई घर पुनर्निर्माण गरिदिएर मात्र पुग्ने अवस्था छैन, यसपटक घर उभ्याउने जमिनको व्यवस्थापन गरिदिने दायित्व पनि राज्यकै भएको छ। नागरिकलाई सुरक्षित जीवनमा फर्काउने वैज्ञानिक पुनस्थापना योजना अघि सार्न म सरकारको ध्यानाकर्षण गराउँछु। प्रभावित परिवारलाई तत्काल राहतसँगै मध्यकालीन र दीर्घकालीन पुनस्थापनाको स्पष्ट खाका सार्वजनिक गर्न माग गर्दछु। बाढीले अवरुद्ध सडक र पुलको निर्माण यथाशीघ्र गरिनुपर्दछ। खानेपानी, विद्युत र सञ्चार जस्ता अत्यावश्यक सेवाको भरपर्दो पुनस्थापना गरिनुपर्दछ। जलविद्युत आयोजना तथा अन्य भौतिक पूर्वाधारमा भएको क्षतिको वैज्ञानिक मूल्याङ्कन गरी पुनर्निर्माण अघि बढाइनुपर्छ। बाढीबाट प्रभावित उद्योग, व्यवसाय, निजी क्षेत्रलाई राहत र पुनस्थापनाका व्यवस्थाका अतिरिक्त घरबार गुमाएका र विस्थापित परिवारका लागि तत्काल सुरक्षित अस्थायी आवास तथा जोखिम मुक्त बस्तीको स्थानको पहिचान गरी नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा सुरक्षित आवासको दीर्घकालीन योजना बनाउनु पर्दछ। नदी किनार तथा अन्य जोखिमयुक्त क्षेत्रमा बस्ती र पूर्वाधार निर्माण सम्बन्धी मौजुदा नीतिमा व्यापक पुनरावलोकन गरिनुपर्छ। सभामुख महोदय, यस विपत्तिले हामीलाई अर्को महत्त्वपूर्ण पाठ पनि सिकाएको छ। विपद आउनु अगाडि नै जोखिम पहिचान गर्ने र नागरिकलाई पूर्व सूचना दिने प्रणाली विकास गर्नुपर्दछ। हिमाली तथा नदीजन्य विपदको जोखिम मूल्याङ्कन गर्न वैज्ञानिक प्रणाली आवश्यक छ। हिमताल, हिम पहिरो, नदी तथा जलवायु परिवर्तनबाट उत्पन्न जोखिमको नियमित अध्ययन र निगरानी गर्नुपर्दछ। विशेष गरी हिमाली क्षेत्रमा प्रभावकारी पूर्व सूचना तथा निगरानी प्रणाली विकास गर्नुपर्दछ, ताकि जोखिम उत्पन्न हुनासाथ स्थानीय नागरिकलाई समयमै जानकारी दिन सकियोस्। विपदका बेला तुरन्त परिचालन गर्न सकिने विशेष द्रुत प्रतिकार टोली निर्माण गरिनुपर्दछ। यसका लागि स्रोत र साधनको सुनिश्चितता आवश्यक छ। त्यसैले राष्ट्रिय जलवायु तथा विपद कोष स्थापना गर्ने विषयलाई सरकारले गम्भीरतापूर्वक अघि बढाओस् भन्ने हाम्रो दलको माग रहेको छ। जलवायु परिवर्तनका कारण नेपालले ठूलो क्षति बेहोर्दै आएको अवस्थामा अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्याय र क्षतिपूर्तिको विषयलाई अझ प्रभावकारी रूपमा उठाउनुपर्छ। जलवायु संकट निम्त्याउन नगन्ने योगदान गरेको भए पनि नेपाल जलवायु संकटबाट प्रभावित मुलुकहरूको सूचीमा अग्रस्थानमा छ। यसबारे अन्तर्राष्ट्रिय समुदायलाई बुझाउने र न्यायपूर्ण सहयोग र क्षतिपूर्तिको माग गर्नु हाम्रो अधिकार र आवश्यकता दुवै हो। हामीले हरेक वर्ष विपद आएपछि उद्धार गर्ने, राहत बाँड्ने, संस्कारबाट माथि उठेर पूर्व तयारी, जोखिम न्यूनीकरण, वैज्ञानिक निगरानी र संस्थागत विपद व्यवस्थापनमा आधारित बलियो राष्ट्रिय प्रणाली निर्माण गर्नुपर्दछ। सामान्य सभामुख महोदय, गत वर्ष भदौ 23-24 गते घटनातर्फ संक्षेपमा आउन चाहन्छु। जेएनजी पुस्ताले उठाएका प्रश्नलाई हामीले गम्भीरतापूर्वक लिनुपर्छ। युवाहरू किन सडकमा आए? उनीहरूमा राज्यप्रति असन्तुष्टि किन बढ्यो? राजनीतिक नेतृत्वप्रति अविश्वास किन पैदा भयो? यी प्रश्नहरूको हल अझै भएको छैन। जेएनजी आन्दोलनबारे हाम्रो पार्टीको स्पष्ट दृष्टिकोण छ। हामीले 23 र 24 भदौलाई अलग अलग दृष्टिकोणबाट हेर्दै आएका छौँ। 23 गते सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, सुशासन, छिटो छरितो र भेदभाव रहित सार्वजनिक सेवा प्रवाहको माग राखेर युवाहरूले शान्तिपूर्ण प्रदर्शनको आयोजना गरेका थिए। उनीहरूको आन्दोलनलाई कसले हाइज्याक गरेर माइतीघरबाट बानेश्वर पुर्यायो? कसरी 19 जनाको घटनास्थलमै ज्यान जाने गरी गोली चलाइयो? कसको आदेशमा गोली चल्यो र भदौ 24 सार्वजनिक धरोहर र निजी सम्पत्तिमा आगजनी लुटपाट गर्ने काम भयो। सम्माननीय राष्ट्रपतिको कार्यालय, सिंहदरबार, संघीय संसद भवन, सर्वोच्च अदालत, प्रतिष्ठित व्यावसायिक प्रतिष्ठान, प्रहरी कार्यालय, प्रदेश र स्थानीय तहका कार्यालय, राजनीतिक दलका कार्यालय र नेताहरूका निवासमा आगजनी र विध्वंस गर्ने काम भयो। त्यो अक्षम्य अपराध हो। यसमा संलग्नहरूमाथि कुनै पनि बहानामा उन्मुक्ति हुनुहुँदैन। ढिलो छिटो उनीहरू कानुनको दायरामा आउनै पर्छ। त्यसै गरी निहत्ता कलिला बालबालिकाहरूको जसरी निर्ममतापूर्वक हत्या भयो त्यसमा संलग्नहरूमाथि कारवाही हुनुपर्छ। यस सम्बन्धमा गौरी बहादुर कार्की नेतृत्वको जाँचबुज आयोग र राष्ट्रिय मानव अधिकार आयोगले छुट्टा छुट्टै प्रतिवेदन सरकारलाई बुझाएका छन्। म आग्रह गर्न चाहन्छु सरकारले ती दुवै प्रतिवेदन सार्वजनिक गरोस् र सिफारिस कार्यान्वयन गरोस्। सभामुख महोदय, भदौ 23 र 24 घटनामा मुख्य प्रश्न यो हो, दोषी को हो? देश चलाउनेहरूमाथि उपलब्ध प्रमाणका आधारमा कारवाही गरियोस्। आगजनी लुटपाट र सार्वजनिक सम्पत्ति नष्ट गर्नेहरूलाई उन्मुक्ति नहोस्। तर राजनीतिक आस्था, कुनै दल वा समूहसँगका आबद्धता वा सामाजिक पहिचानका आधारमा बल जफ्ती कसैलाई अपराधी करार गर्ने काम नहोस्। यसतर्फ पनि म सचेत गराउन चाहन्छु। म सरकारमा भएका साथीहरूलाई स्पष्ट रूपमा भन्न चाहन्छु, दोषीलाई नछोड्नुहोस् तर निर्दोषलाई पनि नफसाउनुहोस्। यो नै कानुनको शासन हो। सम्माननीय सभामुख महोदय, गत भदौ 23 र 24 घटनामा राज्यका संयन्त्र कहाँ थिए? विध्वंसको सूचना थियो कि थिएन? सूचना पाएको भए सुरक्षा तयारी किन प्रभावकारी पर्याप्त भएन? स्थिति बिग्रिँदै गएको थाहा हुँदाहुँदै नियन्त्रण किन प्रभावकारी हुन सकेन? सार्वजनिक संरचना सुरक्षा किन हुन सकेन? नागरिक संस्था र निजी सम्पत्ति जोगाउन के कस्ता प्रयास भए? यी सबै प्रश्नको जवाफ चाहिन्छ। जेएनजी आन्दोलनलाई केवल एउटा घटनाका रूपमा समाप्त गर्न प्रयास गर्नु ठूलो भूल हुनेछ। अहिले पनि युवाहरूले रोजगारी खोजिरहेका छन्। उनीहरू अवसर खोजिरहेका छन्। उनीहरू पारदर्शिता खोजिरहेका छन्। उनीहरू जवाबदेहता खोजिरहेका छन्। उनीहरू आफ्नो भविष्य सुनिश्चित भएको देख्न चाहन्छन्। यदि राज्यले युवाको प्रश्न सुनेन भने असन्तुष्टि फेरि अर्को रूपमा प्रकट हुन सक्छ। जेएनजी शहीद दिवसका अवसरमा आयोजित कार्यक्रममा व्यक्त भएको असन्तुष्टि त्यसको स्पष्ट संकेत गरेको छ। जेएनजी शहीद दिवसका अवसरमा आयोजित कार्यक्रममा सरकार पक्षधरबाट जेएनजी घाइतेमाथि भएको कुटपिट दुर्व्यवहार निन्दनीय छ। प्रश्नै प्रश्न गरेर आउनुभएका साथीहरू सरकारमा हुनुहुन्छ। तपाईँहरू अरूका प्रश्न सुन्ने जवाफ दिने ठाउँमा हुनुहुन्छ। नागरिकका मुख ठुन्ने, निरङ्कुश र स्वेच्छाचारी र गैरजिम बन्ने छुट तपाईँहरूलाई छैन। त्यसैले सरकारसँग मेरो आग्रह छ, युवालाई अपराधीको आँखाले मात्र नहेर्नुहोस्। उनीहरूका आवाज, प्रश्न, माग र असन्तुष्टि सुन्नुहोस्। राज्य र नागरिक बीच विश्वास कमजोर हुँदै जाँदा मुलुकले के कस्ता दुर्भाग्यपूर्ण परिघटनाको सामना गर्नुपर्छ भन्नेबारे हामी सबै जानकार नै छौँ। त्यसैले म भन्न चाहन्छु, देशले अब अर्को विद्रोह र विध्वंस ठेक्न सक्दैन। लोकतन्त्र भनेको नागरिकको जीवनको सुरक्षा, प्रश्न गर्ने ग्यारेन्टी, जनअधिकारको संरक्षण, कानूनको शासन र सरकारको जवाफदेहिता हो। करिब 2/3 वर्तमान सरकार यो विषयमा कर्मशः चुक्दै गएको छ। धान रोप्ने समयमा किसानले मल पाएनन्। अहिले खाना पकाउने ग्यासको चरम अभाव छ। नागरिकहरू रात दिन पानीमा रुझेर ग्यासको लाइनमा बसेको दृश्य, अब नो लाइन ओन्ली अनलाइनको नारा दिएर आएको सरकारले देख्नु पर्दैन? सभामुख महोदय, बजारमा महँगीले आकाश छोएको छ। दैनिक उपभोग्य वस्तुको मूल्यले कृत्रिमान कायम गर्दा पनि सरकार नदेखे झै गरिरहेको छ। बजार अनुगमन छैन, कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेमाथि कारवाही छैन। अर्थतन्त्रका अधिकांश सूचक नकारात्मक छन्। धितोपत्र बजारले 2/3 सरकारले किन पट्याएको छैन? निजी क्षेत्रको मनोबल थप गिर्दै गएको छ। सरकार र निजी क्षेत्रको बलियो हात्यमालो बिना अर्थतन्त्रमाथि उठाउन असम्भव छ। तर सरकारका जिम्मेवार मन्त्रीको दैनिकी निजी क्षेत्रलाई तर्साउने र धम्काउने भएको छ। कोही मन्त्री खुत्ता भात्ने भन्नुहुन्छ, कोही थुन्ने भन्नुहुन्छ, कोही पाटा कस्ने भन्नुहुन्छ। यस्तो त्रासपूर्ण वातावरण निजी क्षेत्रले कसरी मन फुकाएर लगानी गर्न सक्छ? सभामुख महोदय, पूर्व अर्थमन्त्रीको हैसियतमा निजी क्षेत्रलाई तर्साउने काम बन्द गरेर सहकारीको हात बढाउन सरकारलाई आग्रह गर्न चाहन्छु। सरकारको स्वेच्छाचारिता र नालायकीले सीमा नआएको छ। सप्तरीमा पैसा नभएको भन्दै संघीय सरकारको मातको अस्पतालले, यद्यपि माननीय शिक्षा मन्त्रीले भर्खरै केही स्पष्ट गर्न कोसिस गर्नुभएको छ, प्रसव वेदनामा रहेकी महिलाले उपचार नगर्दा सडक पेटीमै शिशु जन्मेको घटनाले सरकारको नियत र क्षमता छर्लङ्ग भएको छ। म सत्तापक्ष साथीलाई सोध्न चाहन्छु, यदि तपाईँहरू अहिले प्रतिपक्षमा र अरू सत्तापक्षमा भएको भए तपाईँहरूले यो घटनालाई कुन रूपमा व्याख्या गर्नुहुन्थ्यो होला? चुनावी भाषणका बेला भोट माग्न जान प्रधानमन्त्रीले मतदातासँग अब खल्तीमा पैसा नहुने निशुल्क उपचार पाउँछ, पैसा नहुनेले पढ्न पाउँछु भन्नुभएको भिडियो क्लिप सार्वजनिक सञ्जालमा छरपष्ट भएको पक्कै देख्नुभएको होला। तर सरकारमा गएपछि स्वास्थ्य, शिक्षा र घरेलु खपतको बिजुलीमा अतिरिक्त कर थोपरेर जनताको ढार सेक्ने काम भयो, के सही छ? प्रसव पीडामा रहेकी आफ्नी श्रीमती चढेको महानगरको गाडी ट्राफिक प्रहरीले रोक्दा सिंहदरबार जलाउँछु भन्ने अभिव्यक्ति दिने प्रधानमन्त्रीलाई एउटा गरिब महिलाले पैसाको अभावमा सडक पेटीमा शिशु जन्माएको विषयमा किन मौन बसेको भन्दै आम मानिसले प्रश्न गरिरहेका छन्। यो जानकारी छ कि छैन? सरकारप्रति जनतामा कुन तहको असन्तोष र आक्रोश पैदा भएको छ भन्ने कुरा बुझ्न ताजा जानु पर्दैन। यही सम्मानित सदनमा सत्ता पक्षकै मान्यजीहरूले दिनुभएको अभिव्यक्ति काफी छ। सरकार सच्ची होस्, दम्भी र अहंकारी शैलीमा सुधार गरोस्, विनम्र हुनुहोस्, सबैको अस्तित्व स्वीकार गर्नुहोस्, डर त्रास र धम्कीबाट लामो समय शासनमा टिक्छु भन्ने भ्रमबाट मुक्त हुनुहोस्। लोकतन्त्रमा आवधिक निर्वाचन मार्फत जित हार भइरहन्छ, सधैँका लागि सत्तामा आएको भ्रम नपर्नुहोस्। अरूका कुरामा विश्वास लाग्दैन भने तपाईँको कार्यालयको भित्तामा झुन्ड्याइएका पूर्व प्रधानमन्त्री र पूर्व मन्त्रीका तस्विर एकपल्ट हेर्नुहोस्। हेर्नुभयो भने पनि सत्य स्वीकार गर्ने शक्ति प्राप्त हुनेछ। धन्यवाद।
1: मान्य सदस्यहरू, राष्ट्रपतिको कार्यालयबाट पत्र प्राप्त भएको छ, सोको बेहोरा म पढेर सुनाउँछु। सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहज्यूको नेतृत्वमा सम्बत 2082 साल चैत्र 13 गते गठित मौजुदा मन्त्री परिषदमा नेपालको संविधान बमोजिम माननीय दीपक कुमार शाह सुनसरीलाई मन्त्री पदमा नियुक्त गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हाल्ने गरी सम्माननीय प्रधानमन्त्रीज्यूको मिति 2083/5/25 गतेको सिफारिस बमोजिम तोक्नु भएको बेहोरा अनुरोध गर्दछु। मिति 2083/5/25, महादेव पन्त, सचिव। मान्य सदस्यहरू, अब म प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीलाई नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउन अनुमति दिन्छु।
2: सम्माननीय सभामुख महोदय, सम्माननीय सभामुख महोदयको अनुमतिले राष्ट्रिय सभाबाट प्राप्त देहाय बमोजिमको विधेयक सम्बन्धी सन्देश प्रतिनिधि सभामा जानकारी गराउँछु। विषय सन्देश सहित विधेयक फिर्ता पठाइएको सम्बन्धमा प्रतिनिधि सभाबाट सम्बत 2083 साल साउन 25 गते संशोधन बिना पारित भई राष्ट्रिय सभामा सन्देश सहित प्राप्त नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 विधायन व्यवस्थापन समितिको संलग्न प्रतिवेदन सहित सम्बत 2083 साल भदौ 25 गते बसेको राष्ट्रिय सभाको बैठकले संशोधन बिना पारित गरेको हुँदा राष्ट्रिय सभा नियमावली 2075 नियम 124 उपनियम 5 बमोजिम यो सन्देश सहित उक्त विधेयक फिर्ता पठाइएको बेहोरा अनुरोध गर्दछु। तुलबहादुर कडेल, सचिव, मिति 2083/5/25। धन्यवाद।

0: सभामुख महोदय, सभामुख महोदयको अनुमतिले कर्मचारी सञ्चय कोष दशौं संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
1: मान्य सदस्यहरू, अब कर्मचारी सञ्चय कोष दशौं संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावमाथि अर्थात् विधेयकमाथिको सामान्य छलफल प्रारम्भ हुन्छ। यस छलफलमा विधेयकको सैद्धान्तिक पक्षमा मात्र

छलफल हुने व्यवहार अनुरोध गर्दछु। मान्य सदस्यहरू, उक्त छलफलमा भाग लिन चाहनुहुने मान्य सदस्यहरूले आफ्नो नाम सभामुखको डायसँगै बसेका कर्मचारीहरूलाई 3 मिनटभित्र लिखित रूपमा वा प्रविधिको माध्यमबाट उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछु। छलफलमा भाग लिन चाहनुहुने प्रत्येक मान्य सदस्यलाई 3 मिनटको समय निर्धारण गरिएको छ।

सिस्टम प्रयोग गर्नुहुने विषयको कार्यसूची उप छलफल हुँदा लगतै पछि बोल्ने वक्त मान्य सदस्यहरूका लागि रोस्टमको दायाँतर्फ वेटिङ चेयरको व्यवस्था गरिएको बेहोरा जानकारी गराउँछु। मान्य सदस्यहरूले रोस्टममा बोलिरहनु भएको मान्य सदस्यको करिब सकिने समयभन्दा केही सेकेन्ड मिनट अगाडि दायाँपट्टि रहेको कुर्सीमा आएर वेटिङ गरिदिनुहुन र समयको बचतको लागि सहयोग गरिदिन अनुरोध गर्दछौँ। सर्वप्रथम मान्य सदस्य पुष्पराज कणेल, त्यसपछि मान्य सदस्य वर्षमान पुन,

म आज यो कर्मचारी सञ्चय कोष ऐन 2019 संशोधन गर्न बनेको विधेयकका सन्दर्भमा केही कुराहरू राख्न चाहन्छु। समग्रमा यो यो संशोधन विधेयक ठिकै छ। यसले स्थानीय तह प्रदेश तहका कर्मचारीहरूलाई पनि जोड्न खोजेको छ। अझ यसलाई अझै ठुलो बनाएर निजी क्षेत्र संस्थानहरू विश्वविद्यालयहरू यिनीहरूलाई पनि जोड्न सके अझै राम्रो होला भन्ने लाग्छ मलाई। तर केही केही कुराहरू यसमा अलिकता कमजोरी देख्छु मैले। सबभन्दा पहिले यो सञ्चालक समितिका सन्दर्भमा केही कुराहरू छन्। यसमा एउटा सञ्चालकलाई हटाउने भन्ने यहाँ प्रावधान छ। कुनै पनि प्रष्टीकरण अथवा अरू केही केही पनि चाहिँ नगरिकन सरकारले चाह्यो भने हटाउने जस्तो देखिन्छ। दोस्रो, महिला एकजना महिला न्यूनतम हुने त सामान्य सिद्धान्तै छ, त्यो यसमा पनि छुटेको रहेछ। राष्ट्र ब्याङ्कमा पनि अस्ति छुटेको थियो, यसमा पनि छुटेको छ। त्यो महिला राख्ने कुरालाई चाहिँ ध्यान दिनुपर्छ जस्तो लाग्छ मलाई। यसमा सञ्चयकर्ताको पनि प्रतिनिधित्व हुने व्यवस्था भयो भने अझ राम्रो हुन्थ्यो जस्तो लाग्छ। सञ्चयकर्ताको प्रतिनिधित्वको व्यवस्था छैन, पहिले पनि थिएन र अहिले पनि छैन। त्यसमा अलिकता ध्यान दिनु पर्ला। अब सापटी दिने र पुनः सापटी दिने भन्ने व्यवस्था छ यहाँ अहिले नयाँ। सायद यो अहिले लिक्विडिटी अलिक बढी भएको कारणले गर्दा पुनः सापटी दिने र त्यो चाहिँ पहिला कुलिङ अफ पिरियड अलिकति राखेर दिने चलन थियो, अब अहिले चाहिँ लगातार दिने कुरा आएको छ। त्यसलाई मैले सकारात्मक रूपमै लान्छु। र अर्को, यो अन्य कोषको खाता व्यवस्थापन गर्ने भन्ने छ। अब यो अन्य कोष भनेको के हो भन्ने कुरो नि एउटा प्रश्न छैन। दोस्रो कुरो, त्यो अन्य कोषको खाता व्यवस्थापन गरिए पनि सञ्चय कोषको हिसाब किताब चाहिँ अलग्गै देखिने हिसाबले हाम्रो व्यवस्थापन गर्नुपर्छ जस्तो लाग्छ।

0: लाग्छ मलाई। अन्य कोषहरू यसमा जोडिए पनि त्यसको अलग्गै र सञ्चय कोषको अलग्गै चाहेको बेलामा हामीले चाहिँ डिटेलहरू प्राप्त गर्न सक्ने हिसाबले चाहिँ जानुपर्छ भन्ने मैले ठान्दछु। अब अर्को चाहिँ यो लगानी गर्ने भनेर भनिएको छ, पहिला आवासमा आफैले लगानी गर्ने भन्ने थियो, आफैले लगानी गर्ने भन्ने कुरोलाई हटाएर अहिले चाहिँ अरू त्यस्ता खालका कम्पनीहरूमा लगानी गर्ने भन्ने कुरो छ। अब तर त्यो लगानीका सन्दर्भमा पनि विभिन्न किसिमका हामीले चाहिँ नियमहरू बनाउनु पर्ने आवश्यकता, एउटा परियोजनामा कतिसम्म लगानी गर्ने हो, कुन क्षेत्रमा छ त एग्रिकल्चर
1: मान्य सदस्य वर्षमान पुन, त्यसपछि मान्य सदस्य युवराज दुलाल।
2: सम्मानित सभागम महोदय, कर्मचारी सञ्चय कोष ऐन 2019 संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्न उपस्थित भएको छु। मैले दुईवटा मात्रै कुरा राख्छु। एउटा कुरा चाहिँ यो माननीय अर्थमन्त्रीले जो प्रस्तुत गर्नुभएको छ, नयाँ क्षेत्रहरू खास गरी यो म्युचुअल फन्ड, प्राइभेट इक्विटी फन्ड, भेन्चर क्यापिटल फन्ड लगायतका दिटोपत्र इकाइमा लगानी गर्ने भने नयाँ क्षेत्रमा जो प्रस्ताव गर्नुभएको थियो ठिकै छ, समय सन्दर्भ अनुसार नै रहेको छ र सान्दर्भिक संशोधनहरू आएकै मलाई लाग्छ। अर्को कुरो मैले अर्थमन्त्रीलाई सुझाव दिन खोजेको के भने, म 2068 सालमा अर्थमन्त्री थिएँ, त्यतिखेर हाम्रा सरकारी संस्थानहरू लगभग सबै जसो सङ्कटमा थिए, तीनवटा बैङ्कहरू लगभग निजीकरण गर्ने क्रममा थिए, निकै अप्ठ्यारोमा थिए, जनक शिक्षा सामग्री केन्द्र, नेपाल एयरलाइन्स, नेपाल टेलिकम, विद्युत प्राधिकरण 29 अर्बको घाटामा थियो त्यतिखेर, लगायतका अरू लगभग सार्वजनिक संस्थान अब चल्दैन भन्ने अवस्था थियो, तर चल्न सक्छ भनेर त्यतिखेर सरकारले कोसिस गर्यो। त्यसमध्ये एउटा कोसिस एउटा सुशासन थियो। आज हामी सुशासन कुरा गर्दैछौँ, त्यतिखेरै हामीले के गरेका थियौँ भने अर्थ मन्त्रालय मात्र चाहिँ सार्वजनिक संस्थान निर्देशन बोर्ड बनाएर एउटै उसमा ल्याएर सिओहरू, एमडीहरू, त्यो बोर्डले चाहिँ प्रोफेसनल मान्छेहरूलाई छनौट गर्ने प्रक्रिया सुरु गर्यो, जसले हाम्रा सार्वजनिक संस्थानहरूमा सुधार आयो। अहिले जो देखिरहेका छौँ सुधार आएको छ। त्यसै यतातिर कतै न कतै रूपले यो सरकारको लगानी हुने संस्थानहरूमा अर्थ मन्त्रालयले एकरूप ढङ्गले नियमन गर्ने, त्यहाँ अनुशासन कायम गर्ने कामहरू हुनुपर्छ होला। अहिले जस्तै हामी ग्यासका अभाव अरू धेरै छ, त्यस्ता कुराहरू पार्ट पार्ट अलग मन्त्रालयले गर्न सक्ने अवस्था हुँदैन, कति अनुभव हुँदैन, त्यसो गर्दा एउटा संस्थान निर्देशन बोर्ड या यस्तै कुनै एउटा एकीकृत निकाय बनाएर त्यस मार्फत अनुगमन गर्ने, नियमन गर्ने, त्यसलाई कम्पिटेन्ट बनाउनेमा चाहिँ सरकारले सोध्नै पर्छ। त्योतिर चाहिँ सरकारको ध्यान जाओस्, यसमा त्यसको कति पार्ट राख्न सकिन्छ, अरू ऐनहरूमा संशोधन गर्ने क्रममा त्यसतिर सरकार गयो भने एकीकृत रूपले सार्वजनिक संस्थानहरूमा सुशासन पनि कायम हुन्छ, उसको कम्पिटेन्स पनि बढाउन सकिन्छ र निजी क्षेत्रलाई फेरि त्यसले चाहिँ नियमन गर्छ। नियमन कुनै नियामक निकायबाट मात्रै होइन कि आफैले पनि बजारमा बसेर कम्पिट गरेर एउटै ऐन कानुनभित्र एउटै ग्राउन्डमा बसेर पनि कम्पिट गरेर बजार नियमन गर्नुहुन्छ। आज मान्यजीहरू उठाइराख्नु भएको छ कि बजारमा ग्यास पाइएन, नियमन गर्न सकेन, कालो बजार हो, भयो कि भएन भन्दा त्यहाँ हेर्ने निकायहरू छन् नियामक, तर सरकार आफै पनि त्यसको कम्पिट गरेर उसको कम्पिटेन्सी पुष्टि गर्ने सार्वजनिक संस्थानहरू मार्फत त्यतातिर अर्थमन्त्रीको ध्यान गयो भने सायद चाहिँ यसले संस्थानहरू राम्रोसँग चल्छ। त्यो गर्दा यसको चाहिँ कार्यकारी प्रशासक नियुक्तिमा पनि त्यो चाहिँ म ध्यानाकर्षण गराउन चाहन्छु, सैद्धान्तिक रूपले यतातिर सोचोस्। धन्यवाद।
1: मान्य सदस्य कृष्ण हरि बुढाथोकी, त्यसपछि मान्य सदस्य विदुषी राणा।

0: महोदय, माननीय अर्थमन्त्रीज्यूले सदनमा पेश गर्नुभएको कर्मचारी सञ्चय कोष ऐन 2019 संशोधन गर्न बनेको विधेयक 2083 मूल उद्देश्य प्रति म सकारात्मक छु, तर विषम 2019 बनेको ऐनलाई आज विषम 2083 दशौं संशोधन गर्दै गर्दा हामीले केही दफा थपघट गर्ने भन्दा पनि आगामी 20-30 वर्षलाई दृष्टिगत गरी नयाँ एकीकृत ढङ्गको ऐन भए झन् उत्तम हुन्थ्यो कि जस्तो लागेको छ मलाई। किनभने त्यो पहिलो संशोधनबाट संशोधित भनेर फुटनोट लेख्दा लेख्दा त्यो चाहिँ ऐनको चाहिँ आधी पेज जस्तो त्यो दशौं संशोधनसम्मको त्यो चाहिँ कभर गरिरहेको अवस्था देखिन्छ। सहमुखज्यू, संहिताको मनोबौनिका व्यवस्थाहरू, डिजिटल अर्थतन्त्र, बदलिँदो श्रम बजार र सामाजिक सुरक्षाको नयाँ संरचना अनुसार प्रदेश र स्थानीय तहका कर्मचारीलाई समेट्ने, सञ्चयकर्ताको रकम सुरक्षित राख्ने, लगानीकर्तालाई व्यावसायिक लगानीलाई व्यावसायिक बनाउने र पारदर्शिता तथा जवाबदेहिता अझ सुदृढ गर्ने व्यवस्था विधेयकमा अलिक थप्न स्पष्ट गर्न आवश्यक देखिन्छ। सञ्चय कोष कर्मचारीको जीवनभरको बचत र अवकाशपछिको सुरक्षासँग जोडिएको संस्था भएकोले पनि यसको पहिलो प्राथमिकता सञ्चयकर्ताकै हित र दीर्घकालीन वित्तीय सुरक्षा नै हुनुपर्छ। सहमुखज्यू, आज 4-4 संस्थाहरू कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, निवृत्ति भरण कोष जस्ता संस्थाहरू आफ्ना आफ्ना कानूनी आधारमा सञ्चालनमा छन्। यिनको उद्देश्य केही फरक भए पनि कार्यक्षेत्र कतिपय अवस्थामा दोहोरिएको देखिन्छ, जसले कर्मचारी र नागरिकमा अन्योल सिर्जना गरेको छ। त्यसैले सरकारले निश्चित समय सीमा सहित उच्च स्तरीय अध्ययन कार्यदल गठन गरी यी संस्थाहरूको कार्यक्षेत्र, वित्तीय क्षमता, प्रशासनिक खर्च, सामाजिक सुरक्षा योगदान र दोहोरोपनको समग्र अध्ययन गरी स्पष्ट कार्यविभाजन आवश्यक परे एकीकृत संरचना वा एकद्वार सामाजिक सुरक्षा प्रणालीको व्यावहारिक मानचित्र तयार गर्नुपर्छ। हाम्रो जस्तो कम संसाधन भएको देशका लागि संस्थाको संख्या बढाउनु भन्दा पनि संस्थाको प्रभावकारिता बढाउनु सुशासनको दृष्टिले पनि अति उत्तम हुन्छ। सहमुख महोदय, सञ्चय कोषलाई राष्ट्र विकासकामा दीर्घकालीन पुँजी परिचालन गर्ने महत्वपूर्ण संस्थाको रूपमा अझ सक्षम बनाउन आवश्यक छ। जल विद्युत, पूर्वाधार, कृषि, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्दा विगतका अनुभवबाट सिकेर जोखिमको सीमा, स्वतन्त्र परियोजना मूल्याङ्कन, प्रतिफलको मापदण्ड र लगानी पछिको प्रभावकारी अनुगमनलाई कानूनी रूपमा सुनिश्चित गर्नुपर्छ। सञ्चयकर्ताको विश्वास अभिवृद्धि गर्दै संस्थागत सुशासन र समुन्नत नेपाल निर्माणका लागि वैकल्पिक विकास वित्तको रूपमा सुरक्षित दीर्घकालीन पुँजी परिचालन गर्ने आधुनिक र विश्वसनीय प्रणाली निर्माण गर्न दिशामा यस विधेयकले महत्वपूर्ण भूमिका खेल्नेमा म विश्वस्त छु। साथै यस विधेयकलाई पूर्ण समर्थन गर्दछु। धन्यवाद।
1: मान्य सदस्य विदुषी राणा, त्यसपछि मान्य सदस्य एके मणि नेउपाने।
2: सम्माननीय सभामुख महोदय, आज म यस गरिमामय सदनमा कर्मचारी सञ्चय कोष ऐन 2019 संशोधन गर्न बनेको विधेयकको सैद्धान्तिक छलफलमा आफ्नो धारणा राख्न चाहन्छु। नेपाल सरकार तथा संगठित संस्थान कर्मचारी, अन्य कर्मचारी र स्वरोजगारमा संलग्न व्यक्तिहरू सञ्चय कोष, पेन्सन फण्ड लगायत सामाजिक सुरक्षा सम्बन्धी अन्य कोषको व्यवस्थापनलाई अझ स्पष्ट र समय सापेक्ष बनाउने उद्देश्यले यो संशोधन ल्याइएको हो। प्रदेश र स्थानीय तह मार्फत कार्यरत कर्मचारीलाई समेत कोषको दायरामा ल्याउने र कानून बमोजिम स्थापना भएको अन्य कोषको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी समेत कोषलाई दिने गरी विधेयक तयार भएको देखिन्छ। म यस विधेयकलाई सैद्धान्तिक रूपमा पूर्ण समर्थन गर्दछु। सभामुख महोदय, करिब 6 लाख सञ्चयकर्ताको इमान्दार पसिनाको रकम बोकेको यो कोष 60 वर्षभन्दा बढ़ीको इतिहास पार गरिसकेको छ। आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन अनुसार कोषको कुल कर्जा तथा लगानी 600 अर्ब रूपियाँ भन्दा बढ़ी रहेको छ, तर त्यसमध्ये करिब 26% अर्थात 150 अर्ब रूपियाँ भन्दा बढ़ी रकम ब्याङ्क तथा वित्तीय संस्थाको निष्पक्षमा छ। अर्कोतिर सरकार आफै स्रोतको अभावमा अपेक्षित गतिमा विकास निर्माणको कार्य अगाडि बढ़ाउन सकिरहेको छैन। हालैको विनाशकारी पार्टीले 4 खर्ब रूपियाँ भन्दा बढ़ीको क्षति पुर्याएको प्रारम्भिक प्रतिवेदनले देखाएको छ, तर तत्काल पुनर्स्थापनका लागि मात्रै अरबौं रूपियाँ आवश्यक छ। यस्तो अवस्थामा सञ्चय कोषको लगानी योग्य पुँजीलाई सुरक्षित प्रतिफल सहित पुननिर्माण र ऊर्जा पूर्वाधारमा लगानीको सम्भावना अध्ययन गर्नु अपरिहार्य छ। सभामुख महोदय, राष्ट्र स्वतन्त्र पार्टीको औसत आर्थिक वृद्धि दर 7% कायम गर्दै 5 वर्षभित्र 7 वर्ष अभिव्यक्ति आय कम्तीमा $3,000 अर्थतन्त्रको आकार $100 अर्ब पुर्याउने लक्ष्य राखेको छ। मुलुकभित्रै यस्तो ठूलो पुँजी परिचालन यो लक्ष्य हासिल गर्न आवश्यक मदत पुग्दछ। विधेयकले कोषलाई धितोपत्र बोर्डबाट स्वीकृत म्युचुअल फण्ड, प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल फण्डका धितोपत्र इकाइमा लगानी गर्ने बाटो खोलेको छ, जुन स्वागतयोग्य कदम हो। तर इमान्दार भएर भन्नुपर्दा लगानी दायरा फराकिलो बनाउँदा सञ्चयकर्ताको जोखिम बढ्ने खतरा पनि उत्तिकै छ। त्यसैले म सरकारसँग आग्रह गर्दछु, पुननिर्माण र ऊर्जा जस्ता प्राथमिकता प्राप्त क्षेत्रको लागि छुट्टै सुरक्षित लगानी संरचना स्पष्ट पारियोस् र सञ्चयकर्ताको हित संरक्षणको लागि स्वतन्त्र जोखिम निगरानी संयन्त्रण सुनिश्चित गरियोस्। सभामुख महोदय, सञ्चयकर्ताको पसिना राष्ट्र निर्माणको साधन बनोस्, तर सञ्चयकर्ता आफै चाहिँ जोखिममा नपरून्। धन्यवाद।
1: माननीय सदस्य यज्ञ मणि नेउपाने, त्यसपछि माननीय सदस्य इन्दिरा राणा मगर।
3: सम्माननीय सभामुख महोदय, कर्मचारी सञ्चय कोष विधेयकको सैद्धान्तिक छलफल गर्दै गर्दा म एउटा कुरा स्मरण गर्छु। नेपाल वायु सेवा निगमले 10 अर्ब कर्मचारी सञ्चय कोषबाट ऋण लिएको थियो, जमानी नेपाल सरकार बसेको थियो। तर त्यही नेपाल सरकारका जमानी बस्नेहरू सहित मिलेर भ्रष्टाचार गरे र त्यो मुद्दा उठान गर्नु पर्यो। पूर्व प्रधानमन्त्रीहरू सबैजना त्यसमा नाम आएको अवस्था छ। त्यसैले यसको सैद्धान्तिक छलफल गर्दाखेरि यसलाई भ्रष्टाचारको पन्जामा नपर्ने गरी कानून कसरी निर्माण गर्ने भन्ने सैद्धान्तिक दृष्टिकोण पनि हेर्नु पर्दछ, नत्र सञ्चयकर्ताको रकम भ्रष्टाचारीको हातमा पर्ने खतरा छ। दोस्रो कुरा, म सुरक्षाको दृष्टिकोणले पनि म यस कानूनमा केही सैद्धान्तिक कुराहरू हुनुपर्छ भन्छु। अहिले रसुवागढी हाइड्रो पावर 111 मेगावाट बिजुली उत्पादन हुँदै हुनका लागि भएकोमा कर्मचारी सञ्चय कोषको 14 अर्ब लगाइन्थ्यो, सञ्चयकर्ताहरूको पैसा अहिले खोला गयो। यसबाट यसको जोखिम सञ्चयकर्ताहरूमा पर्यो। यसरी नै तामाकोशीमा 456 मेगावाटमा पनि 20 अर्ब लगानी भएको छ। यस्ता किसिमका अवस्थाहरूमा त्यो पैसाको कसरी सुरक्षण गर्ने र जोखिम नरहने भन्ने सन्दर्भमा पनि कानूनमा व्यवस्था गर्नुपर्ने मैले देख्छु। तेस्रो कुरा मलाई लाग्छ, अहिले लगभग सञ्चय कोष कर्मचारी सञ्चय कोषमा 800 अर्ब हुँदा त्यसको 40% जति बैङ्कमा अहिले मुद्दतीमा थन्किएको छ। एकातर्फ सरकारलाई पैसा चाहिएको छ, त्यसैले राज्यले चाहेका बखतमा यसलाई खर्च गर्न सक्ने गरिकन यो रकम

0: अहिले प्रस्तावित गरिएकोमा एघारौँ त अर्थात् सचिवलाई राख्ने भन्ने व्यवस्था गरिएको रहेछ। त्यसो हुँदाखेरि सचिवलाई राख्न सकिने अवस्थामा त्यो तहको बाहिरबाट ल्याउनु पर्ने हुन्छ, कर्मचारी सञ्चय कोषभित्रका रहन सक्ने अवस्था हुँदैन। बाहिरबाट व्यक्ति ल्यायो भने सञ्चय कोषको सन्दर्भमा जानकारी नै हुँदैन, त्यसैले हामीले जुन उद्देश्यका लागि ल्याउन खोजेको त्यसको प्रभावकारिता नहुन सक्छ। त्यसैले यहाँ भएको रकम कर्मचारीको पसिनालाई सुरक्षण गर्ने हो भने यसलाई दसैँ तहमा राखेर हामीले अगाडि बढायौँ भने यसमा चाहिँ कर्मचारीको रकम पनि सुरक्षित हुने, देशको भविष्य परिवर्तनका लागि यो रकम पनि व्यवस्थापन गर्न सकिन्छ भन्ने मेरो सैद्धान्तिक दृष्टिकोण पेश गर्दछु। धन्यवाद।
1: मान्य सदस्य इन्दिरा राणा मगर, त्यसपछि मान्य सदस्य गोविन्द पन्थी।
2: सम्मान्य सभामुख महोदय, कर्मचारी मैले चाहिँ यो सञ्चय कोष सम्बन्धी चाहिँ विशेष गरी कर्मचारीहरूलाई चाहिँ केन्द्रित गरेर म केही बोल्न चाहन्छु। कर्मचारी भनेको इन्जिन हो देश चलाउने र जनतालाई सेवा गराउने, र जबसम्म हामी यो के अरे गुणस्तरीय व्यवस्थामा चाहिँ हामी कर्मचारीहरूलाई ह्युमन रिसोर्सेसलाई चाहिँ राम्रोसँग प्रोत्साहन गर्न सक्दैनौँ भने के अरे हामीले कुनै पनि कामहरू राम्रोसँग गर्न सक्दैनौँ। र त्यसैले गर्दाखेरि मैले यो सञ्चय कोष सम्बन्धी धेरै कुराहरू सुविधाको कुराहरू हेर्दाखेरि बिमाका कुरामा 1,00,000 दिने भनेर रहेछ, त्यो एक राम्रो कुरा हो। अझै यसलाई बढाएर लाँदाखेरि कर्मचारीहरूलाई प्रोत्साहन मिल्छ। त्यसै गरेर क्रिया खर्चमा 50,000 दिने गरेर रहेछ, र त्यो 50,000 पनि बढायो भने उहाँहरूलाई प्रोत्साहन मिल्छ। र कतिजना कर्मचारीहरू चाहिँ त्यही तलब त हो नि, अब पछाडि लाइफ छैन भनेर भनेको छ। यो जुन यो विधेयक आएको छ संशोधन अर्थमन्त्रीज्यूले ल्याउनु भएको एकदमै राम्रो छ। यसलाई चाहिँ यसबाट चाहिँ उहाँले जुन एउटा ब्याज पाउने, बोनस पाउने, तर बोनसमा पनि सम्मान त हुनु पर्यो, किनभने सञ्चय कोषमा काम गर्ने कर्मचारीलाई चाहिँ बढी दिने र जो बचतकर्ता छ सञ्चयकर्ता छ उनीहरूलाई चाहिँ थोरै दिने, यो चाहिँ ठिक छैन। त्यसले गर्दा यस्ता कुराहरूलाई पनि हामीले चाहिँ संशोधन गरेर लानुपर्छ भन्ने अर्थमन्त्रीज्यूलाई मेरो एउटा सुझाव। र कर्मचारीलाई हामीले यसरी चाहिँ हामीले प्रोत्साहन दियो भने यो एउटा चाहिँ देशलाई एउटा भ्रष्टाचारबाट मुक्त गर्न र जनतालाई सेवा गराउने एउटा ठुलो एउटा चाहिँ एउटा वैकल्पिक एउटा आधार हो, र यसबाट चाहिँ उहाँहरूले सुरक्षित महसुस गर्नुहुन्छ। र अहिले वास्तवमा यही बाढीकै कुरा गर्ने हो भने पनि म आफै ग्राउन्डमा गएको छु, के अरे क्याम्प 3B जाँदाखेरि त्यहाँ जनताहरू चाहिँ माथि डाँडामा छ, सबै बगाएर लगेछ। त्यहाँ आर्मीहरू प्रहरीहरू आउनु भएको थियो, त्यहाँ मेजर साहबहरू पनि आउनु भएको थियो। त्यहाँ चाहिँ त्यो अब हेलिकप्टरले मात्रै त्यो सामान लाने भएको हुनाले उहाँहरू दाल र भात मात्रै पनि खाइराख्नु भएको छ कि, मलाई पनि चाउचाउ खानुहुन्छ भनेर भन्नुभएको थियो। यस्तो चाउचाउले त्यसरी खनेर बढी निकाल्न सक्छ, त्यहाँ अझै पनि बढीहरू पुरिएको छ। यसले गर्दाखेरि हाम्रो कर्मचारीहरूलाई चाहिँ हामीले चाहिँ राम्रो गर्यौँ भने मात्रै देश राम्रो हुन्छ, देशका जनताले सेवा पाउँछन्। अनि यो यसले यो जुन के अरे विधेयक ल्याउनु भएको छ यसलाई हामीले कसरी हामीले कर्मचारीहरूलाई पनि हामी पनि सुरक्षित छौँ, हामीले यसले काम गरे पनि, अनि त्यसमा चाहिँ हामीले के अरे करारका कर्मचारीहरूलाई पनि त्यो एउटा अर्को अल्टरनेटिभ व्यवस्था, अनि अघि हाम्रो पूर्व मान्यज्यूले प्रवक्ता मान्यज्यूले भन्दै हुनुहुन्थ्यो विश्वविद्यालयहरूलाई पनि जोड्न पाए राम्रो हुन्थ्यो र सबैले चाहिँ एउटा सुरक्षित अनुभूति पाउने थियो भन्ने मेरो धारणा हो भन्दै धन्यवाद।
1: मान्य सदस्य गोविन्द पन्थी, त्यसपछि मान्य सदस्य लिमा अधिकारी आचार्य।
3: सम्मान्य सभामुख महोदय, कर्मचारी सञ्चय कोष 10 संशोधन विधेयक 2083 सैद्धान्तिक धारणा राख्न चाहन्छु। सर्वप्रथम यो विधेयकको मूल उद्देश्यप्रति मेरो सकारात्मक धारणा छ। कर्मचारीको तलबबाट नियमित रूपमा कटी भएर जम्मा हुने रकम केवल निष्क्रिय रूपमा राख्ने होइन, सुरक्षित र उत्पादनमूलक क्षेत्रमा परिचालन गरी योगदानकर्तालाई उचित प्रतिफल दिने र राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पुर्याउने उद्देश्य महत्वपूर्ण छ। यस विधेयकले संघीय संरचना अनुसार प्रदेश र स्थानीय तहका कर्मचारीलाई समेत कर्मचारी सञ्चय कोषको दायरामा ल्याउन खोजेको छ। यो सकारात्मक र समय सामक्ष कदम हो। त्यसै गरी निवृत्त भरण तथा उपदान सम्बन्धी कोषको सञ्चालन तथा व्यवस्थापन गर्न सक्ने व्यवस्था पनि सामाजिक सुरक्षाको दृष्टिले महत्वपूर्ण छ। सभामुख महोदय, विधेयकको अर्को महत्वपूर्ण पक्ष भनेको कोषको लगानीको दायरा विस्तार गर्नु।

0: ऊर्जा, कृषि, पर्यटन, ठूला पूर्वाधार, पूँजी बजार, म्युचुअल फण्ड तथा प्राइभेट इक्विटी र भेन्चर क्यापिटल जस्ता क्षेत्रमा लगानी गर्ने बाटो खोल्न खोजिएको छ, जसको लागि माननीय अर्थमन्त्री स्वर्णिम अग्रजीलाई धन्यवाद दिन चाहन्छु। तर यहाँ मेरो एउटा गम्भीर चासो छ, यो कर्मचारीको पैसा हो, सरकारको पैसा मात्र होइन। त्यसैले यसको लगानीमा प्रतिफलभन्दा पहिले सुरक्षा, पारदर्शिता र जोखिम व्यवस्थापनलाई प्राथमिकता दिनुपर्छ। हामीले विगतमा सार्वजनिक संस्थान र सरकारी लगानीमा राजनीतिक प्रभाव, पहुँचवालाको दबाव र कमजोर जोखिम मूल्याङ्कनका कारण समस्या आएको देखेका छौँ। त्यसैले सञ्चयकर्ताको जीवनभरको बचतलाई उच्च जोखिम भएको क्षेत्रमा लगानी गर्दा स्पष्ट जोखिम वहन गर्ने स्पष्ट सीमा, लगानीको अधिकतम सीमा, स्वतन्त्र र निष्पक्ष परियोजना मूल्याङ्कन तथा निर्णयकर्ताको स्वार्थको द्वन्द्व नियन्त्रण गर्ने व्यवस्था अनिवार्य गरिनुपर्छ। विशेष गरी प्राइभेट इक्विटी र भेन्चर क्यापिटलमा लगानी गर्दा निर्णय कसले गर्ने, परियोजना छनौटको मापदण्ड के हुने, घाटा भएर जिम्मेवार को हुने, सञ्चयकर्ताको रकम डुब्यो भने जवाफदेही कसले लिने, यी प्रश्नको स्पष्ट उत्तर कानून र नियमावलीमा सुनिश्चित हुनुपर्छ। त्यसै गरी कोषले आवास परियोजनामा लगानी गरेर कर्मचारीलाई घर तथा घडेरी उपलब्ध गराउने व्यवस्था सकारात्मक छ, तर यहाँ पनि सस्तो घरको नाममा महँगो जग्गा किन्ने, निश्चित व्यवसायी वा कम्पनीलाई लाभ पुग्ने र कर्मचारीमाथि अनावश्यक आर्थिक भार पर्ने अवस्था आउन दिनु हुँदैन। त्यसैले विधेयकलाई दफावार छलफलमा पठाई जोखिम व्यवस्थापन, लगानीको सीमा, पारदर्शिता, लेखा परीक्षण, हितको द्वन्द्व र सञ्चयकर्ताको हित संरक्षणका विषयलाई स्पष्ट बलियो बनाउँदै अगाडि बढाउनुपर्छ भन्ने मेरो धारणा छ। यिनै आधारमा म यस विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावको समर्थन गर्दछु। धन्यवाद।
1: मान्य सदस्य लिमा अधिकारी आचार्य, त्यसपछि मान्य सदस्य रेखा कुमारी यादव।
2: सामान्य सभामुख महोदय, कर्मचारी सञ्चय कोष एन 2019 संशोधन गर्नु भनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा आफ्नो केही धारणा राख्न चाहन्छु। सञ्चय कोष लाखौं कर्मचारीहरूको भविष्य, अवकाशपछिको आर्थिक सुरक्षा र सामाजिक सुरक्षासँग जोडिएको एउटा एकदमै महत्वपूर्ण संस्था हो। त्यसैले संघीय संरचना, बदलिदो आर्थिक अवस्था र वित्तीय क्षेत्रका नयाँ सम्भावनाहरूलाई पनि सम्बोधन गर्ने गरी जुन ऐन संशोधन गर्नु आवश्यक थियो, त्यसलाई मध्यनजर गर्दै यो ऐन आएको, यो विधेयक आएको मैले बुझेको छु। विधेयकको मूल उद्देश्यप्रति मेरो समर्थन रहेको छ। सभामुख महोदय, प्रदेश तथा स्थानीय तहका कर्मचारीलाई समेत कोषमा आबद्ध गर्ने प्रस्ताव एकदमै सकारात्मक छ। विधेयकले कोषको लगानीको दायरालाई चाहिँ विस्तार गर्दै ऊर्जा, कृषि, पर्यटन, सूचना प्रविधि र ठूला पूर्वाधार जस्तै उत्पादनशील क्षेत्रमा लगानी गर्ने बाटो खोलेको छ। म्युचुअल फण्ड, पुँजी तथा वित्तीय बजार, प्राइभेट इक्विटी, भेन्चर क्यापिटलमा लगानीको सम्भावनाको पनि जुन प्रस्ताव गरेको छ त्यसको म समर्थन गर्न चाहन्छु। यो कोषले रकमलाई विविधीकृत गर्दै उत्पादनशील क्षेत्रमा जुन परिचालन गरे, जुन सोचका साथ आएको छ, त्यो सोचकै म चाहिँ एकदमै धेरै समर्थन गर्छु। कर्मचारीले जीवनभर जम्मा गरेको रकम चाहिँ सुरक्षित मात्र होइन, मुद्रास्फीतिलाई समेत ध्यानमा राखी वास्तविक प्रतिफल सुनिश्चित हुने गरी लगानी गर्नुपर्छ भन्ने मेरो स्पष्ट धारणा रहेको छ। लगानी निर्णयमा राजनीतिक लाभ होइन, राजनीतिक प्रभाव होइन, विशेषज्ञता, जोखिम मूल्याङ्कन, पारदर्शिता र प्रतिफललाई मुख्य आधार बनाउनुपर्छ भन्ने मेरो धारणा रहेको छ। सभामुख महोदय, कोषको सञ्चालक समितिमा चाहिँ महिलाको अर्थपूर्ण प्रतिनिधित्वलाई चाहिँ एकदमै हेरिनुपर्छ, प्रतिनिधित्व हुनुपर्छ र योगदानकर्ताको न्यायपूर्ण सहभागितालाई पनि सुनिश्चित गरिनुपर्छ भन्ने मेरो एउटा स्पष्ट माग रहेको छ। महिला सहभागितालाई केवल समावेशिताको विषय मात्र बनाउनु हुँदैन, यो संस्थागत सुशासन र निर्णय प्रक्रियाको गुणस्तरसँग जोडेको विषय हो भनेर हेरिनुपर्छ। अर्को महत्त्वपूर्ण विषय भनेको चाहिँ यो प्रशासकको कार्यकालको विषय छ। प्रशासकको कार्यकाल 5 वर्षबाट घटाएर 4 वर्ष बनाएको छ। एनमा नेपाल सरकारले जुनसुकै बेला पनि हटाउन सक्ने भन्ने जुन व्यवस्था राख्दाखेरि संस्थागत स्वायत्तता र नेतृत्वको स्थायित्वमाथि केही प्रश्न उठ्छ कि भन्ने चाहिँ एउटा जिज्ञासा मलाई लागेको। त्यसैले कार्यकाल चाहिँ अगाडि नै हटाउने हो भने चाहिँ स्पष्ट आधार, वस्तुनिष्ठ कार्य सम्पादन मूल्याङ्कन र निश्चित कानुनी प्रक्रिया चाहिँ अनिवार्य पालना गर्नुपर्छ भन्ने मेरो एउटा धारणा रहेको छ। कर्मचारी सञ्चय कोषको रकम सुरक्षित, उत्पादनशील र उच्च प्रतिफलयुक्त क्षेत्रमा व्यावसायिक ढङ्गले परिचालन गरिनुपर्छ। आधुनिक, प्राविधिक, वित्तीय अनुशासन, पारदर्शिता र संस्थागत स्वायत्तालाई केन्द्रमा राख्दै कोषलाई आधुनिक सामाजिक सुरक्षा र दीर्घकालीन लगानी संस्थाको रूपमा विकास गरिनुपर्छ। अरू सैद्धान्तिक पाटोमा मेरो समर्थन रहेको छ। धन्यवाद।
1: मान्य सदस्य रेखा कुमारी यादव, त्यसपछि मान्य सदस्य ललिता कुमारी।
3: सम्मान्य सभामुख महोदय, कर्मचारी सञ्चय कोष ऐन 2019 संशोधन गर्ने विषयमा आफ्ना केही महत्त्वपूर्ण धारणा राख्न चाहन्छु। प्रस्तावित संशोधनले कर्मचारी सञ्चय कोषको लगानी क्षेत्रहरू विस्तार गर्ने कुरा गरेको छ। लगानीका अवसर फराकिलो बनाउनु आफैमा सकारात्मक कुरा हो, तर हामीले के बिर्सनु हुँदैन भने यो सरकारको मात्रै पैसा होइन, लाखौं कर्मचारीले आफ्नो भविष्यका लागि जम्मा गरेको रकम हो। त्यसैले लगानीको क्षेत्र विस्तार गर्दा प्रतिफल जोखिम व्यवस्थापन र सञ्चयकर्ताको सुरक्षाको सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्छ जस्तो लाग्छ मलाई। सभामुख महोदय, मेरो पहिलो सुझाव सञ्चय कोषको सञ्चालक तथा निर्णयकारी तहमा इन्भेस्टमेन्ट, रिस्क एन्ड कम्प्लायन्स र इन्फर्मेसन टेक्नोलोजी जस्ता क्षेत्रमा विशेषज्ञता भएका व्यक्तिहरूको पर्याप्त प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ। आजको वित्तीय क्षेत्रमा लगानी गर्नु भनेको पैसा कुनै क्षेत्रमा राख्नु मात्र होइन, मार्केट रिस्क, क्रेडिट रिस्क, लिक्विडिटी रिस्क, अपरेसनल रिस्क र साइबर रिस्क जस्ता अनेकौं जोखिमहरू हुन्छन्। त्यसैले लगानी सम्बन्धी निर्णयमा वित्तीय तथा प्राविधिक विशेषज्ञताको भूमिका अनिवार्य हुनुपर्छ जस्तो लाग्छ मलाई। दोस्रो, सञ्चय कोषभित्र छुट्टै इन्भेस्टमेन्ट, रिस्क एन्ड कम्प्लायन्स डिपार्टमेन्ट स्थापना गरिनुपर्छ। यस विभागमा लगानी विशेषज्ञ, पोर्टफोलियो म्यानेजमेन्ट, रिस्क म्यानेजमेन्ट, कम्प्लायन्स र आइटीका दक्ष जनशक्ति राखिनुपर्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, लगानी गर्ने निकाय र जोखिम हेर्ने निकायबीच पर्याप्त इन्स्टिट्युसनल एन्ड चेक एन्ड ब्यालेन्स हुनुपर्छ। तेस्रो, कानूनमै लगानीको सीमा र जोखिम नियन्त्रणका मापदण्ड स्पष्ट गरिनुपर्छ। एउटै संस्था, क्षेत्र वा परियोजनामा अत्याधिक रकम केन्द्रित हुन नदिने व्यवस्था, जुन कि अहिले देखियो हाम्रो यो बाढीले गर्दाखेरि, कन्फ्लिक्ट अफ इन्ट्रेस्ट रोक्ने व्यवस्था, इन्डिपेन्डेन्ट अडिट तथा नियमित रिस्क अडिट अनिवार्य गरिनुपर्छ। त्यसै गरी सञ्चय कोषको लगानी त्यसबाट प्राप्त प्रतिफल र जोखिमको अवस्थाबारे नियमित र पारदर्शी प्रतिवेदन सार्वजनिक गरिनुपर्छ। धन्यवाद। जयनेपाल।
4: माननीय ललिता कुमारी, त्यसपछि माननीय अप्सना बानु।
5: सम्माननीय सभामुख महोदय, आज म कर्मचारी सञ्चय कोष दसौँ संशोधन विधेयक 2083 माथिको सैद्धान्तिक छलफलमा केही आफ्नो धारणा राख्न चाहन्छु। सर्वप्रथम, विद्यमान व्यवस्थालाई थप सरल, स्पष्ट र प्रभावकारी बनाउने उद्देश्यले यो विधेयक प्रस्तुत गर्नुभएकोमा नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छु। यस विधेयकको सकारात्मक पक्षहरू छन्। लामो समयदेखि कार्यान्वयनमा रहेको कानूनलाई संघीय संरचना र वातावरण आवश्यकता अनुकूल बनाउनु सकारात्मक छ। कोषको पहुँच विस्तार गर्ने विभिन्न वर्गका कर्मचारी तथा स्वरोजगारमा रहेको व्यक्तिलाई सामाजिक सुरक्षासँग जोड्ने र निवृत्तिभरण उपदान तथा अन्य सामाजिक सुरक्षा प्रकृतिको कोष को व्यवस्थापन गर्ने क्षमता विकास गर्ने कुरा पनि सकारात्मक देखिन्छ। सञ्चय कोषको लगानीको दायरा विस्तार गर्दै ऊर्जा, पूर्वाधार, कृषि, पर्यटन तथा अन्य उत्पादनशील क्षेत्रमा लगानी गर्न सक्ने बाटो खोल्ने उद्देश्य राखेको छ। यसले सञ्चयकर्ताको रकमबाट उचित प्रतिफल प्राप्त गर्नु साथै देशको उत्पादन रोजगारी बढाउन पनि सहयोग गर्नु सक्छ। तर सभामुख महोदय, सञ्चयकर्ताको पैसा सरकारको सामान्य खर्च गर्ने पैसा होइन, यो कर्मचारीको पसिनाबाट जम्मा भएको रकम हो। त्यसले यसको लगानी गर्दा नफाभन्दा पहिला सञ्चयकर्ताको मूलधनको सुरक्षा, जोखिम व्यवस्थापन र पारदर्शितालाई प्राथमिकता दिनुपर्छ। अर्को महत्त्वपूर्ण विषय, सञ्चय गर्दाले आफ्नो बचत आवश्यक परेको समयमा उपयोग गर्ने पाउने सुविधा हो। रकम झिक्ने प्रक्रिया सहज, छिटो, पारदर्शी र सञ्चयकर्ता मैत्री हुनुपर्छ। आफ्नो रकम उपयोग गर्ने अनावश्यक झन्झट बेहोर्नु नपरोस्, त्यस्तो व्यवस्था गर्नुपर्छ। मेरो स्पष्ट आग्रह छ, सञ्चयकर्ताको रकम राजनीति प्रभावमा लगानी नहोस्, जोखिमपूर्ण क्षेत्रमा बिना मूल्याङ्कन लगानी नहोस्, कोषको प्रत्येक लगानी पारदर्शी र जवाबदेही होस्। अन्तमा म सञ्चयकर्ताको हितलाई केन्द्रमा राखेर सुशासन र पारदर्शिता कायम गर्दै यस विधेयकलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारको ध्यान आकर्षण गराउँदै म यस विधेयकको सैद्धान्तिक रूपमा समर्थन गर्दछु। धन्यवाद।
4: माननीय अफसाना बानु, त्यसपछि माननीय प्रेमलाल चौधरी।
6: सम्माननीय सभामुख महोदय, आज म कर्मचारी सञ्चय कोष ऐन 2019 संशोधन गर्न बनेको विधेयकका विषयमा आफ्ना केही धारणा प्रस्तुत गर्दछु। सभामुख महोदय, प्रदेश र स्थानीय तहका कर्मचारीहरूलाई समेत सञ्चय कोषमा आबद्ध गर्ने प्रस्ताव सकारात्मक छ, तर हामीले एउटा कुरा कहिल्यै बिर्सनु हुँदैन कि यो केवल बचत होइन, उहाँहरूको भविष्यको सुरक्षा हो। त्यसैले मेरा केही सुझाव यहाँ प्रस्तुत गर्दछु। कर्मचारीको संचित रकम जहाँ लगानी गरिन्छ त्यहाँ जोखिम नियन्त्रणको स्पष्ट व्यवस्था हुनुपर्दछ। विधेयकले कोषको लगानीको दायरा विस्तार गर्दै व्यवस्था गरेको छ। ऊर्जा, कृषि, पर्यटन, सूचना प्रविधि तथा पूर्वाधार जस्ता क्षेत्रमा लगानीको सम्भावना छ। कर्मचारीको पैसा देश निर्माणमा सुरक्षित र व्यावसायिक ढंगले लागोस्। लगानी कति र कहाँ भयो, कति प्रतिफल आयो, पूर्ण पारदर्शिताका लागि मोबाइलबाट नै हेर्न सक्ने डिजिटल व्यवस्था गरियोस्। नोक्सानी भएमा जिम्मेवारी स्पष्ट हुनुपर्दछ। कुनै राजनीतिक दबावमा कर्मचारी सञ्चय कोषको दुरूपयोग नगरियोस्, यसलाई राजनीतिक हस्तक्षेपबाट टाढा राख्नुपर्छ। सभामुख महोदय, प्राइभेट सेक्टरमा पनि कर्मचारी सञ्चय कोष अनिवार्य गरियोस्। यो केवल कोष मात्र होइन, कर्मचारीको अधिकार पनि हो। कर्मचारी सञ्चय कोषसँगै निजी कम्पनीहरूमा खोलिएका श्रमिक संघले कर्मचारीको हक, अधिकार, सुविधा, हित संरक्षणका निम्ति काम गरेको छ वा छैन, यस विषयमा निगरानी तथा पारदर्शिता हुन आवश्यक छ। अन्त्यमा सभामुख महोदय, हामीले कर्मचारी सञ्चय कोषलाई विश्वसनीय, पारदर्शी, सुरक्षित, कर्मचारी मैत्री बनाउनुपर्छ। यी सुझाव सहित कर्मचारी सञ्चय कोष सम्बन्धित विधेयकलाई मेरो समर्थन रहेको जानकारी गराउँदछु। धन्यवाद।
4: माननीय प्रेमलाल चौधरी, त्यसपछि माननीय अम्बिका देवी संग्रौला।
7: सम्माननीय सभामुख महोदय, कर्मचारी सञ्चय कोष ऐन 2019 संशोधन गर्न बनेको विधेयक 2083 सैद्धान्तिक छलफलमा भाग लिँदै म मेरो आफ्नो धारणाहरू प्रस्तुत गर्न चाहन्छु। अवकाशपछि कर्मचारीलाई आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले स्थापित कर्मचारी सञ्चय कोषलाई व्यवस्थित गर्न कर्मचारी सञ्चय कोष ऐन 2019 समय सापेक्ष कानूनको आवश्यकता अनुसार विभिन्न दफाहरूमा संशोधन गरिएको छ। कर्मचारीहरूको बचत संकलन तथा अवकाशपछि आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको कर्मचारी सञ्चय कोषमा करिब 578,000 सञ्चयकर्ता, निवृत्तिभरण योगदानकर्ता 96,000 र 37,500 संघ संस्था कार्यालय आबद्ध भएको अवस्था रहेको छ भने यसले सञ्चय कोष, निवृत्तिभरण, सापट्टी, सामाजिक सुरक्षा तथा कल्याणकारी सुविधा सेवा प्रदान गरिरहेको छ। कर्मचारी सञ्चय कोषको 2082 असार मसान्तसम्मको तथ्याङ्क अनुसार योगदानकर्ताको र जगेडा तथा दायित्व व्यवस्थापन गरेर 6,23,21,00,00,000 वित्तीय स्रोत रहेकोमा 5,11,27,00,00,000 स्रोत विभिन्न क्षेत्रमा परिचालन भएको थियो। साथै नेपालको अर्थतन्त्रमा दीर्घकालीन पुँजी निर्माण, लगानीको स्रोत सुनिश्चितता, कर्मचारीहरूको सामाजिक सुरक्षा, वित्तीय स्थायित्व, आवास तथा शिक्षामा सहयोग गरी विशेष भूमिका निर्वाह गरिरहेको छ। तर कोषले पुँजीगत सुरक्षा, जोखिम विश्लेषण, प्रतिफल विश्लेषण आदिको व्यवस्था पनि समावेश गर्नुपर्ने कुरा राख्न चाहन्छु। संहिता अनुरूप प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरूलाई कोषमा आबद्ध गराउने र सबै क्षेत्रमा काम गर्ने स्थायी कर्मचारीको परिभाषित गरी कोषमा समेट्न कोषले जारी गर्ने ऋण पत्र डिभेन्चरको परिभाषा र लगानी गर्ने प्रावधान गरिनु, शाखा तथा उपशाखा कार्यालयहरूको कानुनी रूपमा किटान गर्ने व्यवस्था हुनु, सञ्चालक समितिलाई चुस्त दुरुस्त मितव्यय बनाउन ऐनमा स्पष्ट व्यवस्था गरिनु विधेयकका सुन्दर पक्ष हुन् भने निवृत्ति भरण कोष, अवकाश कोष र प्रचलित कानुन बमोजिम स्थापना हुने कर्मचारी सञ्चय कोषकै प्रकृतिको अन्य कोषको सञ्चालन तथा व्यवस्थापन समेत सञ्चय कोषबाटै गर्नुपर्ने, साथै प्रचलित कानुनको अधीनमा रही कोषले बनाएको कार्यविधि बमोजिम कोषको सञ्चालन तथा व्यवस्थापन हुने व्यवस्था गरेर प्रस्तुत विधेयकले सञ्चयकर्ता, योगदानकर्ता र लगानीकर्ताहरूको विश्वसनीयता कायम गर्न सफल हुने र वर्तमान प्रविधियुक्त बनाउनु पर्ने धारणा राख्दै विधेयकको पूर्ण समर्थन गर्दछु। धन्यवाद।
4: माननीय अम्बिका देवी सौरौला, त्यसपछि माननीय सहजना खातुन।
8: सम्माननीय सभामुख महोदय, कर्मचारी सञ्चय कोष ऐन 2019 संशोधन गर्न बनेको विधेयक 2083 माथिको सैद्धान्तिक छलफलमा आफ्ना धारणा राख्न समय उपलब्ध गराउनु भएकोमा विशेष धन्यवाद दिँदै आफ्ना धारणा राख्न अनुमति चाहन्छु। सञ्चय कोष कुनै सरकारी बजेट वा मन्त्रालयको प्रशासनिक महाशाखा होइन। यो त लाखौं राष्ट्र सेवक, श्रमिक र रोजगार नागरिकहरूको रगत पसिनाको कमाईबाट जम्मा भएको एक पवित्र ट्रस्ट हो। यसमा जुनसुकै कानुनी फेरबदल भए पनि कर्मचारीको हित अनुकूल हुनुपर्छ। विधेयकमा गरिएका केही व्यवस्थाहरू स्वागत योग्य छन्। प्रदेश तथा स्थानीय तहका कर्मचारीलाई कोषमा आबद्ध गराउने व्यवस्था संघीयता अनुकूल छ। त्यसै गरी लामो समय दाबी नभएको रकममा निरन्तर ब्याज दिने प्रावधान न्यायोचित छ। सकारात्मक पक्ष हुँदाहुँदै पनि यो विधेयकले कोषको स्वायत्तता र सञ्चयकर्ताको हितमाथि गम्भीर प्रहार गरेको छ। पहिलोमा संस्थागत स्वायत्ततामाथि प्रहार। मनोनित सञ्चालक तथा प्रशासकलाई नेपाल सरकारले जुनसुकै बखत हटाउन सक्ने प्रावधान प्राकृतिक न्यायको सिद्धान्त र कानुनी शासन विपरीत छ। दोस्रोमा छ योगदानकर्ताको प्रतिनिधित्वको अभाव। कोषको सञ्चालक समितिमा सरकारले मनोनित गरेका उच्च पदस्थ प्रतिनिधि मात्र हुनु आईएलओको मापदण्ड विपरीत छ। कर्मचारीहरूलाई राहतका लागि निशुल्क भनेर तोकिएका अस्पतालमा आधुनिक उपकरणहरू जडान गरी पूर्ण रूपमा सञ्चालन ल्याउने, स्वास्थ्य सेवाको पहुँच सजग बनाउन स्वास्थ्य बिमा वा उपचार खर्च शोध भर्नाको व्यवस्था गरिनुपर्छ। अन्त्यमा सभामुख महोदय, कर्मचारीहरूको पसिनाको कमाईबाट जम्मा भएको सञ्चय कोषको दुरुपयोग र दयनीय अवस्थालाई गम्भीरताका साथ उठाउनुपर्छ भन्दै माननीय अर्थमन्त्रीज्यूलाई समर्थन सहितको सुझाव दिन चाहन्छु। हस्त, धन्यवाद।
4: माननीय सहजना खातुन, त्यसपछि माननीय राधिका रम्तेल।

0: सम्माननीय सभामुख महोदय, कर्मचारी सञ्चय कोष विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि आफ्नो केही धारणा राख्न चाहन्छु। कर्मचारीले आज आफ्नो तलबबाट कटाएको पैसा भोलिको सुरक्षित जीवनका लागि हो। त्यो पैसा केवल रकम होइन, उसको भविष्यप्रतिको भरोसा हो। त्यसैले कर्मचारी सञ्चय कोष सम्बन्धी कानून संशोधन गर्दा हामीले एउटा आधारभूत प्रश्न गर्नुपर्छ। यो संशोधनले कर्मचारीको बचतलाई अझ सुरक्षित, प्रतिफलमुखी र कर्मचारी मैत्री बनाउँछ कि केवल संस्थाको एडमिनिस्ट्रेटिभ स्ट्रक्चर परिवर्तन गर्छ? समय अनुकूल कानून संशोधन आवश्यक छ। अर्थतन्त्र बदलिएको छ, फाइनेन्सियल मार्केट बदलिएको छ, टेक्नोलोजी बदलिएको छ। त्यसैले सञ्चय कोष, इन्भेस्टमेन्ट, सर्भिस डेलिभरी र इन्स्टिट्युसनल गभर्नेन्स पनि आधुनिक हुनुपर्छ। सभामुख महोदय, हामीले बुझ्नुपर्ने कुरा के हो भने, सञ्चय कोषमा पैसा जम्मा गर्ने कर्मचारी सरकारको दाता होइन, आफ्नो भविष्यको लगानीकर्ता हो। त्यसैले उसले आफ्नो पैसाको रियल टाइम इन्फर्मेसन, आफ्नो कन्ट्रिब्युसनको स्पष्ट विवरण र प्राप्त हुने रिटर्नको पारदर्शी जानकारी पाउने अधिकार राख्छ। आज हामी डिजिटल नेपालको कुरा गरिरहेका छौँ। यस्तो अवस्थामा कर्मचारीले आफ्नो ब्यालेन्स हेर्ने, कन्ट्रिब्युसन चेक गर्ने, लोन स्टेटस बुझ्न वा आवश्यक सेवा लिन अनावश्यक कार्यालय धाउनु पर्ने अवस्था नरहनु हुँदैन। त्यसै गरी कर्मचारीलाई उपलब्ध हुने हाउसिङ लोन, एजुकेसन लोन र अदर फाइनेन्सियल फेसिलिटिज पनि वास्तविक आवश्यकता भएका कर्मचारीका लागि सहज, प्रिडिक्टेबल र ट्रान्सपेरेन्ट हुनुपर्छ। सभामुख महोदय, अर्को गम्भीर विषय हो इन्स्टिट्युसनल गभर्नेन्सको। सञ्चय कोष जस्तो ठूलो फाइनेन्सियल इन्स्टिट्युसनलाई पोलिटिकल इन्फ्लुएन्स होइन, प्रोफेसनल म्यानेजमेन्ट चाहिन्छ। यसको निर्णय प्रक्रिया ट्रान्सपेरेन्ट हुनुपर्छ, जिम्मेवारी स्पष्ट हुनुपर्छ र गलत वा लापरवाही भएमा एकाउन्टेबिलिटी सुनिश्चित गर्नुपर्छ। किनकि एउटा गलत इन्भेस्टमेन्ट डिसिजनको असर कुनै पदाधिकारीको व्यक्तिगत सम्पत्तिमा होइन, लाखौं कर्मचारीको भविष्यमा पर्न सक्छ। त्यसैले यो विधेयक पारित गर्दा हामीले केवल कानून संशोधन भयो भनेर सन्तुष्ट हुने होइन। हामीले हेर्नुपर्छ कर्मचारीको पैसा कति सुरक्षित भयो, प्रतिफल कति सुनिश्चित भयो, सेवा कति छिटो र सहज भयो र व्यवस्थापन कति एकाउन्टेबल भयो। त्यसैले सरकारलाई मेरो आग्रह छ, यो संशोधनलाई केवल लिगल एमेन्डमेन्ट नबनाऊ। यसले कर्मचारीको फाइनेन्सियल सिक्युरिटी, इन्स्टिट्युसनल ट्रान्सपेरेन्सी, प्रोफेसनल इन्भेस्टमेन्ट र बेटर सर्भिस डेलिभरी सुनिश्चित गर्ने अवसर बनाऊ। धन्यवाद। जय नेपाल।
1: माननीय राधिका रम्तेल, त्यसपछि माननीय गंगा लक्ष्मी अवाल।
2: सम्माननीय सभामुख महोदय, आज म कर्मचारी सञ्चय कोष सम्बन्धी विधेयकमाथि बोल्दै गर्दा एउटा कुरा स्पष्ट भन्न चाहन्छु। यो केवल एउटा ऐन संशोधन गर्ने विषय मात्र होइन, यो कर्मचारीले आफ्नो तलबबाट वर्षौंदेखि जम्मा गरेको बचत र उसको भविष्यसँग जोडिएको विषय हो। सबैभन्दा पहिले संघीय संरचना अनुसार प्रदेश र स्थानीय तहका कर्मचारीलाई समेत सञ्चय कोषको दायरामा ल्याउने विषय सकारात्मक छ। समय अनुकूल कानूनलाई परिमार्जन गर्नु आवश्यक पनि छ। तर सभामुख महोदय, कर्मचारीले आफ्नो तलबबाट नियमित रूपमा जम्मा गरेको रकम उसको भविष्यको आधार हो, बुढेसकालको सहारा हो, परिवारको आवश्यकता पर्दाको भरोसा हो। त्यसैले मेरो पहिलो कुरा, कर्मचारीको पैसा सुरक्षित हुनुपर्छ। विधेयकले ऊर्जा, कृषि, पर्यटन, सूचना प्रविधि तथा ठूला पूर्वाधारका क्षेत्रमा लगानी गर्न सक्ने व्यवस्था विस्तार गरेको छ। उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने उद्देश्य सकारात्मक छ। तर मेरो आग्रह छ, कर्मचारीको पैसा लगानी गरौं, तर जोखिमको स्पष्ट सीमा तोकेर मात्र लगानी गरौं। म्युचुअल फन्ड, प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फन्डका क्षेत्रमा समेत लगानी गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ। त्यसैले कहाँ लगानी गर्ने भन्ने मात्र होइन, कति जोखिम लिन पाइन्छ भन्ने कुरा पनि स्पष्ट, पारदर्शी हुनुपर्छ। म त्यो कर्मचारीको आवाज बोल्न उम्बिएको हुँ, जसको तलबबाट नियमित रूपमा रकम कटौती भएर सञ्चय कोषमा जम्मा हुन्छ। त्यो कर्मचारीले धेरै ठुलो कुरा मागेको छैन, उसले चाहेको उसको पैसा सुरक्षित होस्, उसको बचतबाट उचित प्रतिफल प्राप्त होस् र उसको पैसा सम्बन्धित निर्णय पारदर्शी होस्। त्यसले मेरो स्पष्ट आग्रह छ, कर्मचारीको बचत हो भने कर्मचारीको हित पहिलो प्राथमिकतामा हुनुपर्छ। कोष ठुलो बनाऊ तर जोखिम बढाएर होइन, लगानी बढाऊ तर पारदर्शिता घटाएर होइन, कानुन संशोधन गरौँ तर कर्मचारीको भरोसा कमजोर बनाएर होइन। अन्त्यमा यो स्पष्ट, यो कोष केवल रकम जम्मा गर्ने
1: माननीय गङ्गा लक्ष्मी अवाल, त्यसपछि माननीय नरेन कुमार केरुङ।
3: सम्माननीय सभामुख महोदय जोजोलपा, सर्वप्रथम आज कुसे औँसी अर्थात् बुवाको गुण सम्झिने दिनको उपलक्ष्यमा संसारभरको बुवा आमाहरूलाई हृदयदेखि नमन गर्न चाहन्छु र कर्मचारी सञ्चय कोष एन 2083 सैद्धान्तिक छलफलमा भाग लिँदैछु। यस विधेयकमा आधुनिक समय सापेक्ष परिवर्तन गरिएको छ, जुन स्वागतयोग्य छ। साथै प्रादेशिक र स्थानीय तहका स्थायी कर्मचारीहरूलाई पनि कोषको दायरामा समेट्ने प्रस्ताव स्वागतयोग्य छ। तर विधेयकमा केही दफाहरूको संस्थागत स्वायत्ततामाथि अलिकति प्रश्न उब्जेको छ। जस्तै विधेयकको दफा 4 र 6 क को उपदफा 2 क 1 मा सञ्चालक समितिको सदस्य र प्रमुख प्रशासकलाई नेपाल सरकारले जुनसुकै बखत हटाउन सक्ने भनिएको छ। के यो सामाजिक न्यायमा आधारित छ? यसरी नेतृत्वको टाउकोमा जोखिम इनसेक्युरिटीको त्रास झुन्ड्याएपछि सञ्चय कोषले कसरी व्यावसायिक र निष्पक्ष निर्णय लिन सक्छ होला त? यसलाई परिमार्जन गर्न आवश्यक छ। हालैको वर्षहरूमा देशका विभिन्न सहकारी र वित्तीय संस्थाहरूमा आएको व्यवस्थापकीय संकट र सुशासनको अभावको ज्वलन्त उदाहरणबाट पनि हामीले पाठ सिक्नुपर्छ। यस्तो प्रावधानले 5 खर्ब भन्दा बढी पुँजी भएको यस गरिमामय कर्मचारी सञ्चय कोषलाई राजनीतिक प्रभाव र अपारदर्शी निर्णयहरूको अखडा बनाउने जोखिम हुन्छ। वर्तमान आर्थिक परिदृश्यमा हाम्रो शेयर बजार, घर जग्गा, हाइड्रो पावर लगायत समग्र वित्तीय बजार चरम उतार चढाव र तरलताको सामना गरिरहेको हामी सबैलाई अवगतै छ। लगानीकर्ताहरूमा अझै पूर्ण विश्वास फर्किसकेको छैन। यस्तो अवस्थामा विधेयकको दफा 16 र मूल ऐनको दफा 19 मा ज, छ र य थप गरेर कोषको अर्बौं रूपियाँ प्राइभेट इक्विटी, भेन्चर क्यापिटल र म्युचुअल फण्ड धेटो पत्र इकाइ जस्ता अत्याधिक जोखिमयुक्त सत्तेबाजी जस्ता बजारमा लगानी गर्न खुल्ला गरेको छ। कर्मचारी सञ्चय कोष नागरिकहरूको भविष्यको अन्तिम सुरक्षा कवच हो, कुनै आक्रामक व्यापार गर्ने हेज फण्ड होइन। वर्तमान बजारको अपारदर्शिता बीच हाम्रा शिक्षक, सुरक्षाकर्मी र निजामती कर्मचारीहरूको मेहनतको कमाई सुरक्षित रहन्छ भन्ने ग्यारेन्टी सरकारले लिनुपर्छ। होइन भने भविष्यमा कुनै प्राइभेट इक्विटी डुब्यो भने राज्य कोषबाट सो रकम भुक्तानी हुन्छ त? तसर्थ यस विधेयकमा लगानी जोखिम न्यूनीकरण गर्ने स्पष्ट, ठोस, स्वतन्त्र नियामक संयन्त्रको व्यवस्था सहित संशोधन गर्न म सरकारलाई सुझाव राख्न चाहन्छु। धन्यवाद। जय नेपाल।
1: माननीय नरेन्द्र कुमार केरुङ, त्यसपछि माननीय कमल सुवेदी।
4: सम्माननीय सभामुख महोदय, कर्मचारी सञ्चय कोष 10 संशोधन विधेयक 2083 हामीले संघीय गणतन्त्रको कार्यान्वयन गरेको लगभग 10 वर्ष पछाडि कर्मचारी सञ्चय कोष ऐनलाई संघीयताको मर्मसँग तादात्म्यता मिलाउने गरी प्रस्तुत भएको छ। सभामुख महोदय मार्फतबाट अर्थमन्त्रीज्यूलाई यो विषयमा, अब यो पछिल्लो हाम्रा इस्युजहरूसँग यसलाई गाँस्ने जोड्ने विषयमा जुन विधेयक आएको छ, यसप्रति म अर्थमन्त्रीज्यूलाई धन्यवाद दिन चाहन्छु। मैले विशेष गरेर धेरै महत्त्वपूर्ण चाहिँ नलाग्ने तर कुराकानीहरू यो विधेयकमा समावेश गर्दा चाहिँ राम्रो हुने विषयवस्तुहरूलाई ध्यान आकर्षण गराउने अनुमति चाहन्छु। यो कर्मचारी सञ्चय कोषभित्र कर्मचारी सञ्चय कोषको यो व्यवस्थाभित्र हामीले इन्फर्मल सेक्टरमा कार्यरत क्षेत्रमा रहेका कार्यरत कर्मचारीहरू अथवा स्वरोजगारहरूलाई पनि यसमा समावेश गर्दा राम्रो हुन्छ भन्ने लाग्छ। सेल्फ इम्प्लोइड गर्ने फ्रिलान्सेसहरू भए, गिग वर्करहरू भए, फरेन लेबरहरू भए, यी सबै पक्षहरूलाई यो क्षेत्रमा हामीले समावेश गर्न सक्यौँ भने हाम्रो देशको अर्थतन्त्रको विकास गर्नको निम्ति साना साना पुँजीहरूको सङ्कलन गरेर राष्ट्रिय अर्थतन्त्र विकास गर्ने, देशको विकास गर्ने विषयमा पुँजी सङ्कलन गर्नको निम्ति यसमा ठुलो सहयोग पुग्ने कुरामा सम्माननीय सभामुख मार्फतबाट अर्थमन्त्रीको ध्यान जाने नै छ भन्ने मलाई लाग्दछ। यसभित्र अर्को यो अब कर्मचारी सञ्चय कोष भयो, अनि यो सामाजिक सुरक्षा कोष भयो, अनि यो नागरिक लगानी कोष भयो, पेन्सन फन्ड भयो, यी विभिन्न क्षेत्रबाट सङ्कलित रकमलाई व्यवस्थापन गर्नका निम्ति यो ऐनले नै यी सबैलाई एउटै पाइपलाइनमा ल्याएर, एउटै मूलधारमा ल्याएर चाहिँ यसलाई व्यवस्थित गर्न पाइयो भने धेरै राम्रो हुन्छ भन्ने म निवेदन गर्न चाहन्छु। सम्मान्य सभामुख महोदय, यस बिचमा यो नागरिक के अरे सञ्चय कोषबाट लगानी कर्मचारीहरूलाई दिने सुविधा स्वरूप विभिन्न लगानीहरू गर्ने गरिन्छ ऋण सापट्टिको रूपमा। त्यो सापट्टि दिने प्रक्रियामा अहिलेसम्म पाँच थर जिल्ला र ताप्लेजुङ जिल्लामा कार्यरत रहेका कर्मचारीहरूले आफ्नो धितो जमानत राखेर कर्मचारी सञ्चय कोषले उपलब्ध गराउने विभिन्न विधामा दिइने ऋण सुविधा त्यो पाँच थर जिल्ला र ताप्लेजुङ जिल्लामा कार्यरत कर्मचारीहरूले प्राप्त गर्न सकेका छैनन्। यसलाई कार्यविधिमा व्यवस्था गरेर अथवा अन्य के व्यवस्था गरेर हुन्छ, मुलुकभरिका सबै जिल्लाहरूमा यो ऋण सापट्टि कर्मचारीहरूले प्राप्त गर्ने सुविधा प्राप्त होस् भन्ने व्यवस्थाका निम्ति म हार्दिक निवेदन गर्न चाहन्छु। पाँच थर जिल्लाको फिदिम बजार देशका दस शहरहरूमध्ये एउटा शहर हो। यस
1: माननीय कमल सुवेदी माननीय कमल सुवेदी त्यसपछि माननीय एलिजा गुरुङ।
5: सम्माननीय सभामुख महोदय, कर्मचारी सञ्चय कोष ऐन 2019 संशोधन गर्न बनेको यस विधेयक संहिताको मर्म अनुसार पनि र समय सापेक्ष रूपमा केही कुराहरू परिवर्तन गर्न आवश्यक देखिएर अर्थमन्त्रीजीले प्रस्ताव गर्नुभएको छ, त्यो एकदमै स्वागतयोग्य छ र सैद्धान्तिक रूपमा म त्यसको समर्थन पनि गर्दछु। र सँगसँगै अर्थ मन्त्रालयसँगै पर्ने पनि छ र अरू मन्त्रालयसँग पनि जोडिएका कोषहरू छन्। त्यो हामीसँग भएको कर्मचारी सञ्चय कोष मात्रै नभएर नागरिक लगानी कोषदेखि सामाजिक सुरक्षा कोष अझ कुनै त मन्त्रालय पनि फरक छन्, त्यसलाई चाहिँ एकीकृत कोषको रूपमा लिएर काम गरेर लगानी गर्नुपर्नेछ। अहिले देशमा लगानीको धेरै खाँचो छ, हामीले त्यस्तो कोषहरूबाट लगानी गरौँ, त्यो लगानी गर्नलाई पनि विश्वव्यापी रूपमा चाहिँ ओइसिडीका सदस्य राष्ट्रहरूको पनि हेऱ्यो भने 70 ट्रिलियनभन्दा बढी पैसा उनीहरूको जम्मा भएको भन्छ, त्यसमा 38 देशहरू पनि छन्। त्यस्तो ग्लोबल नेटवर्कमा पनि रहेर र हाम्रो पनि एउटै फन्ड बनाएर जान सक्ने स्थितिबाट हामीले बेनिफिट लिन सक्छौँ कि, त्यो पार्टलाई पनि हेर्नुपर्छ जस्तो लाग्छ मलाई। र अर्को कुरा चाहिँ अब यो कर्मचारी सञ्चय कोष भन्दाखेरि चाहिँ व्यक्तिको कुरा मात्रै नरहेर कर्मचारीहरूको लगानीको कुरा भएको कारणले गर्दा उहाँहरूको जोखिम सकेसम्म त्यो पैसा प्रोडक्टिभ सेक्टरमा इन्भेस्टमेन्ट हुनुपर्छ र त्यसको लागि सरकारले काम गर्नुपर्छ भन्ने कुरा हो। र यसमा अर्को चाहिँ सबैभन्दा लगानी योग्य कुरा पनि प्रतिशतमा केही किटान गरेर जाने कि, यति प्रतिशतसम्म चाहिँ कोषको लगानी उत्पादनमूलक क्षेत्रमा लैजान सक्यो भने त्यसले राज्यले त्यहाँबाट लाभ लिन सक्छ भन्ने चाहिँ मलाई लाग्छ। र अर्को यो लगानी गर्दाखेरि यो स्वतन्त्र विज्ञसहितको इन्भेस्टमेन्ट कमिटी र जोखिमको सीमा, परियोजनाको मूल्याङ्कन लगायतका कुराहरू हेर्ने गरी एउटा युनिट पनि व्यवस्था गर्ने र त्यो वार्षिक प्रतिवेदन संसद मार्फत त्यसलाई जानकारी पनि गर्ने व्यवस्था मिलाउन पर्छ कि जस्तो लाग्छ। र अर्को एउटा हामी कहाँ पनि यो नेपाल वायुसेवा निगम एउटा हामीसँग विगतमा कर्मचारी सञ्चय कोषबाट लगानी भएको कुरा थियो र त्यो एउटै ठाउँमा धेरै ठुलो पैसा लगानी गर्दाको जोखिमबाट पनि पाठ सिकौँ र डिफ्रेन्ट डिफ्रेन्ट सेक्टरमा लगानी बढाउनु पर्नेछ जसले गर्दा रोजगारी सिर्जना गरोस्। अहिलेको आवश्यकता भनेको यो बचत सङ्कलन गर्ने मात्रै हामीले राखेर हुँदैन, त्यो बचतलाई सुरक्षित राख्दै उत्पादनशील क्षेत्रमा हामीले लगानी गर्नुपर्ने र राष्ट्रिय दीर्घकालीन पुँजीको व्यवस्थापन गर्नुपर्ने क्षेत्रमा पनि काम गर्नुपर्नेछ। यो सञ्चयकर्ताको पैसा सुरक्षित पनि हुनुपर्छ र त्यसमा उत्पादनको क्षेत्रमा लगानी बनाउनुपर्छ र देशलाई हामीलाई अहिले चाहिएको भनेको उद्योग पूर्वाधार रोजगारीको लागि यस्तो किसिमको कोषहरूको रकम परिचालन गरेर मुलुकलाई पनि समृद्धि बनाउनु पर्नेछ र रोजगारी पनि सिर्जना गर्नुपर्नेछ भन्ने यो पाठमा अर्थमन्त्रीज्यूले अझै काम गरिदिनुहुन्छ भन्ने मलाई विश्वास छ। धन्यवाद।
1: माननीय अलिजा गुरुङ, त्यसपछि माननीय ताहिर अली भाट।
6: सम्माननीय सहमुख महोदय, माननीय अर्थमन्त्री डाक्टर सोनी वाग्लेज्यूले प्रस्तुत गर्नुभएको कर्मचारी सञ्चय कोष दशौं संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावको पूर्ण समर्थन गर्दै आफ्ना धारणाहरू राख्न अनुमति चाहन्छु। सहमुख महोदय, कर्मचारी सञ्चय कोष भनेको राष्ट्र सेवकको आजको पसिनाबाट भोलिको सम्मानित जीवन निर्माण गर्ने अभिभावकीय संस्था हो। प्रस्तुत विधेयकले केही महत्त्वपूर्ण सुधार ल्याएको छ, तर अझै केही आधारभूत विषय असुतो रहेको सोतर्फ सदनको ध्यान आकर्षण गराउन चाहन्छु। पहिलो कुरा, कोषको सञ्चालन र त्यसको नियमन सुपरिवेक्षण एउटै हातमा हुनु राम्रो शासकीय अभ्यास होइन। अन्तर्राष्ट्रिय जगतमा यी दुई निकाय स्पष्ट रूपमा बेग्लै बेग्लै राखिन्छन्। हाम्रो म भने अर्थ मन्त्रालय नै निर्देश दिने र अनुगमन निरीक्षण गर्ने दुवै भूमिकामा रहनु स्वार्थ बाजिने अवस्थाको जोखिम हो। दोस्रो, कर्मचारीले जम्मा गरेको आफ्नै रकम झिक्ने व्यवस्था अझै साँगुरो छ। भारत र मलेसिया जस्ता देशले घर निर्माण, शिक्षा र स्वास्थ्य उपचार जस्ता संवेदनशील प्रयोजनका लागि छुट्टै छुट्टै दरमा सहज शर्तमा रकम झिक्न दिन्छन्। हाम्रोमा भने सामान्य सबटी र 60% सीमामै कुरा सीमित छ। आफ्नै कमाईले छोराछोरीको शिक्षा र आफन्तको उपचार गर्न पर्खिनुपर्ने अवस्था नियोजित होइन। तेस्रो, प्रस्तावित दफा 19 लगानीको दायरामा फरकिलो पारेकोमा खुसी छु। तर लगानी जति फरकिलो हुन्छ, जोखिम व्यवस्थापन पनि त्यत्तिकै सुदृढ हुनुपर्दछ। जोखिम आधारित लगानी नीति वातावरणीय सामाजिक सुशासन मापदण्ड नतोकी हुने विस्तार योगदानकर्ताको रकमलाई जोखिममा पार्न सक्छ। यो कोष कसैको प्रयोगशालामा होइन, लाखौं परिवारको भविष्य हो। अन्तमा सहमुख महोदय, प्रयोगकर्तालाई आफ्नो उजुरी राख्ने र न्याय पाउने ठाउँ नहुनु ठूलो कमजोरी हो। कोषसँग विवाद पर्दा साधारण कर्मचारी कहाँ जाने भन्ने प्रश्नको जवाब यो कानूनले दिनुपर्छ। तसर्थ सहमुख महोदय, म यी विषयहरूमा यस विधेयकमा संशोधन गरियोस् भन्ने अपेक्षा राख्दछु। कर्मचारी सञ्चय कोषले अझ स्वतन्त्र, सुरक्षित, पारदर्शी र योगदानकर्ता मैत्री बनाउने यी सुधारसहित यो विधेयक अगाडि बढोस् भन्दै पूर्ण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावको पूर्ण समर्थन गर्दछु। धन्यवाद।
1: माननीय ताहिर अली भाट, त्यसपछि माननीय भीम कुमारी बुढा मगर।
7: सम्माननीय सभामुख महोदय, कर्मचारी सञ्चय कोष दशौं संशोधन विधेयक 2083 अर्थमन्त्रीज्यूबाट कर्मचारी सञ्चय कोष ऐन 2019 समय अनुकूल परिमार्जन गर्न कर्मचारी सञ्चय कोष दशौं संशोधन विधेयक अघि बढाइएको छ। म अर्थमन्त्रीज्यूलाई स्वागत गर्न चाहन्छु। कोषको कार्यक्षेत्र, लगानी दायरा र संगठनात्मक ढाँचालाई आधुनिकी वित्तीय प्रणाली अनुरूप बनाउनुपर्छ। कार्यक्षेत्रको विस्तार परम्परागत सञ्चय बचतका अतिरिक्त पेन्सन, उपदान, अन्य सामाजिक सुरक्षा योजनाहरू सम्बन्धित कोष सञ्चालन गर्ने अधिकार थप बनाउनुपर्छ। सामाजिक सुरक्षा र सुविधाको दायरा सञ्चयकर्ताहरूका लागि सञ्चालित सामाजिक सुरक्षा योजनाहरू, स्वास्थ्य, दुर्घटना बिमा आदिलाई थप व्यवस्थित र संस्थागत बनाउनु पर्छ। सञ्चय कोषको सञ्चालक समितिको संरचना व्यवस्थापकीय जिम्मेवारी निष्पक्षताका आधारमा ऐन बनाउनु पर्छ। पेन्सनको हकमा कर्मचारीको मृत्यु भएमा पति वा पत्नी पाउने सुविधा त्यो ठिक हो, तर दुइटै नरहेमा छोरा छोरी पाउने सुविधा ऐन बनाउनु पर्छ। धन्यवाद।
1: भीम कुमारी बुढा मगर, त्यसपछि माननीय खडक बहादुर बुढा।
8: सम्माननीय सभामुख महोदय, कर्मचारी सञ्चय कोष दशौं संशोधन विधेयक 2083 माथिको सामान्य तथा सैद्धान्तिक छलफलमा भाग लिँदै म आफ्ना धारणा व्यक्त गर्दछु। प्रदेश स्थानीय तहका कर्मचारी तथा स्वरोजगारमा रहेका नागरिकहरूलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने विधेयकको घोषित उद्देश्य स्वागतयोग्य छ। विधेयकभित्र समाविष्ट कतिपय दफाहरूले कोषको स्वायत्तता, सञ्चयकर्ताको रकमको सुरक्षा र सुशासनमाथि प्रश्नचिन्ह खडा गरेका छन्। प्रस्तावित विधेयकको दफा 5, मूल ऐनको दफा 4 को उपदफा 5 र विधेयकको दफा 8, मूल ऐनको दफा 6 को उपदफा 2 सञ्चालकहरू र प्रशासकलाई नेपाल सरकारले जुनसुकै बखत हटाउन सक्नेछ भन्ने व्यवस्था राखिएको छ। यसले पदाधिकारीहरूलाई सरकार र राजनीतिक नेतृत्वको दबावमा राख्नेछ र स्वतन्त्र रूपमा काम गर्न दिने छैन। त्यस्तै यसले वित्तीय संस्थामा दलीय हस्तक्षेप बढाउँछ र प्रशासनिक निरन्तरता तथा निर्णय प्रक्रियालाई समस्या पार्छ। कोषका वास्तविक मालिक भनेका यसका सञ्चयकर्ता कर्मचारी हुन्, तर सञ्चालक समितिमा सरकारी कर्मचारी र मनोनित सदस्यहरूको बाहुल्यता राखिएको छ। सञ्चयकर्ताहरूको प्रत्यक्ष अधिकार सहितको र निष्पक्ष प्रतिनिधित्व खोसिएको छ। दफा 18 मार्फत सञ्चालक समितिलाई आफै विनियम र कार्यविधि बनाउने असीमित अधिकार दिएको छ। ऐनका महत्वपूर्ण विषयहरूलाई विनियम र कार्यविधिको नाममा फेरबदल गर्ने र संसदको विधायकी नियन्त्रणलाई छल्ने यसमा स्पष्ट देखिन्छ। सभामुख महोदय, सञ्चय कोष कुनै सरकारी का मन्त्रालय वा विभाग होइन, यो लाखौं कर्मचारीहरूको पसिनाको कमाई सञ्चित रहेको हो। यो विधेयक वर्तमान रूपमै पारित भएमा कोष सरकारी हस्तक्षेप, वित्तीय जोखिम र भ्रष्टाचारको अखडा बन्ने निश्चित छ। तसर्थ म माननीय अर्थमन्त्री ज्यूसँग यो विधेयकलाई यथास्थितिमा अगाडि नबढाई संसदको विषयगत समितिमा लगेर दफावार छलफल गरी व्यापक संशोधन गर्न जोरदार माग गर्दछु। धन्यवाद।
1: माननीय खडक बहादुर बुढा, त्यसपछि माननीय अमृता बिक।
9: सम्माननीय सभामुख महोदय, नेपाल सरकारका माननीय अर्थमन्त्रीज्यूद्वारा यस गरिमामय सभा समक्ष प्रस्तुत कर्मचारी सञ्चय कोष 2019 संशोधन गर्न बनेको विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावमाथि आफ्ना धारणाहरू प्रस्तुत गर्न चाहन्छु। मुलुकका लाखौँ निजामती कर्मचारी, शिक्षक, सुरक्षाकर्मी तथा स्वरोजगारमा आबद्ध श्रमिकहरूको जीवनभरको सञ्चित पुँजीको सुरक्षा एवं व्यवस्थापन गर्ने सम्बन्धी ऐनलाई सामूहिक परिमार्जन गर्ने उद्देश्यले लिएको यस विधेयकमा प्रदेश तथा स्थानीय तहका कर्मचारीहरूलाई कोषको दायरामा विस्तार गरिनु स्वागतयोग्य कदम भए तापनि यसका कतिपय मूल प्रावधानहरूले संस्थाको स्वायत्तता, बचतकर्ताको आर्थिक अधिकार र पुँजीगत सुरक्षामा गम्भीर प्रश्न उब्जाएका छन्। विशेष गरी मौजुदा ऐनअनुसार 5 वर्ष निरन्तर बचत गरेका सञ्चयकर्ताले 60% रकम सोझै झिक्न पाउने सुविधालाई हटाई केवल कर्जा वा सापटीमा सीमित गर्ने प्रस्तावले आपतकालीन वित्तीय आवश्यकता परेका बेला आफ्नै पसिनाको बचतमा ब्याज तिर्नुपर्ने बाध्यता सिर्जना गरी बचतकर्ताको अधिकार र हितलाई साँगुरो बनाइएको छ। यसै गरी सञ्चालक समिति र प्रशासकको पदावधि घटाउने, मनोनित सञ्चालकहरूलाई जुनसुकै बखत हटाउन सकिने लचिलो प्रावधान राख्ने र मन्त्रालयले जारी गरेका निर्देशनहरूको अनिवार्य पालना गर्नुपर्ने जस्ता व्यवस्थाहरूले व्यावसायिक रूपमा सञ्चालन हुनुपर्ने एउटा स्वायत्त वित्तीय संस्थालाई मन्त्रालयको प्रत्यक्ष राजनीतिक र प्रशासनिक नियन्त्रणभित्र धकेल्ने जोखिम बढाएको छ। राज्यको ढुकुटी वा राजस्व नभई राष्ट्रभरको रगत पसिनाको बचत जोडिएको यस गम्भीर एवं दूरगामी प्रभाव पार्ने विधेयकलाई केवल संसदको गणितीय बहुमतका आधारमा हतारमा पारित नगरी यसका प्राविधिक वित्तीय र कानुनी जटिलताहरूमाथि विस्तृत तथा दफावार छलफल गरी सञ्चयकर्ता मैत्री बनाउनका लागि विधेयकलाई सम्बन्धित विषयगत समितिमा पठाउने प्रतिबद्धता सहित मात्र यस विधेयकलाई विचार गरियोस् भन्ने प्रस्तावलाई अगाडि बढाइयोस् भनी माग गर्दछु। धन्यवाद जयनेपाल।
1: माननीय अमृता विक, त्यसपछि माननीय गुरु प्रसाद बराल।
10: सम्माननीय सभामुख महोदय, कर्मचारी सञ्चय कोष 2083 को सैद्धान्तिक छलफलमा मेरा धारणा राख्दैछु। कर्मचारी सञ्चय कोष कर्मचारीको बचत परिचालन गरी लगानीका अवसर बढाउने र पुँजी बजारलाई गतिशील बढाउने उद्देश्यले स्थापना भएको संस्था हो। हाल यसको सम्पत्ति अरबौँ अरब रुपियाँ पुगिसकेको छ, तर विडम्बना यति ठुलो रकममध्ये आधा जसो अझै पनि न्यून प्रतिफल दिन मुदती खातामा थन्किरहेको छ। यसका सहभागीलाई राम्रो प्रतिफल पनि दिन सकेको छैन र देशको पुँजी बजार तथा उत्पादनशील क्षेत्रमा पनि ठुलो रकम उपयोग पनि हुन सकेको छैन। यही समस्या सम्बोधन गर्न ल्याइएको यस संशोधन विधायक कोषलाई ऊर्जा, यातायात, पर्यटन, सूचना प्रविधि, कृषि, स्वास्थ्य र शिक्षा जस्ता प्राथमिकता प्राप्त क्षेत्र साझेदारी आयोजनामा लगानी गर्ने धितोपत्र बोर्डमा दर्ता भएका म्युचुअल फन्ड, प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटल फन्ड लगानी गर्ने बाटो खोलेको छ। साथै कोषको अधिकृत बढाउने र सञ्चालन समिति तथा कार्यकारी निर्देशकको काम कर्तव्य अधिकार स्पष्ट पार्न व्यवस्था पनि गरिएको छ। यी सबै व्यवस्था समय समक्ष स्वागतयोग्य छन्। सभामुख महोदय, यसै सन्दर्भमा म सकारात्मक केही सैद्धान्तिक छलफलहरू राख्न चाहन्छु। पहिलो नम्बर, लगानी निर्णय अघि अनिवार्य जोखिम विश्लेषण र स्वतन्त्र लगानी समितिको सिफारिस लिने व्यवस्था ऐनमा स्पष्ट रूपमा राखिनुपर्छ, ताकि प्राइभेट इक्विटी भेन्चर क्यापिटल जस्ता नयाँ क्षेत्रमा लगानी हचुवाको भरमा नहोस्। प्रमुख प्रशासक जुनसुकै बखत हटाउन सकिने हालको प्रावधानलाई संस्थागत स्तरमा र व्यावसायिक स्वतन्त्रतामा असर पार्न सक्छ। हटाउने आधार स्पष्ट र कानूनी प्रक्रियामा आधारित बनाई कार्यकारी नेतृत्वलाई राजनीतिक हस्तक्षेपबाट जोगाउनु पर्छ। कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष र नागरिक लगानी कोष बीच कार्यक्षेत्र र जिम्मेवारी स्पष्ट पारी दोहोरोपन र भ्रम हटाउनु पर्छ। असंगठित क्षेत्रका श्रमिक, साना बचतकर्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीसम्म कोष योजनाहरूको पहुँच थप विस्तार गर्नुपर्छ। यत्रो ठूलो रकम व्यवस्थापन गर्ने संस्था भएकोले लगानीको प्रगति जोखिम अवस्थाबारे संसदमा वार्षिक रूपमा छुट्टै प्रतिवेदन पेश गर्ने व्यवस्था थप गर्नुपर्छ। सम्माननीय सभामुख महोदय, यी सुझावसहित म यस विधेयक सैद्धान्तिक रूपमा समर्थक गर्दछु। धन्यवाद।
1: माननीय गुरु प्रसाद बराल, त्यसपछि माननीय हरिमोहन भण्डारी।

0: सम्माननीय सभामुख महोदय, सभामुख महोदयको अनुमतिले म कर्मचारी सञ्चय कोष ऐन 2019 संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल गर्न उभिएको छु। सभामुख महोदय, नेपालको पुँजी लगानी र पुँजीको सिर्जनाको सन्दर्भमा राष्ट्रिय पुँजीको विकासका लागि यो कर्मचारी सञ्चय कोषको भूमिका अत्यन्त महत्त्वपूर्ण छ र यसले राष्ट्र निर्माणमा एउटा ठुलो टेवा प्रदान गरेको छ। तर यो सञ्चय कोषलाई हामीले कसरी सञ्चालन गर्ने भन्ने कुराका सन्दर्भमा केही सैद्धान्तिक क्लियरिटी हुनु जरुरी छ। पहिलो कुरा, संस्थागत सुशासन यसको अनिवार्य विषय हो। कुनै पनि हालतमा र कतैबाट पनि संस्थागत सुशासनमाथि हस्तक्षेप हुने खालका कुराहरू गरिनु हुँदैन। दोस्रो, सञ्चालक प्रबन्धभित्र सञ्चयकर्ताहरूको सहभागितालाई सुनिश्चित गर्नुपर्छ, जसले गर्दा सञ्चालकले सञ्चयकर्ताकोले सञ्चालकको भूमिकाभित्र आफ्नो प्रभावकारी प्रस्तुति गर्न सकुन्। तेस्रो कुरा, कानुनी संरक्षण, यो अत्यन्त महत्त्वको विषय हो। सरकारको स्वविवेकी अधिकार कर्मचारी सञ्चय कोषमा कुनै पनि ढङ्गले र कतैबाट पनि प्रयोग गर्न दिनु हुँदैन। यसलाई सबल संस्थाको रूपमा राख्नको लागि प्रोफेसनलिजमको प्रयोग गर्नुपर्छ। यसको लिगल आइडेन्टिटीमाथि कतैको हस्तक्षेप उपयुक्त हुन्न। चौथो कुरा, निर्णयमा कसैको पनि प्रभाव, चाहे त्यो सरकारको होस् वा बाह्य शक्तिको होस् वा स्वार्थ समूहको होस्, प्रभावबाट मुक्त भएर नै यसले आफ्नो निर्णय क्षमता देखाउनुपर्छ र त्यो निर्णय क्षमता देखाउने गरीको संस्थागत सबलीकरण गर्नुपर्छ। चौथो कुरा, यसले वित्तीय सुशासन र तुलनात्मक लाभका क्षेत्रहरूलाई पहिचान गर्नुपर्छ र त्यसमा लगानी बढाउनुपर्छ। लगानीको विविधीकरण यसको महत्त्वपूर्ण पक्ष हो। जब लगानीको विविधीकरण हुन्छ त्यसबाट जोखिम न्यूनीकरण हुन्छ, यस दिशातर्फ ध्यान दिनुपर्छ। सँगसँगै पेन्सन पट्टा भएका राष्ट्र सेवक लगायतका व्यक्तिहरूले ऋण लिन पाउने व्यवस्था यसमा कायम गर्नुपर्छ। यो कुरा गरियो भने यसमा अझ बढी सहभागिता बढ्नेछ र सुरक्षा र तरलता यसको विशेष आदर्श हुनुपर्छ।
1: माननीय हरि मोहन भण्डारी, त्यसपछि माननीय साजिदा खातुन सिद्दिकी।
2: सभामुख महोदय, यो इम्प्लोइज प्रोभिडेन्ट फन्ड भनेको इम्प्लोइबाट सर्टेन पर्सेन्ट 10% कति काटेर गरिएको सञ्चय गरेर राखेको रकम राज्यमा सञ्चालनका लागि र उनीहरूको सुविधाको लागि, उनीहरूको मेडिकल प्रब्लम, एजुकेसनल प्रब्लम, घर बनाउने सुविधा, जीवनभरि गरेको दुःखको उहाँहरूले पाउने सुविधा र बाई दुई श्रीमती मऱ्यो भने श्रीमानले पनि पाउने, श्रीमान मऱ्यो भने श्रीमतीले पाउने र यो जीवनभरि पाउने सुविधा को पैसालाई मैले अघि सुने जस्तै नेपाल एयरलाइन्स दिएलाई दिए जस्तो गरेर कमिसन खाएर यो देश डुबाउनु छ भने त्यस्तो खालको क्षेत्रमा लगानी नहोस्। डाक्टर साहब, मलाई एउटा रहर के थियो भने नेपालमा कृषिमा क्रान्ति छिटो ल्याउन सकिन्छ, छिटो प्रगति पनि गर्न सकिन्छ। यो बजेटले नै हामीलाई फोकस गरेन। पुरा डाँडा काँडा खाली छन्, सबै क्षेत्र खाली छ। यो क्षेत्रमा हामीले गर्न सकेन भने उही पुरानै पारा हुन्छ जस्तो लाग्छ मलाई। कुनै इकोनोमिक ग्रोथ हुने अवस्था मेरो हिसाबले म देख्दिनँ। फास्ट यसमा गर्न सकिने अवस्था भने कृषि टोल टोल ठाउँ ठाउँमालाई यो चाहिँ सहभागी गराएर धेरै मान्छे सहभागी भने बाँदर खुँगुर पनि आतङ्क हट्छ मैले देखेको। र कम्तीमा इन्डियामा भएका इम्प्लोइजहरूलाई 10-15 हजार कमाउँछन् भने तिनीहरूमा आकर्षण बढ्छ र नेपाल आउँछ यिनीहरू। यो टाइपको यो फन्डलाई हामीले कहीँ युज गर्न खोजेको हो जस्तो लागिरहेको छ। त्यस्तै आर्मीमा पनि छ यस्तो खालको थुप्रै फन्डहरू, त्यो पहाड, त्यो सबै घर त खाली भइसक्यो, अरू कुरा छोडिदिउँ। र यो जेलमा भएका यिनीहरूलाई लगेर युवाहरूलाई युज गरेर यिनीहरूलाई चाहिँ अब त्यस्तै खालका त्यो घटनावालालाई त छोड्ने होइन, तैपनि सामान्यतया त्यस्ता खालका मान्छेलाई लगेर युज गरौँ र कृषिमा क्रान्ति ल्याउनु भएन भने हामी असफल राष्ट्रमा जान्छौँ। यो मेरो ठोको हो, मेरो अनुभवले बताएको छ यो कुरा। भोलि या सक्यो त अब ऊर्जाका कुरा छन्, पर्यटनका कुरा छन्, यी तिनटै सेक्टर हो। इमिडिएट यसलाई फोकस गर्नुहुन्छ भने, यो पैसा युज गर्नुहुन्छ भने इमिडिएट र बेनिफिसियल ठाउँमा लाउनु पर्यो, तुरन्त बेनिफिट आउने, यसको रिफन्ड आउने खालको क्षेत्रमा हामीले अगाडि बढ्नुपर्छ। होइन भने पैसा लगानी गर्ने, करप्सन खाने, यस्तै एयरपोर्ट बनाउने, यस्ता खालका यो अन्नेसेसरी उसमा गयो भने हामी राष्ट्र फेलको बाटोमा छ, अझ फेलको बाटोमा नजाओस्। हामीले डान्साबाट धेरै एक्सपेक्टेसन गरेका छौँ र यो आशा निराशामा नजाओस् भन्ने हाम्रो चाहना छ। र हजुरबाट, हजुरमा पनि कता कता निरुत्साहित आएको, उत्साहमा अलिक कम आए जस्तो फिल भइरहेको छ हामीलाई। मलाई त भइरहेको छ है डाक्टर साहब, भेट त छैन मेरो, तैपनि हामीले फिल गरिरहेको छौँ। हजुरमा अहिले सुरुको त्यो जोसै पनि कम देखिरहेको छु मैले, किन हो किन त्यो मलाई थाहा छैन। त्यही भएर डाक्टर साहब बडा गाह्रो छ, क्रिटिकल अवस्था छ देशको अवस्था त्यस्तै।
1: माननीय साजिदा खातुन सिद्दिकी, त्यसपछि माननीय यशोदा कुमारी बराल।
3: सम्माननीय सभामुख महोदय, अस्सलाम वालेकुम। पैसा साधन हो, शक्ति जिम्मेवारी हो र जनविश्वास वास्तविक पुँजी हो, अनि सरकारलाई विश्वास त गर्नै पर्छ। कर्मचारी सञ्चय कोष सम्बन्धी 10 संशोधनलाई सदनमा केवल कर्मचारीको सुविधा होइन, लाखौं सञ्चयकर्ताको बचत, अवकाश पछिको सुरक्षा, लगानीको पारदर्शिता र राज्यको दायित्वसँग जोडेर हेर्दा अझै प्रभावकारी हुन्छ। हाल कोषले सार्वजनिक गरेको विवरणमा वित्तीय अवस्था, कर्जा तथा लगानी नीति र विभिन्न आकाशको अवकाश कोष व्यवस्थापन सम्बन्धी कामहरू पनि देखिन्छन्। सम्माननीय सभामुख महोदय, म आज कर्मचारी सञ्चय कोष सम्बन्धी 10 संशोधनको विषयमा केही महत्त्वपूर्ण कुरा राख्न चाहन्छु। कर्मचारी सञ्चय कोष केवल एउटा सरकारी संस्था होइन, यो लाखौं श्रमिक तथा कर्मचारीले आफ्नो जीवनभर पसिना बगाएर जम्मा गरेको भविष्यको सुरक्षा हो। त्यसैले यो ऐन संशोधन गर्दा पहिला प्राथमिकतामा हुनुपर्छ। मेरो प्रश्न, सञ्चयकर्ताको हित, रकमको सुरक्षा र पारदर्शी व्यवस्थापन। सञ्चयकर्ताको रकम कहाँ, कसरी र कति जोखिममा लगानी भइरहेको छ? कोषको लगानी निर्णय राजनैतिक प्रभाव पहुँच वा सीमित व्यक्तिको स्वार्थबाट मुक्त छ भने सुनिश्चितता कसरी गर्ने? सञ्चयकर्ताको आफ्नो रकम जम्मा गरेपछि त्यसको प्रतिफल पनि न्यायपूर्ण रूपमा पाउनुपर्छ। मुद्रास्फीति

0: विषयमा कोषले नयाँ सोच बनाउनु पर्छ। विदेशमा कमाएको पैसा घर पठाउने मात्र होइन, भविष्यका लागि सुरक्षित बचत गर्ने प्रणाली विकास गर्नुपर्छ। र अर्को महत्त्वपूर्ण विषय हो सुशासन कोषको सञ्चालक तथा उच्च पदाधिकारी नियुक्ति योग्यता क्षमता अनुभव र पारदर्शी प्रतिस्पर्धाका आधारमा हुनुपर्छ। कोषको अर्बौ रुपैयाँको लगानी हुने भएकोले लगानी निर्णय जोखिम मूल्याङ्कन खराब कर्जा र असुलीको अवस्था नियमित रूपमा सार्वजनिक हुनुपर्छ। म सरकारसँग आग्रह गर्न चाहन्छु कर्मचारी सञ्चय कोषलाई केवल पैसा जम्मा गर्ने संस्था होइन, नेपालको दीर्घकालीन सामाजिक सुरक्षा र नागरिकको भविष्य सुनिश्चित गर्न बलियो वित्तीय संस्थाका रूपमा विकास गर्नुपर्छ। सञ्चयकर्ताको पैसा सुरक्षित हुनुपर्छ, पारदर्शी हुनुपर्छ, प्रतिफल न्यायपूर्ण हुनुपर्छ, अनि मात्र कर्मचारीको भविष्य सुनिश्चित हुन्छ। मन्त्रीज्यू, कर्मचारीले आफ्नो खातामा कति रकम छ, कति ब्याज प्राप्त भयो, कोषले कति प्रतिफल कमायो, उसको रकम कहाँ लगा
1: माननीय यशोदा कुमारी बराल, त्यसपछि माननीय पुष्पा कुमारी चौधरी।

0: हुँदै कर्मचारी सञ्चय कोषको जुन 10 औं संशोधनमा केही कुरा राख्न अनुमति चाहन्छु। एउटा वर्कर या कर्मचारीले सामान्य पारिश्रमिकबाट कटाएर जम्मा गरेको एउटा कोषमा रकमलाई भोलिको सुरक्षित आफू आफ्नो परिवार र केही भोलिको आफ्नो उपचार खर्चको लागि सुरक्षित गरिएको कोषलाई लगानी गर्दाखेरि कहाँ सुरक्षित छ, कसरी लैजाने? हिजो पनि केही मापदण्ड छ, आज बनाएका कुराहरूमा पनि खासै परिवर्तन देखिन। यो कुरा सञ्चय कोषका कुराहरू परिवर्तन गर्दाखेरि केही कुरा नयाँ कसरी जाने मापदण्ड? लगानी त गर्छौँ, धेरै ठाउँमा लगानी गरेर अहिले डुबेको अवस्था देखिन्छ। भोलि गयो भने ती सञ्चयकर्ताले प्राप्त गर्ने रकम कुन स्रोतबाट उहाँहरूलाई त्यो भुक्तानी गर्ने भन्ने कुराहरूमा निश्चित हुनुपर्छ। अर्को कुरा, अहिले सञ्चय कोषमा धेरै पैसा जुन जम्मा गरिएको छ, त्यो पैसा जम्मा गरिएको पैसालाई सुरक्षित लगानी कसरी गरिदिने? त्यो राज्यको कर्तव्य हो। त्यसैले गर्दा राज्यले लगानी गर्दाखेरि सञ्चयकर्ताको रकमलाई सुरक्षित गर्ने कुराहरूलाई सुनिश्चित चाहिँ गर्ने बाटो चाहिँ लिनुपर्छ। हिजो पनि थिएन, आज पनि त्यो स्पष्टता चाहिँ छैन। यो कुरालाई चाहिँ स्पष्ट भन्दाखेरि हामीले कानुन बनाउँछौँ, ड्राफ्ट गर्छौँ, हरेक पटक विवादित कुराहरू आउँछ, तर पनि हामीले तलका कुरा र भोलिको भविष्य सुरक्षित गर्नको लागि हामीले लेखेका कानुनले कसलाई कतिको प्रभाव पार्छ भन्ने कुरामा हामीले अत्याधिक, मैले हरेक कानुनमा बनाउँदाखेरिका कुराहरूलाई मैले ध्यान दिन सरकारलाई आग्रह गर्दछु। कानुन सुन्दरता हुन्छ, तर सुन्दरताभित्र कुरूपता के छ भन्ने कुरा थाहा पाउनुपर्छ। यो कुरा चाहिँ अत्याधिक जरुरी छ। त्यसैले गर्दा सञ्चय कोषमा कार्य समितिका जुन कुरा आइरहेछ, यसमा चाहिँ महिला भन्ने शब्द हिजो पनि थिएन, अहिले पनि हटाइएन छ। अहिले पनि हामी महिलाहरू 51% बिलोङ गर्ने महिलाहरूलाई अझ पनि राज्यले हेर्ने दृष्टि त जसले जति गफ दिँदा पनि त फरक पर्दैन रहेछ नि त, होइन र? यो कुरालाई किन हेरिएन? यो कुरा हेर्नुपर्छ कि पर्दैन? अहिले पनि दोस्रो दर्जाकै नागरिकको रूपमा हेर्ने कि हामीले पाउने, त्यसमा चाहिँ सुनिश्चितता नलेखिन्जेल दिँदैन। उदाहरणको लागि अस्ति नै एउटा आयोगको छलफलमा कुरा भएको थियो, महिला भन्ने शब्द लेखिएन, त्यही भएर हामीले कार्य समितिमा ल्यायौँ भन्नुभयो। अहिले पनि नलेखिएर त पाइँदैन। त्यसैले गर्दा यो कुरा चाहिँ माननीय मन्त्री अर्थमन्त्रीज्यू मार्फत महिला भन्ने शब्द अनिवार्य लेखियोस् र सुरक्षितकर्ताहरूको यो सञ्चयित रकम कहाँ लगानी गर्ने भन्ने सरकारले ग्यारेन्टीका साथ 30% यति लगानी यसरी गर्ने भनेर स्पष्ट यसमा आओस् भन्न चाहन्छु। धन्यवाद, नमस्कार।
1: माननीय पुष्पा कुमारी चौधरी, त्यसपछि माननीय हरिप्रसाद भूषाल।

0: सञ्चय कोष कर्मचारीको तलबबाट काटिएको रकम मात्र होइन उसको भविष्यको सुरक्षा हो। आज कर्मचारीले आफ्नो वर्तमान केही हिस्सा कटौती गरेर भोलिको सुरक्षित जीवनका लागि सञ्चय गरिरहेको हुन्छ। त्यसैले यो रकम सुरक्षा, उचित र प्रतिफल र पारदर्शी व्यवस्थापन राज्यको महत्त्वपूर्ण जिम्मेवारी हो। हामी अहिले आर्थिक चुनौती र बढ्दो जीवनयापन खर्च र रोजगारी तथा आयको अस्थिरताको सामना गरिरहेका छौँ। यस्तो समयमा सञ्चयकर्ताले आफ्नो रकमप्रति अझ बढी सुरक्षित र विश्वस्त महसुस गर्न सक्ने कानुनी व्यवस्था आवश्यक छ, सामान्य सभामुख महोदय। त्यसैले म यस विधेयकलाई समयको आवश्यकता र योगदानकर्ताको हित जोडेर केही भन्न चाहन्छु। पहिलो कुरा, सञ्चयकर्ताले रकम पूर्ण रूपमा सुरक्षित हुनुपर्छ र कोषको रकम लगानी गर्दा राजनीतिक प्रभाव, व्यक्तिगत स्वार्थ र क्षेत्रमा होइन, जोखिम उचित र मूल्याङ्कन गरी सुरक्षित, प्रभावकारी र प्रतिफलमुख क्षेत्रमा लगानी गर्ने व्यवस्था बलियो बनाउनुपर्छ, सामान्य सभामुख महोदय। आज यो डिजिटल युग अनुसार सेवा प्रभाव सरल, छोटो र प्रविधि मैत्री बनाउन आवश्यक छ। सञ्चयकर्ताले आफ्नो खाताको विवरण, ब्याज, ऋण तथा अन्य सुविधा सम्बन्धी जानकारी सहज रूपमा प्राप्त गर्न सक्ने व्यवस्था गर्नुपर्छ, सामान्य सभामुख महोदय। योगदानकर्ताको आवश्यकता परिवर्तन भएको छ। यस आवास र शिक्षा र स्वास्थ्य तथा अवकाश पछिको जीवन सुरक्षासँग जोडिएको सुविधालाई समय अनुकूल र व्यवहारिक बनाउन आवश्यक छ। कोषको मूल्य उद्देश्य नै योगदानकर्ताको हित र भन्ने कुरामा हरेक नीतिमा प्रतिबिम्बित हुनुपर्छ, सामान्य सभामुख महोदय। त्यसैले यो संशोधन विधेयकले केवल कानुनी प्रावधान परिवर्तन गर्ने होइन, योगदानकर्ताको विश्वास अझ बलाउने आधारमा हुनुपर्छ। अन्तमा म सरकार र माननीय मन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु, सञ्चयकर्ताको रकम सुरक्षित गरौँ, लगानीलाई प्रतिफलमुखी बनाऊ, व्यवस्थापनलाई पारदर्शी बनाऊ र सेवालाई समय अनुकूल बनाऊ। कर्मचारी सञ्चय कोष बलियो हुनु भनेको केवल एउटा संस्था बलियो हुनु मात्र होइन, कर्मचारीको भविष्यको सुरक्षित हुनु हो। यही अपेक्षासहित योगदानकर्ताको हितमा केन्द्रमा राखेर यस विधेयकलाई थप प्रभावकारी बनाउन सरकारलाई गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद।
1: माननीय हरि प्रसाद भूषाल, त्यसपछि माननीय शम्भु प्रसाद ढकाल।
2: सम्माननीय सभामुख महोदय, कर्मचारी सञ्चय कोष ऐन 2019 समयानुकूल बनाउन प्रस्तुत गरिएको यो संशोधन विधेयकको मूल उद्देश्यप्रति मेरो समर्थन छ। विशेष गरी प्रदेश र स्थानीय तहका कर्मचारीहरूलाई समेत सञ्चय कोषमा आबद्ध गराउने प्रस्ताव सकारात्मक र आवश्यक छ। विधेयकले सङ्घ, प्रदेश र स्थानीय तहका कार्यालय तथा कर्मचारीहरूलाई समेट्ने दिशामा महत्त्वपूर्ण सुधार गर्न खोजेको देखिएको छ। तर यसै सन्दर्भमा म एउटा महत्त्वपूर्ण विषय उठान गर्छु। आज हाम्रो सार्वजनिक प्रशासनमा स्थायी कर्मचारीसँगै ठुलो सङ्ख्यामा करार तथा अस्थायी कर्मचारीहरूले पनि नियमित र महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेका छन्। एउटै कार्यालयमा कतिपय अवस्थामा उस्तै प्रकृतिको काम गर्ने कर्मचारीहरूमध्ये स्थायी कर्मचारी सञ्चय कोषमा सुविधामा रहने तर करार वा अस्थायी कर्मचारी त्यसबाट बाहिर रहने अवस्था सामाजिक सुरक्षा र श्रम न्यायको दृष्टिले पुनर्विचार गर्नुपर्ने विषय हो भन्ने म ठान्दछु। म यो विधेयकले सबै करार कर्मचारीहरूलाई तत्काल र अनिवार्य रूपमा सञ्चयको समा समेट्नुपर्छ भन्ने आग्रह गरिरहेको छैन। छोटो अवधिका करार, मौसमी वा अस्थायी प्रकृतिका सेवाका लागि छुट्टै व्यवस्था आवश्यक हुनसक्छ, तर निश्चित अवधिभन्दा बढी निरन्तर सेवा गर्ने करार तथा अस्थायी कर्मचारीहरूलाई पनि सञ्चय कोषमा आबद्ध गराउने बाटो, कानुनी बाटो खोल्नुपर्छ भन्ने लाग्दछ। यसका लागि सेवा अवधि, कर्मचारीहरूको योगदान र करार समाप्त भएपछि रकम व्यवस्थापन गर्ने विषय स्पष्ट पार्न सकिन्छ। यसका सकारात्मक पक्ष पनि धेरै छन्। कर्मचारीको भविष्य सुरक्षित हुन्छ, बचत गर्ने संस्कार बढ्छ, समान प्रकृतिको काम गर्ने कर्मचारीहरूबीच सामाजिक सुरक्षाको विभेद घट्छ र सञ्चय कोषको आधार पनि विस्तार हुन्छ। धेरै करार कर्मचारीहरू जागिरले दैनिक चलाइरहेका हुन्छन् तर दशकौँ सरकारी सेवामा रहेर पनि बचत अभावमा सेवा अवधिपछि झोला बोकेर विदेशी नै बाध्य छन् उनीहरू। त्यसैले उनीहरूलाई कोषमा जुन सकियो भने धेरै थोरै जम्मा भएको पैसाले सेवा अवधिपछि रुँदै विदेशिनुभन्दा सानोतिनो व्यवसाय भए पनि गर्न पाउँथ्यो कि भन्ने चाहिँ मेरो विश्वास हो। त्यसैले मेरो आग्रह छ, यो विधेयकले स्थायी कर्मचारीहरूलाई मात्र होइन सार्वजनिक सेवामा निश्चित अवधिभन्दा बढी निरन्तर काम गर्ने करार तथा अस्थायी कर्मचारीहरूको सामाजिक सुरक्षालाई पनि सम्बोधन गर्ने बाटो खुलोस्। यो सन्दर्भमा म अर्थमन्त्री समक्ष एउटा ध्यानाकर्षण पनि गराउन चाहन्छु। सरकारी कार्यालयहरूको ठुलो बोझ करारका कर्मचारीहरूले बोकिरहेका छन्। अहिलेको बजेटको महँगी भत्ताले हामीलाई चिनेन भन्ने उनीहरूको व्यापक गुनासो छ। यस विषयमा पनि म एउटा गम्भीर ध्यान आकर्षण गराउँछु। सरकारको जिम्मेवारी राम्रो व्यवस्था ल्याउनु सँगसँगै छुटेका वर्गलाई कर्मशः समेट्दै त्यसलाई अझ न्यायपूर्ण र समावेशी बनाउने पनि हो। यसतर्फ म ध्यान आकर्षण गराउँछु। धन्यवाद।
1: माननीय शम्भु प्रसाद ढकाल, त्यसपछि माननीय गङ्गा देवी श्रेष्ठ।
3: सम्माननीय सभामुख महोदय, कर्मचारी सञ्चय कोष ऐन 2019 संशोधन विधेयकमाथि सैद्धान्तिक छलफलमा थुप्रै कुराहरू उठे, केही फरक कुराहरू संक्षिप्त राख्न चाहन्छु। यो चल्ला पहिला कि अन्डा पहिला भने जस्तो खास विवाद नरहला, कर्मचारीहरूको केही रकम सञ्चय गरेर उनीहरूको जीवन सञ्चालनको आधार निर्माण गरियो, त्यस पश्चात चाहिँ कहाँ लगानी गर्ने र लाभ दिने भन्ने दृष्टिकोण र उद्देश्यबाट नै यो आएको हो र त्यसलाई अझ कसरी समयानुकूल बनाउन सकिन्छ भनेर आज संशोधन आएको छ। यसका निमित्त धन्यवाद व्यक्त गर्दछु। लगानीको क्षेत्र थुप्रै छ नेपालमा गर्नुपर्ने। नेपाल आफैमा प्राकृतिक रूपमा जोखिमी भूगोल हो र गर्नुपर्ने धेरै छ। कहाँ लगानी गर्ने, कहाँ नगर्ने भन्ने भन्दा पनि आवश्यकताको आधारमा लगानी गर्ने र जोखिम नमोलिकन लाभ निर्माण गर्न सकिँदैन, लाभ नभइकन कर्मचारीको आवश्यकता अनुसारको उनीहरूलाई सुविधा दिन सकिन्न भन्ने कुरा महत्त्वपूर्ण कुरा हुन्छ र सदाचारी कर्मचारीहरूको निमित्त यो सञ्चय कोष चाहिँ बडो महत्त्वपूर्ण आधार छ। यहाँ पुँजी निर्माणको निमित्त अर्थमन्त्री सरकारको टाउको दुखाइ बनिरहेको छ र चाहिँ 1000 रुपियाँ लगानी गरेर 700 को धान बेचिरहेका किसानलाई 13% कृषिको मिटरमा भ्याट लगाइरहेको अवस्था छ। यति बेला हामीसँग चाहिँ अनौपचारिक क्षेत्रका थुप्रै मान्छेहरू यसमा जुट्न सकिरहेका छैनन्। एउटा चाहिँ सवारी साधन सार्वजनिक रूपमा चल्छ, त्यहाँ एउटा चालक, परिचालक, सहचालक हुन्छ, उनीहरूलाई नियुक्ति पत्र दिएर अनि यहाँ जोड्ने, मैले एउटा उदाहरणको रूपमा भने, र त्यस्ता निरन्तर उनीहरूले चाहिँ एउटा सर्भिस चेन्ज गरेपछि निरन्तर जोडिने कर्मचारी सञ्चयको नम्बरको आधारमा यस्ता व्यवस्थापन गरिनुपर्छ। र कर्मचारीहरूका केही गुनासाहरू छन् जस्तो 12 र 13 को कुरामा, सञ्चय कोष जम्मा गरेको कोषबाटै केही रकम निकाल्दा सापट्टि भनियो र त्यहाँ ब्याज लगाइयो, हाम्रो नोकरी र अन्य कुराहरूलाई धितो राखेर हामीले घर आदि अन्य शिक्षाका लागि निकालिएको कुरा अलग कुरा हो ऋणको रूपमा, तर हाम्रै रकमलाई चाहिँ सापट्टि भनेर दिनुपर्ने, निकालिनुपर्ने अनि त्यसमा ब्याज लगाउनुपर्ने भन्ने कुरामा चाहिँ उहाँहरूको अलिकति असहमति अथवा गुनासोहरू थुप्रै आइरहेको छ, मैले यहाँनिर राखेँ। र यो कर्मचारी सञ्चय कोषलाई तिर्न बाँकी सम्म ब्याज रकम निजको सञ्चित रकमबाट कट्टा गरी हिसाब मिलान गरिनेछ। सञ्चित रकमले पुगेन भने के गर्ने, अनि सञ्चयकर्ताको सहमति लिने कि नलिने भन्ने कुराहरू पनि चाहिँ अलिकति अस्पष्ट जस्तो देखिन्छ। त्यसले गर्दा यी कुराहरूमा केही चाहिँ अझै पनि हेर्न सकिन्छ, विचार गर्न सकिन्छ भने यसलाई सुधारेर सच्याएर जतिसक्दो एउटा वैज्ञानिक र कर्मचारीहरूको सुरक्षा संरक्षण गर्ने गरी यसलाई चाहिँ अगाडि लिएर आइयोस्। धन्यवाद।
1: माननीय गङ्गा देवी श्रेष्ठ।
0: सम्माननीय सभामुखज्यू, कर्मचारी सञ्चयको ऐन 2019 संशोधन गर्न बनेको विधेयकको सैद्धान्तिक छलफलमा भाग लिइरहेका छौँ। यो विधेयक 2083 स्वागत गर्न चाहन्छु। यो सरकारले थुप्रै विधेयकहरू ल्यायो, अधिकांश विधेयकहरूमाथि संशोधन पेश पनि राखियो, तर कयौँ विधेयकहरू यो ह्रस्व दीर्घ पनि नबदलिकन पास भए, यो आफ्नै ठाउँमा छ। अब विधेयक ल्याउनुको कारण राखिएको छ, यहाँ सैद्धान्तिक टिप्पणी राखिएको छ, आर्थिक टिप्पणी पनि छ, तर यो विधेयक ल्याउन र कानुन संशोधन गर्न किन परेको हो र आवश्यक परेको चाहिँ अनुसन्धान भयो कि भएन, कसले गर्यो र रिपोर्ट पनि आएको भए राम्रो हुन्थ्यो कि भन्ने हो। यो रिसर्चको रिपोर्ट पनि भइदिएको भए अब बढी प्रभावकारी हुन्थ्यो भन्ने हो। यो विधेयक ल्याउँदाखेरि पुर्याउनु पर्ने मापदण्डभित्र यो पनि पर्छ जस्तो लागेको छ। अनि यो चाहिँ यो कर्मचारी सञ्चय कोष यो पहिलो कर्मचारीहरूको योगदानको कदर गरेर ल्याइएको हो। यो यसमा चाहिँ सामाजिक सुरक्षाको सामाजिक सुरक्षा भत्ता लगायतका कोषहरू छन्। यो चाहिँ कतिपय चाहिँ दोहोरो पनि भयो कि भन्ने पनि ध्यान पुर्याउनु पर्ने छ। यो दोहोरो सुविधा हुन हुँदैन त्यो खालको पनि कतै देखिन्छ। मलाई अलिकति लागेको चाहिँ यो किसानहरूको विषयमा पनि अलिकति ध्यान पुर्याउन पर्छ कि भन्ने लाग्छ। किसानहरू दिन जीवनभरि दुःख गरिरहेको हुन्छ, यो चाहिँ जीवनको उत्तराधारमा केही पनि पाउँदैन। यो कर्मचारीहरूले 20 वर्ष काम गरेर जागिर खाँदा केही केही राख्दाखेरि पनि केही न केही सुविधा हुन्छ, तर त्यसमा यो दोहोरोपन नआओस्। यो चाहिँ मैले यो कर्मचारीहरूको विरुद्धमा होइन, यो सरकारी कर्मचारीहरूभन्दा बाहेक पनि यो कृषि पेसामा लाग्नेहरूलाई कसरी यो सामाजिक सुरक्षा कोषमा ल्याउन सकिन्छ भन्ने खालको कुरा पनि ध्यान दिनपर्ने हो कि भन्ने लाग्छ। यो चाहिँ यो नेपालको यो किसानहरूलाई प्रोत्साहन गर्ने खालको हुन्थ्यो भन्ने लाग्छ। यो चाहिँ यो किसानहरूलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्ने गरी यो चाहिँ यो रकमको व्यवस्था गर्न पर्ने आवश्यकता छ। कृषिमा लगानीमा ध्यान दिनको लागि पनि ध्यान आकर्षण गर्न चाहन्छु। र यो चाहिँ यसो भयो भने मात्रै अनि नेपालका खेतबारीहरू बाँझो हुनबाट रोकिन्छ कि भन्ने हो। र यो जोखिम मोलेर विदेश पनि जाँदैनन्, यो यहीँ बसेर किसान खेती गर्दाखेरि पनि अब राज्यले हेर्छ भन्ने भयो भने त्यो चाहिँ यो रोकिन्छ भन्ने खालको कुरा हो। यसलाई पनि अलिक बढी ध्यान दिनुपर्छ। हामी हाम्रो राज्य चाहिँ किसानलाई किसानको पनि हो भन्ने खालको महसुस हुन्थ्यो। यो चाहिँ यो कसरी यसमै समेट्न सकिन्छ कि भिन्दै विधेयक ल्याउन पर्छ, यो पनि ध्यान दियोस् भन्ने कुराहरू राख्दै मेरो भनाइ अन्त्य गर्छु। हस् धन्यवाद।
1: मान्य सदस्यहरू, अब म मान्य अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई छलफलमा उठेको प्रश्नहरूको जवाफ दिन अनुमति दिन्छु।

सामान्य सभामुख महोदय, आज म यो कर्मचारी सञ्चय कोषको 10 औं संशोधनमा विधेयकको 2083 माथि आफ्ना केही महत्त्वपूर्ण धारणाहरू राख्न चाहन्छु। सामान्य सभामुख महोदय, कर्मचारी

0: प्रमुख महोदय, कर्मचारी सञ्चयको ऐन 2019 संशोधन गर्न बनेको विधेयक माथिको सैद्धान्तिक छलफलमा अहिले झन्डै 30 मान्य सांसदज्यूहरूले भाग लिनुभयो र यहाँहरूले धेरै उपयोगी सुझावहरू दिनुभएको छ, केही जिज्ञासाहरू पनि राख्नुभएको छ र यसरी अगाडि बढ्दा यो विधेयक थप समृद्ध हुन्छ कि भनेर आफ्ना रचनात्मक पृष्ठपोषणहरू गर्नुभएको छ, त्यसको म हार्दिक स्वागत गर्न चाहन्छु। धेरै सुझावहरूलाई मैले संश्लेषण गर्दा 5 शीर्षकहरूमा क्लस्टरिङ गर्दै थिएँ यहाँहरूको सुन्दै गर्दाखेरि। पहिलो त यसको समय सापेक्षता, अध्यावधिक गर्नै पर्ने अपरिहार्यता, संघीयता लगायत अन्य विषयहरूसँग चाहिँ संगति मिलाउनको लागि पनि आवश्यक भएको कुरा यहाँहरू सबैले बोध गर्नुभएको छ र त्यसको लागि म धन्यवाद पनि दिन चाहन्छु। अर्को, यसको शासकीय स्वरूप अथवा यो सञ्चालक समिति, यो गभर्निङ स्ट्रक्चरको बारेमा धेरैजना मान्य सांसदज्यूहरूले जिज्ञासा राख्नुभएको छ। त्यसमा अलिकति यसको स्वायत्ततामा अतिक्रमण गर्न खोजिएको हो कि भन्ने जस्ता विषयहरू पनि आएका छन्। महिला सञ्चालक समिति सदस्यको चाहिँ प्रावधान नरहेको बारे पनि ध्यान आकर्षण गराउनु भएको छ। मलाई लाग्छ यी कुराहरूमा हाम्रो सरकारको तर्फबाट कुनै विमति रहने छैन। यसको दफावार छलफल हुँदाखेरि संशोधन मार्फत यी कुराहरूलाई सच्याउन सकिन्छ। स्वायत्तताका विषयहरूमा यो अब 700 अरबभन्दा बढीको कोष असाध्यै नेपाल सरकारको डिस्पोजलमा रहेको असाध्यै ठुलो यो चाहिँ वित्तीय उपकरण पनि हो। कर्मचारीहरूले थोपा थोपा गरेर जम्मा गरेको रकम, तर यो उपयोग गर्नकै लागि, समुचित परिचालनकै लागि यो खडा गरिएको हो र यो कोषबाट रिटर्न्सहरू, प्रतिफलहरू आयो भने यो चाहिँ दिगो समयसम्म, लामो समयसम्म यो चल्छ र कर्मचारीहरूको सुविधाहरू बढाउने कुरा, उहाँहरूको हकहितका कुराहरूलाई पनि यसले सम्बोधन गर्न पनि यो कोषको वृद्धि हुँदै जानु वाञ्छनीय छ भन्ने गरिन्छ। हवाईजहाजको लागि सबभन्दा सुरक्षित स्थान वास्तवमा ह्याङ्गरमै हो, तर हवाईजहाज त उडाउनको लागि बनाइएको हो, त्यसैले फलानु ठाउँमा राख्दा चाहिँ यो थन्काएर राख्दाखेरि सुरक्षित हुन्छ भनियो भने त्यो मूल उद्देश्यबाट हामी विमुख भइहाल्छौँ। त्यसैले यहाँहरूले जुन जोखिमका विषयहरू उठाउनु भएको छ त्यो मुनासिब छ, तर त्यसो भनेर कहीँ पनि लगानी नगर्ने, खालि पैसा सङ्कलन मात्र गरेर एउटा भकारीमा थन्काएर मात्र राख्ने जस्तो उद्देश्य चाहिँ यो कोषको होइन। त्यसैले पनि समयसँगै देशकाल परिस्थिति अनुरूप यसको दायरा फराकिलो बनाउँदै जानु पर्यो। तर मान्य सांसदज्यूहरूले जुन चासो राख्नु भएको छ, विगतका केही उदाहरणहरू पनि दिनुभएको छ, हामीले 2-2 एयरबस किन्यौँ सहकर्मचारी सञ्चय कोषबाट पैसा निकालेर 20-22 अरब नेपाल सरकार नै जमानी बसेर, तर त्यो रकम को त्यति चाहिँ फलदायी उपयोग हुन र यस्तो राजनीतिक अविष्टबाट प्रेरित लगानीका निर्णयहरू कम भन्दा कम हुन् भन्ने कुरामा यहाँहरूले जुन ध्यान आकर्षण गराउनु भएको छ त्यसप्रति हामी सचेत छौँ। यो सरकार आएपछि कर्मचारी सञ्चय कोषको नियुक्तिहरू एकदमै गैर राजनीतिक प्रभावका आधारमा मेरिटोक्राटिक ढङ्गले चाहिँ गरिएको छ। त्यसको अहिले अध्यक्षमा म अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा राजस्व सचिव रहनुभएका पात्र, जो पछि सरुवा भएर अन्त जानुभयो, अहिले गण्डकी प्रदेशमा उहाँ मुख्य सचिव भएर काम गरिराख्नु भएको छ, यद्यपि मैले त्यसलाई निरन्तरता दिएको छु। नेपाल सरकारको जुनसुकै उच्च जिम्मेदारी लिए पनि, जहाँ भए पनि कर्मचारी सञ्चय कोषकोमा चाहिँ त्यो तुरुन्तै हटाइहाल्नुपर्छ भन्ने छैन, त्यसैले त्यसलाई उहाँलाई कन्टिन्युटी दिइएको छ। त्यस्तै त्यहाँ प्रशासककै जिम्मेवारी पनि हामीले एकदमै फुल्ली मेरिटोक्राटिक ढङ्गले कम्पिटेटिभ प्रोसेसबाट 8 सर्टलिस्टिङ गरेर र त्यसमा 3 छनौट गरेर सम्मान्य प्रधानमन्त्रीज्यू लगायत सबैसँग सरसल्लाह गरेर बेस्ट निर्णय कोषको हितका लागि नेपालको हितका लागि के गर्दा हुन्छ भनेर हामीले निर्णय लिएका छौँ। यद्यपि कर्मचारी सञ्चय कोषमा धेरै सिस्टमहरू बसिसकेका छन्, यहाँ नेतृत्वको भूमिका एक किसिमको यो स्वचालित अटोमेटिक रूटमा पनि गइरहेका धेरै पद्धतिहरू छन् त्यहाँ, तर त्यहाँ इन्टेग्रिटी भएको, अनुभव भएको, कम्पिटेन्स भएको पात्र नै जाओस् भनेर हामीले त्यहाँ असाध्यै मिहिन ढङ्गले नियुक्ति अगाडि गरेका थियौँ। कर्मचारी सञ्चय कोषका अन्य सञ्चालक समितिका सदस्यहरूमा पनि बडो होस पुर्याएर नियुक्तिहरू गरिएको छ, त्यसमा हामीलाई गर्व छ। र यो सबै गर्नुका पछाडि ठुलो मेहनत गरेर राइट मान्छेलाई जिम्मेवारी दिउँ भन्नुको पछाडि यहाँ राजनीतिक प्रभावहरू नछिरुन्, गलत लगानी नीतिहरू नलिउन् र पहिलेका दुर्घटनाहरू नदोहोरिउन् भनेर नै हामीले यसरी चाहिँ अगाडि बढेका छौँ। त्यसैले यो जोखिम लगानी कहाँ गरिन्छ, यत्रो 5-6 लाख चाहिँ राष्ट्र सेवा कर्मचारीहरूले जम्मा गरेको रकम उहाँहरूको भविष्यसँग जोडिएको कोषमा लापरवाही नहोस् भनेर यो रिस्क असेसमेन्ट इत्यादिमा एकदमै ध्यान पुर्याइएको छ र यसलाई ऐनले पनि सहजीकरण गरोस्। तर लको लेटर सँगसँगै स्पिरिट पनि महत्त्वपूर्ण हुँदो रहेछ, त्यसको लागि चाहिँ द गभर्मेन्ट अफ द डे असाध्यै जिम्मेवार भएर प्रस्तुत हुनुपर्छ र त्यो मर्मका साथ हामी अगाडि बढेका नै छौँ। यो राजनीतिकरण भ्रष्टाचारको विषय पनि त्यो सँगै मैले अहिले सम्बोधन गरेँ। त्यस्तै अब कर्मचारीको हितका लागि अन्य सुविधाहरू चाहिँ आइदियो हुन्थ्यो इत्यादि भन्ने छन्, त्यसमा यो ऐनमै लिपिबद्ध गरिराख्न परेन। ऐनको दफा 30 कमा नै परिमार्जन गरी यो कोषलाई विनिमय र कार्यविधि बनाउने अधिकार, विनिमय र कार्यविधि बनाउने अधिकार प्रदान गरी ऐन कार्यान्वयनमा सहजता ल्याइएको कुरा पनि म यहाँ मान्य सांसदज्यूहरूलाई सम्मान्य सभामुख मार्फत जानकारी दिन चाहन्छु। यसरी धेरै सैद्धान्तिक प्रश्नहरू, यसको रेलेभेन्स, यो सञ्चालक समितिको स्वायत्तता, अलिकति ब्रडर इन्क्लुसिभ कम्पोजिसनका कुराहरू, रिस्कका कुराहरू, शासकीय संरचना र कर्मचारीको बृहत्तर हित, यिनै 5 शीर्षकमा मान्य सांसदज्यूहरूले धारणा राख्नुभएको छ। केही अलि रिटेल प्रकृतिका सुझावहरूलाई हामी तफवार छलफलका क्रममा संशोधन मार्फत पनि सम्बोधन गर्न सक्छौँ नै। मलाई लाग्छ आज समग्र हाउसको निचोड नै यो महत्त्वपूर्ण विधेयक हो, संशोधन आवश्यक छ, तर यो संशोधनलाई अगाडि बढाएर यसलाई अध्यावधिक गर्दै गर्दाखेरि अहिलेको यो लगानीका नयाँ नयाँ इन्स्ट्रुमेन्टहरूमा प्रति यो उदार होस्, फराकिलो बनोस्, कोष समृद्ध होस्, सशक्त होस्, लामो समयसम्म चलोस्, र यसो हुँदै गर्दाखेरि यो नेपाल सरकारको एउटा वित्तीय आर्सेनलको एउटा प्रमुख खम्बा पनि रहोस् भन्ने जुन आशय छ त्यसप्रति म त्यसलाई पनि ग्रहण गर्दै, त्यसप्रति ती धारणाहरूप्रति समर्थन जनाउँदै, धन्यवाद दिँदै बाँकी कुराहरू चाहिँ समितिमा हामी दफावार छलफलका क्रममा चाहिँ उठाउने नै छौँ र त्यसलाई सम्बोधन गर्ने नै छौँ। धेरै धेरै धन्यवाद।
1: मान्य सदस्यहरू, अब यो छलफल यहीँ समाप्त हुन्छ। मान्य सदस्यहरू, अब म कर्मचारी सञ्चय कोष 10 संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णायक प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले कर्मचारी सञ्चय कोष 10 संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, कर्मचारी सञ्चय कोष 10 संशोधन विधेयक 2083 पनि सभा नियमावली 2083 नियम 112 बमोजिम संशोधनको सूचना दिन चाहनुहुने मान्य सदस्यहरूले विधेयक शाखा प्रतिनिधि सभा संघीय संसद सचिवालय सिंहदरबारमा सूचना दिन सक्नुहुनेछ। मान्य सदस्यहरू, अब माननीय कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमलाई नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्तावलाई प्रस्तुत गर्न अनुमति दिन्छु।

0: सम्मान्य सभामुख महोदय, सभामुख महोदयको अनुमतिले नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
1: मान्य सदस्यहरू, अब नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावमाथि अर्थात् विधेयकमाथिको सामान्य छलफल प्रारम्भ हुन्छ। यस छलफलमा विधेयकको सैद्धान्तिक पक्षमा मात्र छलफल हुने बेहोरा अनुरोध गर्दछु। मान्य सदस्यहरू, उक्त छलफलमा भाग लिन चाहनुहुने मान्य सदस्यहरूले आफ्नो नाम सभामुखको डायसँगै बसेका कर्मचारीहरूलाई 3 मिनटभित्र लिखित रूपमा वा प्रविधिको माध्यमबाट उपलब्ध गराइदिन अनुरोध गर्दछु। छलफलमा भाग लिन चाहनुहुने प्रत्येक मान्य सदस्यलाई 3 मिनटको समय निर्धारण गरिएको छ।

0: सम्मान्य सभामुख महोदय, माननीय कानून न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने भनिराख्नुभएको प्रस्तावको समर्थन गर्दै मेरा केही सैद्धान्तिक अवधारणाहरू राख्ने अनुमति चाहन्छु। संशोधनका आधार र कारणहरू कानून र न्याय सम्बन्धी अध्ययन अनुसन्धानको क्षेत्रमा उत्कृष्ट निकाय सेन्टर फर एक्सलेन्सीको रूपमा विकास गर्ने रहेको छ र त्यसको लागि कानून आयोगको संरचना र कार्यक्षेत्रमा आवश्यक परिमार्जन गर्ने प्रस्ताव गरिएको छ। विधेयकमा मूलत आयोगको गठन, नियुक्ति हुने उपाध्यक्ष र सदस्यहरूको योग्यता, आयोगको काम कर्तव्य र अधिकार, पदाधिकारीको कार्यविभाजन र विषयगत मन्त्रालयहरूले कानून मसौदा गर्दा आयोगद्वारा गर्नुपर्ने व्यवस्था, प्रदेश र स्थानीय तहको अनुरोधमा कानून मसौदा गर्ने र नमूना कानून तर्जुमा गर्ने समेतका व्यवस्थाहरू रहेका छन्। सम्मान्य सभामुख महोदय, विधेयकमा प्रस्ताव गरिएको आयोगको संरचनामा मेरा केही ध्यान आकर्षणहरू भएको छ। खास गरी यो प्रकृतिको आयोगहरू गठन गर्दाखेरि हामीले संस्थागत संरचना कस्तो बनाउने, त्यसको क्षेत्राधिकार के दिने र त्यस पछाडि चाहिँ त्यसले डेलिभरी गर्ने कुराहरूमा कति प्रभावकारी हुनसक्छ सक्दैन भन्ने कुरामा गम्भीर रूपमा ध्यान पुर्याउन आवश्यक छ। कानून आयोग वा कानून सुधार आयोगहरू चाहिँ फरक फरक देशहरूमा फरक फरक प्रकृतिका बनेका देखिन्छन्। खास गरी युकेको आयोगमा उच्च अदालतका न्यायाधीशहरूको नेतृत्वमा अन्य चारजना उच्च विज्ञता हासिल गरेका व्यक्तिहरू सदस्य हुने व्यवस्था रहेको देखिन्छ। कानून मन्त्रालयको वित्तीय सहयोगमा सरकारको आर्म्सको रूपमा त्यसले काम गर्ने गर्दछ र स्वायत्त अङ्गको रूपमा राख्ने गरिएको छ। भारतमा संवैधानिक र कानुनी दुवै रूपमा त्यसको व्यवस्था गरिएको छैन, एडहक रूपमा चाहिँ नियुक्ति गर्ने व्यवस्था छ। सर्वोच्च अदालत वा उच्च अदालतको न्यायाधीश सरहको व्यक्तिको नेतृत्वमा हुने गर्छन्। प्यानलहरू विज्ञको रूपमा हुने गर्छन्। सल्लाहकारी बोर्डको रूपमा सरकारको आर्म्सको रूपमा त्यसले काम गर्ने गर्दछ र स्वायत्त अङ्गको रूपमा राख्ने गरिएको छ। भारतमा संवैधानिक र कानुनी दुवै रूपमा त्यसको व्यवस्था गरिएको छैन, एडहक रूपमा चाहिँ नियुक्ति गर्ने व्यवस्था छ। सर्वोच्च अदालत वा उच्च अदालतको न्यायाधीश सरहको व्यक्तिको नेतृत्वमा हुने गर्छन्। प्यानलहरू विज्ञको रूपमा हुने गर्छन्। सल्लाहकारी बोर्डको रूपमा मात्रै त्यसले काम गर्छ। क्यानाडामा एउटा स्वायत्त र स्वतन्त्र निकाय कानूनद्वारा नै गठित एउटा विशेषज्ञ संस्थाको रूपमा यसलाई विकास गर्ने गरिएको छ। अत कानून आयोगको लागि दुईवटा मुख्य संरचनात्मक ढाँचाहरूबाट तयार हुने गरेको छ। एउटा कमन ल सिस्टम अन्तर्गत हुने ढाँचाहरू, जस अन्तर्गत चाहिँ खास गरी स्वायत्त स्वतन्त्र र कानूनद्वारा नै व्यवस्थित अङ्गको रूपमा व्यवस्था हुने, र अर्को चाहिँ यो रोमानो जर्मेनिक ट्रेडिसन अन्तर्गत चाहिँ फ्रान्समा भएको मोडल जुन छ। दुईवटा मोडल अन्तर्गत छन्, हामी कुन मोडल अन्तर्गत जाने भन्ने विषय अत्यन्तै प्रमुख विषयको रूपमा रहेको छ। खास गरी मेरा केही प्रश्नहरू चाहिँ यसमा हामीले चाहिँ कानून सचिव चाहिँ जुन पदेन हुने व्यवस्था छ, कानून मन्त्री अध्यक्ष हुने व्यवस्था छ, त्यसलाई कसरी हेर्ने, कानून मन्त्रालयकै अङ्गको रूपमा चाहिँ हामीले लिएर फ्रान्सकै मोडलमा जाने हो कि होइन भन्ने विषयमा छलफल गर्न थप छलफल गर्न आवश्यक देख्छु। यो सरकारी संयन्त्रै हुने हो कि थिङ्क ट्याङ्क हुने हो, स्वायत्त निकाय बनाउने कि नबनाउने, अनि योग्यतामा 45 वर्ष किन राखेका छौँ हामीले, त्योभन्दा तल घटाउन सकिन्छ कि सकिन्न, किनकि युवाहरू यङहरू पनि अहिले विज्ञहरू हुनुहुन्छ लगायत केही थुप्रै कुराहरूमा चाहिँ थप छलफल गरेर यसलाई परिमार्जन गरेर लिएर जान सकियो।
1: मान्य सदस्य गणेश बहादुर विश्वकर्मा, त्यसपछि मान्य सदस्य पुष्पराज कणेल।
2: सम्मान्य सभामुख महोदय, म यो विधेयकको सैद्धान्तिक रूपमा समर्थन गर्न चाहन्छु। संसारभरिका यस खाले आयोगहरू बनाउँदाखेरि मूलत 5 कुरामा ध्यान दिएको देखिन्छ। पहिलो कुरा स्वायत्तता, दोस्रो सामाजिक न्याय, तेस्रो सार्वजनिक सहभागिता, चौथो कानूनको प्रभाव परीक्षण र सामाजिक प्रभाव परीक्षण। यी 5 कुरामा चाहिँ नि हामीले ध्यान दिएर यस्तो खालको कानूनहरू बनाउनुपर्छ भन्ने कुराको ध्यान आकर्षण गर्न चाहन्छु। र यो कानूनमा हेर्दा, यो विधेयकमा हेर्दाखेरि चाहिँ नि जस्तै आयोगको संरचना स्वतन्त्रता र चाहिँ स्वायत्त हुन्छ कि हुँदैन भन्ने कुरामा कानून मन्त्रीज्यू अध्यक्ष हुने अनि उपाध्यक्ष पनि कानून मन्त्रीले नियुक्त गर्ने अथवा सदस्य समेत सरकारले नियुक्त गर्ने भनेपछि 7 मान्छे एउटै मन्त्रालयका हुने कुराले यसको स्वायत्ततामाथि प्रश्न उठ्न सक्दछ। त्यस कारणले गर्दाखेरि अब यसको सुविधादेखि सबै कुरा हिसाबले हेर्ने हो भने संवैधानिक आयोग सरह भन्ने छ, त्यसले गर्दाखेरि यो कुरालाई चाहिँ अलिकति ध्यान दिनुपर्छ होला भन्ने पहिलो कुरा छ। यो कानून मन्त्रालयको छाया बन्नु हुँदैन। दोस्रो कुरो, संहिताका दृष्टिकोणले यो चाहिँ अब 63 बनेको कानून भए हुनाले त्यसको संशोधन गर्दै भए हुनाले स्थानीय तह र प्रदेशको विधायकी स्वायत्तता र विज्ञतामाथि प्रश्न उठ्न सक्दछ। केन्द्रले अथवा यो आयोगले कानूनका चाहिने मोडेलहरू बनाएर तल पठाउने भन्ने खालको आशय हुँदो रहेछ, त्यो स्थानीय चाहिने त्यहाँको चाहिने प्रदेश र स्थानीय तहको चाहिने विज्ञतालाई चाहिँ यसले माथिबाट गाइड गर्नु हुँदैन भन्ने लाग्दछ। त्यसको अर्को कुरा यो विशेषज्ञतामा अनुसन्धानमा र सरकारवालाको सहभागितामा हुनुपर्दछ भन्ने लाग्छ। र अर्को आयोगको संस्था के अरे यो जुन चाहिँ सेवा सुविधा छ, जस्तै कानुनको समीक्षा गर्ने भनिएको छ, कानुनको समीक्षा केवल प्राविधिक कुरा मात्र होइन, यसका धारा उपधारामा के लेखिएको छ भन्ने कुरा मात्र होइन, यसलाई चाहिँ सामाजिक प्रभावको हिसाबले, सामाजिक न्यायका हिसाबले, संरचनागत विभेदको कोणबाट हेर्नुपर्दछ।

0: यसका लागि सीमान्त समुदायको प्रतिनिधित्व अनिवार्य हुन्छ। यो अहिलेको चाहिँ सातजनाको जुन आयोग बनाउने भनिएको छ त्यसमा एकजना महिला भनिएको छ, के का आधारमा एकजना महिला भनिएको हो? यदि संवैधानिक रूपबाट भन्ने हो भने 33% महिला हुनुपर्दछ, र त्यसमा अरू समावेशीकरणको कुरालाई कसरी हामी इन्स्योर गर्न सक्दछौँ? यसको लागि 7 सदस्यलाई चाहिँ बढाएर 11 बनाउने हो कि? यसले गर्दाखेरि चाहिँ हामीले चाहिने त्यो आफ्नो सङ्ख्यालाई चाहिँ त्यसरी हेर्नुपर्छ भन्ने लाग्छ। नयाँ शक्ति सम्बन्धलाई पुनरुत्पादन गर्ने माध्यमको रूपमा यसलाई लिनुपर्छ। यसलाई एउटा चाहिने के भन्छ राज्यको चाहिने विधायकी एउटा ज्ञान केन्द्रको रूपमा निर्माण गर्नुपर्दछ। यसलाई चाहिने एउटा सरकारको मात्रै अथवा मन्त्रालयको मात्रै चाहिने एउटा संरचना बनाउने कुराले चाहिने काम गर्दैन भन्ने लाग्छ। र यो बहिष्कृतहरूलाई चाहिने यसले प्रोत्साहन गर्ने, जस्तो अहिले 166 कानुन ल्याएर मन्त्रीज्यूले अगाडि बढाउनु भएको छ, त्यसमा दलित सम्बन्धी कानुन कति आउँछ भन्ने प्रश्न चाहिने दलितको आँखाले चाहिँ सबभन्दा बढी महत्व राख्दछ। यस कारणले गर्दाखेरि यी आयोगहरूलाई त्यसतर्फ केन्द्रित गर्न ध्यान दिनका लागि अनुरोध गर्छु। धन्यवाद।
1: मान्य सदस्य पुष्पराज कँडेल, त्यसपछि मान्य सदस्य समीक्षा दासकोटा।
2: सम्मान्य सभामुखज्यू, यो नेपाल कानुन आयोग ऐन 2063 संशोधन गर्न आएको जुन विधेयक छ त्यसमा केही कुराहरू राख्न चाहन्छु। यसका सकारात्मक कुराहरूको बारेमा म धेरै गइनँ, केही केही कुराहरू सच्याउनु पर्ने हेर्नुपर्ने तत्र जान चाहन्छु। म सबभन्दा पहिले यो मन्त्रीको अध्यक्षतामा यो आयोग बन्ने, पहिले विज्ञको अध्यक्षतामा बन्ने चाहिँ जुन थियो अहिले मन्त्रीको अध्यक्षतामा भनेर ल्याइएको छ। अर्को चाहिँ नियुक्ति प्रक्रिया, पहिला 3 समितिले बनाउने थियो, अहिले चाहिँ त्यो कुरो हटाइएको छ, मन्त्रालयले नै गर्ने अथवा चाहिँ सरकारले गर्ने कुरा बनाइएको छ। र त्यस्तै गरी हटाउनको लागि चाहिँ आचरणका कार्यक्षमताको प्रश्न उठाएर जति बेला पनि हटाउन सक्ने त्यस्तो खालको व्यवस्था यहाँ गरिएको छ। यो हेर्दा र यो मात्रै होइन, अरू मन्त्रालयले नै गर्ने अथवा चाहिँ सरकारले गर्ने कुरा बनाइएको छ। र त्यस्तै गरी हटाउनको लागि चाहिँ आचरणका कार्यक्षमताको प्रश्न उठाएर जति बेला पनि हटाउन सक्ने त्यस्तो खालको व्यवस्था यहाँ गरिएको छ। यो हेर्दा र यो मात्रै होइन, अरू विधेयकहरू पनि म हेरिराखेका छु। यो हेर्दाखेरि के देखिन्छ भने पावर क्रमशः माथि सेन्ट्रलतिर चाहिँ तन्दै गरेको मैले देखिराखेका छु। मन्त्रालयतिर पावर चाहिँ तान्दै लिएर गएर पुरै केन्द्रीकरणतिर गइरहेको जस्तो देखिन्छ। हिजो कतिपय विकेन्द्रीकरण भएका तल गएका कुराहरू अटोनोमीतिर गएका संस्थाहरूलाई पनि पुरै सरकारको मातहतमा ल्याउने र सरकारले जे भन्यो त्यही अनुसार चल्ने हिसाबले जान खोजेको जस्तो देखिन्छ। यहाँ यो मन्त्रीको अध्यक्षतावाला र जुन पुरानो नियुक्तिको जुन प्रक्रियाका कुराहरू छन् त्यसलाई पुरानो यथावत रहोस् भन्ने कुरो म राख्न चाहन्छु। मन्त्रीको अध्यक्षता र प्रधानमन्त्रीको अध्यक्षता रहेका संस्थाहरूले काम गरेका छैनन् मेरो अनुभवले यही कुरो भन्छ। मैले यो कुरो यहाँ चाहिँ यो सम्बन्धित सदनमा राखेँ। अर्को कुरो यसमा के छ भने यो 45 पुगेपछि नियुक्ति हुन पाउने, अन्य संवैधानिक निकायमा पनि 65 बढी भन्न पाउने भने चाहिँ यसमा 70 छ। भनिसकेपछि यसले चाहिँ यो रिटायर्ड कर्मचारीहरूलाई मात्रै चाहिँ एडजस्ट गर्नको लागि बनाइएको हो कि जस्तो खालको पनि, अथवा रिटायर्ड न्यायाधीशहरूलाई मात्रै एडजस्ट गर्नको लागि बनाइएको हो कि भन्ने जस्तो पनि यो देखिन्छ। यो चिजलाई हामीले चाहिँ संशोधन गर्नुपर्छ भन्ने चाहिँ म ठान्दछु। त्यस्तै गरी यसले मानार्थ सदस्यको कुरा हटाएको छ, 5 मानार्थ सदस्य थियो त्यसलाई पुरै हटाएको छ। बरु 2 राखौँ, 3 राखौँ, विज्ञहरू बाहिरबाट आउँछन्, यसले चाहिँ सकारात्मकै काम गर्छ भन्ने म ठान्दछु। र यसको प्रतिवेदन चाहिँ यो संवैधानिक आयोग सरह नै मानेको हुनाले गर्दा यसको प्रतिवेदन यो सम्बन्धित सदनमा आउनुपर्छ र यसले छलफलमा हामीले भाग लिन पाउनुपर्छ भन्ने मैले ठान्दछु। हस्, यदि भन्दै म बिदा हुन्छु। नमस्कार।
1: मान्य सदस्य समीक्षा बासकोटा, त्यसपछि मान्य सदस्य बलावती शर्मा।

0: यहाँ राख्ने भनाइ म आज एउटा कानुनको विद्यार्थीको हैसियतले मात्र राख्न चाहन्छु। कानुन कसका लागि निर्माण गर्ने, कानुन कस्तो निर्माण गर्ने र कानुन कसरी निर्माण गर्ने भन्ने चाहिँ मूलभूत प्रश्न हो जस्तो लाग्यो। अनि यो प्रश्नमा घोत्लिँदै गर्दा मलाई के लाग्यो भने 1910 जङ्गबहादुरले पहिलो लिखित दस्तावेज निर्माण गर्दा को कसलाई राखे होला, कसरी निर्माण गरे होला भन्ने मैले यसो सोचेँ। र आज हामी 2083 यो कानुन आयोग निर्माण गर्दै गर्दा, यो संशोधन गर्दै गर्दा हामीले कस्ता व्यक्तिहरूलाई राख्ने, कसरी राख्ने र त्यो बेलामा समाजमा को को राखे भनेर हेर्दाखेरि भारदारमा भएका प्रधानमन्त्रीदेखि लिएर पण्डितदेखि लिएर काम विभिन्न क्षेत्रमा काम गरेका व्यक्तिहरूको ठुलो एउटा टोली गठित भएर राखेको थियो। र हामीले अहिले निर्माण गर्ने कानुनले यस्ता किसिमका विषयहरूलाई समेट्न खोजेको छ कि छैन भन्ने मूलभूत प्रश्न मलाई एकदमै तारिफै गर्न तारिफ योग्य चाहिँ मन्त्रीज्यूको जुन एउटा भिजन छ, सेन्टर फर एक्सिलेन्सी बनाउने मन्त्रीज्यूको भिजन चाहिँ मलाई एकदमै तारिफ योग्य लाग्यो। तर कसरी भन्ने कुरामा चाहिँ हामीले अझै काम गर्नुपर्ने छ भन्ने भयो। अब मन्त्रीज्यू नै अध्यक्ष बस्नेमा त्यो खर्च कटौतीदेखि लिएर धेरै कुराहरू छ त्यसलाई त्यसरी जोडेर आएको भन्ने भयो। तर स्वतन्त्र अनुसन्धान गर्ने, संविधान र मानव अधिकारको दृष्टिकोणले हेर्ने, त्यस्तै गरेर समाज कानुन निर्माणको सबैभन्दा मुख्य पाटो भनेको मैले समाजलाई कसरी बुझेको छु, मैले नागरिकका जनगुनासो र जनभावनाहरूलाई कसरी बुझ्छु र त्यसलाई मैले रूपान्तरणको शैलीमा कानुनमा कसरी प्रतिबिम्बित गर्छु र भोलि फेरि त्यही कानुन कसरी नागरिकको हकमा लागू हुन्छ भन्ने कुरा चाहिँ विशेष हो। र त्यसलाई हेर्दाखेरि हामीले बनाएको टिम चाहिँ कहीँ कतै अलि बढी यो मन्त्रालयगत भन्दा दुई अन्यथा नहोला, अलि बढी हामीले त्यहाँ विज्ञता भन्दा पनि रिटायर्ड मन्त्रालयगत सचिवहरू हाबी हुने जस्तो या विज्ञता भन्दा पनि व्यक्तिहरू मात्र हाबी हुने हो कि भन्ने जस्तो भान भएको छ। यसलाई हामीले चिर्नुपर्छ जस्तो लाग्छ किनभने यो कानुन साँच्चै निर्माण गर्ने र यहाँनिर जसरी उद्देश्यमा मन्त्रीज्यूले प्रकाश पार्नुभएको छ, यसले मन्त्रालयगत सचिवहरू हाबी हुने जस्तो या विज्ञता भन्दा पनि व्यक्तिहरू मात्र हाबी हुने हो कि भन्ने जस्तो भान भएको छ। यसलाई हामीले चिर्नुपर्छ जस्तो लाग्छ किनभने यो कानुन साँच्चै निर्माण गर्ने र यहाँनिर जसरी उद्देश्यमा मन्त्रीज्यूले प्रकाश पार्नुभएको छ, यसले स्थानीय तहदेखि लिएर प्रदेशदेखि लिएर पनि कानुनको तर्जुमा गर्ने भनेपछि अलि बढी समाजशास्त्री, अहिले त झन् एआई र डिजिटल युगको कुरा गर्दै गर्दाखेरि त्यस्ता खाले विज्ञहरूलाई पनि हामीले समेट्न सक्यौँ। दायरा कता कता खुम्चिएको हो कि भन्ने भान भएको छ, यसलाई दायरा फराकिलो बनाउन सक्यो भने यो एकदमै राम्रो हुनेछ। हस्, धन्यवाद।
1: मान्य सदस्य बलावती शर्मा, त्यसपछि मान्य सदस्य मनमाया बिक।
2: सम्माननीय सभामुख महोदय, यो कानुन आयोगलाई अब समयानुकूल बनाउन र काम कारवाही छिटो गर्न भनेर यो विधेयक ल्याइएको छ र कानुन आयोगलाई कानुन तर्जुमा र कानुन अनुसन्धानको क्षेत्रमा सेन्टर फर एक्सिलेन्सी उत्कृष्टता केन्द्रको रूपमा विद्यमान कानुनी व्यवस्था प्राप्त नभएकोले यो ल्याइएको हो भनिएको छ। अब म यहाँ के भन्न चाहन्छु भने स्थानीय तहलाई पनि 90 भित्र सुझाव मस्यौदा तयार गरिदिने भन्ने खालको पनि छ। यो अब कति व्यवहारिक हुनसक्छ यो आफ्नै विषय छ। त्यो बाहेक चाहिँ साबिकको व्यवस्थामा सर्वोच्च अदालतको यो यसको गठन प्रक्रियामै मेरो अलि फरक भनाइ छ। यो अदालतको न्यायाधीश भइसकेको व्यक्ति वा हुने योग्य व्यक्ति भनिएको छ भने अहिले चाहिँ कानुन मन्त्रीलाई नै अध्यक्ष बनाउने प्रस्ताव यसमा गरिएको छ। अब कानुन मन्त्रीलाई बनाउँदा, अध्यक्ष बनाउँदा मन्त्रालय र आयोगको बिचको एकीकृत नेतृत्व हुनसक्छ र प्रक्रिया छिटो हुनसक्छ भन्ने त होला, तर बनाउँदाखेरि के अरे कानुन मन्त्रीलाई अध्यक्ष बनाउँदाखेरि यसको स्वतन्त्र संस्था नभई कानुन आयोगको एउटा मन्त्रालयको एउटा विभागको रूपमा चाहिँ यो परिणत हुन्छ भन्ने चाहिँ मलाई लागेको छ। अनि सभामुख महोदय, कानुन आयोग स्वतन्त्र निष्पक्ष संस्था हो र हुनुपर्छ। मन्त्री अध्यक्ष हुँदा के यसले स्वतन्त्र तरिकाले निर्णय गर्न सक्ला या सरकार मन्त्रीको छायामा त रहने होइन यो आयोग भन्ने चाहिँ मलाई शङ्का छ। त्यसकारण मन्त्री परिवर्तन हुँदा साथ नेतृत्व नि परिवर्तन हुने, राजनैतिक प्रभावका आधारमा कानुन मस्यौदा प्रस्ताव प्रभावित नहुन भन्नका लागि आयोगको नेतृत्व गैर राजनैतिक र अलि निष्पक्ष कानुन विज्ञ

सम्माननीय सभामुख महोदय, नेपाल कानून आयोग 2063 संशोधन गर्न बनेको विधेयकमा सैद्धान्तिक छलफलमा आफ्नो भनाइ राख्न चाहन्छु। सर्वप्रथम त

0: त्यस्ता खालका व्यक्तिको व्यक्तिलाई राखेर बनाउँदाखेरि ठिक हुने हो कि भन्ने चाहिँ मलाई लागेको छ। सभामुख महोदय, अहिलेको सरकारले जान्नेलाई छान्ने र मेरिटोक्रेसीका आधारमा भन्दै जुन अब राम्रा राम्रा नाराहरू पनि यहाँ ल्याइएको छ भन्दा पनि हाम्रै मान्छे छान्ने प्रवृत्ति पनि यहाँ पनि देखियो भन्ने लाग्छ। किनभने पदाधिकारी अध्यक्ष लगायत पदाधिकारीको जसको नियुक्ति छ त्यसमा चाहिँ म के देखिरहेको छु भनेदेखि यो सभा के अरे मन्त्री परिषदले आएको पदाधिकारी हटाउन नि सक्ने अनि त्यसपछि त्यहाँ अब 20 वर्षसम्म कार्य अनुभव भएर पदमा रहेको भनेर उपाध्यक्षको कुरा गरिएको छ। यो योग्यता भनेको विशिष्ट श्रेणीको भनेको यो कर्मचारी के अरे सचिव सरकारको सचिव बाहेक अरूको हुन सक्दैन विशिष्ट श्रेणी। त्यसकारण आफ्नो व्यक्तिलाई हेरेर नियुक्ति दिनकै लागि यो ल्याइएको हो कि भन्ने चाहिँ मलाई लागेको छ। यसरी विशेष व्यक्तिलाई लक्षित गरी योग्यता तोकिँदा यसको पदा नियुक्ति के अरे ऊ पनि पारदर्शिता पनि नहुने देखिन्छ। र अन्तमा म के भन्न चाहन्छु भने कानुन मन्त्री नै विज्ञ संस्थाको नेतृत्व दिँदा प्रत्यक्ष हितको द्वन्द्व सिर्जना हुने हुनाले निष्पक्षतामाथि पनि यसको गम्भीर प्रश्न उठ्छ र विज्ञता र निष्पक्षतामाथि नै प्रश्न उठ्न सक्छ भन्ने
1: मान्य सदस्य मनमाया पिक, त्यसपछि मान्य सदस्य रेणुका काउचा।

0: सम्माननीय सभामुख महोदय, आज माननीय कानून न्याय तथा संसदीय मामिला मन्त्रीज्यूले प्रस्ताव गर्नुभएको नेपाल कानून आयोगको पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावमा आफ्नो धारणा राख्न चाहन्छु। विधेयकमा प्रदेश र स्थानीय तहलाई मस्यौदा सहयोग गर्ने प्रस्ताव सकारात्मक छ, तर 90 दिनभित्र गुणस्तरीय मस्यौदा दिने जनशक्ति र बजेटको आधार सरकारले स्पष्ट गर्नुपर्छ। नमुना कानुन तयार गर्दा सम्बन्धित तहको आवश्यकता र विधायकीय अधिकार पनि सुरक्षित राख्नुपर्छ। नमुना कानुनलाई अनिवार्य निर्देशन बनाउने अवस्था आउनु हुँदैन। स्थानीय आवश्यकता अनुसार कानुन बनाउने सम्बन्धित सभाको अधिकार सुरक्षित छ भन्ने कुरा ऐनमै स्पष्ट गरौँ। यस विधेयकले केही प्रश्नहरू पनि उब्जाएको छ। मूल्याङ्कन गरिने मन्त्रालयले अनुरोध नगरे आयोग चुप बस्ने, कुनै ऐनले नागरिकलाई समस्या दिएको हुनसक्छ तर सम्बन्धित मन्त्रालय आफ्नो कमजोरीको मूल्याङ्कन गराउन इच्छुक नहुनसक्छ। नयाँ व्यवस्थाले यस्तो अवस्थामा आयोगको स्वतन्त्रता समीक्षा कसरी सुनिश्चित गर्छ? मन्त्रालयको अनुरोधसँगै संसदीय समितिको अनुरोध र आयोगको स्वप्रेरणामा मूल्याङ्कन गर्ने अधिकार स्पष्ट गरिनु आवश्यक छ। मन्त्री अनुपस्थित हुँदा अध्यक्षता गर्न पाउने तर बैठक बोलाउन नपाउने, मूल दफा 11(2) र 15(2) घले बैठक बोलाउने प्रक्रिया अध्यक्षसँग जोडेको छ। उपाध्यक्षले मन्त्रीको अनुपस्थितिमा अध्यक्षता गर्न सक्ने व्यवस्थाले मात्र बैठक नियमित हुने सुनिश्चित गर्दैन। अन्त्यमा सार्वजनिक परामर्शको व्यवस्था विधायन ऐनमा पहिल्यै छ, अब नागरिकबाट प्राप्त सुझाव के निर्णय भयो भन्ने पनि देखिनुपर्छ। आयोगको सफलता कति मसौदा बन्यो भन्नेमा मात्रै होइन, कानुन कति स्पष्ट न्यायपूर्ण र कार्यान्वयन योग्य बन्यो भन्ने आधारमा मूल्याङ्कन गरौँ। धन्यवाद। जय नेपाल।
1: मान्य सदस्य रेणुका काउचा, त्यसपछि मान्य सदस्य सन्तोष सुब्बा।

0: सम्माननीय सभामुख महोदय, माननीय कानून न्याय तथा संसदीय मामिला मन्त्रीज्यूले प्रस्ताव गर्नुभएको नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावमा आफ्नो धारणा राख्न चाहन्छु। यो विधेयकले आफैमा केही प्रश्नहरू उब्जाएको छ। पहिलो, सरकारकै कामको समीक्षा गर्ने आयोगको अध्यक्ष मन्त्री नै किन? सरकारले अघि बढाएका कानूनमा कमजोरी छ भनेर निष्पक्ष सुझाव दिने जिम्मेवारी कानून आयोगको हो। त्यही सरकारका कानून मन्त्रीलाई आयोगको अध्यक्ष बनाएपछि आयोगले मन्त्रीको प्रस्तावसँग असहमत हुने संस्थागत स्वतन्त्रता कसरी पाउँछ? विधेयकको दफा 3 संशोधन गरी गैर मन्त्री विशेषज्ञ नेतृत्व कायम राख्ने व्यवस्था गर्नुपर्दछ। मन्त्रीज्यू आफै कानूनको विद्यार्थी, यो सच्याउनुहोला। कानून बनाउनु पर्छ तर कानूनको मर्यादा नभुल्नुहोला। नेपाल कानून आयोगलाई सक्षम बनाउने सरकारको उद्देश्यमा राम्रो होला, तर कानून मन्त्रीलाई नै आयोगको अध्यक्ष बनाउने नियुक्तिमा संसदको समिति र नेपाल बारको सहभागिता रहेको सिफारिस समिति हटाउने तथा पदाधिकारी हटाउने अधिकार मन्त्री परिषदमा सार्ने प्रस्तावले आयोगको स्वतन्त्रतामा गम्भीर प्रश्न उठाउँछ। दोस्रो, नियुक्तिमा संसद र नेपाल बारको सहभागिता किन हटाउने? मौजुदा ऐनको दफा 4(2) कानून मन्त्री, संसदीय समितिका सभापति र नेपाल बारका अध्यक्ष रहेको सिफारिस समिति छ। यसलाई हटाउनु पर्ने समस्या के देखियो? छनौटलाई पारदर्शी बनाउनु पर्नेमा बहुपक्षीय सहभागिता हटाउनुको औचित्य सरकारले स्पष्ट गरोस्। तेस्रो, अन्त्यमा सरकारलाई अपिलीय सुझाव दिने पदाधिकारीलाई हटाउन सकिने बाटो खुल्दैछ। प्रस्तावित दफा 7(2) कार्यक्षमताको अभाव वा पद अनुकूल आचरण नगरेको भनेर मन्त्री परिषदले हटाउन सक्ने व्यवस्था छ, यसको मापदण्ड के हो? सरकारको नीतिमा कानूनी त्रुटि औल्याउनु पनि कार्यक्षमताको अभाव मानिने त होइन? नेपाल कानून आयोग सम्बन्धी विधेयकको सुधार आवश्यक छ, तर मन्त्रीज्यूले अझै धेरै गृह कार्यसहित विधेयक ल्याउन सुझाव दिन्छु। धन्यवाद।
1: मान्य सदस्य सन्तोष सुब्बा, त्यसपछि मान्य सदस्य कमल सुवेदी।

0: सम्माननीय सभामुख महोदय, आज माननीय कानुन न्याय तथा संसदीय मामिला मन्त्रीज्यूले प्रस्ताव गर्नुभएको नेपाल कानुन आयोग पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावमाथि आफ्नो धारणा राख्न चाहन्छु। आयोगहरूको कार्य सम्पादनलाई प्रभावकारी बनाउन अति आवश्यक छ। कार्य सम्पादनको समीक्षा अर्थात् प्रतिवेदन बुझाउने विषय भनेको अलिक अस्पष्ट देखियो। प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने व्यवस्था पर्याप्त छैन। आयोगले प्रतिवेदन बुझायो, सरकारले दराजमा राख्यो भने कानुन सुधार कसरी हुन्छ? कुन सिफारिस स्वीकार भयो, कुन अस्वीकार भयो र किन भयो भन्ने संसद र नागरिकले थाहा पाउनुपर्छ। आयोगको वार्षिक प्रतिवेदन संसदमा पेश गर्ने, अन्तिम अध्ययन सार्वजनिक गर्ने र सरकारले समय सीमाभित्र कारणसहित जवाब दिने व्यवस्था यो विधेयकमा थप्न आवश्यक छ। कानुन आयोगको संरचना परिवर्तनसँगै यसको काम नागरिकको जीवनमा कसरी उपयोगी हुन्छ भन्ने प्रश्नको जवाब पनि यो विधेयकले दिनुपर्छ। आयोगले अध्ययन गरेर प्रतिवेदन बुझाउने तर सरकारले त्यसलाई कार्यान्वयन नगर्ने हो भने अनुसन्धानको उपलब्धि के हुन्छ? प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने व्यवस्थासँगै त्यसलाई संसदमा पेश गर्ने, सार्वजनिक गर्ने र सिफारिस स्वीकार वा अस्वीकार गर्नुको कारण सरकारले निश्चित समयभित्र दिने व्यवस्था आवश्यक छ। अर्को महत्त्वपूर्ण विषय, उत्कृष्ट निकाय बनाउन संरचना बदल्नु अघि समस्या पहिचान गरौँ। आयोगको काम कमजोर हुनुको कारण के हो? नेतृत्व रिक्त दरबन्दी, अनुसन्धान बजेट वा मन्त्रालयले सुझाव कार्यान्वयन नगर्नु हो? पछिल्ला 5 वर्षको कार्य सम्पादन र अवरोधको विवरण प्रस्तुत नगरी अध्यक्ष परिवर्तनले समस्या समाधान गर्छ भन्ने आधार के छ? अब कार्यपालिकाको कार्यपालिकाले न्यायपालिकातिर पनि शासन गर्ने खोजेको हो? संसदीय समितिको पदमुक्ति सम्बन्धी भूमिकामा किन मन्त्री परिषदमा सार्ने? मौजुदा दफा 9 पदमुक्तिमा संसदीय समितिको भूमिका राखेको छ, त्यसमा कमजोरी भए प्रक्रिया सुधारौँ, तर त्यो भूमिका हटाएर नियुक्ति र पदमुक्तिको दुवै कार्यपालिकामा केन्द्रित गर्दा सन्तुलन कसरी कायम हुन्छ? सभामुख महोदय, अन्तमा मन्त्रीज्यूलाई शक्ति सन्तुलन र नियन्त्रण तथा अहस्तक्षेपको सिद्धान्तलाई पनि पुनः स्मरण गराउन चाहन्छु। सरकारले ल्याएको विधेयकमा कमजोरी छ, यसले नागरिकको अधिकारमा असर गर्छ भनेर स्पष्ट राय दिन सक्ने संस्था हामीलाई चाहिएको छ। यो त्यस्तो राय दिने पदाधिकारीको आफ्नो पद जोगिन्छ कि जोगिँदैन भनेर सोच्नुपर्ने अवस्था बनाउनु हुँदैन। कार्यक्षमताको अभाव र पद अनुकूल आचरण नगरेको भन्ने आधारको वस्तुगत मापदण्ड के हो? सरकारको प्रस्तावसँग असहमत हुनु पदमुक्तिको कारण बन्न सक्दैन भन्ने सुनिश्चितता कहाँ छ? त्यसैले गैर मन्त्री विशेषज्ञ नेतृत्व, पारदर्शी र बहुपक्षीय नियुक्ति र स्वतन्त्र जाँचमा आधारित पदमुक्तिको व्यवस्था कायम गरेर यो विधेयक अगाडि बढाउन आग्रह गर्दछु। धन्यवाद।
1: मान्य सदस्य कमल सुवेदी, त्यसपछि मान्य सदस्य प्रेमलाल चौधरी।

0: सम्मान्य सभापक महोदय, नेपाल कानुन आयोग ऐन 2063 संशोधन गर्न बनेको यस विधेयकमाथिको सैद्धान्तिक छलफलमा केही विषय राख्न चाहन्छु। आज यो सैद्धान्तिक छलफल भावनाले मैले पनि सैद्धान्तिक रूपमा केही भन्न चाहिँ सभामुख महोदय मार्फत माननीय मन्त्रीज्यूको पनि ध्यान आकर्षण गराउन चाहन्छु। हाम्रो पार्टीको महामन्त्री विपिन कुमार आचार्यले पटक पटक संसदमै भन्नुभएको छ, यो विधेयकको उत्पत्ति हामी संसद या संसदीय समितिबाट गरौँ र सांसदहरूलाई बढी जवाबदेही र उत्तरदायी बनाऊ भनेर उहाँले पनि कुरा राख्नु भएको छ। तर अहिले हाम्रो विधेयक बन्ने हाम्रै सरकार हाम्रो पार्टीको सरकारले ल्याएको विधेयकमा कतिपय केसमा चाहिँ कमा फुलिस्ट पनि चेन्ज नभएर पास हामीले पनि गरेको छौँ। सो त्यसले गर्दा अलिकति यो विधायकीय अधिकार चाहिँ सांसदहरूलाई दिने कुरामा हामी अलि उदार बनौँ र यो कुरामा पनि सोचौँबाट म चाहिँ सैद्धान्तिक रूपमा केही धारणा राख्न चाहन्छु। र विशेष गरी मन्त्रीजीले यसपटक ल्याउनु भएको विधेयकमा चाहिँ राम्रो कुरा चाहिँ के कुरा छ भने, अहिले हामी संघीयता आइसकेपछि तीन तहको सरकारमा सङ्घ प्रदेश स्थानीय तहको सरकारको बन्नुपर्ने संविधान कार्यान्वयनको लागि बन्नुपर्ने कानुनहरू पनि बनिरहेको छैन र कानुनको एकरूपता पनि छैन। त्यसको लागि उहाँले यो विधेयक मार्फत त्यो कुरालाई अलिकति उजागर गर्न खोज्नु भएको छ, त्यो चाहिँ एकदमै सकारात्मक कुरा पनि छ। र अब हामीले बेलायती मोडेलको कुरा गरिरहन्छौँ, तर कानुन निर्माणको प्रक्रियामा केही कुरामा अझै हामीले संशोधन र सुधारहरू गर्नुपर्ने मैले चाहिँ आवश्यकता देखेको छु। र फेरि पनि मेरो यसमा चाहिँ के कुरा छ भने, मन्त्रीजीलाई चाहिँ नेपालमा विधेयक संसदमा आइपुगेपछि मात्र सांसदले थाहा पाउने कि विधेयक बन्नु अघि सांसदहरूको सहभागिता हुने भन्ने कुरा चाहिँ मूल प्रश्न अहिले छ। सामान्य सभापक महोदय, हामीले अहिलेको अभ्यासलाई क्रमशः परिवर्तन गर्नुपर्छ। विधेयकको जन्म मन्त्रालयको कोठामा मात्र होइन, संसद र संसदीय समितिसँग प्रारम्भिक संवादबाट हुनुपर्छ। मेरो कानुन मन्त्रीजीलाई विशेष आग्रह छ, जुन विषयसँग सम्बन्धित विधेयक हो त्यसको मसौदा तयार गर्नु अघि नै सम्बन्धित संसदीय समितिसँग प्रारम्भिक छलफल गर्ने संस्थागत प्रणालीको विकास गरौं। सांसदहरूलाई विधेयक आएपछि सिद्धान्त र दफामा संशोधन हाल्ने भूमिकामा सीमित नगरौं। नीति, समस्या, विकल्प र समाधान पहिलाउने चरणमै संसदहरूलाई सहभागी गराउँ। कानुन राम्रो, एउटा कानुन गल्ती भयो भने त्यसले राज्यले ठूलो क्षति बेहोर्नुपर्छ। कानुन निर्माणमा एउटा कमजोरी भयो भने नागरिकले वर्षौँ पीडा भोग्नुपर्छ र कानुन निर्माणमा एउटा अस्पष्टता भयो भने अदालतमा वर्षौँको विवाद रहन्छ। त्यसैले कानुन निर्माण गर्न चाहिँ भन्दा अगाडि अनुसन्धान र परामर्शलाई अलिक बढी जोड दिनुपर्ने आवश्यकता मैले महसुस गरेको छु। र संसद कानुन पारित गर्ने ठाउँ मात्र होइन, कानुन जन्माउने ठाउँ बन्नुपर्छ, फेरि पनि मेरा यसमा जोड छ। र मन्त्रालयले नीति बनाउनु अघि, आयोगले मसौदा गर्नु अघि यो संसदले प्रारम्भिक परीक्षण पनि गरियोस्, नागरिक र विज्ञको सुझावहरूलाई लिएर संसद नै यसको लागि उत्पत्तिको लागि र निर्णायक अवस्थामा चाहिँ यसलाई बनाऊ र गुणस्तरीय
1: मान्य सदस्य प्रेमलाल चौधरी, त्यसपछि मान्य सदस्य यज्ञमणि नेउपाने।

महोदय, माननीय मन्त्रीज्यूले प्रस्तुत गर्नुभएको नेपाल कानुन आयोग ऐन 2063 संशोधन गर्न बनेको विधेयक 2083 सैद्धान्तिक छलफलमा भाग लिँदै आफ्नो धारणा प्रस्तुत गर्दछु। सभामुख महोदय, हाम्रो यही देश हो, कुनै समय देशको कानुन निर्माणका लागि अन्तर्राष्ट्रिय विशेषज्ञ मगाइन्थ्यो, गैर सरकारी सङ्घ संस्थालाई जिम्मेवारी दिइन्थ्यो र सांसदहरूलाई विधायकी अधिकार सहितको विधायक भनिन्थ्यो, तर विधेयक बनाउने भूमिका पाइँदैनथ्यो। यसले हाम्रो देशको गोपनीयता र सार्वभौमसत्ताको अवस्था कस्तो अवस्थामा थियो भन्ने कुरा एक सच्चा देशभक्त नेपालीले कल्पना नै गर्न सकिँदैन। 63 सालमा कानुन निर्माणमा सहयोग गर्ने उद्देश्यले कानुन आयोगको अवधारणा अनुरूप कानुन त आयो, तर तदर्थ रूपमा आएको थियो, जसको कानुन निर्माणमा उल्लेख्य भूमिका थिएन। यसैलाई मध्यनजर गरी अब हाम्रो देशको कानुन हामीले नै बनाउनुपर्छ भन्ने कुरालाई सार्थकता प्रदान गर्ने उद्देश्यले उत्कृष्टता केन्द्र सेन्टर फर अफ एक्सिलेन्सी कायम गर्न मन्त्रीज्यू र मन्त्रालयले ल्याएको यो विधेयकको समर्थन गर्दछु। अस्ति भर्खरै कानुन आयोगसँगको लेखा समितिमा

0: तर यहाँ कानुन मन्त्रीज्यूको अध्यक्षतामा यो कानुन आयोग हुँदै गर्दाखेरि अलिकति स्वायत्ततामा केही कमी कमजोरी हुन्छ कि भन्ने एउटा शङ्का चाहिँ छ। तसर्थ विश्वविद्यालयहरूको उपकुलपतिलाई चाहिँ कार्यकारी अधिकारसहित दिएको हुन्छ, त्यस्तै किसिमको व्यवस्था गर्न सकिन्छ यसको स्वायत्तताका लागि भन्ने एउटा सुझाव राख्न चाहन्छु। धन्यवाद।
1: माननीय सदस्यहरू, माननीय सदस्यहरूलाई वेटिङ चेयर प्रयोग गर्न आग्रह गर्दछु। माननीय सदस्य यज्ञमणि न्यौपाने, त्यसपछि माननीय सदस्य परशुराम तामाङ।
2: सम्माननीय सभामुख महोदय, न्यायाधीश नियुक्तिका लागि नेपाल बार एसोसिएसनबाट न्याय परिषदमा सदस्य पठाइन्छ, अनि कानून निर्माण गर्दा पनि नेपाल बार एसोसिएसनबाट सदस्य पठाउने ल्याउने व्यवस्था किन नगर्ने भन्ने प्रश्न आज समाजमा उठ्ने गरेको छ। सैद्धान्तिक रूपमा कानूनको आवश्यकता, कानूनको चाहिँ कस्तो किसिमको व्यवस्था गर्नुपर्छ र कस्तो किसिमको सजायको व्यवस्थापन लगायतका विषयहरूमा नेपाल बार एसोसिएसनसँग सोको ज्ञान हुने र जानकारी हुने भएकाले सोतर्फ समेत सैद्धान्तिक रूपमा व्यवस्था गर्नुपर्ने मलाई लाग्छ। जेरेमी बेन्थनले भन्नुहुन्छ, कानून लेख्ने कलम भएर पुग्छ, कानून स्थापित गर्न शक्ति भए पुग्छ, तर असल कानून बनाउन विवेक, कारण र अनुसन्धान र समाजको तथा राज्यको आवश्यकता बुझेको व्यक्ति चाहिन्छ। त्यसैले यी सबै कुराहरू बुझ्नका लागि पूर्व न्यायाधीशहरू, बार एसोसिएसन, आबद्ध कानुन व्यवसायहरूसँग रहेका अनुभव, क्षमताहरूको प्रयोग गर्ने गरिकन सैद्धान्तिक रूपमा ती चिजहरू पनि व्यवस्थापन भएमा कानुन अझ सशक्त रूपमा बन्छ भन्ने कुरामा म प्रष्ट छु। अध्यक्षमा कानुन मन्त्री, उपाध्यक्षमा कानुन तर्जुमाको क्षेत्रमा विशेष अनुभव भएको वा 20 वर्ष कानुन तर्जुमामा अनुभव भएको भन्ने उल्लेख भएको अवस्था छ। म यसै सन्दर्भमा कानुन मन्त्रीज्यूको भूमिका के हुन्छ भन्ने सन्दर्भमा हाम्रै जस्ता चाहिँ कानुन प्रणालीहरू भएको भारत बेलायत जस्ता देशहरूमा हेर्दा त्यहाँ चाहिँ छुट्टै किसिमले राख्ने ल कमिसनहरू स्वतन्त्र रूपमा राख्ने गरिएको छ। अस्ट्रेलिया, न्युजिल्यान्ड, क्यानाडा जस्ता देशहरूमा पनि त्यहाँ चाहिँ समाज अवस्था बुझ्ने व्यक्तिहरूलाई चाहिँ त्यो समूहमा राखेर, त्यो समितिमा राखेर, त्यो आयोगमा राखेर, कमिसनमा राखेर काम गर् चाहिँ कानुन निर्माण गर्ने प्रचलन रहेको छ। सैद्धान्तिक रूपमा त्यही कानुन प्रणाली अन्तर्गतका हामीहरू भएका कारणले पनि म सोतर्फ समेत कानुन मन्त्रालयको ध्यान आकर्षण गराउन र ती कुराहरू समेत रहँदाखेरि उपयुक्त हुन्छ भन्ने कुरा म चाहिँ जानकारी गराउँछु। र मूलत यसमा कानूनको तर्जुमा तथा संशोधन र सुधारका लागि नेपाल कानून आयोगले कानूनको तर्जुमा लगायतका कार्यसँग सम्बन्धित आवश्यक अनुसन्धान, प्रशिक्षण र अभिमुखीकरण सञ्चालन गर्न राष्ट्रिय न्यायिक प्रतिष्ठानसँग सहकार्य गर्ने विषय चाहिँ थप गर्नै पर्छ भन्ने लाग्छ। किनभने राष्ट्रिय न्यायिक प्रतिष्ठानसँग त्यो क्षमता, शक्ति र त्यो स्रोत छ, त्यसलाई हामीले सदुपयोग गरियो भने कानुन निर्माण गर्न सहजता हुन्छ। त्यसैले राष्ट्रिय न्यायिक प्रतिष्ठानलाई समेत हामीले स्थान दिनुपर्छ भन्ने सैद्धान्तिक मेरो दृष्टिकोण म राख्दछु।
1: माननीय सदस्य परशुराम तामाङ, त्यसपछि माननीय सदस्य भीम कुमारी बुढा मगर।

Szavabunk ma de. मैले मेरो कानुन सुधार नेपाल कानुन आयोगको सन्दर्भमा मेरो आफ्नो धारणा राख्न चाहन्छु. यसको कार्यक्षेत्र हेर्दाखेरि यो सेन्टर फर एक्सलेन्सकै देखिन्छ. र के देखिन्छ भन्दा यो सरकारको लागि कानुन बनाउनको लागि यो चाहिँ थिङ्क ट्याङ्कको रूपमा नै यो उपयुक्त हो भन्ने देखिन्छ. तर जब म यसको स्ट्रक्चरमा प्रवेश गर्छु अनि मलाई त्यहाँ चाहिँ कता कता अहिले हाम्रो त न्याय कानुनै पढेको कानुन मन्त्री हुनुहुन्छ र कता कता ठिक ठिकै होला, भोलि कानुन नपढेको चाहिँ कानुन मन्त्री हुनुभयो भने के होला भन्ने जस्तो लाग्यो.

0: क्या यो हेर्दा त्यसो भएको हुनाले मेरो स्पष्ट धारणा चाहिँ के हो भन्दाखेरि यतापट्टि सिफारिस गर्ने समिति के अरे समिति पनि पहिलाको विद्यमान समिति पनि हटाइनु अनि तपाईँको कानुन मन्त्रीको अध्यक्षतामा कमिटी गठन गरे कानुन मन्त्रीकै के अरे त्यो आयोगले चाहिँ कार्यान्वयन भएको नभएको पनि मूल्याङ्कन गर्ने भनेपछि त यो त विरोधाभास भयो। त्यसो भएको हुनाले यो हामी कतै सेन्ट्रलाइजेसनतिर पो जाँदैछौँ कि सम्पूर्ण अधिकार चाहिँ केन्द्रमा ल्याउने मन्त्रीमा ल्याउने अनि यसो गरियो भने अनि कानुन पनि सबै कुरा आफ्नो ढङ्गले बनाउनु पाउने। त्यसो भएको हुनाले म आक्षेप लाउँदिनँ तर मेरो आग्रह के हो भन्दाखेरि यसलाई अलिक डेमोक्रेटिक प्रोसेसमा सोचौँ किन भन्दाखेरि चाहिँ पहिला जुन कानुन मन्त्री बारको प्रतिनिधि र संसदीय समिति ले तपाईँको सिफारिस गरेको व्यक्ति चाहिँ कानुन आयोगको अध्यक्ष हुने व्यवस्था थियो त्यस कारण हामीले त्यतातिर नै त्यो पहिलाकै व्यवस्थालाई कायम राख्यौँ भने यो बढी चाहिँ डेमोक्रेटिक पनि हुन्छ अनि थिङ्क ट्याङ्कको रूपमा अथवा सेन्टर अफ एक्सलेन्सको रूपमा यसलाई लैजान सकिन्छ भन्ने मलाई लाग्छ। मेरो अर्को एउटा जिज्ञासा कुरा चाहिँ के छ भन्नुहुन्छ भने यो तपाईँको चाहिँ यहाँ विक्रम सम्वत 1910 कानुन जुन बन्यो त्यो बनाउने बेलामा के थियो भन्दाखेरि 96% चाहिँ त्यहाँ भारदार र तपाईँको खसारीको मात्रै प्रभुत्व थियो अनि त्यसले गर्दा के भयो त भन्दा जात व्यवस्था भएको कानुन बन्यो। त्यसो भएको हुनाले मलाई यो चाहिँ जब हामी आयोग बनाउँछौँ भने नेपालमा समानुपातिक र समावेशी सिद्धान्तको पनि याद गरिनुपर्छ भन्ने लाग्छ किनभने त्यो ठाउँबाट आज हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गएको छौँ समानुपातिक समावेशी सिद्धान्तमा टेक्ने भएको छौँ र कानुनलाई पनि त्यही अनुसार चाहिँ हामीले रिफ्लेक्ट गर्न सक्नुपर्छ अथवा नेपाली समाज जस्तो छ त्यस्तै खालको कानुन र राज्य पनि बन्नुपर्छ।
1: मान्य सदस्य भीम कुमारी बुढा मगर त्यसपछि मान्य सदस्य शाहजान खातुन।
2: सम्माननीय सभामुख महोदय नेपाल कानुन आयोग ऐन 2063 संशोधन गर्न बनिएको विधेयकमाथिको सैद्धान्तिक छलफलमा आफ्ना धारणा प्रस्तुत गर्न अनुमति दिनुभएकोमा धन्यवाद व्यक्त गर्दछु। नेपाल कानुन आयोगलाई कानुन तर्जुमा अध्ययन तथा अनुसन्धानको क्षेत्रमा परिपक्व र स्वायत्त उत्कृष्ट निकायको रूपमा विकास गर्न आजको आवश्यकता हो तर सरकारद्वारा प्रस्तुत संशोधन विधेयकका प्रावधानहरूलाई अध्ययन गर्दा यस विधेयकले कानुन आयोगलाई स्वायत्त विशेषज्ञतायुक्त र शक्ति पृथकीकरणको सिद्धान्त अनुकूल बनाउनको सत्ता राजनीतिक एवं प्रशासनिक हस्तक्षेप बढाउने र संस्थागत स्वायत्ततामाथि प्रहार गर्ने खतरा देखिएको छ। विधेयकको दफा 3 तथा मूल ऐनको दफा 4 कानुन न्याय तथा संसदीय मामिला मन्त्रीलाई नै आयोगको अध्यक्ष बनाउने प्रस्ताव गरिएको छ। कानुन आयोग भनेको सरकारको छाया नभई कानुन तर्जुमा तथा पुनरावलोकनका लागि एक स्वायत्त निष्पक्ष र विषय विज्ञहरूको निकाय हुनुपर्छ। मन्त्री स्वयं अध्यक्ष हुँदा आयोग कार्यकारीको प्रत्यक्ष नियन्त्रणमा जानेछ जसले आयोगको स्वायत्त स्वरूपलाई कमजोर बनाउँछ। सिफारिस समिति खारिज हुनु साबिकको ऐनमा अध्यक्ष उपाध्यक्ष तथा सदस्यहरूको नियुक्तिका लागि कार्यपालिका व्यवस्थापिका र न्याय क्षेत्र नेपाल बार एसोसिएसनको प्रतिनिधित्व रहने गरी पारदर्शी सिफारिस समिति को व्यवस्था थियो। संशोधन विधेयक मार्फत उक्त सिफारिस समिति मूल ऐनको दफा 4-2 खारेज गरी पूर्ण दलीय वा राजनीतिक तवरमा मन्त्री परिषदले सिधै नियुक्ति गर्ने बाटो खोलिएको छ। यसले नियुक्ति प्रक्रियामा पारदर्शिता र दलीय भागभन्दा बढाउनेछ। सम्माननीय सभामुखज्यू कार्यक्षमताको वस्तुगत आधार बिना पदबाट हटाउन सकिने प्रस्तावित विधेयकको दफा 5 तथा मूल ऐनको दफा 7-2 अनुसार कार्यक्षमताको अभाव भएमा वा पद अनुकूलको आचरण नगरेमा सरकारले जुनसुकै बेला पदबाट हटाउन सक्ने खुकुलो अधिकार मन्त्री परिषदलाई दिएको छ। कार्यक्षमता वा आचरणको स्पष्ट वस्तुगत मापदण्ड वा छानबिन समितिको व्यवस्था नहुँदा पदाधिकारीहरू सरकारको तजबिज निर्णय र त्रासमा काम गर्न बाध्य हुनेछन्। तसर्थ यो विधेयकलाई वर्तमान रूपमै अगाडि नपठाई व्यापक संशोधन र दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाइयोस् भनी माग गर्दछु। धन्यवाद।
1: मान्य सदस्य शाहजान खातुन, त्यसपछि मान्य सदस्य विश्वराज पोखरेल।
3: सम्माननीय सभामुख महोदय, नेपाल कानून आयोग विधेयक 2083 प्रस्ताव आफ्नो केही महत्वपूर्ण विषय राख्न चाहन्छु। नेपाल का...

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: किशोरीलाई मात्रै दोष दिन्छौ,
2: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
2: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
2: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
1: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC, सामुदायिक रेडियो उदयपुर र CIN.
3: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
4: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
5: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
6: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
7: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
8: कार्यक्रम साझा आवाज,
9: लैङ्गिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
10: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
11: प्रोप्राइटर मधुमाया जीसी पढे हैन, प्रोप्राइटर बने छु। हेर्नुस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
9: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देशैभर
5: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि।
7: पसिनाको सम्मान, समानताको अभियान,
8: कार्यक्रम साझा आवाज।
12: घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
14: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
15: CIN को साझा खबर अब नेपाली पात्रोमा।

0: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिथि तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विदा बारेको जानकारी लिन पनि
0: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
2: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
3: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
2: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
3: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
2: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
3: छोरा छोरीसँग साथी जस्तै संवाद गरौ, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
2: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सिआइएन।
4: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क।
6: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
7: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
8: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
9: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
10: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
11: कार्यक्रम साझा आवाज,
12: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
13: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
14: प्रोप्राइटर मधुमाया जीसी पढे हैन, प्रोप्राइटर बनेछु। हेर्नुस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
12: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सिआइएन मार्फत देशैभर
8: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सिआइएनको फेसबुक पेज र युट्युब सिआइएन च्यानलमा पनि।
10: पसिनाको सम्मान, समानताको अभियान,
11: कार्यक्रम साझा आवाज।

0: को हो पो भने
1: जहिले पनि यस्तै गर्छ एक बिहानै र समसाझै
0: को हो यो
2: हामी
3: सामुदायिक सूचना नेटवर्क CIN
4: साझा खबरको साथमा आएका छौँ
5: सुन्न नबिर्सनुस् है
4: हरेक दिन बिहान 6 बजे र बेलुका 7:30 बजे
6: साझा खबर अब सारा नेपाल तपाईँसँग
7: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि
8: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
7: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
8: नेपाली पात्रो अब तपाईँको मोबाइलमा
9: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पायो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
11: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ अहिले फेरि ढिलो होला नि
12: रमिला सुन न म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु
11: ओहो तिमी त घरको खाने भएछौ नि
13: के को सरसल्लाह हो दुईजनाको
12: होइन के सर रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर
13: सही भन्यो शीतल जङ्क फुडमा चिनी नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ
11: ए हो र राम सर म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र
13: अवश्य सक्छौ यसका लागि घरमा पाइने फलफुल तरकारी दाल अन्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि
14: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ पोसिलो खाजालाई प्रोत्साहन गरौँ विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब CIN
15: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ
16: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्
15: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ
16: अभिभावकसँग खुला संवाद नहुनु यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ
15: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ
16: छोरा छोरीसँग साथी जस्तै संवाद गरौ वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ
15: बाल विवाह रोकौ छोरा छोरीको सपना जोगाऊ शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC सामुदायिक रेडियो उदयपुर र CIN
17: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बिरगञ्ज र काठमाडौँ कलङ्कीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
18: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
2: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
7: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि।
8: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
7: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि।
8: नेपाली पात्रो अब तपाईँको मोबाइलमा। मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
5: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
8: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
1: जहिले पनि यस्तै गर्छ, एक बिहानै र समसाझै।
0: को हो यो?
19: हामी
3: सामुदायिक सूचना नेटवर्क CIN
4: साझा खबरको साथमा आएका छौँ।
19: सुन्न नबिर्सनुस् है।
4: हरेक दिन बिहान 6 बजे र बेलुका 7:30 बजे
6: साझा खबर, अब सारा नेपाल तपाईँसँग।
17: र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
18: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
2: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
15: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
16: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
15: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
16: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
15: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
16: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
15: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC, सामुदायिक रेडियो उदयपुर र CIN।
10: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
18: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्,
19: क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्

0: एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: शीतल जाऊ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
2: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
1: ओहो, तिमी त घरको खाने भएछौ नि।
3: के को सरसल्लाह हो दुईजनाको?
2: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
3: सही भन्यौ शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
1: ए हो र राम सर, म पनि अब बजार या बनी बनाउ खाना छोड्न सक्छु होला र?
3: अवश्य सक्छौ।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।

0: नमस्कार, कार्यक्रम हेलो मौसममा तपाईँलाई हार्दिक स्वागत छ। म सुशीला श्रेष्ठ। कार्यक्रम हेलो मौसममा आज हामी विशेष गरी कुरा गर्दैछौँ नेपालका नदीहरूको। पछिल्लो समय नेपालका नदीहरूमा चाहिँ थुनिने क्रम बढ्दो छ, त्यसले कतिको जोखिम बढाइरहेको छ? भोटेपछि बाढीपछि नदीहरूमा अझै पनि जोखिम छ वा के छ? यही विषयमा कुराकानी गर्नेछौँ। कुराकानीको लागि आज हामीसँग स्टुडियोमा हुनुहुन्छ बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुली। यहाँलाई स्वागत छ। तपाईँलाई बाढीसँग जोडिएको, नदी थुनिने क्रमसँग जोडिएका कुनै पनि प्रश्न छन् भनेदेखि तपाईँले तत्कालै कमेन्ट गर्न सक्नुहुनेछ। यो कार्यक्रम तपाईँले सिआइएनको फेसबुक पेज कम्युनिटी इन्फर्मेसन नेटवर्क सिआइएन मार्फत हामीलाई प्रत्यक्ष हेरिरहनु भएको छ। सँगसँगै सिआइएन मार्फत देशैभरिका सामुदायिक रेडियोबाट पनि हामीलाई सुनिरहनु भएको छ। सिआइएनको युट्युब च्यानल सिआइएन खबर मार्फत पनि हामीलाई तपाईँले प्रत्यक्ष हेरिरहनु भएको छ भने टिकटकमा पनि तपाईँले हामीलाई हेर्न सक्नुहुनेछ। हेर्ने मात्रै होइन, पछिल्लो समय भोटेपछि बाढी गइसकेपछि अब खोला किनारमा नदी तटीय क्षेत्रमा बस्नेहरूमा एक किसिमको त्रास पनि बढिरहेको छ। त्यस्ता थुप्रै खालका नदीनालाहरू छन् जुन नदीनालाको किनारमा बसिरहेका बस्ती त्यहाँका स्थानीय बासिन्दाहरूमा चाहिँ त्यो बढ्दो जोखिमलाई घटाउनका लागि चाहिँ हामीले के गर्न सक्छौँ भन्ने विषयमा पनि हामी केही चर्चा परिचर्चा पक्कै पनि गर्नेछौँ। केही कमेन्ट छन् भने, केही प्रश्न छन् भने, जिज्ञासा छन् भने फेरि पनि मैले यहाँलाई भनिसकेँ, कमेन्ट गर्नुहोला। तत्कालै हाम्रो विनोद सरले यहाँको प्रश्नको जिज्ञासाको जवाफ दिनुहुनेछ। मैले सुरुमै मैले प्रश्न गरेँ यहाँलाई, अब पछिल्लो समय चाहिँ अलिकति नदी थुनिने क्रम चाहिँ बढ्दो जस्तो पनि सुनिन्छ, अलिकति मिडियाहरूमा आउँछ, होइन? यो चाहिँ खास के भएर हो?
1: अब यसको दुई तिनवटा कारण छ। पहिलो कारण भनेको चाहिँ पछिल्लो दुई तिन हप्ता लगातार जस्तो वर्षा भइरहेको छ धेरै थोरै। दोस्रो कारण नेपालको भूबनोट आफैमा कमजोर भूबनोट हो, त्यस कारण पहिरो जाने सम्भावना सधैँ नै छ। र तेस्रो कारण चाहिँ मुख्यत गोर्खा भूकम्प पछाडि देशको मध्य पूर्वी लगायत पश्चिमको समेत केही क्षेत्रहरू जहाँ मुख्यतः प्रभाव पर्यो, ती क्षेत्रहरूमा चाहिँ जमिन अलि बढी कमजोर थियो भनेर विभिन्न अध्ययन प्रतिवेदनहरूले देखाएको विषय छ। त्यस कारणले मुख्यतः देशको केन्द्रीय भूभागमा जुन गोर्खा भूकम्प भयो, गोर्खाबाट केही पश्चिमदेखि पूर्वमा करिब करिब अरुण सीमा भन्छौँ हामी, सोलुखुम्बुसम्मकै क्षेत्रमा जमिन कमजोर, जमिन थप कमजोर छ। त्यस कारणले यी विविध कारणहरूले गर्दाखेरि चाहिँ पहिरो बढिरहेको छ। सँगै अर्को बिर्सिने नहुने कुरा छ, त्यो भनेको मानवीय कारण। हामीले मुख्यतः पहाडी क्षेत्रमा जुन बाटोघाटो निर्माण गर्दा त्यहाँको भिरालोपनालाई बिगारेका छौँ, अस्थिर बनाएका छौँ, त्यसबाट वर्षा हुँदै गर्दाखेरि पहिरो जाने क्रम चाहिँ बढेको छ।
0: जस्तो अब भोटेपछि बाढीको कुरा गर्दाखेरि त्यो चाहिँ अब हिउँ ग्लेसियर पग्लिएर झर्यो र बाढी आयो भन्ने पूर्वानुमान, एक किसिमको अनुमान, एक किसिमको आकलन भएको छ, होइन? त्यसमा चाहिँ अहिले भनेको कुराहरू कसरी जोडिन्छ त?
1: त्यस त्यो चाहिँ पहिरोभन्दा पनि त्यो हिम पहिरो त्यो फरक छ। अघि पहिरोले नदी थुनिने कुरा चाहिँ मुख्यतः पहाडी क्षेत्रको विषय भयो। अब जहाँसम्म हिमाली क्षेत्रको विषय छ त्यसमा अझै धेरै विषयहरू संलग्न हुन सक्छन्। यद्यपि यो एकदमै ठुलो अध्ययनको विषय भएको छ, किनभने नेपालमा जुन भोटेकोसीमा अहिले आएको विपद छ त्यो विपद नेपालको लागि मात्रै नौलो विषय होइन, यो विश्वकै लागि अलि नौलो विषय छ। किनभने हिम पहिरो जानु आफैमा नौलो विषय होइन, तर हिम पहिरो जाँदाखेरि यति ठुलो बाढी आउनु चाहिँ
0: त्यसलाई कतिपयले त हिम सुनामी भनेर पनि नामाकरण गर्नुभएको पनि देखियो। त्यो सुनामी नै थियो अथवा के छ, नेपालले चाहिँ कसरी लिएको छ यसलाई?
1: होइन, त्यो विषयमा छलफल जारी छ विज्ञहरूले, किनभने जुन किसिमको विपद बाढी आयो हामीले मुख्यतः बाढीलाई दुई तिन किसिमबाट परिभाषित गर्छौँ। एउटा नदीहरूमा ठुलो पानी पर्दाखेरि, वर्षा हुँदाखेरि अथवा निरन्तर झरी पर्दाखेरि नदीको जलसतह बढ्दै जाने र त्यसको ब्याङ्कभन्दा बाहिर पानी आउने अवस्थालाई एउटा रिभर एन्ड फ्लड भन्छौँ, नदीमा आउने बाढी अथवा नदी बाढी भनिन्छ। दोस्रो भनेको एक्कासी ठुलो पानी पऱ्यो भने ससाना खोला नालाहरूमा एक्कासी बाढी आउँछ, त्यसलाई हामी आकस्मिक बाढी भन्छौँ। अब हिमताल फुटेर वा तालहरू अथवा पोखरीहरू, ड्यामहरू होइन, पहिरोले बनेका त्यस्ता ड्यामहरू फुटेर आउने बाढी त्यो अर्को किसिमको बाढी हो। तर हिम पहिरोको कारणबाट यस किसिमको बाढी जुन आयो यो चाहिँ नौलो छ, यसको परिभाषा अहिलेसम्म हाम्रा टेक्स्ट बुकहरूमा चाहिँ छैन। त्यस कारणले यो नौलो किसिमका घटना त्यसमा पनि यो तहको यो म्याग्निच्युडको घटना घटिराख्दाखेरि यसलाई विभिन्न नामाकरण गर्न थालिएको छ। यद्यपि अब सरकारले आधिकारिक रूपमा के नामाकरण गर्ने भनेर चाहिँ अहिले सोचिरहेको विषय छ, आधिकारिक आइसकेको अवस्था चाहिँ छैन, तर
0: सुनामी नै हो भनेर अहिले निर्कल भइसकेको अवस्था चाहिँ छैन
1: छैन सुनामी मुख्यतः सुनामी भनेर हामीले समुद्रमा जाने भूकम्प पछाडि समुद्रकोमा आउने छाललाई सुनामीको रूपमा लिन्छौँ। अब यो त्यो पनि अकस्मात आउँछ र त्यो पनि धेरै उचाइको धेरै क्षति गर्ने किसिमबाट आउँछ, त्यस कारणले त्यस्तै किसिमको क्षति यसले यहाँ गरेको कारणले यसलाई हिमाली क्षेत्रको सुनामी भन्न सकिन्छ भन्ने विज्ञहरूको सुझावलाई अन्यथा मान्न मिलेन। तथापि यो विषयमा छलफल जारी छ, सम्भवतः सरकारले पनि यसलाई कुनै न कुनै किसिमबाट परिभाषित गर्ला।
0: अब नदी थुनिएको कुरा अलिकति जोडौँ फेरि, होइन, जस्तो पर्वतमा पनि नदी थुनियो होइन, अनि आज भर्खरै पनि कहाँनेरि त्यो नदी थुनिएको भन्ने कुरा चाहिँ आइरहेको छ होइन। अब भोटेकोसी जस्तै नदीहरू नेपालमा कति धेरै नदीहरू छन् नि त, अब एकातिर पहिरोले थुनिएर यो नदी थुनिने कुरा एउटा भयो होइन, अर्को चाहिँ हिमाल ग्लेसियर झरेर थुनिने अर्को कुरा पनि छ नि त, जोखिमहरू कतिको बढ्दैछन्? अझै
1: जोखिम बढ्दैछ, जोखिम बढ्दैछ भन्ने तथ्याङ्क त हामीले पछिल्लो 5-10 वर्षलाई हेरे पुग्छ, त्यसमा पनि पछिल्लो 2 वर्षलाई हेरे पुग्छ। विगतदेखि केलाउन थाल्नुभयो भने मुख्यतः हिमाली क्षेत्रमा भएका विपदलाई, चाहे त्यो हिमताल विस्फोट हो वा हिम पहिरो नै होस्, पछिल्लो 10 वर्ष जतिमा करिब 14 घटना हिन्दूकुश हिमालयको क्षेत्रमा भएका छन्। त्यसमध्ये नेपालमा 2-3 घटना यो होङ्गु खोला करिब करिब 7-8 वर्ष अगाडि, त्यस्तै सेतीमा हिम पहिरो खसेर भएको घटना 70 अक्कल झुकल हुने गर्थे, डिक्छो लगायत 3-4 घटनाहरू करिब करिब 7-8 वर्षको अन्तरालमा भए। तर पछिल्लो 2 वर्षलाई यहाँले हेर्नुभयो भने 5 घटना घटिसके, त्यस कारणले तथ्याङ्कले पनि पुष्टि गर्छ। अब 5 घटना भन्दै गर्दाखेरि सबैको चासो पनि होला, जुन सोलुखुम्बुको थामे फुट्यो 2 वर्ष अगाडि, हुम्लाको लिमीमा गत वर्ष तालबाट पानी निस्क्यो, भलै त्यहाँ
0: केही क्षति भएन,
1: केही क्षति किनभने त्यहाँ बस्ती नजिकै ठुलो थिएन, तालहरू पनि केही साना थिए। त्यस्तै अर्को गत वर्षको भटेकोसी, यस वर्षको भटेकोसी होइन, र मुस्ताङमा पनि लेदो बहावहरू भयो। त्यस कारणले यस्तो घटनाहरू हेरिराख्दाखेरि अझ हामी मानव बस्ती रहित क्षेत्रमा विभिन्न बाढीहरू देखिरहेका छौँ, त्यसको कारणतिर हामी लागेका छैनौँ। जब जहाँसम्म सोसियो इकोनोमिक लस भन्छौँ, सामाजिक आर्थिक क्षति हुन्छ, तब मात्रै हामी त्यसलाई अलिकति बढी रिपोर्टमा ल्याउँछौँ। त्यस कारण हिमाली क्षेत्र जहाँ मानव बस्तीहरू छैनन् त्यहाँ थुप्रै घटना घटिरहेकै होलान् होइन,
0: त्यो खबरमै आउँदैन
1: आउँदैन, ती साना तिना हुनसक्छन्, अत्यन्तै ठुलो भयो भने तलसम्म प्रभाव आउने हो, हामी रेकर्डमा ल्याउँछौँ। त्यस कारणले यस्तो क्रम चाहिँ पछिल्लो समय एकदमै फात्तै बढेर गएको छ र भनिएको छ र हामीहरूको अनुभवले पनि देखाएको छ, अध्ययनले पनि देखाएको पुष्टि गरेको छ कि यसको पछाडि सामान्य प्राकृतिक प्रक्रिया मात्रै संलग्न छैन। यसमा पछिल्लो समय मानव सिर्जित मुख्यतः तापमानमा आएको वृद्धि, त्यसको पछाडि हरितगृह ग्यासहरूको उत्सर्जन, मुख्यतः विकसित देशले त्यो पनि, र तापक्रमको वृद्धि हुँदै गर्दाखेरि त्यसले जलवायु चक्र अब मा पारेको प्रभाव, हिमाली क्षेत्रको जलवायुमा परिवर्तन आए पछाडि, हिमाली जलवायु परिवर्तन हुनु भनेको हिमाली क्षेत्र अस्थिर हुनु हो, अस्थिर भएको देखिएको छ, अब हाम्रै आँखाले देखेको पनि, हाम्रो पुर्खाहरूले भन्दै आएको र हामी आफैले पनि अहिले देख्दै गएको, 10 वर्ष अगाडि र अहिलेकै तुलना गर्दाखेरि पनि हिम रेखा भन्छौँ धेरै माथि गएको छ, हिमनदी भन्छौँ, हिमनदीको एकातर्फ त्यसको लम्बाइ घटेको छ, अर्कोतिर त्यसको जुन मोटोपना अथवा थिकनेस भन्छौँ त्यो साँगुरिएको छ। त्यसले गर्दाखेरि यस्तो प्रभाव त अब देखिँदै आइयो, यसले हामीलाई थियो कि हिम क्षेत्र बिस्तारै नासिँदै जान्छ, हिमतालहरू बन्छन्, विस्फोट हुने क्रम बढ्छ। तर अब यो घटना जुन भटेकोसीमा घट्यो यो हेर्दै गर्दाखेरि चाहिँ अब हिमनदीहरू बिस्तारै खुम्चिँदै खुम्चिँदै पहाडको अलिकति माथि मात्रै खुम्चिने जाँदाखेरि ती चाहिँ अझ भिरालो ठाउँमा चाहिँ खस्न थाले।
0: अब भोटेकोसीकै कुरा गर्दाखेरि एकदमै उरिएर आएको
1: अहिलेसम्म भएको भोटेकोसीको जति पनि अध्ययन भएको छ र अहिलेसम्मको हाम्रो निष्कर्ष के हो भने त्यो हिमनदी करिब 10-15-20 वर्ष अगाडिसम्म पनि करिब करिब 1 किलोमिटर तलसम्म फैलिएको थियो, यो बिचमा त्यो यसरी चाहिँ त्यो पग्लिएर सागुरिएर गयो, तल थोरै आइसहरू त तल पनि बाँकिरहेको देखिन्छ, तर त्यो एउटा जुन हामी त्यसलाई भिर अथवा क्लिफ भन्छौँ त्यसको टुप्पोमा मात्रै त्यो हिमको ढिक्का बाँकी रह्यो र त्यसको क्लिन आइस ग्लासियर पछाडि हामी देख्न पनि सक्छौँ, ठुलो क्षेत्र छ। त्यस कारणले हिमनदी सामान्यतया 1 वर्षमा 2-3 मिटर होइन त्यसको भिरालोपना हेरी तलतिर सर्ने हो, त्यो सर्ने क्रममा चाहिँ त्यो के भयो त अब यो डाँडाको डिलमा आएर चाहिँ अस्थिर भएर
0: बसिमा गयो
1: हो। त्यस कारणले एकातर्फ प्राकृतिक रूपमा पनि त्यसलाई ग्राभिटेसनकै कारणले पनि अथवा गुरुत्व बलकै कारणले पनि त्यसलाई चाहिँ डिफर्मेसन गर्न सहयोग पुर्याए जस्तो देखिन्छ भने अर्कोतर्फ फेरि पनि तापक्रम वृद्धि पछिल्लो केही दिन यता त्यो क्षेत्रको तापक्रममा उल्लेख्य वृद्धि। तापक्रम बरफ र तापक्रम वृद्धिको त अब सम्बन्ध हामी सबैलाई थाहा छ,
0: पग्लिने नै भयो
1: पहाड तात्यो त्यो माथि भएको एउटा
0: पग्लिने कुरा पनि जस्तो बिस्तारै पग्लिनु र ड्याममै फुट्नुमा त एकदमै धेरै ठुलो अन्तर हुँदो रहेछ। बिस्तारै पग्लेर त बाढी आउने कुरा भयो होइन, सानो सानै हुन्छ त्यसले असर गर्ने भएन, तर जुन भोटेको सिको देखियो यस्तो खालको घटना त फेरि फेरि पनि नदोहोरिएला भन्न सक्ने अवस्था त रहेन नि त अब।
1: बिल्कुलै रहेन, म त्यही कुरा जोड्दै थिएँ। जस्तै एउटा अनुमान गरौँ न, एउटा फ्रिजमा राखिएको एउटा भाँडामा आइस जमेको हुन्छ, त्यो भाँडा आफैमा चाहिँ चट्टान हो, त्यो माथि आइस छ, त्यसलाई तलबाट आगो अथवा त्यसलाई चाहिँ लगेर तताइदिनु भयो भने के हुन्छ, त्यो भाँडो त त्यो आइसले छोड्छ नि, अनि त्यो त्यसलाई चाहिँ त्यो अस्थिर ठाउँमा छ भने त्यो त बग्छ भने जस्तै नै करिब करिब, अब ठ्याक्कै त्यस्तो नभए पनि त्यस्तै किसिमको घटना अहिले घटेको छ र यो किसिमको घटना भविष्यमा बढ्दै जाने नै देख्छौँ।
0: अब यसमा चाहिँ जस्तो कुन कुन ठाउँमा चाहिँ अलि बढी जोखिम छ होला, यहाँहरूले त पक्कै पनि अध्ययन गर्नुभएको छ।
1: अब यस्तो छ, अब हामीले जति पनि घटना विगतदेखि हालसम्म केलाएका छौँ, त्यो केलाउँदाखेरि मार्च महिनादेखि अगस्त महिनासम्म करिब सबै घटनाहरू घटेका छन् हिमाली क्षेत्रमा, चाहे त्यो हिमपहिरोको होस्, हिमपहिरो त अन्य समयमा पनि जान सक्छ तर त्यो सामान्य अस्ति जस्तै पाकिस्तानमै हिमपहिरो गयो, हाम्रो निर्मल पूर्जा लगायतको टोलीको त्यो देहावसान पनि भयो, त्यस्तो किसिमको हिमपहिरोहरू नेपालमा पनि गइराखेका छन्। ती हिमको चाहिँ जुन एकुमुलेसन भन्छौँ हामी, हिमाली क्षेत्रमा भारी हिमपात भयो भनेदेखि त्यो खस्ने, कहिलेकाहीँ चाहिँ नि अरू सिजनमा तातेर खस्ने, त्यो त चलिरहेको छ, त्यो भइराख्ने प्रक्रिया नै हो। तर अहिले भएका जस्तो घटनाहरू पनि अब बढ्ने किन देखिन्छ भने तापक्रमको वृद्धि दर निरन्तर छ, जलवायुको परिवर्तन निरन्तर छ, यसलाई रोक्ने सक्ने हामीसँग विश्वसँग नै त्यो तागत छैन, त्यस कारण त्यतातर्फ बढ्दै जान्छ। अब जहाँसम्म यहाँले सोधेको प्रश्नमा कहाँ जोखिम छ कता भन्ने सन्दर्भ छ, यो चाहिँ हिन्दूको हिमालयन रिजन सबैतिर छ, यहाँ मात्रै नभएर विश्वमा काराकोरम आर्कटिक र एन्टार्कटिकको आइस पनि खसिरहेको छ, भलै त्यहाँ मानव बस्तीहरू छैनन्, त्यस कारणले त्यहाँ एउटा प्राकृतिक रूपमा त्यो प्रघटना भइरहेको छ, त्यसले विपद निम्त्याउँदैन। तर जहाँसम्म हिन्दूको हिमालयको क्षेत्र छ, यो क्षेत्रसँग निर्भर रहेको, यहाँबाट सिर्जित भएका नदी नालाहरूमा आसन्न भएर बसेका, सम्मुख भएर बसेका, निर्भर भएर बसेका अरबौँ मान्छेहरू छन् होइन, धन्यै 2 अरब मान्छे चाहिँ यो क्षेत्रसँग सम्बन्धित छन् पानीसँग भनिन्छ। भनेपछि यस्तो एउटा जमेको पानी, सतहको पानी र मानिस, यी सोसियो इकोनोमिक सम्बन्ध भएको यस्तो एउटा साइकल जुन चक्र छ, यसमा चाहिँ नि यो किसिमको प्रभाव देख्नु अत्यन्तै चिन्ताजनक छ। त्यस कारणले समग्र हिन्दूको हिमालय प्रभावमा हुने नै भयो। अब नेपालको कुरा गर्दाखेरि तमोरदेखि महाकालीसम्म भनेको ताप्लेजुङदेखि दार्चुलासम्म मुख्यतः हामी नामै लिँदाखेरि चाहिँ करिब 11 नदी मुख्य नदीहरू भन्छौँ, त्यसमा तामा के अरे कडा महाकाली भयो, महाकाली चमेलिया दुईवटा त्यहाँ रहन्छ, मुगु कर्णाली, हुम्ला कर्णाली, भेरी, अब सानी भेरी, ठुली भेरी, सानी भेरीपट्टि अलिकति कम छ, काली गण्डकी होइन मर्स्याङ्दी, त्यस पछाडि यही भोटेकोसी अहिलेको सरसुवा भोटेकोसी, अब इन्द्रावती, सिन्धुपाल्चोक भोटेकोसी, अरुण, तमोर, दुधकोसी, तामाकोसी, यी सबै नदीहरू मा उत्तिकै जस्तो जोखिम छ। खालि जोखिम बढी हामी के का आधारमा भइरहेको भने कुन नदीहरूमा मानवको उपस्थिति, बजारहरूको सङ्ख्या र जलस्रोत आयोजनाहरू बढी छन् भन्ने हो। त्यो हेर्दाखेरि चाहिँ मुख्यतै 2 भोटेकोसीमा अहिले, अब यही अहिलेको जुन रसुवा भोटेकोसी छ त्यहाँ होइन कतिवटा हाइड पावर, 7 हाइड पावर त ड्यामेजै भयो, त्यस कारणले ठुलो इकोनोमिक लस पनि मानवीय क्षति त छँदैछ। त्यो दृष्टिकोणले हेर्दाखेरि चाहिँ हामी 2 भोटेकोसीलाई पहिलो प्राथमिकतामा राख्न सक्छौँ भन्न सकिन्छ, तर अरूमा पनि बाढी जाने जोखिम चाहिँ उत्तिकै छ।
0: जस्तो भोटेकोसीमा बाढी गयो, अब गइसकेपछि त्यहाँनिर फिल्डमै गएर कुराकानी गर्दै गर्दाखेरि चाहिँ अब भोटेकोसीमा यस्तै बाढी चाहिँ 100 आउँदैन भनेर भन्नुहुन्छ कि, अनि त्यस्तो जोखिम हुँदैन भनेर कुरा गर्दै गर्दाखेरि चाहिँ अब तपाईँ बाढीको पूर्वानुमानको विज्ञ पनि हुनुहुन्छ होइन, त्यो साँच्चै नै अब 100 नै आउन सक्ने हुन्छ अथवा त्यो चाहिँ होइन, अब पोहोर भोटेकोसीमा बाढी आयो यति ठुलो आएन तर योपालि अत्यन्त ठुलो आयो होइन, अनि अब 100 चाहिँ बाढी आउँदैन भन्दै गर्दाखेरि त्यस्तो हुन्छ?
1: त्यस्तो हुँदैन। त्यसलाई म कसरी बुझाउन चाहन्छु भने हामी सामान्यतया सय वर्षमा एकचोटि आउन सक्ने बाढी 100 वर्षभित्र आउँछ, त्यो भोलि पनि आउनसक्छ अथवा 100 वर्ष पछाडि पनि हुनसक्छ भन्छौँ। तर अब 200 वर्ष, 500 वर्ष, 1000 वर्षमा आउन सक्ने बाढी अहिले आयो होइन। अब एकचोटि आइसके पछाडि यदि प्राकृतिक विज्ञानले चाहिँ के भन्छ भन्दाखेरि, जलविज्ञानले र यसको जुन जहाँसम्म यसमा आधारित फिजिक्स भन्छौँ हामी, भौतिक विज्ञान छ, त्यसले के भन्छ भने अबको 1000 वर्षसम्म यो किसिमको यही तहको बाढी चाहिँ आउँछ। तर 10,000 वर्षको बाढी यो हो भने 20,000 वर्षको बाढी त आउनसक्छ भन्ने आकलन पनि गर्न सकिन्छ। तर अब अहिले हामीलाई, हामीले भन्दै आएको साइन्समा हामीले अध्ययन गर्दै आएको विषय भने प्रोभाबल म्याक्सिमम् फ्लड भन्ने हो, भनेको यो नदीमा सबैभन्दा ठुलो बाढी कत्रो सम्भव छ भन्ने हो। अब त्यो हेर्दै गर्दा यही पो हो कि जस्तो त लाग्छ, तर हामीले थप अध्ययन गऱ्यौँ र हामीले के भन्यौँ भने योभन्दा ठुलो बाढी पनि सम्भव छ। र कारण के हो भने त्यो क्षेत्रमा अहिले जुन घटना घट्यो त्योभन्दा ठुलो हिमक्षेत्र खस्न सक्छ। अहिले पछिल्लो चिन तर्फबाट हामीलाई प्राप्त प्रतिवेदनमा के देखेको छ भने करिब 14 हिमनदी र 14-15 हिमतालहरू यो क्षेत्रमा जोखिममा छन्, र ती हिम क्षेत्रमा यस्तै किसिमको घटना फेरि पनि घट्न सक्छ, हिमतालहरू यस्तै विस्फोट हुन सक्छ। त्यस कारणले जोखिम चाहिँ अब यो 100 वर्ष आउँदैन भन्नुभन्दा पनि जलवायु परिवर्तनको कारण समेत राखेर हेर्दाखेरि हामीले यस्तो घटना फेरि छुट्टै बेहोर्न पनि पर्न सक्छ, अथवा 100 वा 200, 400 वर्ष नआउनु पनि सक्छ। त्यस कारण त्यो यकिन गर्न सक्ने विषय चाहिँ छैन। तर हामीले भन्न सक्ने विषय अहिलेको अवस्थामा के हो भने जुन किसिमको तापमानमा एक वृद्धि र जलवायु परिवर्तनको प्रभाव छ, यो हेर्दै गर्दाखेरि चाहिँ यस्ता घटनाहरू फेरि पनि घट्छन्, छिट्टै पनि घट्न सक्छ।
0: कमेन्ट आएको छ, मोरङको कट्नु खोलाको अवस्था चाहिँ के छ? यो प्रश्न चाहिँ खड्का होम र विक्रम भण्डारीज्यूको तर्फबाट, उहाँहरू एकदमै धेरै चिन्तित हुनुहुन्छ भनेर प्रदीप पराजुलीले लेख्नु भएको छ।
1: अहिले यतिखेर मनसुन त्यस्तो धेरै सक्रिय छैन, वाइड स्प्रेड रेन भन्छौँ हामी, फराकिलो क्षेत्रमा धेरै भारी वर्षाका घटनाहरू भइरहेका छैनन्। तर आकल जुकल कहीँ 81-82 घन्टाको लागि ठुलो पानी पर्ने घटनाहरू चाहिँ हामी देखिरहेका छौँ पछिल्लो 2-3 दिनदेखि। अब त्यस कारणले गर्दाखेरि त्यस्तो घटनाहरूमा मुख्यत त्यो जहाँ पानी परिरहेको छ त्यहाँनिर चाहिँ केही समय बाढी आउन चाहिँ सक्छ। तर अब उहाँले भनेको खोला पनि सानै खोला हो, त्यस कारणले यदि पानी परिरहेको छ, गड्याङ गुडुङ गरेको छ भनेदेखि त्यो क्षेत्रमा चाहिँ तत्कालको लागि 1-2 घन्टाको लागि कुनै बाढी खोला बढ्ने चाहिँ हुनसक्छ। तर अब निरन्तर पानी झरी र ठुलो बाढीको सम्भावना चाहिँ छैन।
0: माधव ढकालको कमेन्ट चाहिँ मर्स्याङ्दी नदीको अवस्था चाहिँ के छ भनेर सोध्नु भएको छ।
1: मर्स्याङ्दी नदी यतिखेर सतर्कता तहभन्दा तल छ पछिल्लो 4 दिनदेखि, र अब मर्स्याङ्दी नदीले अर्को 3 दिन पनि सतर्कताभन्दा माथि जाने गरी बाढी उत्पन्न हुने अवस्था त्यहाँ चाहिँ छैन। अब जहाँसम्म यहाँको प्रश्नमा यदि हिमाली क्षेत्र पनि छ, हिमतालहरू पनि छन् र त्यस्तो जोखिमको कुरा गर्नुभएको हो भने, अब मर्स्याङ्दीमा मात्रै होइन समग्र हिमाली क्षेत्रमा हिम पहिरो र हिमताल विस्फोटका को सम्भावना अब बिस्तारै घटेर गएको छ। तापक्रममा उल्लेख्य गिरावट आएको छ पछिल्लो 1-2 हप्तादेखि, र बिस्तारै तापक्रम घट्दै जाँदाखेरि हिमाली क्षेत्र बिस्तारै स्थिर हुँदै जान्छ, र फेरि हिउँदको समयमा सामान्यतया यस्ता हिमताल विस्फोट वा हिम पहिरोबाट छिर्जुने बाढीको सम्भावना अत्यन्तै कम हुन्छ। त्यस कारणले कम्तीमा पनि आउँदो मार्च महिना भन्छौँ हामी, आउँदो चैत वैशाखभन्दा अगाडि हामी सुरक्षित रहन सक्छौँ भन्न सक्छौँ तुलनात्मक रूपमा। तर फेरि पनि अर्को मनसुन सुरु हुँदै गर्दाखेरि यस किसिमको जोखिम भने कायमै छ।
0: अर्को तेज पोखरेलजीको प्रश्न छ, सोलो खुम्बुको हुङ्गा खोलालाई पहिरोले थुनेर ताल बनेकोले दुधकोशी आसपास क्षेत्रमा जोखिम बढेको भन्ने खबर छ भन्नुभएको छ।
1: हो, आज एक बिहानै हामीलाई त्यो खबर सूचना आयो, आउन साथ हामीले त्यहाँ स्थित पालिका र प्रहरीसँग समन्वय गऱ्यौँ र स्थलगत अवलोकनकै भिडियो पनि प्राप्त गऱ्यौँ। त्यो हेर्दाखेरि त्यति ठुलो पहिरो र त्यति ठुलो मात्रामा पानी जम्मा भएको देखिएन, र तल्लो क्षेत्रमा प्रभावित हुन सक्ने त्यस्तो ठुलो सामाजिक अथवा बस्ती अथवा अन्य संरचना पनि त्यति धेरै देखिएन। त्यस कारणले गर्दाखेरि यसबाट सामान्य जोखिम छ, सतर्क चाहिँ भइराखौँ भनेर हामीले सूचना जारी गऱ्यौँ। त्यसको केही बेर पछाडि नै त्यो भरिन गयो र पानी खुलेको छ, अहिले जोखिम चाहिँ छैन।
0: भर्खरै मात्र यो पर्वतको अन्नपूर्ण गाउँपालिका 11 स्थित किमरुङ खोला र दार्चुलाको चौलानी नदी मा चाहिँ नदी थुनियो, यहाँहरूले त्यो सूचना पनि जारी गर्नुभएको थियो होइन। यो क्रम चाहिँ अब जस्तो हिम नदीसँग जोडिएको कुरा छुट्टी भयो होइन, पहिरोले जुन नदी थुनिने क्रम छ, नेपालको कुन कुन क्षेत्र चाहिँ अलिक बढी जोखिममा छन्?
1: अब त्यसको ठ्याक्कै जहाँसम्म अहिले पछिल्लो समयको पहिरो ससेप्टेबिलिटी म्याप ल्यान्डस्लाइड ससेप्टेबिलिटी म्याप म्याप भन्छौँ त्यो एउटा प्रकोप नक्साङ्कन भनेर बुझौँ, त्यो हेर्दाखेरि चाहिँ नेपालको त्यो पहिरो जान सक्ने क्षेत्र भनेर पहाडी क्षेत्रमा समग्र क्षेत्रहरू देखिन्छ। त्यस कारणले गर्दाखेरि कहाँ बढी छ कहाँ कम छ भन्ने कुराको अर्को एउटा पाटो चाहिँ हामीले विगतमा कहाँ कहाँ उल्लेख्य पहिरो क्षेत्रहरू एक्टिभ क्षेत्रहरू देखेका छौँ ती क्षेत्रहरू मान्न सकिन्छ। अर्कोतर्फ हाम्रो विकासले तीव्रता दिँदै गर्दाखेरि मोगली नारायणगढ सडक खण्ड कृष्णवीर जस्ता क्षेत्रहरू होइन जुन पहिरोले परिचित छन् ती क्षेत्रहरू, त्यस्तो क्षेत्रहरू हरेक जिल्लाहरूमा छन् र त्यहाँको आम मानिसलाई ती जिल्लाहरूको पहिरोग्रस्त क्षेत्रहरूको बारेमा जानकारी छ। ती क्षेत्रहरू पहिलो प्राथमिकतामा परिहाले जोखिमका दृष्टिकोणले, तर पछिल्लो समय पहाडी क्षेत्रमा निरन्तर वर्षा निरन्तर विकासका अव्यवस्थित प्रयासहरू होइन भइराख्दाखेरि यसको चाहिँ ठ्याक्कै यो डाइनामिक भन्छौँ हामी गतिशील छ। पहिरो क्षेत्रहरू पनि पहिला जोखिमै नभएका क्षेत्रहरूमा पहिरो गइराखेको अवस्था छ। त्यस कारणले अहिले सरस्वती भन्दाखेरि चाहिँ अब म भूगर्भ विज्ञानको विद्यार्थी त होइन तर जहाँसम्म मैले बुझेको छु नेपालको मुख्यत उच्च हिमाली पहाडी र तराईको क्षेत्र छ के अरे चुरेको क्षेत्र छ यी समग्र क्षेत्र चाहिँ पहिरोको जोखिममा छन्। अब बढी जोखिममा भएको क्षेत्रहरू चाहिँ अब केन्द्रीय नेपालकै उदाहरण दिएर हेर्दाखेरि अहिले मुगली नारायणगढ सडक खण्ड कृष्णवीरको क्षेत्र दामनको क्षेत्रहरू होइन यस्ता क्षेत्रहरू चाहिँ हामी परिचित छन्। त्यो बाहेक जति पनि महत्त्वपूर्ण राजमार्गहरू छन् मुख्यत मेची राजमार्ग कोशी राजमार्ग बिपी राजमार्ग होइन त्यस्तै गरेर त्रिभुवन राजपथ हुँदै अब पश्चिमतर्फका पहाडी राजमार्गहरूका क्षेत्रहरू अलि बढी पहिरोको जोखिममा देखिन्छन्।
0: यहाँनिर मेसेज आएको छ गोपाल हमालजीको मेसेज छ, उहाँले चाहिँ कस्तो मौसम भयो भने चाहिँ अलिकति बढी जोखिम हुन्छ यो नदी थुनिने पहिरोको भनेर सोध्नु भएको छ।
1: अब नदी थुनिने भनेको निरन्तर झरी पऱ्यो भने पहिरो जानको लागि सबैभन्दा चाहिँ फेभरेबल कन्डिसन भन्छौँ हामी त्यसले सहयोग पुर्याउने चाहिँ एउटा अवस्था चाहिँ के हो त भन्दाखेरि निरन्तर वर्षा भयो भने जमिन मुनि पानी छिरेर जान्छ र जमिनमा भित्रको पानीको मात्रा बढ्दै जाँदाखेरि त्यसको वाटर टेबल भनिन्छ भूजलको सतह चाहिँ बिस्तारै माथि आउँछ। अब हामी सबैलाई थाहा छ
0: भूजल भनेको खोलाको नदीको
1: होइन भूमिगत जल है भूमिगत जल भनेको जमिनभित्रको जुन पानी छ जुन हामी इनार अथवा ट्युबवेलहरू मार्फत निकाल्छौँ त्यसको सतह चाहिँ जति धेरै पानी पर्छ त्यति बिस्तारै माथि आउने हो। र हामी सबैले बुझेको एउटा विषय के छ भने पानीमा कुनै पनि वस्तु राख्नु भने किन तैरिन्छ भन्दा त्यसको अपथ्रस्ट हुन्छ माथितिर त्यसले बल लगाइराखेको हुन्छ भने जस्तो जमिनभित्र भएको पानीले पनि माथितिर बल लगाउँछ पोवर वाटर प्रेसर भन्छौँ हामी। जब पानीको सतह जमिनभित्रको पानीको सतह बढ्दै जान्छ एकातर्फ त्यसको तौल बढ्दै जान्छ त्यो ग्राभिटीको कारणले गुरुत्वको कारणले पनि अलिकति कम जोखिममा पर्दै जान्छ भने अर्कोतर्फ पोवर वाटर प्रेसर अथवा तलबाट त्यो पानीले चाहिँ त्यो माथि भएको माटो चट्टान ढुङ्गालाई चाहिँ बिस्तारै बल प्रदान गर्छ र त्यो चाहिँ पहिरिने हुन्छ। त्यस कारणले झरी चाहिँ सबैभन्दा फेभरेबल कन्डिसन हो सबभन्दा उपयुक्त अवस्था हो पहिरो जानको लागि। तर पहिरो जाने कारण वर्षा मात्रै हुँदैन, कहिलेकाहीँ हामी वेदरिङ भन्छौँ कहिलेकाहीँ एकदमै तातो गर्मीमा पनि चट्टानहरू टुक्रिने खस्ने र त्यो एउटा चट्टान खस्दै गर्दाखेरि त्यसले अड्याएर राखेको सिङ्गो पहाड नै खस्ने त्यस्तो घटनाहरू पनि देख्न सकिन्छ। त्यस कारणले यो टो कटिङ भन्छौँ कहिलेकाहीँ नदीले चाहिँ तपाईँको तल खोलिदिने अथवा बाटो बनाउँदाखेरि बाटोले चाहिँ नि हामीले भिरालोपनालाई अस्थिर बनाइदिँदाखेरि होइन पहिरो चाहिँ त्यस्तो अवस्थामा पनि जान सक्छ। तर जहाँसम्म वाटर इन्ड्युस्ड अथवा चाहिँ रेनफल इन्ड्युस्ड भनेर भन्छौँ वर्षाको कारणले गएको भन्छौँ त्यसमा चाहिँ एक्कासी ठुलो पानी पर्दा अथवा चाहिँ निरन्तर झरी पर्दा यी दुईवटा अवस्थामा चाहिँ पहिरो जान सक्छ।
0: अब हामीले जोखिमलाई घटाउन सक्ने सम्भावना चाहिँ कतिको रहन्छ?
1: अब यो चाहिँ सबैभन्दा महत्त्वपूर्ण र पेचिलो प्रश्न हो। अब जोखिम भन्ने बित्तिकै त्यसमा बहुआयामिक पक्ष जोडिएर आउँछ। अब पहिलो कुरा हाम्रो बसोबास हामी हाम्रा विकास निर्माणका प्रयासहरू यी समग्र विषयहरूलाई हामीले एक निमेषमा त्यहाँबाट विस्थापित गर्न सक्ने अवस्था छैन। त्यस कारणले एकातर्फ एक्सपोजर अथवा सम्मुखता हामी जहाँ जोखिम छ त्यसको नजिक बसिरहेका छौँ। हाम्रो सुरक्षित ठाउँमै घर रहेछ भने पनि हाम्रा कृषिका लागि हाम्रो जीवनयापनका लागि हामी जोखिममुक्त क्षेत्रहरूमा आवागमन आवत जावत गरिराख्नुपर्छ। त्यस कारणले यो यथार्थमा हामीले फेरि पनि ख्याल गर्नुपर्ने विषय चाहिँ के हो भन्दाखेरि हामी सकेसम्म स्थायी रूपमा बसोबास गर्ने हाम्रो घर सुरक्षित ठाउँमा हुनु पर्यो र हामी जोखिममुक्त क्षेत्रमा छौँ भने पनि अब हामीले भविष्यमा आफ्नो बस्ती अथवा आफ्नो घरलाई सुरक्षित स्थानमा सार्नको लागि अब सोच्नु पर्यो र दोस्रो चाहिँ हामी जोखिममुक्त क्षेत्रमा यात्रा गर्दैछौँ, जानुपर्नेछ, हिँड्दैछौँ, होइन, हामी त्यस्तो आयोजनाहरूमा, जलस्रोत आयोजनाहरूमा, खोलाको छेउमा, नदीमा अथवा पहिरोग्रस्त क्षेत्रहरूमा आवागमन गरिरहेका छौँ भने हामीले लिने भनेको पूर्व सूचना हो। त्यस कारणले पूर्व सूचना भनेको चाहिँ त्यसमा हामीले जोखिमको आकलन गर्छौँ र सुरक्षित हुनको लागि अपिल गर्छौँ। त्यस कारणले मौसमको पूर्वानुमान, बाढीको पूर्वानुमान, पहिरोको पूर्वानुमान, अब हामी पहिरोको पूर्वानुमानको तयारीमा पनि छौँ निकट भविष्यमा, कम्तीमा अहिले मुख्य राजमार्गहरूमा पहिरोको पूर्वानुमान दिने प्रयास गरिरहेका छौँ। भनेपछि अब यस किसिमको पूर्वानुमान र पूर्व सूचनालाई लिएर हामी सुरक्षित हुन सक्छौँ। त्यस कारणले भविष्यमा अब यो पछिल्लो घटना पछाडि फेरि पनि हामीले परम्परागत रूपमा प्र्याक्टिस गर्दै आइराखेको पूर्वानुमान र पूर्व सूचना प्रणालीमा एउटा प्रश्न खडा गरेको छ, होइन, ठिक छ, पानी सानो पर्दा, मध्यम पर्दा, ठुलो पर्दाखेरि त्यसले पार्न सक्ने प्रभावको लागि त हामी तयार थियौँ, हामीले पूर्वानुमान गर्दै आयौँ, त्यसमा पनि केही सीमितताहरू थिएन। तर अब जुन घटना अहिले घट्यो त्यसको त पूर्वानुमानै गर्न सकिँदैन, त्यसको त पूर्व सूचना दिने मात्रै काम हो। तर पूर्व सूचना दिनको लागि पनि समय कम छ, 10 मिनटभित्र त्यसले क्षति गरिसक्छ भनेपछि हामीले 1-3 मिनटभित्र पूर्व सूचना सबैको हात हातमा पुर्याउनु पर्नेछ। घटना घटेको कति चुनौतीपूर्ण कुरा आयो, त्यसमा चाहिँ काम गर्न कठिन छ। भलै हामीले यसमा कसरी स्वचालित किसिमबाट हाम्रो प्रणालीहरू स्थापना गर्ने र मानव रहित किसिमबाट अब पूर्व सूचनाहरू चाहिँ जान सक्ने अवस्था सिर्जना गर्ने, त्यसमा काम गर्ने कोसिस गरिरहेका छौँ। सम्भवतः कम्तीमा पनि एउटा भोटेकोसीबाट हामी आगामी मनसुन अगाडि यसको सुरुवात गर्नेछौँ।
0: जस्तो यहाँहरूले अब चाहिँ भोटेकोसीलाई अनुगमन गर्नको लागि त्यहाँ सिसी क्यामेरा पनि राख्नुभएको छ, त्यो अहिले तत्कालको लागि त्यो नै एउटा समाधानको बलियो माध्यम थियो र तपाईँहरूले रोज्नुभयो, अथवा के भएर त्यो रोज्नुभयो?
1: हो, त्यो नै एकमात्र बलियो माध्यम अहिलेको लागि, किनभने घटना घटिसके पछाडि नदीको क्षेत्रमा जहाँसम्म जलविज्ञान केन्द्रहरू राख्न सक्ने, राख्नुपर्ने एउटा वैज्ञानिक अवस्थिति हुन्छ, त्यो अवस्थिति हामीले कहीँ पनि देख्न सकेनौँ। हेलिकप्टरबाट सरसर्ती भोटेकोसीको क्षेत्रलाई अवलोकन गर्दाखेरि त्यो सबै त्यहाँ भएका चट्टान, ढुङ्गा, होइन, क्लिफहरू, जति पनि अब पुलहरू त केही रहँदै रहेन भनेपछि केही छैन जहाँ लगेर उपकरण फेरि पनि जडान गर्न सकियोस्। त्यस कारणले अब हामीसँग तत्कालको लागि सिसी क्यामेरा मार्फत 24 घन्टे अनुगमन गर्नु मात्रै एक मात्रै विकल्प रह्यो।
0: भलै तर त्यसमा अब अनुगमन त सिसी क्यामेरा जडान गरेर मात्रै भएन नि त, त्यसलाई हेर्ने मान्छे त यहाँ पनि हुनु पर्यो, होइन?
1: हामी हाम्रो कर्मचारी कम्तीमा 3 जना कर्मचारी मनसुनको समयभरि 24 घन्टे सेवामा हुनुहुन्छ। अहिले 24 घन्टे सेवामै भएको 1 जना कर्मचारीको नियमित जिम्मेवारी अहिले सिसिटिभी अवलोकन गर्ने भएको छ। अब यो
0: तर अब भोटेकोसी मात्रै होइन, त्यस्ता अघि यहाँले नै भन्नुभयो त्यस्ता धेरै नदीहरू छन् जुन चाहिँ जोखिमको एकदमै उच्च जोखिममा छन् भन्नुभएको छ, होइन? अनि ती सबै नदीहरूमा अब सिसी क्यामेरा जडान गर्ने कि अब के गर्ने त?
1: हामीले गर्नैपर्छ। हामीले अहिले भोटेकोसीमा एउटा गरिसक्यौँ, अबको 1-2 हप्ताभित्र हामी सिन्धुपाल्चोक भोटेकोसी तातोपानी क्षेत्रमा जडान गर्दैछौँ र सम्भवतः आउँदो मनसुन अगाडि हामीले सिसी क्यामेरा चाहिँ जति पनि हिमाली क्षेत्रबाट बने, अघि मैले नदीका नामहरू लिएँ 11-12 ती नदीहरूमध्ये प्राथमिकता परिकरण गरेर हामी थप केहीमा अवश्य पनि राख्छौँ। त्यसको लागि अब लगानी अलिकति, अब सिसी क्यामेराको सुरक्षाको लागि हामीले सुरक्षा निकायहरूसँगको समन्वय, त्यसको सञ्चालन, ती समग्र विषयमा ध्यान दिनुपर्नेछ। एउटा क्यामेरा मात्रै राखेर त्यसैले सबै काम गर्ने पनि होइन, त्यो एउटा प्रणालीभित्रको एउटा अङ्ग मात्रै हो। त्यसलाई मोनिटरिङ गर्ने, त्यसमा आधारित भएर सूचना प्रवाह गर्ने, यो समग्र जनशक्तिको व्यवस्थापन, होइन, यी धेरै विषयहरू छन् जसमा हामीले काम गर्नु छ।
0: यसमा एउटा प्रश्न चाहिँ, जस्तो भोटेकोसी बाढी आयो, टिमुरे र यता हाम्रो नाका बगाउँदै गर्दाखेरि तलतिरको क्षेत्रमा चाहिँ जसरी मेसेज आउनु पर्थ्यो, हो, सन्देश आउनु पर्ने थियो, यस्तो बाढी आउँदैछ भन्ने कुरा चाहिँ आउन त आयो तर अपुष्ट आयो भन्ने खालको गुनासो धेरैको सुनियो कि, खास त्यहाँ कहाँनिर गडबड भएको रहेछ, किन त्यस्तो भयो?
1: अब यसमा 2-3 कारण छन्। पहिलो कारण भनेको चाहिँ यसको गति, यो मानिसले टेलिफोनबाट बोल्दा बोल्दै उसले 1 मिनटभित्र एउटा सूचना दिँदा दिँदै उसले 1 किलोमिटर दूरी पार गरिसकेका हुन्छ र उसले क्षति गरिसकेका हुन्छ माथिल्लो क्षेत्रमा। अब मान्छे आत्तिएको छ, ठुलो बाढी आयो भनेको छ, ठुलो भने के हो भन्नेको एउटा आकलन सामान्यतया के बुझिन्छ भने माथि ठुलो हो भने पनि तल आउँदा फिजिन्छ, अलि सानो होला भन्ने एउटा सामान्य विगतको अनुभव पनि हामीमा रह्यो, जसको कारणले नजरअन्दाज पनि हामीले गऱ्यौँ, हामीले भन्दा पनि खास गरी स्थानीय समुदायहरूले भन्न सकिन्छ। अब दोस्रो कारणको रूपमा चाहिँ हाम्रो जति पनि स्वचालित उपकरण केन्द्रहरू थिए ती सबै एकैचोटि बगाए। यो बाढी कति हाइटको, कति उचाइको हो भन्ने कुराको मापन गर्ने केन्द्रहरूले तथ्याङ्क दिन नसके पछाडि हामी केन्द्रमा भएकालाई पनि यति मात्रै सूचना, यति मात्रै सूचना आयो, ठुलो बाढी आयो, अब ठुलोको मापन गर्ने त्यहाँ कुनै आधार भएन। अब ठुलो बाढी भनेर योभन्दा 10 मिटर सानोलाई पनि ठुलो बाढी भन्न सकिन्थ्यो, अथवा योभन्दा ठुलोलाई पनि ठुलो बाढी भन्न सकिन्थ्यो।

0: त्यस पछाडि अब हामीले पनि अब यो भाडी पक्कै हिमताल विस्फोट वा यस्तै हिम पहिरो कुनै कारणले सृजित भयो, वर्षाको कारणले होइन र यो ठुलै हुनुपर्छ भनेर हामीले चाहिँ तत्कालको पहिलो सूचना चाहिँ ज्यादै ठुलो बाढी आइरहेकोले सुरक्षित स्थानमा रहनुहुन विशेष अनुरोध छ भन्यो। अब अहिले धेरैको सुझाव गुनासो चाहिँ के छ भने तपाईँहरूले ठुलो बाढी आइरहेको छ सुरक्षित ठाउँमा रहनुहोस् भन्नुभन्दा पनि 15 मिटर 20 मिटर 30 मिटर सकेको माथि जानुहोस् भन्नुपर्थ्यो भन्नुभएको छ। त्यो भन्नको लागि चाहिँ हामीसँग यही तहको बाढी हो भन्ने किसिमको कुनै सूचना चाहिँ आएन सुरुमा। त्यस पछाडि हामीले जब पहिलो एसएमएस पुस गरिसके पछाडि त्यस पछाडि दोस्रो तेस्रो सूचनामा ती कुराहरू आए जति बेला बाढी बेत्रावती आइसकेको थियो। त्यस पछाडि त हामीले फेरि नियमित निरन्तर फेसबुक लाइभ मार्फत अन्य माध्यमबाट पनि सूचना दियौँ तर जति तल गयो त्यो बाढी त्यति फिँजिँदै पनि गयो, त्यस कारण त्यति क्षति गर्न सक्ने अवस्था थिएन, क्षति पनि भएन, मानिसहरू सुरक्षामा गइसक्नु भएको थियो। त्यसको माथिको लागि क्षति रोक्न नसकिएको अब यसबाट हामीले
1: जस्तो टिमुरे र यता नाकासम्म आइपुग्दाखेरि हामीलाई थाहा भएन तर यता बेत्रावती र त्रिशुलीसम्म आइपुग्दाखेरि हामीलाई खबर भइसकेको थियो। तर खबर पनि यसरी आयो ठुलो बाढी मात्रै भन्ने आयो, अब यहाँले भनिसक्नु भइसकेको छ कति मात्राको ठुलो बाढी भन्ने चाहिँ आएन जसले गर्दा चाहिँ धेरैले ज्यान गुमाउनु पर्यो भन्ने खालको कुरो गर्नुभएको थियो।
0: यो प्रश्नको सवालमा मैले अघि पनि जोड्दै गरेको जुन उत्तर थियो, मानिसले ठुलो बाढी भनेर सूचना पाइसके पछाडि गर्नुपर्ने सामान्य अब यसले सिकाएर गएको छ भलै त्यहाँ कस के गरेको भए अलि बढी क्षति कम गर्न सकिन्थ्यो भन्ने सवालमा, ज्यादै ठुलो बाढी आइरहेको छ भन्ने बित्तिकै मानिसहरू घरबाट निस्किएर अलिकति भने पनि माथि गएर बस्न सक्नुहुन्थ्यो। अब धेरै माथि गएर बस्न सक्ने आकलन नगरी पनि अलिकति माथि गएर बस्न सक्नुहुन्थ्यो जसले उहाँहरूलाई तत्काल माथिल्लो क्षेत्रमा आफ्नो आँखाले बाढी 501 किलोमिटर माथिसम्म देख्न सक्ने अवस्थाहरू थियो। त्यो अवस्थामा अर्को थप केही मिटर माथि जाँदा बाँचिने अवस्था थियो। तर अब भयो के भन्दाखेरि धेरै ठाउँबाट के बुझिन्छ सुनिन्छ भने मानिसहरू घर नै छोड्नु भएन, छतमा गएर हेर्नुभयो, पुलहरू अग्लो भन्ने ठान्नुभयो, होइन सडक जाँदा गाडी दौडिरहेका छन् ती ठाउँमा त कहाँ कसरी बाढी आउँछ र भन्ने सोच्नुभयो, त्यो चाहिँ गल्ती थियो। अब
1: त्यस्तो सँगसँगै एउटा कुरा देखिएको चाहिँ अहिले अब फुटेजहरू हेर्दाखेरि पनि बाढी आइसकेपछि कता भाग्ने भन्ने कुरा पनि धेरैलाई थाहा नभएको हो कि जस्तो पनि देखियो कि अब बाढी आइरहेछ बाढीकै अघि दौडिरहनु भएको छ, हामीले उकालो दौडाउनु चाहिँ उकालोतिर लाग्नुपर्छ भन्ने कुरा चाहिँ बुझाउन नसकेको हो कि जस्तो पनि देखियो होइन।
0: एकदमै, किनभने तपाईँ 2 मिटर मात्रै माथि चढ्नुभयो भने त्यो धेरै ठुलो कुरा हो, किनभने 2 मिटर वारीदेखि पारीसम्मको क्षेत्रमा बाढी फिँजिने भनेको धेरै ठुलो बाढीलाई त्यसले लिन सक्छ, हामी क्यापासिटी भन्छौँ च्यानल क्यापासिटी। तपाईँ 5 मिटर माथि जानु भनेको धेरै सुरक्षित हुनु, अब तपाईँ तल दौडेर त सुरक्षित कहिले पनि हुन सक्नुहुन्न।
1: रोड आइरहेछ रोडकै अघि दौडिरहनु भएको धेरै देखियो नि त,
0: र सक्दो अग्लो भिरालो जमिनबाट चाहिँ, किनभने कम्तीमा पहाडी क्षेत्रमा एउटा सुविधा हामीलाई के छ भने हामी 1-2 मिनटभित्र 10-20 मिटर चाहिँ माथि चढ्न सक्छौँ। तराईको लागि यस्तो बाढी हुन्थ्यो भनेदेखि 3-4 किलोमिटर पनि पर जानुपर्ने हुनसक्छ, भलै तराईमा यति गतिको बाढी त हुँदैन, तर पहाडी क्षेत्रमा त्यो सुविधा हुँदा हुँदै पनि हामीले गरेनौँ, हामी चुक्यौँ, हामीले ठुलो क्षति दुःखद जुन बेहोर्नु पऱ्यो। तर यसले सिकाएर एउटा महत्त्वपूर्ण पाठ सिकाएर भोटे कोसीलाई मात्रै होइन समग्र नेपालको क्षेत्रमा यो विश्वलाई नै सिकाएको पाठ छ एक किसिमले। के हो भने अब हामीले कुनै पनि बाढी पहिलो सूचना यति परिमाणको आएको छ होइन 40 मिटरको छ भन्ने सूचना पहिलो त आउँदैन, कहिले पनि आउन सक्दैन, किनभने पहिलो मापन त्यसरी गर्न कहिले पनि सकिँदैन, किनभने 2-3 मिनटभित्र त्यसको सूचना प्रवाह गर्नुपर्ने अवस्थामा त्यो कति मिटर अग्लो छ भन्ने पुष्ट्याइँ चाहिँ धेरै कठिन विषय हो। यदि भविष्यमा पनि यस्तै सूचना आयो, हामीले पठाउने सूचनामा ज्यादै ठुलो बाढी आइरहेको छ तत्कालै सुरक्षित ठाउँमा जानुहोस् भन्यो भने सकेको माथि जाने नै हो, त्यसमा यो सानो हो कि ठुलो हो कि भनेर प्रश्न गर्नपट्टि अथवा अपत्याउन होइन पत्यार नगर्नपट्टि लाग्ने विषय नै छैन। फरक के पर्यो त, बाढी सानै आएको रहेछ घर छेउसम्म आयो तर उहाँ माथि गएर के फरक पऱ्यो, त फर्किनु त सकिहालिन्छ नि, तर
1: त्यो कुरा चाहिँ बुझाउन
0: सक्नु पऱ्यो। त्यस कारण सचेतनाको जुन तह थियो त्यो धेरै कमजोर थियो भन्ने यसले स्पष्ट। अझ यो बाढीको हकमा अर्को पनि एउटा विषय छ, हामीले एक बिहानै 8 बजे नै एउटा बुलेटिन जारी गरेका छौँ जुन नियमित रूपमा गर्छौँ बाढी पूर्वानुमान बुलेटिन। त्यो बुलेटिनमा रसुवा नुवाकोट सबै क्षेत्रहरूलाई हामीले ओरेन्ज अलर्ट अथवा उच्च सावधानी को सतर्कता दिएको थियो, किनभने त्यो रात पानी पर्ने सम्भावनाले सोचेर दिएको थियो। त्यो सूचना दिइसके पछाडि स्थानीय समुदायहरूलाई बिहानै माइकिङ गरेर 8 बजे पछाडि नै तत्काल माइकिङ गरेर सचेतना दिन सकिएको भए मान्छे पहिल्यै

0: बढी जागा भएर बस्न सक्नुहुन्थ्यो कि भन्ने पनि एउटा अर्को सन्दर्भ छ, अथवा दिँदा दिँदै पनि त्यो गर्नु भएन कि भन्ने सन्दर्भ पनि छ। त्यस कारण यो यति कम्प्लेक्स छ, अब यो रिसर्चको पनि विषय हो, चुकेका विषयहरू कहाँ कहाँ छन् के छन् भनेर। तर हामीले हाम्रो तर्फबाट हेर्दाखेरि चाहिँ हामी चुकेको भनेको चाहिँ यसको सही आकलन मापन गर्ने केन्द्र बगाएको कारणले गर्न नसक्नु, र यो ज्यादै ठुलो बाढी छ भन्नुको सट्टा यो विनाशकारी अथवा चाहिँ भयानक यस्ता शब्दहरूको प्रयोग, र जतिसक्दो उच्च स्थानमा तत्काल जानुहुन्न, अथवा त्योभन्दा पनि बेत्रावती
1: त्रिशुली
0: देवीघाट लगायतका बजारहरू पनि डुब्न सक्ने यस्तो किसिमको सूचना दिन सकेको भएदेखि चाहिँ अलिक क्षति कम गर्न सकिन्छ।
1: म त्यो बाढी गएको तेस्रो दिनदेखि नुवाकोटमै थिएँ, त्यहाँ गएर स्थलगत रूपमै बुझ्दाखेरि अनि तपाईँहरूले मौसमको जानकारी, मौसमको यो पूर्वानुमानको सूचना, बाढी आउँदैछ भनेर सूचना पाउनु भएन भनेर सोद्धाखेरि पाएको, कतिपयले 20 मिनट अगाडि पाएको, 30 मिनट अगाडि पाएको, 15 मिनट अगाडि पाएको, 10 मिनट अगाडि पाएको, र कसै कसैले नपाएको पनि कुरा गर्नुभएको छ होइन। त्यसमा पनि एउटा चाहिँ एकदमै धेरै चाखलाग्दो विषय भनेको चाहिँ बाढी आउँछ भनेर चाहिँ धेरैवटा मिडियाले भनिरहन्छ कि कुन चाहिँ सही हो कुन चाहिँ गलत हो भनेर छुट्याउन सकेन, यो पनि त्यही हावाकै तालकै सूचना हो भन्ने खालको चाहिँ सोच्यौँ, अनि त्यो भएको कारणले चाहिँ विश्वास लागेन र अनि हामी गएनौँ भन्ने खालको कुरा गर्नुभयो कि। अनि आधिकारिक सूचना दिने एउटा बलियो माध्यम र यो जुन गलत अफवाह फैलाउने खालका जति पनि यो सूचना दिने हाम्रो स्रोतहरू छन् त्यसलाई चाहिँ अलिकति कडा निगरानीमा ल्याउनु पर्ने भन्ने चाहिँ देखियो जस्तो पनि लागेको थियो कि मलाई चाहिँ।
0: अनि म सहमत छु यो विषयमा, किनभने पछिल्लो समय हामीले बाढीको पूर्वानुमान बुलेटिन जारी गर्छौँ, त्यसमा हामीले उच्च सतर्कता रहन भन्छौँ। त्यो भनेको नदीको छेउछाउ हुनुहुन्छ भने तपाईँ नदीकोतिर नजानुहोस्, एकदमै पहिला पनि डुबेको क्षेत्रहरू हो भने त्यहाँभन्दा बाहिर निस्कनुहोस् भनिएको हो। अब यो बाढी त्यस्तो बाढी थिएन, यो धेरै भयानक बाढी थियो, त्यस कारणले गर्दाखेरि यो बाढीको सूचना पनि अलिक फरक ढङ्गले आइराखेको अवस्था पनि थियो, प्रहरीहरूले तत्काल माइकिङ गरिरहेको अवस्थाहरू पनि थियो, त्यस कारणले त्यसलाई चाहिँ बुझ्नको लागि कोसिस गर्नु पर्थ्यो र बुझ्न सक्नु पर्थ्यो। तर अब धेरैले बुझेको र ज्यान जोगाएको अवस्था पनि छ, फेरि
1: यस्तो बाढी त कतिले देख्नु भएकै थिएन, हामीले पनि देखेको थिएनौँ नि त।
0: म आफै पनि त्यहाँ हुन्थेँ भने सायद म 15 मिटर मात्रै माथि गएर बस्थेँ होला, जब बाढी देख्थेँ तब म 5-7 मिटर माथि चढेर जोगिन्थेँ होला जस्तो मलाई लाग्छ, किनभने यति ठुलो बाढीको परिकल्पना, अब हामी यो विज्ञान यही विज्ञानको क्षेत्रमा काम गर्ने हिसाबले आकलन नभएको चाहिँ होइन। जस्तै म आफैले पनि कहिलेकाहीँ हामी कम्प्युटरमा मोडलिङ गर्छौँ, मोडलमा चाहिँ योभन्दा ठुलो बाढी दिएर पनि कम्प्युटर मोडलहरू रन गर्छौँ र हेर्छौँ कहाँ कहाँसम्म डुबाउँछ भनेर, त्यो एक किसिमले उच्छल्याएको काम पनि भन्छौँ हामी, किनभने त्यत्रो बाढी त कहाँ सम्भव छ र तै पनि हेरौँ न त आइहालेछ भने कहाँसम्म डुबाउँदो रहेछ भने हेर्ने गर्थ्यौँ। र त्यस्तो हेर्दै गर्दाखेरि विदुर, बेत्रावती होइन त्रिशुली जस्ता बजारहरू डुबेको पाउँथ्यौँ, तर विगतमा कहिले पनि त्यस्तो घटना नघटेको र अहिलेसम्म नभएको आधारमा हामीले यस्तो घटना त नहोला, यो कम्प्युटर मोडल देखाउँदैमा के होला र भन्ने पनि छलफल गर्थ्यौँ। तर अब यो घटनाले के पुष्टि गर्यो भने त्यो हामीहरूले गरिरहेको अध्ययन गलत रहेनछ, यस किसिमको घटना पनि सम्भव रहेछ विज्ञानमा भन्ने देखायो, हाम्रै लागि पनि एउटा सिकायो, विश्व जगतकै लागि सिकायो। अहिले विश्वकोमा मुख्यतः म आफै त अब खास गरी जलविज्ञानको विद्यार्थीको नाताले त्यसमा पनि म अलिकति जमिनको पानी होइन नदीहरूको अलिकति बढी विशेषज्ञता राख्छु, तर अब हिमाली क्षेत्र हिमनदीकै क्षेत्रमा लामो समय अध्ययन र विशेषज्ञता राख्नुभएका वैज्ञानिकहरू पनि यसमा आश्चर्यचकित भएको विषयहरू चाहिँ राख्नुभएको छ। त्यस कारणले यो शक्ति, यो गति र यो क्षति गर्न सक्ने यसको क्षमता होइन र क्षति सबै हेरिराख्दाखेरि अब अझ कतिपय नदीहरूमा त यसको ब्याकवाटर फ्लो भन्छौँ हामी, तादी खोलामा भएको पुल त्रिशुलीमा आएको बाढीले बगाएको छ, अब हाम्रो लाङटाङ खोलामा भएको 300 मिटर माथि भएको स्टेसन अर्कै खोलामा आएको बाढीले बगाएको छ, चिनमा 3 किलोमिटर बाहिरसम्म भोटेकोसीतर्फ होइन बाढी आएको छ लेन्दे खोलाबाट, तर बाढी आइरहेको छ नेपालपट्टतर्फ, तर चिनतर्फ बाढी उकालो गएको छ भनेको यति
2: आश्चर्यचकित भएको विषयहरू चाहिँ राख्छ।
0: त्यस कारणले यति ठुलो बाढी आयो, यति ठुलो हाइटबाट यो आयो, यति शक्तिका साथ आयो कि यो आश्चर्यचकित बनायो। अब एउटा आश्चर्य छोडेर तर अब यो अर्को आश्चर्य फेरि पनि हुँदैन भन्न नसकिने अवस्था छ र हामी पूर्व तयारीमा लाग्नुपर्छ।
1: यसमा अब यस्तो खालको बाढी फेरि पनि नआउन सक्छ भन्ने अवस्थै रहेन भनेर हामीले बारम्बार यही कुरा गरिरहेछौँ होइन। अब यसमा यो हामीले घटाउन सक्ने जोखिम कम गर्न सक्ने अवस्था पनि निकै कम देखियो. अब जलवायु परिवर्तनका कारणले तापक्रम बढिरहेछ, हिउँ पग्लिरहेछ, यो कुरामा हामीले रोक्न सक्ने भएन. तर एउटा व्यक्तिले आफ्नो परिवार, आफ्नो गाउँ, आफू जोगिनको लागि चाहिँ के काम गर्न सक्छ?
0: अब गर्न सकिने कामहरू, एउटा व्यक्तिले गर्नुपर्ने काम अथवा राज्य फरक किसिमले चर्चा गर्न सकिन्छ. अब व्यक्तिले के गर्न सक्छ भन्ने सन्दर्भमा, एउटा व्यक्तिले आफ्नो घर नदीको छेउछाउ छ भने त्यो नदीमा भएको जोखिम के हो भन्ने विषयमा, अब अहिले सरस्वती अघि मैले जति पनि नदीनालाहरूको नाम लिएँ, जस्तै काठमाडौँको मान्छेले अथवा अन्य पहाडी क्षेत्रबाट एउटा बबईको छेउमा बस्ने मान्छेले अथवा पश्चिम राप्तीको छेउमा बस्ने मान्छेले यस्तो तीव्र गतिको र यति विनाशकारी बाढीको कल्पना गर्न जरुरी छैन. तर जहाँसम्म हिमाली क्षेत्रबाट बढ्ने नदीनालाको छेउछाउ भएका बस्ती र घरहरू छन् त्यसमा पनि हिमालको नजिक होइन, जस्तै बेत्रावतीसम्म जुन क्षति गर्यो, त्रिशुली बजारसम्म, देवीघाटसम्मै भनौँ, त्योभन्दा तल यसले क्षति गरेन. यति भयानक बाढी थियो तर पनि गल्छीसम्म उक्लिएको हो, त्यहाँसम्म हिलोहरू छ, मानिसहरू घरै भएको भए केही क्षति त पक्कै गर्थ्यो, तर तल आउँदै गर्दाखेरि पूर्व सूचना दिन सक्ने अवस्था पनि छ, तर माथि त्यो पनि छैन. त्यस कारणले मुख्यतः हिमालबाट बहने नदीको कम्तीमा पनि 20-30-40-50 किलोमिटर तलको क्षेत्रसम्म, माथि बढी जोखिम, तल कम जोखिम छ. यदि तपाईँको माथि हिमतालहरू छ भनिएको छ, हिम नदीहरू छन्, हिम पहिरोहरू जान सक्छन् भनिएको छ भने त्यो त हामीले भन्दै आएका छौँ. अब तपाईँ कम्तीमा पनि नदीको क्षेत्रबाट 15 मिटरभन्दा माथि चाहिँ रहनु पर्यो.
1: घरै
0: बनाउँदाखेरि पनि अब रसुवागढीको हकमा त 40 मिटरसम्म आएको छ, ती क्षेत्र त खाली नै गर्नु पर्यो. त्यहाँ पुनः बस्ती विकास गर्ने हो भने पनि स्थायी बसोबासको लागि होइन, अन्य प्रयोजनले चाहिँ त्यहाँ सकियो, तर त्यहाँ पूर्व सूचना प्रणाली चाहिँ स्थापना गर्नु पर्यो. भौतिक क्षतिलाई चाहिँ हामीले एउटा एक किसिमले कन्सिडर गर्ने हो भने मानवीय क्षति रोक्नको लागि पूर्व सूचना प्रणाली स्थापना गर्नु पर्यो. तर नागरिकले के गर्नु पर्यो भन्ने सन्दर्भमा चाहिँ पूर्व सूचनासँग नियमित अध्यावधिक हुनु पर्यो. अब नागरिक आफैले पूर्व सूचना तयार पार्न त सक्दैन, उसलाई दिन पर्यो. त्यस कारणले हामीले पूर्व सूचना दिनको लागि स्मार्ट साइरनहरू, स्वचालित साइरनहरू त्यहाँ जडान गरिएको हुनु पर्यो. र त्यो साइरनमा कुनै पनि सूचना सन्देश बजेमा आएमा अब नागरिक चाहिँ फुत्त निक्लिएर अग्लो ठाउँतिर जानै पर्यो.
1: यहाँसम्म के आउला र भनेर बस्नु भएन,
0: सकेको माथि जानु पर्यो. अहिले त्यही सन्देश दिन्छ. अब हुनसक्छ 30 मिटरमा ठुलो बाढी आउला, त उहाँ 60 मिटर माथि गएर त पछुताउनु पर्ने त केही छैन नि. तर यदि जानु भएन भने जुन क्षति हुनसक्छ त्यसबाट पछुताउनुपर्छ. त्यस कारणले यो नो रिग्रेट पोलिसी मैले पटक पटक भन्दा आएको विषय छ. विश्वव्यापी रूपमा अहिले पछिल्लो समय पूर्वानुमानहरू, पूर्व सूचनाहरू मिल्दैन कि भनेर त्यसलाई इन्कार गर्दाखेरि ठुला ठुला क्षतिहरू भएका छन्।
1: यसमा अलिकति एउटा कथा छ नि, एकजनाले भन्नु पनि भएको थियो, बाघ आयो बाघ आयो बाघ आयो 3 पटकसम्म भनियो. पहिलोचोटि बाघ आयो भन्यो, हामी कुदेर गयौँ. दोस्रो पटक बाघ आयो भन्यो, फेरि पनि कुदेर गयौँ. तेस्रो पटक बाघ आयो भन्यो, फेरि यो त त्यस्तै त दुःख मात्र दिने नियत भनेर हामी गएनौँ, त्यस्तै भयो यसपालि भन्ने कुरा गर्नुभयो कि. अनि हामीले सूचना दिँदाखेरि चाहिँ सही सूचना दिन नसकेर पनि पो यस्तो भएको हो कि, कत्रो बाढी आउँदैछ भन्ने कुरा दिन नसकेर पो यस्तो भएको हो कि भन्ने खालको पनि त्यस्तो बहस भइरहेको थियो.
0: त्यसमा सत्यता छ, त्यसमा इन्कार गर्नुपर्ने केही छैन. म आफूले पनि जिम्मेवारी लिनुपर्ने केही विषय पनि छ. जस्तै अब म पछिल्लो 1.5 वर्षदेखि बाढी पूर्वानुमान शाखाको नेतृत्व गरिरहेको छु. भलै 1-1.5 वर्षमै हामीले हिमाली क्षेत्रमा आउन सक्ने यस्तो जोखिमलाई सोचेर 50-60 मिटर माथि त्यस्तो संरचनासहित अत्याधुनिक होइन सूचना प्रणाली जडान गर्न सक्ने परिकल्पना अथवा चाहिँ काम गर्न सक्ने अवस्था पनि थिएन, सकेनौँ. त्यसमा हाम्रो पक्कै पनि सरकारको तर्फबाट हामीले हाम्रो कमजोरी औँल्याउनै पर्छ. तर अब भविष्यमा यस्तै बाढी गयो भनेदेखि त जवाफदेता त अवश्य हामीले लिनुपर्छ नि. त्यस कारणले आजदेखि हामीले कोसिस गरिरहेको विषय के छ भने, हामीले जुन सिसी क्यामेरा अहिले बाढीले असर पुर्याएको भन्दा 30 मिटर माथि गएर राखेका छौँ. हाम्रो आकलन के हो भने, अब योभन्दा माथि 30 मिटर माथिसम्म त बाढी आउने सम्भावना छैन. जति पनि जोखिमपूर्ण तालहरू माथि हेऱ्यौँ र सम्भावित बाढीको आकलन गऱ्यौँ, योभन्दा केही ठुला बाढीहरू सम्भव छन्, तर धेरै ठुला बाढीहरू अब सम्भव छैनन् भन्ने देखिएको छ. अब त्यसतर्फ हामीले काम गर्नुपर्छ. र आगामी दिनमा भलै यो बाढीको हकमा हामीले गर्न सक्ने जे थियो त्यो गरेका हौँ. हामीसँग जे सूचना प्रणाली पछिल्लो दशक हामीले विकास गरेका थियौँ, किनभने वर्षाजन्य बाढीबाट हुने क्षति त कम गर्दै गएकै नि.
1: धेरैवटा पूर्वानुमान त पछिल्लोसम्म मिल्दै
0: मिल्दैछ,
1: ठ्याक्कै कस्तो राम्रोसँग मिलेको भनेर प्रतिक्रिया पनि आइरहेको थियो।
0: त्यसबाट वर्षाको पूर्वानुमान, त्यसबाट सृजित हुने बाढीको पूर्वानुमानमा हामीले जुन सफलता हासिल गऱ्यौँ, यो पछिल्लो घटनाले फेरि हामीलाई के सिकाएर गयो त भने, अब हामी अर्को पूर्व सूचनामा पनि काम गर्नुपर्छ जुन यस्तो विपद,
1: जस्तो अब यो हिम नदीका कारणले आउने बाढीको कुरा एउटा भयो होइन, अर्को चाहिँ नदी तुनेर पहिरोको कारणले हुने जुन बाढी छ त्यसको जोखिमलाई घटाउनको लागि चाहिँ अब के गर्ने त एउटा व्यक्तिले, व्यक्तिलाई जोडेर हेर्दाखेरि व्यक्तिले चाहिँ अब के काम गर्नुपर्छ जसले चाहिँ उहाँको परिवार उहाँलाई बचाउन सकोस्।
0: अब फेरि पनि पहिरोग्रस्त क्षेत्रहरूमा अहिले पछिल्लो समय ल्यान्डस्लाइड हजार्ड म्यापिङ, ससेप्टिबिलिटी म्यापिङ होइन, पहिरो प्रकोप नक्साङ्कन गरिएको छ देशव्यापी रूपमा, हरेक पालिकामा त्यो सम्भवतः त्यसको केही न केही नक्साङ्कन पुगेको छ। अब त्यो पालिका मार्फत हरेक नागरिकले म पहिरोग्रस्त क्षेत्रमा बसोबास गरिरहेको छु कि छैन भन्ने जानकारी स्थानीय सरकारमा माग गर्नुपर्ने जरुरी देखिन्छ। जो स्थानीय सरकारमा त्यस्तो किसिमको पुगेको छैन, स्थानीय सरकारहरूले प्रदेश अथवा केन्द्र सरकारसँग त्यसको माग गर्नु जरुरी छ। र हामीले गर्नुपर्ने पहिलो काम भनेकै पहिरोग्रस्त क्षेत्रहरू, पहिरो जान सक्ने क्षेत्रहरू पहिचान गर्ने र त्यहाँ नागरिकहरू छन् भने उनीहरूलाई चाहिँ नै पहिरो सूचना प्रणालीसँग जोड्ने एउटा, अर्को चाहिँ उच्च जोखिमको क्षेत्र हो भने उहाँहरूलाई सर्नको लागि अनुरोध गर्ने, उहाँहरू विपन्न हुनुहुन्छ सर्न सक्नुहुन्न भनेदेखि सरकारले, स्थानीय सरकारले, प्रदेश सरकारले सहयोग गर्ने, त्यो बाटो एकातर्फ छ भने अब नागरिक आजको भोलि नै सर्न नसक्ने अवस्थामा उहाँहरूले कम्तीमा अर्को 10-20 दिन मनसुन बाँकी छ, यो समयमा पनि पहिरोहरू जान सक्छ, यो समयमा चाहिँ उहाँहरूले ठुलो पानी पर्दै गर्दा, नियमित झरी निरन्तर झरी परिहाल्यो भने पर्दै गर्दाखेरि चाहिँ आफूलाई आफ्नो त्यो पहिरोग्रस्त क्षेत्रबाट टाढै राख्ने, नजिकै भएको आफन्तको सुरक्षित ठाउँहरू छ भने त्यहाँ गएर बसोबास गर्ने, अथवा आफू त्यहीँ बसोबास गर्नुपर्ने बाध्यता छ भने आफ्नो छिमेकी टोल समाज जुन ठाउँमा अलिकति सुरक्षित ठाउँहरू भनेर पहिचान भएको छ त्यहाँनिर जाने। किनभने एउटा हामी परम्परागत ज्ञान भन्छौँ, हामी हाम्रो मानिसहरूलाई हाम्रो पुर्खाहरूदेखि हामीले सिक्दै आएको एउटा विषय के हो भने, यो क्षेत्र अलिक पहिरोग्रस्त छ, यहाँनिर जोखिम छ, यहाँनिर छैन भन्ने एउटा सिकाइ चाहिँ हामीसँग व्यक्तिगत लामो समयदेखि त्यो आएको छ। बाध्यताले हामी त्यहाँ बसिराख्नु चाहिँ अर्को विषय भयो, विपन्नतासँग जोडिन्छ, कहिलेकाहीँ हेल्थचक्राइसिससँग पनि जोडिन्छ। तर जुन किसिमबाट हाम्रो मानवीय सभ्यताको विकास र हाम्रो बसोबास
1: पुर्खाहरूले बसेको स्थान होइन, पहिला पहिला त्यहाँ नुवाकोटमै पनि हेर्दाखेरि पहिला पहिलाको बस्ती, अब राजाकै कुरा गर्दाखेरि दरबार भएको ठाउँ कति अग्लो उचो स्थानमा छ जहाँ पहिरोको जोखिम छैन, बाढीको जोखिम छैन होइन, अनि हाम्रा पुर्खाहरू बसेको चाहिँ पहिला पहिला डाँडामा बस्ने अनि खोला खोल्सीतिर चाहिँ खेतीपाती गर्ने बेसी भन्ने हुँदो चलन रहेछ। तर पछिल्लो समय चाहिँ हामी सुविस्तार र सहज खोज्दै खोज्दै नदीको छेउछाउ झरेका छौँ, त्यही भएर यस्तो भयो भन्ने खालको कुरा पनि भइरहेको थियो होइन।
0: बिल्कुलै हो, दुईवटा कुरा जोडिन्छ यसमा, एउटा हामी स्थानीय रूपमा जहाँ त्यहाँ लामो समयदेखि बसेका छौँ त्यो जोखिमको केही हदसम्म आकलन हुन्छ, त्यो आकलनका आधारमा धेरै मान्छेहरू सुरक्षित ठाउँमा बसोबास गरिराख्नु भएकै पनि छ। जहाँसम्म हामी बसाइँ सराइँ गर्छौँ, पहाडबाट बेसी झर्छौँ अथवा चाहिँ ओल्लो जिल्लाबाट पल्लो जिल्लाहरू जान्छौँ जीविकाको उपार्जनको लागि, व्यापारको लागि, अन्य विभिन्न प्रयोजनको लागि, उहाँहरूले त्यो ठाउँको वस्तुस्थितिको बारेमा विगतमा गएका पहिराहरूको ज्ञान पनि हुँदैन, विगतमा गएको बाढीको ज्ञान पनि हुँदैन, र उहाँहरू चाहिँ त्यस्तो जोखिममा परिरहेको बढी देख्छौँ हामीले। जस्तै रसुवाकै पनि टिमुरेमा त्यहाँको स्थानीयभन्दा बढी मान्छे त्यहाँ
1: बाहिरबाट व्यापार व्यवसाय गर्न
0: जानुभएको, त्यो बजारको पनि सबैभन्दा जोखिमयुक्त तल्लो क्षेत्रहरू जहाँ सस्तो पाइन्थ्यो बस्न सकिन्थ्यो त्यहाँ गएर बसिरहेको पाइयो होइन। उहाँलाई त त्यो माथि हिमताल छ, त्यो पनि फुटेर आउन सक्छ भन्ने किसिमको कुनै ज्ञानै छैन, थाहै छैन। त्यस कारणले त्यहाँको स्थानीयहरूलाई विगतका बाढीहरू पनि देख्नुभएको अवस्थाको कारणले र अलि बढी सुरक्षित ठाउँमा आफ्नो घर बनाएर बसेको कारणले अलि बढी जोगिएको पनि देखिन्छ। त्यस कारणले यी समग्र धेरै पाटाहरू छन् जहाँनिर स्थानीयले ख्याल गर्नुपर्नेछ। र यो बाढीले सिकाएको, मैले त पटक पटक भनिराखेको विषय छ, नेपालमा हजारभन्दा बढी टिमुरेहरू छन्, हजारभन्दा बढी बेत्राउतीहरू छन्। त्यस कारणले मेलम्चीको देख्यौँ, अहिले टिमुरे बेत्रावती स्यापुरबेसी लगायतलाई एकैचोटि देख्यौँ, भोलि एकैचोटि यस्तो फेरि पनि नदेख्नको लागि चाहिँ हामीले सोच्नै पर्ने अवस्था आएको छ। अब यो स्थानीयले चाहिँ आफ्नो सुरक्षित ठाउँमा जग्गा छ भने त्यहाँ स्थानान्तरित हुने एउटा योजना बुन्न पऱ्यो, कम्तीमा आउँदो आगामी मनसुनभन्दा अगाडि नदीको छेउछाउबाट चाहिँ सर्नु पऱ्यो। सर्न सकिँदैन, त्यसमा राज्यको सहयोग चाहिन्छ पनि, स्थानीय सरकार, अहिले प्रदेश सरकार, केन्द्र सरकार जवाफदेही पनि हुनुपर्छ, सहयोग पनि गर्नुपर्छ। सरकारवालाहरू पनि थुप्रै यस क्षेत्रमा विपदमा सहयोग पुर्याउने छन्, सबैले यसमा काम गर्नुपर्छ। अब त्यो नै एक मात्रै स्थायी समाधानको अथवा न्यूनीकरणको उपाय हो। तर अब जहाँसम्म अर्को पाटो छ, फेरि हामी नन स्ट्रक्चरल मेजर अथवा पूर्व सूचना प्रणालीको कुरा गर्छौँ, त्यसको व्यापक तयारी, लगानी र विस्तार, यी तिनवटा विषय छन्। यसमा सुखा पहिरोहरू खच्ने भनेको हामीले यदि बाटोघाटो निर्माण गरेर अलिकति भत्काएका छौँ, स्लोपलाई भिरालोपनालाई अस्थिर बनाएका छौँ भने हो। त्यस कारण नागरिकले सूचना पाउनसाथ नजिकैको पहिरो नजाने क्षेत्र

0: भनेर चाहिँ अहिले आकलन गर्नु पर्यो. मैले के भन्ने गरेको छु भने समाजमा आकलन गर्न सक्ने मानिसहरू हुनुहुन्छ. ओल्लो पल्लो गाउँमा कोही न कोही शिक्षित, अझ भूगर्भ विज्ञान पढेको कोही न कोही विद्यार्थी देशभरि छरिएर रहेको हाम्रै समाजका भाइ छोरा भतिजा दाईहरू छौँ. वातावरण विज्ञानका विद्यार्थीहरू पनि हाम्रा विभिन्न क्षेत्रबाट छरिएकै छौँ. इन्जिनियरहरू देशव्यापी छौँ. हरेक पालिकामा अहिले सरकारी इन्जिनियरहरूको उपस्थिति छ. कम्तीमा एउटा समाजमा भएको त्यस्तो शिक्षित व्यक्ति जसले वैज्ञानिक ज्ञानलाई समेत प्रयोग गरिकन सुरक्षित ठाउँहरू यो हुनसक्छ भन्ने एउटा आकलन गरेको हुन्छ, त्यसलाई अगुवा मानौँ, उसको सुझाव लिउँ र त्यो अनुसार अनुसरण गरौँ. अब जहाँसम्म राज्यले गर्ने कुरा छ, त्यो बढी प्रकोप हुँदै गर्दाको समयमा केही ठाउँमा विस्तृत अध्ययन गरिकन गरेको हुनसक्छ, त्यसलाई चाहिँ अब लागू गरिँदै आइएकै छ. तर
1: नदी थुनिएपछि तत्काल चाहिँ त्यो ठाउँ चाहिँ छोड्नु पर्यो.
0: त्यसको लागि आफ्नो समाजको अलिकति जान्ने बुझ्ने मान्छेहरूलाई अगुवा मान्नै पर्यो र उसले त्यो किसिमको एउटा गाइडेन्स भन्छौँ नि तपाईँको सबैलाई चाहिँ नै कुरा बुझाउनु पर्यो र त्यो बुझिदिनु पनि पर्यो र त्यो अनुसार व्यवहार पनि गरिदिनु पर्यो. त्यो चाहिँ हाम्रो अनुरोध हो. हामी मिलेर बसेको समाजमा कम्तीमा 30 किसिमको एउटा प्रचलनलाई फेरि पनि पुनस्थापित गरौँ र अगाडि लिएर जाउँ.
1: नेपाललाई त एक किसिमको ठुलो जोखिम जस्तो पनि देखियो कि अब नेपालका धेरै सहरहरू नदी किनारमै छ. यहाँले भन्नु हजारौँ बेत्रावती, हजारौँ त्रिशुली छन्, हजारौँ टिमुरेहरू नेपालमा छन् भनेपछि अबको बाटो के होला त नेपालको? अब त्यो हजारौँ बेत्रावती, हजारौँ त्रिशुली, हजारौँ टिमुरेलाई त जोगाउनु छ.
0: अबको बाटो दुईवटा हुनसक्छ. अब सबै विज्ञहरूले पनि यसमा त्यही विषयमा चर्चा गरेको हामी पाउँछौँ. पहिलो बाटो भनेको हामी स्ट्रक्चरल मेजर भन्छौँ अङ्ग्रेजीमा, त्यो भनेको संरचनागत उपाय. अब संरचनागत उपाय भन्दै गर्दाखेरि पनि यो 40 मिटर अग्लो बाढीलाई हामी संरचना बनाउन त सक्दैनौँ, तर योभन्दा साना बाढीहरू त आइराख्छन् नि. त्यस्तो बाढीहरूबाट त जोगिनै सकिन्छ र जोगिनु पर्यो नि. ठुलो बाढी आउँदाखेरि घर जाओस् त्यसमा पूर्व सूचना लिएर ज्यान जोगाउँ, तर नियमित आइराख्ने 1-2 वर्ष, 5 वर्ष, 10 वर्षमा आइराख्ने बाढीहरूसँग त फेरि हामी जुद्धै बस्नु नै छ. त्यस कारणले त्यो बाटो जोगिनको लागि चाहिँ हामीले संरचनाहरूको निर्माण गरौँ. अहिले कम्तीमा पनि 100 वर्षमा एकचोटि आउने बाढीको लागि संरचना निर्माण गर्ने गरिन्छ. त्यसलाई 200 बनाऊ, 300 बनाऊ. त्यसको लागि स्थानीय सरकारले पनि त्यही किसिमको मापदण्ड व्यवस्थापन गरौँ. प्रदेश सरकारले, अब सडक बनाउने सडक विभागले, पूर्वाधार मन्त्रालयले अबमा मापदण्ड परिवर्तन गरौँ. जलविद्युत हेर्ने निकायले जलविद्युतको मापदण्ड परिवर्तन गरौँ र एउटा हामी सेफर इन्फ्रास्ट्रक्चर बिल्ड ब्याक बेटर पनि भन्छौँ, होइन? अब अहिले जे बनाएका थियौँ त्यो क्षति भयो, योभन्दा बलियो बनाऊ, एउटा त्यसमा जाऊ. तटबन्धहरू अलि होचा बनाइएको छ तराईको क्षेत्रमा, पहाडी क्षेत्रमा पनि बजार रोक्नु भने अलि अग्लो बनाऊ, अलि बाक्लो बनाऊ, अब सबैले बुझ्ने गरी भन्दा अलि बलियो बनाऊ, मोर कुनै पनि बाढीले हान्दै गर्दाखेरि त्यो चाहिँ नभत्कियोस् भन्ने गरेर बनाऊ. र हाम्रा घरहरू बनाउँदाखेरि थोरै लगानी बढाउँदाखेरि त्यो बलियो बनाउन सकिन्छ. एकातर्फ भूकम्पहरू जाँदै गर्दा सुरक्षित हुन सकिन्छ, अर्कोतर्फ बाढी आउँदै गर्दा त्रिशुलीमै पनि यति तीव्र बाढीले पनि केही घरहरूलाई निरन्तर 15-20 मिनट हानिराख्दाखेरि पनि किन बगेनन् त बलियो भएर हो नि. त्यो घरमा भएका, छतमा भएका केही घरका मान्छेहरू त हामीले भिडियोमा पनि देख्यौँ, जोगिनु भएको छ, पछि उद्धार गरिएको छ. भनेपछि एउटा सेफर इन्फ्रास्ट्रक्चर अथवा बलियो संरचनाको निर्माणमा लागौँ. अलिकति बढी ऋण धन गरेर भने पनि आफ्नो बस्ने बासस्थानलाई बलियो बनाउन,
1: ठुलो नबनाऊ, बलियो बनाऊ.
0: एउटा त्यो उपाय, सबै संरचनाको कुरा गरिरहेको छु म. पुलहरू अलि अग्लो बनाऊ. अब दोस्रो चाहिँ पूर्व सूचना प्रणालीलाई थप विस्तार र व्यापक बनाउनु पर्नेछ. यसमा मैले अघि पनि भने हामीले पछिल्लो दस वर्षमा उल्लेख्य काम गऱ्यौँ, प्रगति पनि उल्लेख्य हासिल गऱ्यौँ. ठुला नदीहरूमा तराईको क्षेत्रमा बाढीकै कारणले मान्छे मर्नुपर्ने अवस्था शून्यतामा गरेछ. अब पहाडी क्षेत्रमा अलिक बढिया छ, त्यसमा हामी काम गर्नुपर्नेछ, गर्छौँ. यसमा सबैको समुदाय, स्थानीय सरकार, प्रदेश सरकार, केन्द्रीय सरकार, सङ्घ संस्था, मित्र राष्ट्र सबैको सहयोगको खाँचो छ. हामी त्यो हात फिजाएका छौँ. हामी सबैलाई चाहिँ यहाँहरूले पनि विश्वास गरिदिनुहोस्, सहयोग गरौँ. हामी सबै लाग्यौँ भने हामी क्षतिलाई न्यूनीकरण गर्न सक्छौँ भविष्यमा.
1: हामी कार्यक्रम हेलो मौसमको लगभग अन्त्यतिर आइसकेका छौँ. अन्त्यमा केही विषय जुन चाहिँ बाढी प्रभावित क्षेत्रमा धेरै त्यहाँ प्रभावितहरूको मनमा आएको कुरा पनि हो यो, होइन? सरकारले चाहिँ पछिल्लो समय जुन सडक निर्माणको कुरा छ त्यो चाहिँ एकदमै धेरै सजिलो हुन्छ भनेर, सहज पनि हुन्छ भनेर नदीको किनारमै बनायो, जसले गर्दाखेरि चाहिँ अहिले हामीले आफ्नो मान्छे गुमाउनु पर्यो पनि भन्नुहुँदैछ कि. सडक नदीको किनारमा हुँदै गर्दाखेरि हामीलाई सहज भयो होइन, यात्रा गर्नदेखि लिएर सामान ल्याउनदेखि लिएर शिक्षा स्वास्थ्य सबै कुराको सहज भयो. त्यो कारणले हामी सडकको किनारमा गएर बस्यौँ, व्यवहार गर्न पनि सजिलो भयो. सरकारले नि 40 मिटर माथि मात्रै सडक बनाइदिएको भए हामी माथि बस्छौँ भन्ने खालको पनि कुरा गर्नुभयो कि. यसमा चाहिँ के छ तपाईँको यो अब सडक निर्माणकै कारणले गर्दाखेरि चाहिँ नेपालका धेरै सहरहरू चाहिँ नदी किनारमा बसे भन्ने हो अथवा के हो त?
0: अब यसलाई यसरी हेरौँ, सडक जाला भाँचिएला सडक फेरि पनि बनाउन सकिन्छ, तर सडक नदीको छेउमा गयो भन्दैमा हामी नदीको छेउमै गएर बस्ने, व्यापार गर्ने, जीविकोपार्जनको गर्ने काम चाहिँ नगरौँ. भलै राज्यले कानुन बनाएर त्यसलाई रोक्न सकेन, राज्यको दोष पनि त्यसमा होला. सडकको छेउछाउ, सडक भनेको चाहिँ एउटा यात्राको लागि मात्रै हो, स्थायी बसोबासको लागि त्यसको छेउछाउ होइन भन्ने भाष्य हामीले, अब यो बाढीले त त्यो भाष्य निर्माण गरेर गयो, अब हामी त्यसो नगरौँला. मलाई त के लागिराखेको छ भने मानिसहरूले अब सडकको छेउछाउ सुरक्षित देख्नुहुन्न र मोर सेफर लोकेसन खोज्नुहुन्छ, जानुहुन्छ.
1: तपाईँले भन्दै गर्दाखेरि म जोडिहालेँ फेरि, कतिपयले अहिले अब जस्तो बेत्रावती भयो, देवीघाट भयो होइन, चाहिँ ऐतिहासिक पृष्ठभूमि बोकेका सहरहरू जुन चाहिँ लामो इतिहास छ, धार्मिक रूपले पनि जोडिएका ठाउँहरू छ नि त, यसलाई चाहिँ जोगाउनुपर्छ र यहाँ फेरि पनि बस्ती बसाउनुपर्छ भनेर अभियान पनि सुरु गरिसक्नु भएको छ कि. अब यसमा चाहिँ अब बाढी पूर्वानुमान शाखाको प्रमुख र बाढीको विज्ञ भएको हिसाबले पनि त्यो अब नदी किनारमै छ, अब यसलाई चाहिँ कसरी लिनुहुन्छ तपाईँले?
0: अब यसमा म दुईवटा कुरा राख्न चाहन्छु. हामी जहाँसम्म हाम्रो धर्म संस्कृतिसँग जोडिएर आएका विषयहरू छन्, हाम्रो पशुपतिनाथ मन्दिर नै बागमतीको
1: किनारमा हुनुहुन्छ,
0: हाम्रो लामो विश्वास, आस्था, धर्म परम्परासँग जोडिएको एउटा विश्वास पनि के हो भने यस्तो ठुलो विपदहरूमा भगवान्सँग जोडिएको विषयमा पक्कै ठुलो क्षति हुँदैन, हामी भइहाल्यो भने पनि फेरि त्यहाँ पुननिर्माण गर्छौँ र त्यो आस्थालाई जोगाउँछौँ भन्ने. केदारनाथ मन्दिर पनि केही वर्ष अगाडि होइन भारतमा जुन बाढीले त्यसपछि फेरि त्यसलाई पुनस्थापना त्यहीँ नै गरिएको छ. त्यस कारणले संस्कृतिसँग जोडिएको विषयमा अलि बलियो संरचना, अलि बलियो मन्दिर र बाढीबाट जोगाउनुको लागि केही स्थायी संरचनासहित त्यो रोक्नुपर्छ भन्न त मिलेन. त्यस कारण त्यो सेन्टिमेन्टसँग जोडिएको विषय भयो.
1: तर त्यहाँनिर फेरि पनि बस्ती बसाइयो,
0: मैले बस्तीको विषय चाहिँ फरक विषय भयो, मैले त्यही जोड्दै थिएँ. जहाँसम्म संस्कृतिसँग जोडिएको विषय, धर्मसँग जोडिएको विषय छ, त्यसमा अघि मैले भनेकै विषय हो, त्यसमा हामीले फेरि पनि त्यहाँ निर्माण गरौँ सकिन्छ. अलि सेफ ठाउँमा अलि अग्लो बनाएर अलि ठुलो बाढीहरूबाट कसरी जोगिने भनेर निर्माण गर्न नसकिने विषय भएन. जहाँसम्म बस्तीको विषय छ, त्यो कसैले त्यसो भनिराख्नु भएको छ भने कृपया त्यसो नगरौँ. र समाजकै मानिसहरू अगुवाले नै त्यसो भन्न थाल्नुभयो भने भोलिको पुस्ताले सिक्ने पनि त्यही हो. हामी कम्तीमा मेलम्चीको बाढी पछाडि मेलम्चीमा के देखिरहेका छौँ भने ती जुन घरहरू बगे त्यहाँ फेरि घर बनिरहेका छैनन्, ठुला स्थायी घरहरू. त्यस कारणले भविष्यमा हामी सुरक्षित हुँदै गइरहेका छौँ र यो बाढीले पनि हामीलाई त्यही सिकाएर गएको हो. जबरजस्ती नगरौँ, प्रकृतिसँग सकिँदैन. त्यस कारणले भगवान्मा विश्वास गरेर हामी त्यहाँ बनाउँछौँ भनेर जबरजस्ती गर्ने अवस्था सिर्जना नहोस् मेरो अनुरोध पनि हो. अब राज्यले मलाई लाग्छ, अब मैले पनि सुन्दैछु, अब बाध्यात्मक कानुनहरू पनि आउनसक्छ जसले नदीको छेउछाउ कति क्षेत्रसम्म, कति अग्लो भूभागसम्म अब घर निर्माण गर्ने कामलाई रोक्न पनि सक्छ. त्यस कारणले यो अभियान जरुरी पनि छ, यसमा कानुन निर्माण पनि जरुरी छ र यसमा जनताको साथ पनि जरुरी छ. यो गर्न सकियो भने नै हामी भोलि भविष्य, हाम्रो भविष्य थप सुरक्षित हुन सक्ने हो. यो चाहिँ एउटा बाढीको क्षेत्रमा पछिल्लो 15 वर्ष काम गरिरहेको विज्ञताको हिसाबले र भविष्यमा योभन्दा ठुला बाढीको आकलन गरिराख्दाखेरि विश्वमा प्रकृतिमा जलवायु परिवर्तन, विश्व तापमानको वृद्धि लगायत अन्य मानव कारण, प्राकृतिक कारणले पनि देखा पर्न गएका नयाँ नयाँ ठुला ठुला घटनाहरू हेर्दै जाँदाखेरि हामीले त्यसो भन्न हुँदैन, त्यसो नभनौँ.
1: हुन्छ, समय संवादको लागि यहाँलाई धन्यवाद छ.
0: हुन्छ, यो समसामयिक विषयमा कुरा गर्न पाइयो, खुसी लाग्यो, धन्यवाद.
1: हस् आजको हेलो मौसममा हामीले विशेष गरी नदी थुनिसकेपछि के गर्ने र नेपालका कस्ता खालका नदीहरू चाहिँ अलि बढी जोखिममा छन् जसले चाहिँ बाढी निम्त्याउन सक्छ, ठुलो बाढी निम्त्याउन सक्छ र त्यो बाढीबाट कसरी जोगिन सक्छौँ भन्ने विषयमा कुराकानी गरौँ। अर्को साता फेरि पनि हामी यस्तै मौसम र मौसमी विपदसँग जोडिएको प्रसङ्ग लिएर उपस्थित हुने नै छौँ। तबसम्मका लागि आज्ञा दिनुहोस्। नमस्कार।

ए 6 बजेको बिहानी र 7:30 को साँझ, बाला युवा वृद्ध वृद्ध महिलाको माझ, गाउँ सहर बिउजाउन सियाइयान आउँछ, विकास र समृद्धिको खबर सुन आउँछ, बाली नाली चौपैया र खेतबारीको कुरा, पाटी पौवा भन्ज्याङ अनि चौतारीको कुरा, हिमाल चुली पहाड खोज तराई फाँट पनि, कान थापेर सुनी बसौँ खबर।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: विपद जुनसुकै बेला आउन सक्छ। बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
3: सबैभन्दा महत्त्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दुध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
2: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन सुरु गरौँ। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अन्डा, दुधजन्य पदार्थ, सागसब्जी, फलफुल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौँ।
3: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याउँ।
4: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौँ। चाउचाउ र जङ्क फुड भन्दा पोषिलो खानेकुरा बाँडौँ।
2: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सिआइएन।
5: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
6: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
7: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
8: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
9: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
10: कार्यक्रम साझा आवाज,
6: लैङ्गिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
11: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
12: प्रोप्राइटर मधुमाया जीसी पढे हैन, प्रोप्राइटर बनेछु। हेर्नुस् त, घर खर्च, दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
6: हरेक 15 दिनमा
7: अनि सिआइएनको फेसबुक पेज र युट्युब सिआइएन च्यानलमा पनि
9: पसिनाको सम्मान, समानताको अभियान,
10: कार्यक्रम साझा आवाज।
13: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
2: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
13: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
2: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
13: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
2: छोरा छोरीसँग साथी जस्तै संवाद गरौँ। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
13: बाल विवाह रोकौँ, छोरा छोरीको सपना जोगाउँ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौँ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सिआइएन।
14: खानेकुरा त सधैँ बेलैमा खान्छ त, होइन मेरो बच्चा किन दिनदिनै कमजोर हुँदै गएको?
15: हरेक कमजोरी आँखाले देखिँदैन, कतिपय स्वास्थ्य समस्या थालबाट सुरु हुन्छन् र समाधान पनि थालमै हुन्छ।
14: गर्भवती हुँदा के खाने?
15: स्तनपानको मात्रा कसरी पुर्याउने?
14: शिशुलाई कहिलेदेखि थप खाना दिने?
15: घरमै पाइने खानेकुराबाट कसरी बनाउने पोषिलो परिकार?
14: यसको जवाब अनुमानमा होइन,
15: हामी खोज्दैछौँ वर्षौंको अनुभवी आमा।

0: र विज्ञको संवादबाट
1: रेडियो कार्यक्रम पोषण संवाद CIN मार्फत तपाईँको घर नजिकैको सामुदायिक रेडियोमा हरेक बुधबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे
0: सँगै CIN को फेसबुक पेज युट्युब र टिकटकमा पनि
2: पोषणको सही जानकारी स्वस्थ जीवनको बलियो तयारी
3: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
4: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
5: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
4: नेपाली पात्रो अब तपाईँको मोबाइलमा
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बिरगञ्ज र काठमाडौँ कलङ्कीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
8: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
2: मौसमका कारणले पर्ने असर र ती असरबाट बच्ने उपायका बारेमा तपाईँको प्रश्न जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम
9: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो IVR नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस् हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ
2: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम
10: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
11: जहिले पनि यस्तै गर्छ एक बिहानै र समसाझै
12: को हो यो
13: हामी
14: सामुदायिक सूचना नेटवर्क CIN
15: साझा खबरको साथमा आएका छौँ
13: सुन्न नबिर्सनुहोस् है
14: हरेक दिन बिहान 6 बजे र बेलुका 7:30 बजे
16: साझा खबर अब सारा नेपाल तपाईँसँग
3: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
17: संसद तपाईँका आवाज तपाईँका सरोकार र सपनाहरू बोलिने थलो संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद
18: कानुन बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र
12: अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
13: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिने छन् कानून निर्माण प्रक्रियामा।
18: यदि अहाँ के कहौ, हम त बहुत फ्री छी। हमरा दुखमे एकटा तरकारी खेती करै छी, हमरा पानि नै पुगिरहल, अखन त ई हमर खेती रो बाली।
17: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद।
13: सडकदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
17: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे CIN मार्फत देशैभरि कार्यक्रम हेलो सांसद।
13: विपद जुनसुकै बेला आउन सक्छ। बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
17: सबै
13: विपद जुनसुकै बेला आउन सक्छ। बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
17: सबै
13: विपद जुनसुकै बेला आउन सक्छ। बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
19: सबै फ्रेन्ड्स टु देयर कन्ट्रिब्युसन्स बिकज वन देयर कमिटमेन्ट दे रिप्रेजेन्ट, देयर एनर्जी दे रिप्रेजेन्ट एन्ड देयर एबिलिटी टु थिङ्क अफ द इम्पोसिबल एन्ड गेट थिङ्स डन बिकज देयर विल बी 100 हर्डल्स वेन यु नो challenges when you work in the field in a crisis setting. If someone believes they can do the impossible, it is a young people. Allow me to start with a unique young person we have worked very closely in a bit far away place from Nepal known as Gaza. And she was a photographer, Fatima Zuna. She was 25 years old. She was taking pictures and through her pictures, the world was learning more and more what was happening in Gaza, especially the schools that were destroyed, the hospitals that were bombed, and the children were impacted. But unfortunately, and Fatima even worked closely with Plan International, made contributions to our own work, either through her photos or and other contributions. And I will never forget one of the interactions, how courageous she was and how committed she was. There was a day when we were speaking with her, she said, she was going out even when the bombings were going on or when it was continuing. She said she was going out either to pick up children who have been wounded or to bury children. And she felt it was not fair to leave them alone irrespective of how they are. So we have 100 such inspiring, that courage and inspiration we have gained from some of them. Unfortunately, she was killed in a missile strike, months later. If you were to ask clearly, go back to your question, how do you connect with them and what they can contribute is very clear. Firstly, even today, the whole idea of human interaction is not a perfect science. We must remember two things. The idea is not perfection. It's about acting with pace and acting with the big idea that we will improve every time we work in a crisis, so we get it better next time. We get it even better next time. And the second is the commitment they bring. So you don't sign up a job, you sign up for a cause. If you happen to have a job, that's even greater. But people could make huge contributions. So one on the one side, the needs are unique when it comes to young people, especially if you look at adolescent girls, etc. There are specific needs they have. But when it comes to the contributions, we have seen that they really have the spark and they have the energy and they have the commitment to make the difference that is needed, sometimes going the extra mile with that extra commitment.
20: I can just add, so I see young people as not only a passive spectators or waiting for support to come, they are already acting. So if you just go in communities that have been impacted, I'm sure young people have taken the charge. They are working alongside, in many places might be search and rescue and for relief effort. and plan believes in the power of young people. And I think one of the reasons

0: सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। प्रधानमन्त्री राहत कोषमा कुल 13 अर्ब 23 करोड रुपियाँ भन्दा धेरै जम्मा। बाढीबाट अहिलेसम्म 1386 जनाको मृत्यु। 5000 अझै सम्पर्कविहीन। होल्डिङ सेन्टरमा राखिएका 25 जनामा झाडा पखाला।
1: झाडा पखालाको केस 25 देखिएको छ, कलेरा चाहिँ छैन। अब किन चाहिँ यो क्राइसिसको बेला मात्रै हामी यसरी काम गर्छौँ, किन अगाडि बढ्दैनौँ भन्ने कुराको नै पाठ सिकायो हजुर अहिले।
0: बाढी प्रभावितको उद्धारपछि स्वास्थ्य सुरक्षा अर्को चुनौती बन्दै। बाढी पीडितलाई प्रलोभन, दबाव र झुट्टा आश्वासन दिने जोखिम।
2: किशोरी बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू, यौन शोषण, लैङ्गिक हिंसा, दुर्व्यवहार, मानव बेचबिखन तथा अन्य प्रकारका हिंसा र उत्पीडनको जोखिममा पर्न सक्ने अवस्था रहेको हुँदा
0: 15 महाधिवेशनको कार्यतालिका स्थगन गरी वार्तामा बस्न काङ्ग्रेस इतरपक्षको माग। अस्पतालले भर्ना नलिएपछि गेटमै बच्चा जन्मिएको घटनापछि 6 जना कर्मचारी बर्खास्त। कृष्णवीर क्षेत्रमा नयाँ ट्र्याक खोल्न 10 मेसिनको तीव्र प्रयोग।
3: 11-12 मेसिनहरू लगाएर त्यहाँको जनशक्ति इक्विपमेन्टहरू सम्पूर्ण प्रयोग गरेर एकदमै फास्ट ट्र्याकमा काम भइरहेको कुरा पनि मैले यहाँलाई जानकारी गराउन चाहन्छु।
0: र जापानमा हुने 20 एसियन गेम्समा नेपालबाट 21 खेलका 135 खेलाडी सहभागी हुने। औपचारिक उद्घाटन भने सेप्टेम्बर 19।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: भोटेकोसीको विनाशकारी बारीले निम्ताएको संकटमा र राहत वितरणको क्रममा पनि राजनीतिक हुनु दुःखद कुरो हो। यस्तो बेलामा दलहरूले राजनैतिक दूरी बिर्सिएर सबैले सबैलाई सहयोग गरेर मानवीयताको प्रदर्शन गर्न भावी सन्ततिलाई समेत सिकाउनु पर्ने अवस्था देखिएको छ। अब खबर सन्तोषी रावलबाट।
5: भोटेकोसी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सम्बन्धी जोखिम समेत देखिन थालेको छ। विभिन्न होल्डिङ सेन्टरमा रहेका 25 जनामा झाडा पखाला देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले सिंहदरबारमा आज बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा प्रभावित नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै 25 जनामा झाडा पखाला देखिएको बताउनुभयो।
1: झाडा पखालाको केस 25 देखिएको छ, कलेरा चाहिँ देखिएको छैन। अब किन चाहिँ यो क्राइसिसको बेला मात्रै हामी यसरी काम गर्छौँ, किन अगाडि बढ्दैनौँ भन्ने कुराको नै पाठ सिकायो हजुर अहिले। किन भन्दाखेरि अघि मैले त्यो च्यालेन्जेस र अब हुनुपर्ने कुरामा पनि त्यही नै राखेको छु। अब हजुरहरूलाई भन्नुपर्दा यो स्वास्थ्य मन्त्रालयबाट निर्माण हुने घरहरू कस्तो भौगोलिक अवस्थामा ठाउँमा बन्छन् र कस्तो बन्छन् भनेर क्लाइमेट रेजिलिएन्ट कन्स्ट्रक्सन भन्ने कुरा आएको छ, त्यो सिस्टम सुरु भएको छ हजुर अहिले, जसले गर्दाखेरि तापक्रम धेरै भएको ठाउँमा बनाउँदाखेरिको घर र चिसोमा बन्ने घरमा चाहिँ केही फरक आउने गरी कामहरू भएको छ। यो सबै क्षेत्रले होलिस्टिक रूपमा सोच्नुपर्ने हुन्छ, नट ओन्ली कन्स्ट्रक्सनको मात्रै कुरा नभएर अरू हिसाबमा पनि हुन्छ।
5: डाक्टर देवकोटाका अनुसार विभिन्न संयन्त्र मार्फत संकलन गरिएको तथ्याङ्कका आधारमा बाढी प्रभावित नागरिकको प्रारम्भिक संख्या आकलन गरिएको हो। बाढीपछि विस्थापित नागरिकको ठूलो संख्या होल्डिङ सेन्टरमा रहँदा सरसफाई, स्वच्छ खानेपानी, शौचालय तथा खाद्य सुरक्षाको व्यवस्थापन स्वास्थ्यका दृष्टिले महत्वपूर्ण हुन्छ। अहिले 25 जनामा झाडा पखाला देखिनु संख्या ठूलो नभए पनि अस्थायी शिविरमा बसोबास गर्ने धेरै मानिसहरूमा संक्रमण फैलिन सक्ने जोखिम देखिएको स्वास्थ्य विदहरूको भनाइ छ। डाक्टरहरूले विशेष गरी बिरामीको उपचारसँगै खानेपानीको नियमित परीक्षण, सरसफाई, फोहोर व्यवस्थापन र स्वास्थ्य निगरानीलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन्। यसैबीच बाढी प्रभावित क्षेत्रमा उद्धारपछि होल्डिङ सेन्टरमा रहेका महिला, बालबालिका तथा अन्य जोखिममा रहेका समूहको सुरक्षालाई लिएर सरकारले थप सतर्कता अपनाउनु पर्ने देखिएको छ। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढी प्रभावित क्षेत्रका होल्डिङ सेन्टरमा महिला बालबालिका तथा जोखिममा रहेका समूहको सुरक्षाका लागि हेल्प डेस्क स्थापना गरी सम्पर्क व्यक्ति तोक्न सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले पीडितको सुरक्षा र आवश्यक सहयोगका लागि होल्डिङ सेन्टरमै हेल्प डेस्कको व्यवस्थापन गर्न निर्देशन दिएको समितिकी सभापति आकृति अवस्थीले जानकारी दिनुभयो।
2: महिला, किशोरी, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू यौन शोषण, लैङ्गिक हिंसा, दुर्व्यवहार, मानव बेचबिखन तथा अन्य प्रकारका हिंसा र उत्पीडनको जोखिममा पर्न सक्ने अवस्था रहेको हुँदा यस्तो जोखिम न्यूनीकरण तथा प्रभावकारी नागरिकको सुरक्षा र संरक्षण सुनिश्चित गर्न जोखिममा रहेका समूहलाई लक्षित गरी प्रत्येक राहत शिविर तथा अस्थायी आश्रय स्थलमा सम्पर्क व्यक्ति तथा हेल्प डेस्कको व्यवस्था, महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई महिला तथा सामाजिक मामिला समिति निर्देश गर्दछ।
5: सभापति अवस्थीले विपदको संवेदनशील अवस्थाको दुरूपयोग गर्दै पीडितलाई रोजगारी, राहत, घर फर्काउने वा सुरक्षित स्थानमा पुर्याउने नाममा प्रलोभन, दबाव तथा झुटा आश्वासन दिने जोखिम रहेको बताउनुभयो। यसैबीच भोटेकोसी बाढीको 17 दिन अहिलेसम्म 1386 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा 364 जनाको शव भेटिएको थियो। नवलपरासी पूर्वमा 228, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 169, रसुवामा 185, गोर्खामा 77, धादिङमा 70 र तनहुँमा 38 जनाको शव फेला परेको हो। काठमाडौँमा उपचारका क्रममा 2 जनाको मृत्यु भएको छ। प्राधिकरणका अनुसार अझै 5130 जना सम्पर्कविहीन छन्। बाढीमा परेर घाइते भएका मध्ये 261 जना उपचारपछि डिस्चार्ज भएको प्राधिकरणका प्रवक्ता शान्ति महतले सिआइएनलाई जानकारी दिनुभयो।
6: अहिलेसम्म हाम्रो मानवीय क्षति चाहिँ 1386 तथ्याङ्क छ। त्यसरी सम्पर्कविहीन चाहिँ करिब 5000 नै हुनुहुन्छ अझै पनि। उद्धार गरिएको संख्या चाहिँ 13702 रहेको छ। अहिले हामीले विभिन्न 19 अस्पतालहरूमा चाहिँ अझै पनि घाइतेहरू उपचाररत हुनुहुन्छ। त्यसमा 266 जना चाहिँ डिस्चार्ज भइसक्नु भएको छ भने 338 जना चाहिँ उपचारमा आउनु भएको थियो अहिलेसम्म।
5: अहिलेसम्म 13676 जनाको उद्धार भएको छ। अहिले नुवाकोटका होल्डिङ सेन्टरमा 2615 जना, रसुवामा 775 र धादिङमा 295 जना रहेका छन्। गत भदौ 10 गते रसुवाको भटेकोसी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल 13,23,10,81,267 रुपियाँ जम्मा भएको छ। कोषमा जम्मा भएको उक्त रकम मध्ये 9 वाणिज्य बैंकका खाताहरूमा 9,68,23,55,25 रुपियाँ मौजात रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। मुगलिन नारायणगढ सडक खण्डको कृष्णभीर क्षेत्रमा नयाँ ट्र्याक खोल्न 10 मेसिन प्रयोग गरिएको छ। आज 8 दिन पनि पूर्ण रूपमा यातायात सञ्चालन हुन नसकेपछि तीव्र गतिका रूपमा काम भइरहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले सिआइएनलाई जानकारी दिनुभयो।
7: अब ट्र्याक खोलिसकेपछि त्यसलाई चाहिँ ग्राभलिङ गरेर अब यो महिनाभित्र यावी लोडहरू, अत्यावश्यक अब ग्यास त्यस्तै गरी इन्धनका गाडीहरू लगायतका सवारी साधनहरू चलाउन मिल्ने गरी काम भइरहेको छ। र अब अहिले त्यहाँ चाहिँ प्राविधिक टोलले अब त्यहाँ मेसिनहरू पनि अब 11-12 मेसिनहरू लगाएर त्यहाँको जनशक्ति इक्विपमेन्टहरू सम्पूर्ण प्रयोग गरेर एकदमै फास्ट ट्र्याकमा काम भइरहेको कुरा पनि मैले यहाँलाई जानकारी गराउन चाहन्छु।
5: सडक छिटो सञ्चालनमा ल्याउने 15 प्राविधिकको सुपरिवेक्षणमा 10 मेसिन तथा उपकरण परिचालन गरी दैनिक 14 निरन्तर काम भइरहेको छ। नेपाली काङ्ग्रेसभित्रको आन्तरिक विवाद र किचल्लो उत्सर्गमा पुगेका बेला पार्टीका 25 नेताले पार्टीको सम्पूर्ण एकताका लागि अपील गर्दै साझा वक्तव्य जारी गरेका छन्। देश गम्भीर संकटमा रहेको र राजनैतिक अस्थिरता बढ़िरहेको भन्दै उनीहरूले काङ्ग्रेसलाई एकबद्धता बनाउन शुक्रबार नेतृत्वको ध्यान आकर्षण गराएका हुन्। महालक्ष्मी उपाध्याय डिना, सुरेन्द्र पाण्डे, श्याम घिमिरे, जीवन बहादुर शाही लगायत 25 नेताहरूको हस्ताक्षर रहेको प्रेस विज्ञप्तिमा पार्टीभित्रको आन्तरिक कलहले काङ्ग्रेसलाई मात्र नभई समग्र राष्ट्रिय राजनीतिलाई नै गलत दिशामा धकिलेको चिन्ता व्यक्त गर्नुभएको हो। नेताहरूले 15 महाधिवेशनको कार्यतालिका तत्काल स्थगन गर्न पार्टीका दुवै पक्षबीच यथाशीघ्र सम्पूर्ण एकताका लागि निर्णायक वार्ता आरम्भ गर्न माग गरेका छन्।
8: हामी त्यतिखेरका अब अग्नि यहाँले भनिहाल्नुभयो, हामी चौधौँ अधिवेशनमा केन्द्रीय कार्य समितिमा रहेका सह महामन्त्रीज्यू जिन्नाको संयोजकत्वमा अनि हाम्रो मुख्यमन्त्री, पूर्व मुख्यमन्त्री, वर्तमान मुख्यमन्त्री, हामी सबैको भनाइकन सबभर पार्टीलाई मिलाएर लाने अझै पनि अन्तिम कोसिस गरौँ भनेर हामीले पार्टी सभापति गगन थापालाई आमन्त्रण गरेका थियौँ र उहाँ आउनुभयो र हामीले के कुरा राख्यौँ भने जुन पहिला एकताका आठ बजे पाँच बजेको छलफल भएको थियो त्यही बमोजिम नै अगाडि गयौँ भने यसले चाहिँ पार्टीलाई मजबुत गर्छ, अहिलेको परिवेशमा पार्टीलाई टुक्र्याएर जानु हुँदैन।
5: सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालले 6 कर्मचारीलाई कामबाट हटाएको छ। अस्पतालले आज एक सूचना प्रकाशित गर्दै डाक्टर उषा देव सहित सुरक्षा गार्ड देवकान्त झासम्मलाई कामबाट हटाएको जनाएको हो। देव र झासहित स्टाफ नर्स दय मनिषा कुमारी शाह र सजन चौधरी, कास रेणु ठाकुर र स्विपर कृष्ण महतरलाई कामकाजबाट हटाएको अस्पतालले जनाएको छ। उनीहरूलाई छानबिन समितिले प्रतिवेदन नदिएसम्म कामबाट हटाएको अस्पतालको प्रसूति व्यथा लागेकी एक महिलाले सडक पेटीमै बच्चा जन्माउन बाध्य भएको विषयमा आलोचना भएपछि अस्पतालले कर्मचारीहरू हटाएको हो। बाढीले सार्वजनिक यातायात क्षेत्रमा पारेको प्रभावका विषयमा क्षतिको मूल्याङ्कन गर्न पूर्वाधार विकास मन्त्रालयले समिति गठन गरेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा आज गठित समितिले सार्वजनिक यातायात क्षेत्रमा भएको क्षतिपूर्तिको आधार तथा यससँग सम्बन्धित अन्य विषयको अध्ययन गरी 15 दिनभित्र आवश्यक राय सुझाव सहितको प्रतिवेदन मन्त्री समक्ष पेश गर्नेछन्। साझा खबरमा अब खेल खबर। जापानको आइची नागोयामा आयोजना हुने 20 एसियन गेम्समा नेपालबाट 21 खेलका 135 खेलाडी सहभागी हुने भएका छन्। सेप्टेम्बर 19 अक्टोबर 4 हुने एसियन गेम्समा नेपालबाट 135 खेलाडी सहित 211 सदस्यीय टोली सहभागी हुने भएको हो। यसअघि नेपालबाट 22 खेलमा 137 खेलाडी सहभागी हुने तय थियो, तर ब्रेकिङ डान्स र उसुका एक एक खेलाडी घटेका छन्। 20 एसियन गेम्स अन्तर्गत बास्केटबल खेलको प्रतिस्पर्धा हिजोबाट सुरु भइसकेको छ भने औपचारिक उद्घाटन सेप्टेम्बर 19 हुनेछ।
0: सन्तोषी रावल। बेली ब्रिजको प्रयोगमा हतार नगरी पालै पालो गर्न आग्रह।
9: पैदल यात्रीहरू हिँड्दाखेरि अलिकति सावधानी अप्नाउनु पर्ने हुन्छ। पुलको दाहिना राइट ह्यान्ड र लेफ्ट ह्यान्ड गर्दातिर चाहिँ छिर्नु भएन, खोलामा खस्ने सम्भावना हुन्छ।
0: रसुवामा हैजा नलाग्ने खोप लगाइँदै विशेष श्रृङ्खला मिलिजुली नेपाली। फेरि विनाशकारी बाढीको जोखिम कति, विज्ञसँगको कुराकानी बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
10: विपद जुनसुकै बेला आउन सक्छ। बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ, तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
11: सबैभन्दा महत्त्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दुध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
10: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन सुरु गरौँ। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अन्डा, दुधजन्य पदार्थ, सागसब्जी, फलफुल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौँ।
11: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याउँ।
12: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौँ। चाउचाउ र जङ्क फुड भन्दा पोषिलो खानेकुरा बाँडौँ।
10: वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र सिआइएन।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब विशेष श्रृङ्खला मिलिजुली नेपाली।
10: साझा खबरमा अब मिलिजुली नेपाली। रसुवा र नुवाकोट जिल्लाका बाढी प्रभावित क्षेत्रमा हैजा लाग्न नदिने खोप लगाउने काम भइरहेको छ। तपाईँले यो खोप लगाउनु भएको छ कि छैन, छैन भने आफूलाई पाएक पर्ने खोप केन्द्रमा गएर हैजा रोग विरुद्धको खोप लगाउनुहोस् है। जनस्वास्थ्य कार्यालय रसुवाका प्रमुख निरोधोज घरती मगर:
14: हाम्रो रसुवा जिल्लामा अहिले 9 होल्डिङ सेन्टर हो। हिजो चाहिँ उत्तरका गाउँपालिका होल्डिङ सेन्टरबाट चाहिँ 4 यन्त्र होल्डिङ सेन्टरमा सुरु भएको छ भने आज सम्पूर्ण होल्डिङ सेन्टरबाट नै खोप सेवा आजदेखि सञ्चालन भएको छ। यो हैजा चाहिँ एकदमै छिटो फैलन सक्ने एकदम संक्रामक रोग भएको हुनाले यो खोप लगाइसकेपछि यो सम्भावित यसको आउटब्रेक चाहिँ हामीले नियन्त्रण गर्न सक्छौँ। त्यसो त्यही भएर यो अहिले फेरि यो मौसम पनि त्यस्तै महामारीजन्य रोगहरू फैलिने अवस्थाको मौसम भएको हुनाले यो खोप चाहिँ लगाउनु अति एकदमै महत्त्वपूर्ण छ। 1 माथिका सम्पूर्ण जनसङ्ख्यालाई चाहिँ हैजाभित्र खोप दिइनेछ। 1 माथिका सम्पूर्ण उमेर समूहले साबिकको प्रत्येक वडाबाट खोप केन्द्रबाट हामीले यो खोप सेवा प्रदान गरेका छौँ। खोप अभियान मार्फत यो सम्पूर्ण रसुवाका जनतालाई गर्भवती सुत्केरी र सम्पूर्ण यो दीर्घ रोगी सबैले खोप जहिले मिल्ने हो। अलिक कडा ज्वरो र पखाला लागिरहेको व्यक्तिहरू चाहिँ अलिक खोप नलिउन नमिल्ने हो। यी खोप पनि यो धनुषङ्कार वृद्धको खोप पनि हामीले अभियानको रूपमा नभएर उद्धार कर्मी र स्वास्थ्य कर्मीहरू जो चाहिँ उद्धार कार्यमा खटिनु भएको छ र स्वास्थ्य कर्मी उहाँहरूलाई चाहिँ यो खोप पनि हामीले लगाइरहेका छौँ। यो चाहिँ यो पनि प्रत्येक वडाबाट प्रत्येक खोप केन्द्रबाट नै हामीले चाहिँ यो खोप पनि प्रदान गरेका छौँ भने अब केही दिनमा 1 पछाडि फेरि हामीले 6 15 वर्षसम्मका सम्पूर्ण बालबालिकाहरूलाई दादुरा र रुगुला वृद्धको खोप पनि प्रदान गर्नेछौँ।
10: हैजा टिटी दादुरा रुबेला खोप लगाउने दिन र समय चाहिँ स्वास्थ्य चौकी महिला स्वास्थ्य स्वयंसेविका वा वडाका जनप्रतिनिधिसँग बुझ्न सक्नुहुन्छ। तपाईँ नुवाकोटको विदुर नगरपालिका वडा नम्बर 1 बस्नुहुन्छ। वडा कार्यालयले अहिले बाढी प्रभावितको परिचय खुल्ने कार्ड बनाइरहेको छ। हामीले वडा अध्यक्ष लेनिन रञ्जितलाई यो कार्ड कसले बनाउन पाउँछन् र किन बनाउन जरुरी छ भनेर सोधेका छौं।
15: 3 प्रकारको परिचय पत्र हामीहरूले बनायौँ, एउटा रातो, निलो र पहेँलो। रातो चाहिँ हामीहरूले जसको घर पूर्ण या आंशिक रूपमा क्षति भएको छ हामीले त्यो वर्गलाई रातो कार्ड बनायौँ। अनधिकृत रूपमा अरूले चाहिँ भूकम्पमा जस्तै दावी नगरोस् भन्ने हिसाबमा रातो कार्ड बनायौँ। निलो कार्ड पनि लगभग 1,00,000 रुपियाँ लगानी गरेर जसले व्यवसाय गरिरहेका छन् उहाँहरू पनि पीडित नै हो, उहाँहरू पनि सुविधामा वञ्चित नहोस् भनेर त्यो वर्गीकरण चाहिँ निलो कार्ड चाहिँ हामीले उहाँहरूलाई त्यसरी दियौँ। र अर्को बनायौँ पहेँलो कार्ड, जसले कोठा भाडामा लिएर बसिरहेछन् उहाँहरू पनि त पीडितै हो, उहाँहरूलाई पनि राहतका नगरपालिकाले सामग्री दिनुपर्छ भनेर उहाँहरूले चाहिँ पहेँलो कार्ड बनायौँ। कार्ड बनाउन वडा कार्यालयमा आउनु पर्यो। हामीले चाहिँ त्यहाँ जसका घर क्षति भएका छौँ उहाँहरूको हामीहरूसँग नाम छ, अनि जसका पसल जसले नगरपालिकामा दर्ता गरेर लगानी गरेर बसेका छन् उहाँहरूको पनि रेकर्ड हामीसँग त छ, तैपनि त्यसलाई भेरिफिकेसनको लागि हामीले सूचना निकालेर उहाँहरूलाई वडा कार्यालयमा आएर तपाईँहरूले आफ्नो घरबेटीको नाम र आफ्नो पसलको नाम या व्यापार गरेको फर्मको नाम र व्यक्तिको नाम टिपाइदिनु भनेर हामीले सूचना आह्वान गर्यो। त्यो अन्तर्गतको उहाँहरूको नाम आयो र कोठामा भाँडामा बस्नेहरूलाई पनि तपाईँहरूको घर भेटीको हो उहाँहरूको आइडेन्टिटी सहित तपाईँहरूले चाहिँ नाम टिपाउनु भनेर भनेको छौँ। यो क्रम चाहिँ जारी नै छ, फोनबाट सम्पर्क आउनुहुन्छ, हामीले यो नामावली सामाजिक सञ्जालमा पनि प्रकाशित गर्छौँ। मेरो नम्बर 9852064001, अनि यसमा फोन गर्यो भने सबै कुरा थाहा पाउन सक्नुहुन्छ र वाट्सएप गर्नुहुन्छ भने 9801060023।
10: तपाईँको वडाले पनि यस्तै कार्ड बनाइरहेको हुन सक्छ, आफ्नो वडा वा पालिकामा बुझ्नुहोस् है, अनि छरछिमेकलाई पनि भन्नुहोस्। नुवाकोटको देवीघाटमा बेली ब्रिज सञ्चालनमा आएको छ, तर तपाईँले यो पुल प्रयोग गर्दा विशेष ख्याल गर्नुपर्छ।
9: 5 दिन हिजो 2100 सम्पन्न गरौँ। यो चाहिँ एक्रो टाइपको ब्रिज हो, यसको लम्बाई 190 फिट छ र चौडाइ चाहिँ 5.5 मिटर रहेको छ। यसको चाहिँ भारवाहन क्षमता 70 टन रहेको छ। भेहिकल प्रवेशको लागि बनाइएको ब्रिज हो, यसमा चाहिँ चेनवाला गाडीहरू चाहिँ हरकत गर्न मिल्दैन। 1-way टाइपको ब्रिज हुन्छ, दोहोरो टाइपको ब्रिज होइन। यो ठुलो गाडीहरू चाहिँ 2-way चाहिँ चल्नु हुँदैन, यो सावधानी अप्नाउनुपर्छ। र यसमा चाहिँ डाइनामिक ट्रस भएको ठाउँहरूमा चाहिँ अलिकति पालहरू भएको कारणले गर्दा पैदल यात्रीहरू हिँड्दाखेरि अलिकति सावधानी अप्नाउनु पर्ने हुन्छ। पुलको दाहिना राइट ह्यान्ड र लेफ्ट ह्यान्ड गडरतिर चाहिँ छिर्नु भएन, खोलामा खस्ने सम्भावना हुन्छ। त्यो भएको भएर बाटो हिँड्ने मान्छेहरू पनि रोडको र रोड डिसिप्लिनलाई पालना गर्दै अगाडि बढ्नु पर्छ।
10: पुलबाट ओहोर दोहोर गर्ने पैदल यात्रुले विशेष ख्याल गर्न, हतार नगर्न र पालै पालो आउजाउ गर्न सुझाव दिँदै हुनुहुन्थ्यो नेपाली सेनाका मेजर चिरञ्जीवी चौलागाई।
0: रसुवाको भोटेकोसी बारीपछि फेरि हिमनदी फुट्ने सम्भावना कति होला, त्यसको जोखिम र सावधानी?
16: करिब 14 हिमनदी र 14-15 हिमतालहरू यो क्षेत्रमा जोखिममा छन् र ती हिम क्षेत्रमा यस्तै किसिमको घटना फेरि पनि घट्न सक्छ।
0: विज्ञसँगको कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
17: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
17: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
17: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
0: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाउँ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सिआइएन।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि अहिले पनि विभिन्न हिम नदीहरू फुट्ने जोखिम उत्तिकै छन्। त्यो सँगै विभिन्न स्थानका साना नदी तथा खोलाहरूमा पहिरोका कारण थुनिने र बाढीको उच्च जोखिम रहेको छ। के फेरि ठूलो बाढीको जोखिम छ? कुन स्थानमा कस्तो जोखिम होला? हामीले बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीसँग कुराकानी गरेका छौँ।
16: अहिले पछिल्लो चिन्तर्फबाट हामीलाई प्राप्त प्रतिवेदनमा के देखेको छ भने करिब 14 हिम नदी र 14-15 हिमतालहरू यो क्षेत्रमा जोखिममा छन् र ती हिम क्षेत्रमा यस्तै किसिमको घटना फेरि पनि घट्न सक्छ, हिमतालहरू यस्तै विस्फोट हुन सक्छ। त्यस कारणले जोखिम चाहिँ अब यो 100 वर्ष आउँदैन भन्नुभन्दा पनि जलवायु परिवर्तनको कारण समेत राखेर हेर्दाखेरि हामीले यस्तो घटना फेरि छुट्टै बेहोर्न पनि पर्न सक्छ अथवा 100 वा 200-400 वर्ष नआउनु पनि सक्छ। त्यस कारण त्यो यकिन गर्न सक्ने विषय चाहिँ छैन। तर हामीले भन्न सक्ने विषय अहिलेको अवस्थामा के हो भने जुन किसिमको तापमानमा आएको वृद्धि र जलवायु परिवर्तनको प्रभाव छ यो हेर्दै गर्दाखेरि चाहिँ यस्ता घटनाहरू फेरि पनि घट्छन्, छिट्टै पनि घट्न सक्छ।
17: मोरङको कट्नु खोलाको अवस्था चाहिँ के छ? यो प्रश्न चाहिँ खड्का होम र विक्रम भण्डारीज्यूको तर्फबाट, उहाँहरू एकदमै धेरै चिन्तित हुनुहुन्छ भनेर प्रदीप पराजुलीले लेख्नु भएको छ।
16: अहिले यतिखेर मनसुन त्यस्तो धेरै सक्रिय छैन, वाइड स्प्रेड रेन भन्छौँ हामी, फराकिलो क्षेत्रमा धेरै भारी वर्षाका घटनाहरू भइरहेका छैनन्। तर आकल झुकल कहीँ 81-2 घन्टाको लागि ठुलो पानी पर्ने घटनाहरू चाहिँ हामी देखिरहेका छौँ पछिल्लो 2-3 दिनदेखि। अब त्यस कारणले गर्दाखेरि त्यस्तो घटनाहरूमा मुख्यत त्यो जहाँ पानी परिरहेको छ त्यहाँनिर चाहिँ केही समय बाढी आउन चाहिँ सक्छ। तर अब उहाँले भनेको खोला पनि सानै खोला हो, त्यस कारणले यदि पानी परिरहेको छ, गड्याङ गुडुङ गरेको छ भनेदेखि त्यो क्षेत्रमा चाहिँ तत्कालको लागि 1-2 घन्टाको लागि कुनै बाढी खोला बढ्ने चाहिँ हुनसक्छ। तर अब निरन्तर पानी झरी र ठुलो बाढीको सम्भावना चाहिँ छैन।
17: माधव ढकालको कमेन्ट चाहिँ मर्स्याङ्दी नदीको अवस्था चाहिँ के छ भनेर सोध्नु भएको छ।
16: मर्स्याङ्दी नदी यतिखेर सतर्कता तहभन्दा तल छ पछिल्लो 4 दिनदेखि, र अब मर्स्याङ्दी नदीले अर्को 3 दिन पनि सतर्कताभन्दा माथि जाने गरी बाढी उत्पन्न हुने अवस्था त्यहाँ चाहिँ छैन। यहाँको प्रश्नमा यदि हिमाली क्षेत्र पनि छ, हिमतालहरू पनि छन् र त्यस्तो जोखिमको कुरा गर्नुभएको हो भने अब मर्स्याङ्दीमा मात्रै होइन समग्र हिमाली क्षेत्रमा हिम पहिरो र हिमताल विस्फोटका को सम्भावना अब बिस्तारै घटेर गएको छ। तापक्रममा उल्लेख्य गिरावट आएको छ पछिल्लो 1-2 हप्तादेखि, र बिस्तारै तापक्रम घट्दै जाँदाखेरि हिमाली क्षेत्र बिस्तारै स्थिर हुँदै जान्छ र फेरि हिउँदको समयमा सामान्यतया यस्ता हिमताल विस्फोट वा हिम पहिरोबाट सृजित हुने बाढीको सम्भावना अत्यन्तै कम हुन्छ। त्यस कारणले कम्तीमा पनि आउँदो मार्च महिना भन्छौँ हामी, आउँदो चैत वैशाखभन्दा अगाडि हामी सुरक्षित रहन सक्छौँ भन्न सक्छौँ तुलनात्मक रूपमा। तर फेरि पनि अर्को मनसुन सुरु हुँदै गर्दाखेरि यस किसिमको जोखिम भने कायमै छ।
17: अर्को तेज पोखरेलजीको प्रश्न छ, सोलो खुम्बुको हुङ्गा खोलालाई पहिरोले थुनेर ताल बनेकोले दुधकोसी आसपास क्षेत्रमा जोखिम बढेको भन्ने खबर छ भन्नुभएको छ।
16: हो, आज एक बिहानै हामीलाई त्यो खबर सूचना आयो, आउन साथ हामीले त्यहाँ स्थित पालिका र प्रहरीसँग समन्वय गऱ्यौँ र स्थलगत अवलोकनकै भिडियो पनि प्राप्त गऱ्यौँ। त्यो हेर्दाखेरि त्यति ठुलो पहिरो र त्यति ठुलो मात्रामा पानी जम्मा भएको देखिएन र तल्लो क्षेत्रमा प्रभावित हुन सक्ने त्यस्तो ठुलो सामाजिक अथवा बस्ती अथवा अन्य संरचना पनि त्यति धेरै देखिएन। त्यस कारणले गर्दाखेरि यसबाट सामान्य जोखिम छ, सतर्क चाहिँ भइराखौँ भनेर हामीले सूचना जारी गऱ्यौँ। त्यसको केही बेर पछाडि नै त्यो भरिन गयो र पानी खुलेको छ, अहिले जोखिम चाहिँ छैन।
17: पर्वतको अन्नपूर्ण गाउँपालिका एघार स्थित किमरुङ खोला र दार्चुलाको चौलानी नदी मा चाहिँ नदी थुनियो, यहाँहरूले त्यो सूचना पनि जारी गर्नुभएको थियो होइन। यो क्रम चाहिँ अब जस्तो हिम नदीसँग जोडिएको कुरा छुट्टी भयो होइन, पहिरोले जुन नदी थुनिने क्रम छ, नेपालको कुन कुन क्षेत्र चाहिँ अलिक बढी जोखिममा छन्?
16: अब त्यसको ठ्याक्कै जहाँसम्म अहिले पछिल्लो समयको पहिरो ससेप्टेबिलिटी म्याप, ल्यान्डस्लाइड ससेप्टेबिलिटी म्याप म्याप भन्छौँ, त्यो एउटा प्रकोप नक्साङ्कन भनेर बुझौँ, त्यो हेर्दाखेरि चाहिँ नेपालको त्यो पहिरो जान सक्ने क्षेत्र भनेर पहाडी क्षेत्रमा समग्र क्षेत्रहरू देखिन्छ। त्यस कारणले गर्दाखेरि कहाँ बढी छ कहाँ कम छ भन्ने कुराको अर्को एउटा पाटो चाहिँ हामीले विगतमा कहाँ कहाँ उल्लेख्य पहिरो क्षेत्रहरू एक्टिभ क्षेत्रहरू देखेका छौँ ती क्षेत्रहरू मान्न सकिन्छ। अर्कोतर्फ हाम्रो विकासले तीव्रता दिँदै गर्दाखेरि मुगली नारायणगढ सडक खण्ड कृष्णवीर जस्ता क्षेत्रहरू होइन जुन पहिरोले परिचित छन् ती क्षेत्रहरू, त्यस्तो क्षेत्रहरू हरेक जिल्लाहरूमा छन् र त्यहाँको आम मानिसलाई ती जिल्लाहरूको पहिरोग्रस्त क्षेत्रहरूको बारेमा जानकारी छ। ती क्षेत्रहरू पहिलो प्राथमिकतामा परिहाले जोखिमका दृष्टिकोणले, तर पछिल्लो समय पहाडी क्षेत्रमा निरन्तर वर्षा निरन्तर विकासका अव्यवस्थित प्रयासहरू होइन भइराख्दाखेरि यसको चाहिँ ठ्याक्कै यो डाइनामिक भन्छौँ हामी गतिशील छ पहिरो क्षेत्रहरू पनि, पहिला जोखिम नभएका क्षेत्रहरूमा पहिरो गइराखेको अवस्था छ। त्यस कारणले अहिले सरस्वती भन्दाखेरि चाहिँ नेपालको मुख्यतः उच्च हिमाली पहाडी र तराईको क्षेत्र छ, के अरे चुरेको क्षेत्र छ, यी समग्र क्षेत्र चाहिँ पहिरोको जोखिममा छन्। अब बढी जोखिममा भएको क्षेत्रहरू चाहिँ अब केन्द्रीय नेपालकै उदाहरण दिएर हेर्दाखेरि अहिले मुगली नारायणगढ सडक खण्ड कृष्णवीरको क्षेत्र दामनको क्षेत्रहरू होइन यस्ता क्षेत्रहरू चाहिँ हामी परिचित छन्। त्यो बाहेक जति पनि महत्त्वपूर्ण राजमार्गहरू छन् मुख्यतः मेची राजमार्ग, कोशी राजमार्ग, बिपी राजमार्ग होइन त्यस्तै गरेर त्रिभुवन राजपथ हुँदै अब पश्चिमतर्फका पहाडी राजमार्गहरूका क्षेत्रहरू अलि बढी पहिरोको जोखिममा देखिन्छ।
17: अब हामीले जोखिमलाई घटाउन सक्ने सम्भावना चाहिँ कतिको रहन्छ?
16: अब यो चाहिँ सबैभन्दा महत्त्वपूर्ण र पेचिलो प्रश्न हो। अब जोखिम भन्ने बित्तिकै त्यसमा बहुआयामिक पक्ष जोडिएर आउँछ। अब पहिलो कुरा हाम्रो बसोबास, हाम्रा विकास निर्माणका प्रयासहरू, यी समग्र विषयहरूलाई हामीले एक निमेषमा त्यहाँबाट विस्थापित गर्न सक्ने अवस्था छैन। त्यस कारणले एकातर्फ एक्सपोजर अथवा सम्मुखता, हामी जहाँ जोखिम छ त्यसको नजिक बसिरहेका छौँ, सुरक्षित ठाउँमै घर रहेछ भने पनि हाम्रा कृषिका लागि हाम्रो जीवनयापनका लागि हामी जोखिममुक्त क्षेत्रहरूमा आवागमन आवत जावत गरिराख्नुपर्छ। त्यस कारणले यो यथार्थमा हामीले फेरि पनि ख्याल गर्नुपर्ने विषय चाहिँ के हो भन्दाखेरि हामी सकेसम्म स्थायी रूपमा बसोबास गर्ने हाम्रो घर सुरक्षित ठाउँमा हुनु पर्यो र हामी जोखिममुक्त क्षेत्रमा छौँ भने पनि अब हामीले भविष्यमा आफ्नो बस्ती अथवा आफ्नो घरलाई सुरक्षित स्थानमा सार्नको लागि अब सोच्नु पर्यो।
0: प्रधानमन्त्री राहत कोषमा कुल 13,23,00,00,000 रुपियाँ भन्दा धेरै जम्मा भएको छ। बाढीबाट अहिलेसम्म 1,386 जनाको मृत्यु भएको छ भने 5,000 भन्दा बढी अझै सम्पर्कविहीन छन्। बाढी प्रभावितको उद्धारपछि स्वास्थ्य सुरक्षा अर्को चुनौती बन्दै गएको छ। होल्डिङ सेन्टरमा राखिएका 25 जनामा झाडा पखाला देखिएको छ। बाढी पीडितलाई प्रलोभन दबाव र झुट्टा आश्वासन दिने जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरिएको छ। 15 महाधिवेशनको कार्यतालिका स्थगन गरी मा बस्न काङ्ग्रेस इतर पक्षले माग गरेको छ। अस्पतालले भर्ना नलिएपछि गेटमै बच्चा जन्मिएको घटनापछि 6 कर्मचारी बर्खास्तमा परेका छन्। कृष्णवीर क्षेत्रमा नयाँ ट्र्याक खोल्न 10 मेसिनको तीव्र रूपमा प्रयोग गरिएको छ र जापानमा हुने 20 एसियन गेम्समा नेपालबाट 21 खेलका लागि 135 खेलाडी सहभागी हुने भएका छन्। खेलको औपचारिक उद्घाटन भने सेप्टेम्बर 19 हुने भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि भदौ 27 बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला। अहिलेलाई सन्तोष गन्धर्व बिदा हुन्छु। नमस्कार।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: नमस्कार. कार्यक्रम हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ. म लील प्रकाश चन्द. कार्यक्रम हेलो सांसद सामुदायिक सूचना नेटवर्क CIN-ले उत्पादन तथा प्रसारण गर्दै आएको छ. हरेक हप्ताको शुक्रबार बिहान 6:30 बजेदेखि आधा घण्टासम्म प्रसारण हुने कार्यक्रम हेलो सांसदमा विशेष त संसद र सांसदलाई जनतासँग र जनतालाई संसद र सांसदसँग जोड्नको लागि संवाद तथा अरू विभिन्न सामग्रीहरू प्रस्तुत गर्ने गर्छौँ. देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी पनि कार्यक्रम हेलो सांसद प्रसारण गर्ने गर्छन्. आजको कार्यक्रम हेलो सांसदमा रसुवाको भोटेकोशी बाढी र यो बाढी पछिको प्रभाव राहत तथा उद्धारका लागि सांसदहरूको भूमिकाको बारेमा छलफल गर्दैछौ. सुरुमा नेकपा एमालेका सांसद डाक्टर पुष्प कँडेलसँग साथी सन्तोषी रावल कुराकानी गर्दै हुनुहुन्छ. धादिङ लगायतका क्षेत्रमा भएको जनधनको क्षति र प्रभावको बारेमा संवाद केन्द्रित छ.
2: रसुवा नुवाकोटको तुलनामा त कमै हो, तर पनि अब त्यहाँ 400-500 घरहरू प्रभावित छन्, घर पुरिया छन्. त्यहाँ बगाउने भन्दा पनि बगाएको थोरै छ, पुरिया धेरै छ, माटो चाहिँ पुरै भरिएको छ, ती फाल्ने कामहरू हुँदैछ. 400-500 चाहिँ त्यहीँ परिवारहरू प्रभावित भएर कतिपय होल्डिङ सेन्टरमा बसेका छन्, कति आफ्ना छरछिमेकीमा बसेका छन्, कति आफ्नै घरहरू पनि अठाउँ छ भने ती घर बसेका छन् त्यस्ता.
3: तपाईँ त्यहाँ गइरहँदाखेरि त्यो बाढी पीडितहरूले अब तपाईँलाई व्यक्त गरेका कुराहरू चाहिँ के छन् उहाँले?
2: धादिङमा पुरिएको हुनाले गर्दा व्यवसाय गरेर खानेहरूको त्यो घर पुरिएको छ. अब त्यहाँ त्यो ठाउँबाट उठ्नुपर्ने हो कि भन्ने चाहिँ त्यही डर पनि छ उहाँहरूलाई. त्यसो हुनाले गर्दा चाहिँ त्यसैमा उहाँहरूको बढी चिन्ता देखिन्छ.
3: अब के छ विकल्प त्यहाँको पुनस्थापना गर्ने अनि राहतको कुराहरू के कस्तो छ?
2: राहतको त त्यति धेरै समस्या छ जस्तो मलाई लाग्दैन. होइन, अलिक दीर्घकालीन खालका चिजहरू दिनुपर्ने आवश्यकता चाहिँ छ, तर तत्कालीन खाद्यान्न आदि लगायतका विषयहरू चाहिँ त्यति धेरै समस्या भए जस्तो लाग्दैन. बरु अब राहत चाहिँ दिने, राहत केमा पकाएर खाने भन्ने चाहिँ समस्या छ. बस्ने ठाउँकै मूल समस्या कहाँ हो, त्यो दिएका राहतहरू राख्ने ठाउँ भन्ने पनि ठेगान छैन. आवासको समस्या चाहिँ मूल समस्या हो जस्तो मैले देख्छु अहिले. अब बच्चा बच्चीहरूको पढाइ सब लेखाइका कुराहरू पनि अब चाहिँ अर्को एउटा गम्भीर मुद्दा भएर आएको देख्छु.
3: तपाईँ सांसद बनेपछि आफ्नो निर्वाचन क्षेत्रका जनताले सबैभन्दा बढी भोगिरहेका कुन समस्या छन् जस्तो लाग्छ?
2: त्यहाँ त धादिङ जिल्ला एउटा चाहिँ दुर्गमय जिल्ला मानिन्छ. धादिङ जिल्ला पनि म चाहिँ दक्षिणी बेल्टको हो, त्रिशुली वारीकै. त्रिशुली वारी त्रिशुलीको पासमा गाडी चाहिँ कुदिराखेको छ, तर दक्षिण महाभारत अत्यन्त विकट छ. त्यहाँ चेपाङ जातिका मान्छेहरू छन्, त्यहाँ तामाङ जातिका मान्छेहरू छन्। यो त कर्णाली जस्तै दुर्गम छ, बाजुरा तपाईँको जस्तो दुर्गम छ, धादिङ पनि त्यस्तै दुर्गम छ. यसो हिउँदमा गाडी जान्छ, तर बर्खामा गाडी जाँदैन. अहिलेको गाडी रोकिएको स्थिति छ, 3-4 महिना गाडी रोकिन्छ, त्यस्तो खालको स्थिति छ.
3: होइन, अब यो राजधानीसँगै जोडिएको जिल्ला पनि हो, अनि के कारणले चाहिँ त्यो दुर्गम?
2: त्यही हो चाहिँ धादिङको समस्या आजदेखि होइन, यो राणा कालमा पनि राणाको दरबारलाई मान्छे सप्लाई गर्ने आवश्यक चिजबिजहरू सप्लाई गर्ने ठाउँ चाहिँ भयो, तर त्यो पुरै त्यहाँबाट चाहिँ साधन स्रोत चाहिँ यता आयो. पनि अहिलेसम्म पनि त्यो निरन्तरता छ. धादिङ नजिक छ, बत्ती मुनिको छाया भने जस्तो अँध्यारो चाहिँ त्यहाँ अँध्यारो छ. ध्यान पनि त्यति धेरै जाँदैन. अब हामीले पनि जुन हिसाबले आवाज उठाउनु पर्ने हो त्यो उठाउन सकेका छैनौँ. नेपालमा फेरि जो चाहिँ पहुँचमा छ त्यसैले साधन स्रोत आफ्नो क्षेत्रमा लैजाने परम्परा छ. त्यो अनुसार अब त्यो अनुसार पहुँचवालाहरू मान्छे नभएको पनि होला सायद.
3: तपाईँकै पार्टीको सरकार थियो होइन, नेकपा एमाले, अब अहिले चाहिँ राजसपाको सरकार भएको छ. अहिलेको अवस्थामा चाहिँ तपाईँको गाउँठाउँमा विकास लिनको लागि अर्थात् बजेट पार्नको लागि कतिको समस्या देख्नु भएको छ नि?
2: हामीलाई चाहिँ त्यो कनेक्सन पनि छैन. अब द्वितीयको सरकार भएको कारणले गर्दा अब उहाँहरूलाई पर्याप्त छ, उतैतिरै दुइटै प्रत्यक्ष जित्नु भएको छ, त्यो राष्ट्रपतिले जितेको छ. उहाँहरूले के गरिराख्नु भएको छ हामीलाई थाहा छैन. एउटा त समानुपातिक, त्यसमा पनि प्रतिपक्षी
3: बोलेको कुराहरू
2: बोल्न होइन, बोल्न त बोल तपाईँहरूले सुन्नुहुन्छ, जनताले सुन्छन् नसुन्ने होइन, तर सरकारमा हाम्रो पहुँच छैन।
3: अब तपाईँले सरकारमा पहुँच छैन भनिरहँदाखेरि तपाईँको क्षेत्रमा गचगचाउने त तपाईँलाई हो नि त जनताले, होइन? जनता सामु चाहिँ तपाईँले कुराहरू कसरी,
2: होइन, जनता सामु त भनिराखेका छौँ हामीले त्यहाँका चाहिँ मूल आवश्यकताहरूको बारेमा अहिले पनि आवश्यकता छ। जस्तो अहिले चाहिँ अब यो कृष्णवीरको परेवा भीरको जुन पहिरोहरू छन् ती पहिरोले गर्दा सम्पूर्ण यातायात प्रणाली नै रोकिएको स्थिति छ। काठमाडौँ उपत्यकालाई समस्या भइरहेको छ। त्यसको विकल्पको रूपमा पारिपेटी त्रिशुली पारीबाट एउटा बाटो बनाउनुपर्छ पुरै नुवाकोटदेखि रसुवाको छेउदेखि अझ सकिन्छ भने मुगलिनसम्म तनहुँसम्म नै पुग्ने गरी बाटो बनाउनुपर्छ। त्यो बाटो भयो भने इमर्जेन्सीको बेलामा काम लाग्छ भन्ने छ। अब धादिङ पुरै अहिले सदरमुकाम नै कटकमा परेको छ यातायात प्रणालीबाट, धेरै घुमेर मात्रै त्यहाँ जान सकिन्छ। त्यस कारणले त्यो पहिलाको पुल लगेको छ, त्यो पुल निर्माण गर्नु पर्यो। त्यस्तै गरी अहिले चाहिँ पक्की पुलै 6 लगेको छ, झलुङ्गे पुलहरू चाहिँ 10-15 लगेको छ। त्यसो हुनाले अब त्यो यातायात प्रणालीलाई जोड्ने कुराहरू अहिले महत्त्वपूर्ण विषय हुन गएको छ।
4: स्ट्रङ ढङ्गले चाहिँ यहाँहरूले आवाज उठाउनु पर्यो।

0: संसदका काम कारबाहीसँग जनताको सरोकार जोड्ने विशेष रेडियो श्रृङ्खला हेलो सांसद।
1: कानून निर्माण प्रक्रियामा तपाईँका सरोकार राख्ने थलो, नीति निर्माणमा जनप्रतिनिधि सँगै तपाईँको सहभागिताको साथी।
0: हरेक बिहिबार बेलुका 7:30 बजे, पुनः प्रसारण शुक्रबार बिहान 6:30 बजे, कार्यक्रम हेलो सांसद।
2: तर अहिले तत्कालको समस्या भनेको बाल बालिकाको शिक्षा, स्वास्थ्य, यो कुरामा चाहिँ विशेष गरी ध्यान दिनुपर्ने अवस्था छ। यो कुरालाई चाहिँ कसरी हेर्नु भएको छ?
3: शिक्षा, स्वास्थ्य, महिलाहरूको समस्याहरू चाहिँ अलिकता होल्डिङ सेन्टरहरूमा पनि छन् भन्ने चाहिँ त्यो त सामान्य हामीले अनुभवै गर्ने कुरा हो। होल्डिङ सेन्टरमा सबलाई लगाएर त्यहाँ राखेको छ, थरी थरीका मान्छेहरू हुन्छन् त्यहाँ, त्यसले समस्या बनाएको छ। अब मुख्य गरेर चाहिँ यातायात प्रणालीलाई चाहिँ जोड्ने कस्तो छ भने, कतिपयका विद्यालय पारी छन्, विद्यार्थी वारी छन्, कतिपयको विद्यार्थी पारी छन्, विद्यालय महाविद्यालयहरू वारी छन्, तिनीहरूको कनेक्टिभिटी, तिनीहरूलाई पढ्न जाने सुविधा दिनुपर्ने हुन्छ र त्यसको लागि यातायात प्रणालीलाई व्यवस्थित बनाउनु पर्ने एउटा मूल कुरा हो। आवासको व्यवस्था उहाँहरूलाई गर्नुपर्ने आवश्यकता छ। आवासको व्यवस्था नभएसम्म आवास के हुने हो त्यो दिने र केही राहतको सुविधा दियो भने क्रमशः जीवन चाहिँ सामान्यीकरण भएर जान्छ भन्ने ठान्दछु मैले।
2: तपाईँले संसदमा उठाएका सबैभन्दा महत्त्वपूर्ण जनसरोकारको विषय चाहिँ के हो?
3: अब नीति निर्माण र कानुन बनाउने तपाईँले भन्नुभयो होइन, त्यसमा सक्रिय भएर लागिराखेको छु म। अब संसदमा अन्य चाहिँ जस्तो चाहिँ नीति तथा कार्यक्रम आयो त्यसमा यसरी जानुपर्छ भनेर सरकारलाई सल्लाह दियो, बजेट आयो, त्यस्तै गरी चाहिँ अब सरकारका अन्य किसिमका जुन चाहिँ नीतिहरू, अन्य किसिमका ऐन कानुनहरू आउँछन् त्यसमा यसरी जाँदा उपयुक्त हुन्छ र भनेर हामीले त प्रतिपक्षको हिसाबले सल्लाह दिने हो। अब त्यसलाई मान्य नमान्ने त्यही सरकार पक्षको भूमिका हुन्छ। अब दुई तिहाईको सरकार छ, अर्को किन चाहियो भन्ने चाहिँ त्यो चाहिँ लागेको हुन्छ उहाँहरूलाई। चाहिँ त्यसो भए हुनाले हाम्रा कुरा कति ल्याएछन् कति ल्याएछन् मनमा के छ देखिने गरी चाहिँ त्यस्तो स्वीकार भए जस्तो लाग्दैन। बाहिर अब देखाउनलाई त अप्ठ्यारो पनि हुने होला नि त, प्रतिपक्षको कुरो मान्यो भन्ने होला होइन, जायज कुरा भनेको कुरो कुनै न कुनै त लागु नगरी सुखै छैन हेर्नुहोस्। तर चाहिँ अब तत्कालै लागु गरेर देखाउँदाखेरि चाहिँ अप्ठ्यारो महसुस हुन्छ नि त, सत्तामा हुँदा त जसलाई पनि त्यो लाग्छ फेरि।
2: जस्तो संसदमा नागरिक सरोकारसँग जोडिएका थुप्रै विधेयकहरू विचाराधीन छन्, तिनमा संशोधन प्रस्ताव दर्ता गर्दा तपाईँले आफ्नो निर्वाचन क्षेत्रका नागरिकको भावना वा विज्ञहरूको रायलाई कसरी समेट्नु भएको छ नि?
3: अब संसदको चाहिँ त्यहाँ आएका ऐन कानुनहरू ठ्याक्कै निर्वाचन क्षेत्रका जनतासँग जोड्न कतिपय कुराहरूमा मिल्दैन होइन, कतिपय मिल्छ कतिपय मिल्दैन। अब विज्ञहरूसँग राय लिने कुरो त त्यो सामान्य कुराहरू हो, त्यो लिइनै हालिन्छ विज्ञहरूसँग राय लिने, अध्ययन गर्ने चाहिँ अब डकुमेन्टहरू अरू अध्ययन गर्ने, पुराना ऐन कानुन अध्ययन गर्ने, नयाँ विधेयक अध्ययन गर्ने, त्यो अनुसार सुझाव दिने कुरा हुन्छ।
2: जस्तो अब पछिल्लो समय संसद विधेयक निर्माणमा पनि राजनैतिक दाउपेज र कुराकानीमै बढी अल्झिएको आरोप लाग्ने गरेको छ होइन। संसदलाई साँच्चैकै जनताको आवाज बुलन्द गर्ने र द्रुत गतिमा कानुन बनाउने थलो बनाउने तपाईँले तपाईँको व्यक्तिगत भूमिका के छ त्यसमा चाहिँ?
3: तपाईँको जुन पहिले भन्नुभएको छ त्यस्तो छैन संसद, संसद त्यहाँ दुई तिहाई भए हुनाले गर्दाखेरि त्यो आवाज त प्रतिपक्षको आवाज त सबै सरकारका जम्मै कुरो जताको ततै समर्थन गर्ने त प्रतिपक्षको ड्युटी होइन नि त, प्रतिपक्षको ड्युटी त सरकारका कमी कमजोरीहरू देखाइदिने नै हो। त्यस कारणले त्यो देखाएको हो, त्यसलाई अब कसरी दुनियाँले कसरी बुझाएको छन् चाहिँ दाउपेज, त्यो दाउपेज साउपेज केही छैन, दाउपेज लाग्दैन लाग्दैन अहिले। अब बाँकी रह्यो चाहिँ नीति निर्माणमा चाहिँ आवाज उठाउने सहयोग गर्ने कुराहरू, अब समितिका कामहरूमा सहभागी हुनु पर्यो त्यसमा, यो अहिले तपाईँसँग कुरा गर्दै गर्दै अब अर्को बैठक छ त्यही समितिको, त्यसमा जानुपर्नेछ। अब यो अहिलेको यो भोटेपछि सम्बन्धी अर्थ समितिले एउटा उपसमिति बनाएको छ, त्यो उपसमिति अन्तर्गत चाहिँ काम गर्ने कुराहरू अब त्यसमा लाइने हो। त्यस्तै गरी विभिन्न विधेयकहरू चाहिँ आफ्नो समितिमा आउँछन्, ती समितिमा को विधेयकहरूमा त्यहाँ छलफल गर्ने हो। विधेयकहरूमा संशोधनका कुरा हलमा आउँछ, त्यसमा बोल्ने कुराहरू र आम नीति निर्माणको कुरा र सरकारमाथि हाम्रो चाहिँ ड्युटी भनेको सरकारमाथि निगरानी राख्नु पनि हो प्रतिपक्षी दलहरूको भूमिका, त्यसमा हामी काम गरिरहेका छौँ।
2: जस्तो जति पनि अब सरकार परिवर्तन भइरहने तर जनताका आधारभूत समस्या उस्तै रहने अवस्थाको मुख्य जिम्मेवार राजनीतिक दल हुन्

0: के प्रणाली?
1: परिवर्तन भाषा जनताको आवश्यकता पुरै पुरा भएको छैन, त्यो पाटो मान्छु मैले होइन। संसारका अरू देशहरूको तुलनामा चाहिँ हामी त्यति विकसित हुन सकेका छैनौँ मान्छु। अनि जनताको आवश्यकता, हिजो म जुन बेला यहाँ काठमाडौँ एसएलसी दिन काठमाडौँ आउनु पर्थ्यो, म हिँडेर आउनु पर्थ्यो, कति दिन लगाएर आउनु पर्थ्यो, त्यति बेलाको जनताको आवश्यकता र अहिलेको जनताको आवश्यकता उस्ता उस्तै भन्ने हुन्छ त, उस्ता कहाँ उस्ता उस्तै छ। अहिलेको विश्व परिवेश परिवर्तन अनुसार त्यो अनुसार चाहिँ भएन भन्ने कुरो चाहिँ एउटा चिज हो। त्यो कुरो त्यसमा अब हाम्रा साधन स्रोतका सीमितता पनि छन्, हाम्रा ज्ञानका सीमितता पनि छन्, त्यसमा राजनैतिक पार्टीहरूको पनि केही कम कमजोरी होला, नेताहरूका पनि केही कम कमजोरी होलान्, र समग्र चाहिँ सीमाको कारणले पनि समस्या भएको छ।
2: नेकपा एमालेका सांसद डाक्टर पुष्प कणेलसँगको कुराकानीपछि अब हामी एकैछिन रसुवातर्फ लाग्दैछौँ। रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यसँग भोटेकोशी बाढी र बाढीपछिको प्रभाव र सरकारवाला निकायसँगको समन्वयमा सांसदको भूमिकाको बारेमा हामीले कुराकानी गरेका छौँ।
3: केही समय हाम्रो सुरुङमा उतारको कुराहरू ढिला भएको थियो, प्रहरी अप्ठ्याराहरू ती चुनौती आफ्नो साथमा छँदै थिए, यो चुनौतीका बावजुद अहिले चाहिँ डेडिकेटली तपाईँको रेस्क्यु कामहरू भइरहेका छन्, हरेक दिन प्रोग्रेस छ, यो नै हाम्रो लागि सुखद कुरा हो। अहिले पछिल्लो समयमा अब अरू विचारा अरू उद्धार गर्ने कामहरू टनलदेखि बाहेक मोटामोटी धेरैहरूको भएको छ। राहतको विषयमा कस्तो छ भन्दाखेरि अहिले पनि रसो जिल्लाको 27 वटा मध्ये 13 वटाको सडक सञ्जाल टुटेको छ। पुनस्थापना र पुननिर्माणका कुराहरू जोडिँदै आउने अवस्था छ। सरकारले यसको विषयमा गम्भीरता साथ अगाडि बढिसकेपछि अहिले चाहिँ काठमाडौँमा 22 महाकुटमा 580 जना चाहिँ हुनुहुन्छ।
4: यसरी संयोजनकारी भूमिका खेल्दै गर्दाखेरि यो वैकल्पिक बाटो भएर रसुवा कति पटक जानुभयो यो 10 गते पछाडि?
3: म 2 चोटि गइसकेँ।
4: त्यो बाटो हिँड्दै गर्दाखेरि पुङपुङ खोला पुग्दा र त्यो एउटा सांसदको रूपमा तपाईँले खेलिराखेको भूमिका के छ भने,
3: यस्तो भयो यो हामीले 13 गते फेरि मुख्यमन्त्री सहित विपदको निर्णयहरू गरेर बस्यौँ होइन। मुख्यमन्त्री नै रसुवा जिल्लाको भूभागमा बसिकन हामी सिडी कार्यालयमा बसेर प्रशासन कार्यालयमा बसेर हामीहरूले यो विषयमा निर्णयहरू गरेका छौँ। यसलाई म हरेक दिन जस्तो उहाँहरू जिम्मेवारी साथीहरूलाई योबाट नभई योबाट योबाट योबाट नभई योबाट वैकल्पिक दिँदै त्यसलाई व्यवस्थापन गर्नलाई म आफ्नो तत्वबाट मैले सबै साथ सम्बन्धित निकायहरूमा हरेक दिन घचको जर्नी गरेको छु। किनभने मैले बुझे अनुसार मैले कस्तो छ भन्दाखेरि त्यो खास प्रारम्भिक चरणमा यो एउटा कृषि सडकका रूपमा रहेको थियो। जब यसरी हाम्रो यो पासाङ लामो राजमार्ग नै लक्षित मैलिङ स्याबुबेसीको सडक वासआउट गरेर लिएर गइसकेपछि त्यो मात्र एउटा आंशिक वैकल्पिक मार्ग रहने भावनाले मैले पनि म पहिलो दिन चरणमै पहिलो दिनमै यो समस्याहरू बुझिसकेपछि मैले सूर्यगढी नगरपालिका गाउँपालिकाको प्रमुखज्यूलाई, नौकुण्डा गाउँपालिकाको प्रमुखज्यूलाई, कालिका गाउँपालिका प्रमुखज्यूहरूलाई डेब्रिज हटाउनेदेखि सबै कुराहरू गरियो। अहिले समस्या कहाँ छ भन्दाखेरि त्यो कतिपय हाम्रा मैले त्यही भएर आज पनि बोलेँ यो विषयमा, मोस्टली अलिक जनरली के कुरामा चाहिँ पार्टनरसिपमा काम गर्नुपर्ने कुराहरू चाहिँ अलिकति समन्वयकारी भूमिकाहरू कहाँ मिसिङ छ भन्दाखेरि फेडरल गभर्मेन्ट, प्रोभिन्सियल गभर्मेन्ट र लोकल गभर्मेन्टको चाहिँ जिम्मेवारी होइन जुन ढङ्गको इम्पोर्टेन्स छ आफआफ्नो ढङ्गले लिनुपर्ने चाहिँ अलिकति सिरियसली नलिएको जस्तो मैले पाएर निर्णयहरू गर्ने र जिम्मेवारी भएकोहरूलाई आफैले घसघलाउने कामहरू गरिरहेको छु।
4: तर जस्तो अब यस्तो विपदको बेलामा पनि मेरो भागमा कानुनमा कति लेखा छ कति लेखा छैन भनेर त्यसरी आलो पालो गरेर बस्न मिल्छ कि मिल्दैन जनप्रतिनिधि अथवा तपाईँ आफैले पनि जनप्रतिनिधि रूपमा नेतृत्व गर्दै हुनुहुन्छ?
3: सबभन्दा ठुलो समस्या भनेको के हो, तपाईँको खर्चको आधार हो, कुनै काम गर्नलाई पैसाको कुरा चाहियो। यो विपत्तिको लागि प्रदेश सरकारले कति छुट्यायो, सङ्घले के जिम्मेवारी लिने, प्रदेशले के जिम्मेवारी लिने, स्थानीय तहको सीमितता हामीहरू सबैलाई थाहा छ।
4: भनेको अहिले त्यो बाँडफाँडमा सहमति कुरा मिलिसक्यो कि अहिले पनि तेरो मेरो भन्नेमै छ हामी?
3: यस्तो छ खास वास्तवमा के भन्दाखेरि यो अहिले जुन सडक छ यो प्रदेश स्तरको सडक हो, यसमा हामीले फेरि यसलाई पक्की अपग्रेड गर्ने भनेर तपाईँको आफ्नै केही कुराहरू बजेटहरू छुट्याइसकेको अवस्था पनि हो। अब यसलाई चाहिँ अझ फर्दर त्यो सडकलाई अपग्रेड गर्नलाई उहाँहरूलाई चाहिँ त्यो कानुनी समस्याहरू छ जस्तो मलाई लाग्दैन होइन। अब रिसोर्स म्यान पावरहरूको चाहिँ अलिक निगरानी कम भएको जस्तो मैले बुझेर हिजो पनि धेरै कुराहरू घचघ चाहिँ हिजो मात्र पनि यो विषयमा चाहिँ धेरै कुराहरू सम्बन्धी निकायको साथी

0: समरी कुरा गरेका छौँ। अब हामीलाई त्यो रिसोर्स म्यानेजमेन्ट गर्नुलाई चाहिँ समस्या परेर काममा सरकारी कागजहरू काम कारवाहीहरू अगाडि बढाउनलाई समस्या भएको जस्तो मैले बुझेको छु होइन। मैले त्यही पनि उहाँहरूलाई चाहिँ आफ्नो ढङ्गले अगाडि बढ्नुहोस् मैले संयमकारी भूमिका गर्नुपर्ने पुरा गर्नुपर्ने कुराहरू सबैसँग गर्छु भनेर मैले गरिरहे पनि छु र भोलि पनि गर्छु।
1: अनि सांसदको रूपमा अब तपाईँ त अहिले प्रतिपक्षी दलको सांसदको रूपमा रहनुभयो, संसदमा सुन्दा र हेर्दाखेरि विपदमा हामी सँगै भन्ने खालकै छ, अनि तपाईँले सरकारसँग अथवा सरकार मातहतका अरू निकायसँग समन्वय गर्दाखेरि कतिको सहयोग कतिको त्यो खालको समन्वय पाइराख्नु भएको छ?
0: होइन यस्तो छ हजुर, जे जे भए पनि म रसुवा जिल्लाको जनप्रतिनिधि हो। अहिले मैले अरू विषयमा अरू कसले के भन्यो भन्ने कुरातिर म त्यही पछि लाग्नु हुन्न। मैले कसरी मेरो जनतालाई राहत पुग्ने उहाँहरूको समस्याहरूलाई कसरी सरकार समक्ष पुर्याउने र समाधान गर्ने मेरो प्रथम प्राथमिकता हो होइन। उहाँहरूको मनोविज्ञान के छ, जति बाहिरबाट देखिया हुन्छ उहाँ गाउँघरको मनोविज्ञान उहाँहरूको आवश्यकता मैले राम्रोसँग बुझाएको छु। यही ढङ्गले सम्बन्धित निकायहरूसँग मैले कुरा गर्ने राख्ने र उहाँहरूको समस्यालाई चाहिँ नजिकसँग जोडेर ती विषयहरू चाहिँ उठान गरेर समस्या समाधान गर्नुपट्टि मेरो जिम्मेवारी हो, त्यो मैले गर्छु। सरकार पछि होस् प्रतिपक्ष होस् हामी नागरिकलाई जोगाउने कुराहरू गर्दैछौँ, यसमा पार्टीको कुरा रहेन। नेपाली नागरिकलाई हामी सबैजना नेपाली नागरिक हौ, नागरिकको कुरामा हामीहरूले त्यस्तो सोच्नु हुन्न भन्ने भावनाको साथ जति जे जे जस्तो जस्तो अप्ठ्यारा आउँदाखेरि पनि मैले सरकारको लाई घचघचाउने कुरा र उहाँ हामीले समन्वयकारी भूमिका गरेर जनताले सुख दिने राहत पाउने कुरामा म लागिरहेको छु।
1: तपाईँले अघि जुन सडकहरू टुटेको सम्बन्ध गाउँ बस्तीसँग भन्नुभयो नि, अब त्यसलाई सञ्चालन गर्नको लागि हुन त अब मुख्य सडक नै अहिले पनि अब क्षेत्र विक्षेत अवस्थामा छ होइन। ग्रामीण सडकहरूलाई सञ्चालन गर्नुभन्दा अगाडि त्यो मुख्य सडक बनिसक्न पर्छ अथवा मुख्य सडक बन्दै गर्दाखेरि पनि स्थानीय सडकहरू जनप्रतिनिधि अरू सरकारवाला निकायसँग गरेर सञ्चालनमा ल्याउन सकिन्छ जस्तो लाग्छ?
0: त्यो स्कुलको भूजल जहाँ कनेक्सन गर्न सकिन्छ, अहिलेको विपदको बेलामा हरेक कुराको सीमितताहरू हुन्छन्। हामी चाहे जो सरकारमा बसे पनि त्यसको अप्ठ्याराहरू मैले बुझ्दछु र हामीले सक्दो छिटो चाहिँ कनेक्टिभिटी गर्न रोड कनेक्टिभिटीलाई चाहिँ इस्टाब्लिस गराउनलाई प्रदेश स्तरीयबाट सङ्घीयले कुन चाहिँ गर्ने भन्ने कुराले त्यो उहाँहरू छुट्टै ढङ्गले सङ्घको सङ्घको ढङ्गले प्रदेशको प्रदेशको ढङ्गले स्थानीय साथीहरूलाई स्थानीय सरकारहरूलाई त्यसलाई हरेक दिन अपडेट गर्ने कामहरू हामीले निरन्तर लागिरहेछौँ। मेरो रसको भूगोलपट्टि त जनप्रतिनिधिहरू नै एज अ ट्राफिक भएर काम गरिरहनु भएको छ। त्यहाँ
2: स्ट्रङ ढङ्गले चाहिँ यहाँहरूले आवाज उठाउनु पर्यो।
3: के तपाईँको सुझाव विचारले पनि कानुन निर्माण प्रक्रियामा सहयोग पुर्याउँछ?
4: हो सक्छ, जनताको आवाज संसदसम्म पुग्छ, कानुन निर्माण प्रक्रियामा जोडिन्छ।
5: यो संसदमा समितिमा छलफल गर्ने वातावरणको लागि हामी प्रेसर क्रिएट गर्छौँ।
3: सरकारबाट प्रस्तुत विधेयकमा तपाईँको विचार, तपाईँको सुझाव र सरकार बारे सांसद अनि विज्ञ संघको छलफल पछि निष्कर्ष
6: हाम्रा उपलब्धिहरूलाई जनताको बिचमा चाहिँ स्थापित गर्ने कुरामा चाहिँ तपाईँहरू सक्नुहुन्छ, सक्नु पर्छ। फेरि
7: प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भयो।
4: अनि संसदीय समिति हुँदै संसदले पारित गर्नेछ विधेयक र समेटिनेछन् तपाईँका सवालहरू।
8: हाम्रा दुःखमा एउटा तरकारी खेती गरिछौँ र पानी पिग्रला, अखन त यी हाम्रो खेती र बाल।
3: संसदका काम कारबाहीसँग जनताको सरोकार जोड्ने विशेष रेडियो श्रृङ्खला हेलो संसद।
4: कानुन निर्माण प्रक्रियामा तपाईँका सरोकार राख्ने थलो, नीति निर्माणमा जनप्रतिनिधि सँगै तपाईँको सहभागिताको साथी।
3: हरेक बिहिबार बेलुका 7:30 बजे, पुनः प्रसारण शुक्रबार बिहान 6:30 बजे, कार्यक्रम हेलो सांसद। हेलो
0: सांसद तपाईँले जुन कुरा अघि बाटो उठाउनु भयो,
1: अघि मैले जुन यो पुङपुङ खोलाको कुरा गरेँ, पुङपुङ खोलामा चाहिँ हामीले त्यहाँ केही वडा अध्यक्षलाई पनि भेटेका थियौँ। हजुर
0: होइन, लच्याङदेखि उठ्दा वडा अध्यक्षज्यू नै आफ्नै ट्राफिक कन्ट्रोल गरेर बसिरहनु भएको
1: थियो, हामीले पनि देखिदियौँ चाहिँ।
0: यस यस होइन, अब लकिली फर्चुनेटली यस्तो भइदियो। खास त्यो के भयो वास्तविक कुरा भने यो चाहिँ रसुवा र नुवाकोटको सिमाना भयो। रसुवाले गर्दै गर्दा नि तपाईँको चाहिँ त्यो भोर्लीबाट हामी यतातिर सडक बनाउँदै आयौँ, रसुवाको लास इनतिर। नुवाकोटबाट के भयो, नुवाकोटको तल भूभागबाट बनाउँदै जानुभयो। खास अहिले समस्या आएको के भने, धेरै समस्या आएको रसुवाको एउटा पाटो छ, सरमदरीको पाटो, बजेट विनियोजन पनि भएको छ। हामीले पुलहरू पहिले नै नबनाइया भए झन् कस्तो अवस्था रहन्थ्यो होला। हामीले पुलहरू पनि बनाउँदै लगिसकेका थियौँ पहिला. यी सबै अहिले जति पनि त्यहाँ बनेको पुलहरू तपाईँ क्रस गर्नुहुन्छ ती अहिले पछिल्लो समयमा बनेका

0: पुलहरू त्यो कालेपत्री नै अलिक पछिल्लो समयमा बनेका कालेपत्रीहरू त्यसले गर्दा हामी बनाउने क्रममा नेपालको अब बजेटको साइज पूरा पुँजीगत खर्च गर्न सक्ने साइजहरू हामीले बुझेका छौँ। र फेरि अर्को कुरा पनि के बुझ्नुपर्छ भन्दाखेरि कुनै चिज नेपाल सरकारले खर्च गर्दै गर्दा त्यसको उपयोगिता कति हुन्छ भन्ने कुरा नि ख्याल गर्नु पर्यो। त्यो भोलि वास्तवमा चाहिँ हिजो हाम्रो मेन हाइवे चाहिँ नेसनल हाइवे रन हुँदै गर्दा त्यहाँ कति गाडी गुड्थे भन्ने कुरा पनि याद गर्नुपर्छ। अहिले समस्या परेर त्यसलाई देखिने एउटा पाटो रह्यो, विपदको बेलामा देखिने कुराहरू एउटा पाटो रह्यो, तर अर्को बेलामा तपाईँको चाहिँ त्यो सबै बन्दै गर्दा दिनमा कतिवटा गाडी गुड्छ भन्ने कुरा नि हेर्नुपर्छ। र त्यसले जनताहरूले कतिको सुविधा ल्याएका छन्, त्यसले यी इकोनोमिक एक्टिभिटीहरू कति आयो, त्यहाँको कति लाभान्वित भयो भने पनि ती एनालाइसिस पनि गर्न जरुरत छ। त्यसका बावजुद पनि हामीहरूले त्यो ढङ्गको बाटो चाहिँ अझ उही लास्ट इन पोइन्टसम्म बनाउन हामीले प्लान गरिकन बजेट पनि अहिले तपाईँले हेर्न सक्नुहुन्छ, राति एकदमै बजेट विनियोजन भएर बसिसकेका छ। अब कानुनी प्रक्रिया के अरे तपाईँको टाइमले बजेट एलोकेट गरिसकेपछि त्यो बन्ने कुरा भइहाल्यो। पोहोर साल पनि राखिएको थियो, पोहोर साल तपाईँको सङ्घीय सरकारबाट राख्दै गर्दा हामीले कार्यान्वयन गर्न सकेनौँ, देशमा विभिन्न घटनाले गर्दा त्यो राखेको बजेट पनि त्यति कोल्याप्स भएर गयो। यसपालि पनि हामीले राखेका छौँ, त्यसले गर्दा अब यो वर्ष चाहिँ त्यसले काम गरेर चाहिँ धेरै कुराहरू सहजता ल्याउँछ भन्ने मेरो बुझाइ छ।
1: हुन त अब अहिले बाढीको कारणले 1000+ बढी व्यक्तिको मृत्यु भएको पुष्टि भइसक्यो, अझै 3-4 हजार बेपत्ता भन्ने छ। यो बाढी आउँदै गर्दाखेरि जसरी पहिले नुवाकोटबाट सिधै रसुवा जानु पर्थ्यो र अहिले नुवाकोटको विभिन्न गाउँ बस्तीहरूबाट फेरि रसुवा जाने वैकल्पिक बाटो भयो, यही बाटोमा तपाईँले अघि भन्नुभयो कि सरकार र सरोकारवाला निकायको वास्तै थिएन, होइन, त्यहाँका बासिन्दाहरू हामीलाई कुनै मतलबै नगर्ने बाटो नबनाइदिने भनेको नभइदिने स्थिति थियो, अहिले यो विपदको बेलामा काम लाग्यो भन्नुभयो, हामीले के सिक्यौँ यो अहिलेको विपदबाट सडकको सन्दर्भमा?
0: सडक सन्दर्भमा हामी कहिले पनि एउटालाई मात्र लाइफलाइनसँग जोड्नु हुन्न। यो विपद अब कस्तो भयो भने स्पेसली हाम्रो पहाडी जिल्लाहरू चाहिँ जसरी यो क्लाइमेट चेन्जको कुरा छ, ग्लोबल वार्मिङको कुरा छ, मलाई जहाँसम्म लाग्छ हाम्रो अब जसले जति गरे नि यो भर्खरै बिग्रिएको कुरा नै यो सुधार्न नै धेरै समय लाग्छ। त्यसले गर्दा यस्ता विपत्तिहरू हाम्रो अब रसवाली जनताहरूको लागि नियति बन्छ भन्ने मेरो बुझाइ छ। र अब जति पनि बन्ने पूर्वाधारहरू छन्, मैले सम्बन्धित निकायलाई नै यो भनेको छु, जति पनि पूर्वाधार छन् अब यस्ता यस्ता किसिमका हिमतालकड पैदा हुने बाढीसँग चाहिँ फ्रेन्डली खालको यस्ताले नै अप्ठ्यारो पर्न नबिग्रिने खालका पूर्वाधारहरू हामीले तयार गर्नु छ। यो ढङ्गको कुराहरू मैले सम्बन्धित निकालेको छु। यो कुरा चाहिँ हामी यहाँबाट पाठ सिकेनौँ भने भविष्यको कालान्तरमा फेरि अरू कुनै आउँदा फेरि हामी दुर्घटना बिहोर्नुपर्छ। यो विषयमा म सचेत छु, त्यही अनुसारले सङ्घीय सरकार प्रदेश सरकारहरूलाई मेरो तहबाट घचघचाउने डिसिजन गर्ने कुरामा म निरन्तर लागिरहन्छु।
2: रसुवाको भोटेकोशी बाढी र यसले पारेको प्रभाव अनि सरोकारवाला निकायसँगको समन्वयमा सांसदहरूको भूमिकाको बारेमा नेकपा एमालेका सांसद डाक्टर पुष्प कँडेल र नेपाली काङ्ग्रेसका सांसद मोहन आचार्यसँग गरिएको यो कुराकानीसँगै आजलाई कार्यक्रम हेलो सांसदको समय सकिएको छ। कार्यक्रम हेलो सांसदको अर्को अङ्कमा अर्को व्यक्ति र विषय बारेका संवाद तथा अरू सामग्री लिएर उपस्थित हुनेछौ। तबसम्मको लागि प्रविधिमा साथ दिने राजेन्द्र रिजाललाई धन्यवाद। हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि।
1: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
0: ओहो, तिमी त घरको खाने भएछौ नि।
2: के को सरसल्लाह हो दुईजनाको?
1: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
2: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
0: ए हो र राम सर, म पनि अब बजार या बनी बनाऊ खाना छोड्न सक्छु होला र?
2: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
3: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ।

0: विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब सिआइएन।
1: ए 6 बजेको बिहानी र साथी सहको साँझ, बाला युवा वृद्ध वृद्ध महिलाको माझ, गाउँ सहर बिउजाउन सियाइयान आउँछ, विकास र समृद्धिको खबर सुन आउँछ, बाली नाली चौपैया र खेतबारीको कुरा, पाटी पौवा भन्ज्याङ अनि चौतारीको कुरा, हिमाल चुली पाड खोच तराई फाट पनि, कान थापेर सुनी बसौँ खबर आउँछ।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: विपद जुनसुकै बेला आउन सक्छ। बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
3: सबैभन्दा महत्त्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दुध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
2: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन सुरु गरौँ। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अन्डा, दुधजन्य पदार्थ, सागसब्जी, फलफुल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौँ।
3: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याउँ।
4: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौँ। चाउचाउ र जङ्क फुड भन्दा पोषिलो खानेकुरा बाँडौँ।
2: वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र सिआइएन।
5: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ। तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ। केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ। निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
6: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
7: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
8: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
9: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
10: कार्यक्रम साझा आवाज,
11: लैङ्गिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
12: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
13: प्रोप्राइटर मधुमाया जीसी पढे हैन, प्रोप्राइटर बने छु। हेर्नुस् त, घर खर्च, दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
11: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सिआइएन मार्फत देशैभर
7: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सिआइएन को फेसबुक पेज र युट्युब सिआइएन च्यानलमा पनि।
9: पसिनाको सम्मान, समानताको अभियान,
10: कार्यक्रम साझा आवाज।
14: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
2: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
14: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
2: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
14: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
2: छोरा छोरीसँग साथी जस्तै संवाद गरौँ। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
14: बाल विवाह रोकौँ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौँ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सिआइएन।
15: खानेकुरा त सधैँ दिनैमा खान्छ त, होइन मेरो बच्चा किन दिनदिनै कमजोर हुँदै गएको?
16: हरेक कमजोरी आँखाले देखिँदैन, कतिपय स्वास्थ्य समस्या थालबाट सुरु हुन्छन् र समाधान पनि थालमै हुन्छ।
15: गर्भवती हुँदा के खाने?
16: स्तनपानको मात्रा कसरी पुर्याउने?
15: शिशुलाई कहिलेदेखि थप खाना दिने?
16: घरमै पाइने खानेकुराबाट कसरी बनाउने पोषिलो परिकार?
15: यसको जवाब अनुमानमा होइन,
16: हामी खोज्दैछौ वर्षौंको अनुभवी आमा र विज्ञको संवादबाट।
15: रेडियो कार्यक्रम पोषण संवाद सिआइएन मार्फत तपाईँको घर नजिकैको सामुदायिक रेडियोमा हरेक बुधबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे
16: सँगै सिआइएन को फेसबुक पेज, युट्युब र टिकटकमा पनि।
17: पोषणको सही जानकारी, स्वस्थ जीवनको बलियो तयारी।
8: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दुध, अन्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफुल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जङ्क फुडको सेवन सकेसम्म कम गरौँ।
4: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
8: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
4: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
18: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
19: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि, मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
20: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
19: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
21: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, बिरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
22: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक, कान, घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
23: सबैका लागि दृष्टि, सधैँका लागि दृष्टि।
19: मौसमका कारणले पर्ने असर र ती असरबाट बच्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
24: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौँ।
19: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
25: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
26: जहिले पनि यस्तै गर्छ, एक बिहानै र समसाझै।
27: को हो यो?
28: हामी
7: सामुदायिक सूचना नेटवर्क सीआईएन, साझा खबरको साथमा आएका छौँ।
28: सुन्न नबिर्सनुस् है,
7: हरेक दिन बिहान 6 बजे र बेलुका 7:30 बजे
29: साझा खबर, अब सारा नेपाल तपाईँसँग।
18: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम 1,
0: घाम अनेक शक्तिशाली चार एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
1: संसद तपाईका आवाज तपाईका सरोकार र सपनाहरू बोलिने थलो संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद
3: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन
5: तपाईँका दैनिक भोगाई तपाईँका प्रश्न तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा
6: हाम्रा दुःखमा एउटा तरकारी खेती गरिछौ र पानी पुग्रला अखन त यी हाम्रो खेत निरो बाग
1: खुला संसद सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद
5: सडकदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद
1: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे CIN मार्फत देशैभरि कार्यक्रम हेलो संसद
11: विपद जुनसुकै बेला आउन सक्छ बाढी पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ तर यस्तो कठिन अवस्थामा पनि बालबालिका गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ
12: सबैभन्दा महत्त्वपूर्ण कुरा 6 महिनासम्मका शिशुलाई आमाको दुध मात्र दिनुहोस् यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस् आमालाई आराम गर्ने पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ
2: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम राम्ररी पकाएको र पोसिलो खाना दिन सुरु गरौँ थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ सम्भव भएसम्म दाल अन्डा दुधजन्य पदार्थ सागसब्जी फलफुल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौँ
12: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ परिवारमा उपलब्ध पोषिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याउँ
4: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौँ चाउचाउ र जङ्क फुड भन्दा पोषिलो खानेकुरा बाँडौँ
2: वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र CIN

0: अक्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ बढी HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
3: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
2: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
3: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
2: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
3: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
2: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौँ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC, सामुदायिक रेडियो उदयपुर र CIN।
4: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि।
5: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
4: ओहो, तिमी त घरको खाने भएछौ नि।
6: के को सरसल्लाह हो दुईजनाको?
5: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
6: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
4: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र?
6: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
7: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ। विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब CIN।

एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: बिबिसी नेपाली सेवाको साझा पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा रसुवा बाढीमा भेटिएका शवहरूसँग डिएनए मिलाउन बेपत्ताका परिवारका सदस्यहरूद्वारा नमुना दिने क्रम जारी। अस्थायी शिविरमा बसिरहेका बाल बालिकाको अवस्था कस्तो छ? र नागढुङ्गा मुगलिन सडक खण्डमा पर्ने कृष्णभीरको बाटो निर्माणको पछिल्लो जानकारी प्रस्तुत गर्नेछौ। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
1: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। सेप्टेम्बर 11 आतंकवादी हमला भएको आज 25 वर्ष पुगेको दिन अमेरिकामा विभिन्न कार्यक्रम गरिँदैछ। इस्लामवादी लडाकुहरूले अपहरण गरेका विमानहरूमध्ये एउटा दुर्घटनाग्रस्त भएको स्थान पेन्टागनमा अमेरिकी झण्डा फहराइएको छ। त्यहाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बोधन गर्दैछन्। न्युयोर्कको ग्राउन्ड जिरोमा पीडित परिवारहरू जम्मा भएका छन्, जहाँ अरू 2 विमान वर्ल्ड ट्रेड सेन्टरमा ठोकाइएको थियो। 4 विमान पेन्सिल्भेनियाको एउटा खेतमा खसेको थियो। अलकायदाले गरेको हमलामा करिब 3,000 व्यक्ति मारिएका थिए। उक्त हमलापछि अमेरिकाले आतंकवाद विरुद्ध युद्ध थाल्यो र सो क्रममा अमेरिकी नेतृत्वमा अफगानिस्तान अनि इराकमा अतिक्रमण गरियो। इरान समर्थित हुतीहरूले बाब अल मान्डेब जलमार्गमा रहेको एउटा महत्त्वपूर्ण टापुमाथि कब्जा गरेका छन्। रेड सीको मुखैमा रणनीतिक महत्त्वको सामुद्रिक चेक पोइन्ट रहेको छ। यसअघि सरकारी फौजहरू पेरिम टापुबाट हटेका विवरण आएको थियो। हुतीहरूले बाब अल मान्डेब जलमार्गमाथि नियन्त्रण कायम गर्न सक्रियता बढाएका छन्। बीबीसी संवाददाता केटी वाटसन भन्छन्, यदि हुतीहरूले यो जलमार्गमाथि नियन्त्रण गरे भने त्यसले इरानलाई फाइदा पुर्याउनेछ भने तेल आपूर्ति झन घटाउनेछ। बीबीसी संवाददाता केटी वाटसन। हुतीहरूका अखडाहरूमाथि हमला गर्नका लागि मनाउन साउदी राजकुमार मोहम्मद बिन सलमानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बिहिबार 2 टेलिफोन सम्वाद गरेको बताइएको छ। रुस र युक्रेनले एकअर्कामाथि रातभरि आक्रमण गरेका छन्। युक्रेनले सारातोप क्षेत्र स्थित रुसको सबैभन्दा ठूलो अनलाइन खुद्रा केन्द्र ओजोनमा ड्रोन हमला गर्दा आगलागी भएको छ। पेर्म र भोल्गोग्राड क्षेत्रमा रहेका रुसी औद्योगिक क्षेत्रहरू पनि हमलामा परेका छन्। रुसले केव स्थित पेट्रोल स्टेसनहरूमा हमला गर्दा 2 ज्यान गएको छ। युक्रेनी डेटा सेन्टर र बन्दरगाहहरूलाई पनि निशाना बनाइएको रुसले जनाएको छ। उदीयमान राष्ट्रहरूको समूह ब्रिक्सको वार्षिक शिखर सम्मेलन आयोजना हुन लागेको भारतको राजधानी दिल्लीमा सुरक्षा सतर्कता उच्च पारिएको छ। रुसले युक्रेनमाथि पूर्ण स्तरको अधिकारमण थाले यता मस्को बाहिर ब्रिक्सको शिखर बैठकमा राष्ट्रपति भ्लादिमिर पुटिन पहिलो पटक सहभागी हुँदैछन्। शुक्रबार बिहान दिल्ली आइपुगेका पुटिनलाई उनको सुरक्षा टोली बाहेक 4 तहको सुरक्षा घेरा दिइएको छ। ब्रिक्स शिखर बैठकका लागि दिल्लीमा प्रहरी र सेनासहित 10,000 सुरक्षाकर्मी परिचालन गरिएको छ। र आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एन्थ्रोपिकले जैविक एवं परम्परागत अस्त्रहरूको विकासमा सघाउन सक्ने गरी हानिकारक गतिविधिका लागि आफ्ना मोडलहरू प्रयोग गर्ने प्रयत्न गरिएको जनाएको छ। आफ्नो ताजा प्रतिवेदनमा उसले रुस सम्बद्ध तत्त्वको सन्दिग्ध साइबर जासुसीलाई आफूहरूले निस्तेज पारिदिएको बताएको छ। चिनिया एआई कम्पनीले क्लाउड मोडलको क्षमता नकल गर्न लागेको पनि एन्थ्रोपिकको आरोप छ। एन्थ्रोपिकका उच्च सुरक्षा अनुसन्धानकर्ताले आगामी दशकभित्र एआईले मानव जाति सिध्याउन सक्ने सम्भावना 10% बढी देखिएको भनी बताएको केही दिनपछि पछिल्लो विवरण प्रकाशमा आएको हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईँलाई स्वागत छ। सरकारले रसुवा बाढीमा बेपत्ता भएकाहरूको परिवारका सदस्यहरूबाट 1700 धेरैको डिएनए नमुना सङ्कलन गरिएको जनाएको छ। फेला परेका शवहरूको पहिचानको निम्ति सरकारले सम्पर्कविहीन व्यक्तिका नजिकको रगतका आफन्तलाई डिएनए मिलान गर्न रगत दिन आग्रह गरेको छ। बाढीमा परेर ज्यान गुमाएका झण्डै 1400 शव फेला परेको छ भने 5,000 जति सम्पर्कविहीन रहेको अधिकारीहरूले जनाएका छन्। प्रस्तुत छ एक रिपोर्ट। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिचान नभएका सबैजसो शवबाट डिएनएको नमुना सङ्कलन भइसकेको छ। त्यससँग मिलाउनको निम्ति बेपत्ता भएकाहरूका आफन्तहरूले पनि डिएनए नमुना दिने काम भइरहेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन्।
2: अहिलेसम्म 1286 शवबाट चाहिँ हामीले डिएनए कलेक्सन गरेका छौँ भने आफन्तहरू जो चाहिँ मिसिङ हुनुहुन्छ भनेर उहाँले लेखाउनु भएको छ, उहाँहरू आफन्तबाट 1751 डिएनए चाहिँ
0: नेपाल प्रहरीका प्रवक्ता डिआइजी अभिनारायण काफ्लेले अहिलेसम्म संकलित डिएनए नमुना मध्ये करिब 300 वटाको परीक्षण सकिसकेको जानकारी आफूलाई दिएको बताए। उनका अनुसार शव र आफन्त दुवै नमुनाको परीक्षण सकिएपछि सफ्टवेयर मार्फत मिलान गरेर एकैपटक शव हस्तान्तरण प्रक्रिया थालिनेछ। हालसम्म भएको मानवीय क्षतिको पछिल्लो जानकारी दिँदै फेरि प्राधिकरणकी प्रवक्ता शान्ति महत,
2: 1386 वटा अहिलेसम्म शवहरू फेला परेको छ र हामीले मिसिङ पर्सनको कुरा गर्दा अहिलेसम्म करिब 5000 फेरोमा सम्पर्कविहीन अझै पनि हुन्छ। 5130 जनाको तथ्याङ्क छ हामीसँग।
0: पछिल्ला दिनहरूमा फेला परेका शव र सम्पर्कविहीनहरूको संख्याबीच फराकिलो अन्तर रहेकाले सरकारले खोजी तथा उद्धारको काम जारी नै राखेको छ। त्यसको पछिल्लो अवस्था के छ? हामीले यो प्रश्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई सोधेका थियौँ।
3: काम चाहिँ भइरहेछ तर चाहिँ कुनै आउटकम चाहिँ बाहिर आइसकेको अवस्था छैन, तर काम चाहिँ रोकिएको पनि छैन। कतिपय ठाउँमा ब्लास्ट गरेर चाहिँ बाटो जस्तो चितवनमा जानको लागि चाहिँ बिचमा चाहिँ जाने कहीँबाट सडक थिएन, सानो सानो एलिभेटरले मात्रै काम गर्न गाह्रो थियो। त्यो हुनाले ठुलो दुईजनाको लागि चाहिँ त्यहाँ चट्टान एकदमै माथिबाट झुन्डिएर ब्लास्ट गरेर चाहिँ त्यहाँ पुग्ने बाटो अब नजिक पुग्यो भन्ने चाहिँ मलाई जानकारी आएको छ। अनि त्यो भित्र पनि म्यानुअली पनि काम त भइरहेछ, ठुलो एलिभेटर लगेर त्यसलाई चाहिँ म्यानुअली ब्रेक गर्ने भन्ने छ। सायद आजसम्म त्यो ब्रेक थ्रु
0: सामान्यतया अहिलेको खोजी तथा उद्धारको जुन काम भइराखेको थियो त्यो कुन चरणमा प्रवेश गर्यो?
3: अब उद्धार र खोजीको काम पनि चल्नु चलेकै छ, ढोकिया छैन। किनभने टनेलको काम चाहिँ विशेष गरी हामीलाई चाहिँ बढी चुनौतीपूर्ण छ। टनेललाई त्यहाँ अझै पनि केही छ कि होइन, अब दुवै पर्सपेक्टिभबाट सूचना निकायले काम गरिराखेको अवस्था छ। हामीले अहिले चाहिँ अब यो होड चाहिँ छोडेको अवस्था छैन। त्यो हुनाले अब एउटा सर्च रेस्क्यूलाई पनि कन्टिन्यू नै गर्ने, किनभने त्यो दलदल छ, दलदल अझै पनि धेरै ठाउँमा चाहिँ आज पनि हाम्रो चाहिँ डोजर ठुलो फसेको अवस्था छ, माथि जानै सकेको अवस्था छैन। कमसेकम हेड बडी त त्यहाँभित्र पनि हुनसक्छ भनेर अब रोकिया छैन, तर यतातिर साथको काम पनि, क्याम्पको व्यवस्थापन, 37 वटा क्याम्पमा मानिसहरूलाई खाना र रातको स्वास्थ्य उपचारको अन्य कामहरू पनि कन्टिन्यू चलिरहेछ।
0: खोजी र उद्धारको जुन कुरा गर्नुभयो, 5000 हाराहारीमा अहिलेसम्म सम्पर्कमा नआएको भन्ने विवरण छ, त्यसलाई हेर्दाखेरि त जुन दलदल छ, घरहरू पुरिएका छन्, त्यसमा पनि खोजी त गर्नुपर्ने होला जबसम्म त्यो पूर्ण रूपमा
3: कन्टिन्यू छ। त्यो काम चाहिँ कन्टिन्यू गरिरहेको छ। टनेलभित्रको काम चाहिँ नेपाल आर्मीले र टनेलभन्दा बाहिरको काम, यो दलदल आदि इत्यादिको चाहिँ सर्च रेस्क्यू काम अझै पनि चाहिँ नेपाल प्रहरीले र सशस्त्र प्रहरीले गरिरहेको अवस्था हो।
0: किनभने अब धेरैले सास नपाए पनि कम्तीमा लास मात्रै पाए पनि हेर्न पाए हुन्थ्यो भन्ने जुन अपेक्षा छ आफन्तजनको, त्यसमा निश्चिन्त पार्नलाई पनि त उनीहरूले यहाँ खोजिदेऊ भन्ने अपेक्षा जहाँसम्म गर्छन् त्यहाँसम्म त सरकारले गर्नुपर्ने होला।
3: त्यो हुनाले चाहिँ हामी होप छोडेका छैनौँ भन्ने एउटा, अनि सर्च र रेस्क्यूलाई चाहिँ रोकेका पनि छैनौँ। एक्सपर्ट टिमहरू चाहिँ थपिएर पनि गइराखेको अवस्था छ होइन। त्यो हुनाले चाहिँ अहिले यो रोकिएको चाहिँ छैन। हामीले क्याम्प व्यवस्थापन र अझ चाहिँ हामीले भन्ने हो भनेपछि पुनर्निर्माणको योजना पनि सँगै बनाइराखेको अवस्था, फरक खालको बाढी, एकदमै ठुलो क्याटास्ट्रोफिक फ्लड भएको हुनाले जुन ठाउँसम्म बस्ती नै पुरै सफा गरेको अवस्था छ, त्यही बस्तीमा चाहिँ फेरि पुनर्निर्माण गर्यो भनेपछि अर्को विपत्ति आउला भन्ने हिसाबले पनि हिजो पनि म आफै नुवाकोट जाँदाखेरि जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा सबैको चाहिँ अब त्यहाँ एउटै भइस के थियो भनेपछि अहिले भएकै ठाउँमा राख्नु हुँदैन, त्यही ठाउँमा राख्यो भनेपछि फेरि भोलिको दिनमा चाहिँ अर्को चाहिँ दुर्घटना हुनसक्छ। त्यो हुनाले विभिन्न उपायहरू हुनसक्छन्, कुन ठाउँमा सुनिश्चित स्थान छ, त्यो सुनिश्चित स्थान चाहिँ हामी स्थानीय सरकारले भनेको भएस हामी आफै खोज्छौँ।
0: यो भनेको दीर्घकालीन रूपमा अहिले जुन बस्ती थिए खोलाको किनारमा, नदीको किनारमा, त्यसलाई चाहिँ सार्ने नै योजना हो।
3: अब अन्तर्राष्ट्रिय मापदण्ड र अहिलेको चाहिँ त्यहाँको भूगोल र विभिन्न वैज्ञानिक तथ्य र विभिन्न चाहिँ यो क्षेत्रमा काम गर्ने वैज्ञानिकहरूले दिएका सुझाव समेतलाई मध्यनजर गरेर त्यो बस्तीलाई चाहिँ त्यही ठाउँमा राख्न जोखिमपूर्ण हुन्छ भन्ने कुरामा सबैको चाहिँ एकै खालको एकमत छ। अब त्यसमा अर्ली नेक्स्ट विकमा चाहिँ यसमा चाहिँ धेरै नै क्लारिटी आएर अनि नेपाल सरकारले एप्रोप्रिएट चाहिँ डिसिजन लिने सम्मको तयारी भइरहेछ।
0: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती। बाढीबाट प्रत्यक्ष प्रभावित भएर विभिन्न स्थानका होल्डिङ सेन्टरमा बसिरहेका बाली बालिकाको चर्चा, उनीहरूमा ठूलो मानसिक आघात पुगेको विज्ञहरूले बताएका छन्। अधिकारीहरूका अनुसार उनीहरूलाई पहिलेकै अवस्थामा फर्काउने प्रयास भइरहेको छ। नुवाकोटबाट शक्तिमाया तामाङले पठाएको रिपोर्ट।
4: राष्ट्रिय बाल अधिकार परिषदको प्रारम्भिक अध्ययन अनुसार भदौ 10 गतिको बाढीका कारण प्रत्यक्ष रूपमा प्रभावित भएका बाल बालिकाहरू 1,233 रहेका छन्। आमा बुबा दुवै गुमाएका बाल बालिकाको संख्या 102 रहेको छ। प्रभावित क्षेत्रका होल्डिङ सेन्टरमा आमा बुबासँग बसिरहेका बाल बालिकाको संख्या 692 रहेको परिषदले जनाएको छ। अहिले पीड़ित बाल बालिकाको दैनिकीलाई सामान्यकरण गर्नका लागि मनोसामाजिक परामर्श लगायत खाद्यान्न र व्यवस्थित बासका लागि ध्यान दिएको राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिव दुर्गा प्रसाद चालिसीले बताए।
5: उहाँहरूलाई अब मनोसामाजिक परामर्शको आवश्यकता छ। जुन होल्डिङ सेन्टरमा बसिरहनु भएको छ त्यो कम्युनिटीबाट अलग बस्नु भएको छ, जस्तै रसुवाको ल्याएर नुवाकोट बस्नु भएको छ, नुवाकोट पनि परिवारदेखि अलग भएर बस्नु भएको अवस्था छ, ट्रमाटाइज भए जस्तो भएको छ।
4: विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीले पनि खास गरी मनोवैज्ञानिक असर बाल बालिकामा देखिएका कारण त्यस अनुसार परामर्श दिने काम भइरहेको बताइन्। त्यस्तै बाल बालिकाको क्षेत्रमा काम गर्ने सेभ द चिल्ड्रेनले परिषद तथा अन्य विकास साझेदारीहरूसँग मिलेर बाल बालिकाका लागि नुवाकोट, रसुवा र धादिङमा काम गरिरहेको रेस्पोन्स लिडका रूपमा कार्यरत रत्न राज ओझाले बताए। बाढी प्रभावित क्षेत्रको होल्डिङ सेन्टरहरूका बाल बालिका खास गरी टोला हुने एकोरो हुने देखिएकाले उनीहरूलाई परामर्श तथा खेलको माध्यमबाट सामान्य जीवनतर्फ फर्काउन काम गरिरहेको अधिकारीहरूले बताएका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: अन्त्यमा अवरुद्ध पृथ्वी राजमार्ग बारे एउटा प्रसंग। भोटेकोशी त्रिशुली बाढीले बगाइदिएको काठमाडौँ मुगलिन सड़क खण्डको कृष्णभीरमा बाटो पुनः सञ्चालन गर्न भइरहेको प्रयासलाई तीव्रता दिएको अधिकारीहरूले जनाएका छन्। नागढुङ्गा मुगलिन सड़क आयोजनाका अनुसार करिब 15 प्राविधिकको सुपरिवेक्षणमा निरन्तर दैनिक 14 काम भइरहेको छ। त्यसको पछिल्लो प्रगतिबारे योजनाकी प्रमुख सजना अधिकारी।
6: अब अहिले चाहिँ ट्र्याक निर्माण गरिसक्यौँ, सजिलोसँग भेहिकल्सहरू चाहिँ मुभमेन्ट होस् भनेर अहिले चाहिँ ग्रेड कटिङको काम गर्दै त्यो माथिबाट जुन कटिङ गर्दै आएको थियो अब त्यसलाई पुरानै रोडको लेभलमा चाहिँ लिएर आउन अलिक नसकेला अथवा त्योभन्दा थोरै माथि लेभलमा लिएर आउन चाहिँ प्रयास गरिराखेका छौँ।
1: त्यो काम सकिन कति दिन लाग्छ अझै?
6: कटिङको काम चाहिँ हामी भोलि बेलुकासम्म सकाउनको लागि एकदमै प्रयास गरिराखेका छौँ। पर्सिसम्म पनि लाग्न सक्छ कटिङ, र त्यस पछाडि चाहिँ अब हामी त्यसमा ग्राभल सर्फेस एउटा गरेर अनि त्यसपछि यातायात सुचारू गर्छौँ।
1: यहाँले भने जस्तै यातायात त्यहाँबाट सञ्चालन हुनका लागि कति दिन जति लाग्न सक्छ अझै?
6: अब 4-5 भित्रमा चाहिँ सकिन्छ।
1: त्यो काम सकिन साथ कुन प्रकृतिका गाडीहरू सवारी साधनहरू गुड्न पाउनेछन्? सबै अथवा हल्का मात्र सुरुमा दिनुहुन्छ अथवा कसरी यातायात सञ्चालन गरिनेछ?
6: हामी अहिले चाहिँ ग्राभल सर्फेसम्म मात्रै गर्दैछौँ, किनकि अब एकदमै धेरै दिन भइसक्यो यातायातहरू अवरुद्ध भएको। अब हामी जति सक्दो छिटो ग्राभल सर्फेस गरेर सम्पूर्ण प्रकारका यातायातका सवारी साधनहरूलाई फ्लो गर्न दिन्छौँ।
1: भारी सवारी साधनहरू पनि गुड्न दिँदाखेरि कुनै प्रकारको जोखिम चाहिँ हुँदैन?
6: अहिलेको अवस्थामा जुन सडक भाँचेको छ त्यो भागमा चाहिँ छेउबाट हामी 5 छोडेर मात्रै भित्तातर्फ सडक निर्माण गरेका छौँ। त्यो कारणले अब त्यस्तो धेरै जोखिम हुने जस्तो देखिएको छैन। अब माथिको साइडतिर भित्तातर्फ चाहिँ अलिअलि लुज मेटेरियलहरू अझै पनि देखेको कारणले कहिलेकाहीँ त्यो चाहिँ ढल्न सक्ने सम्भावना चाहिँ छ। अब त्यसलाई पनि अब हामी अहिले तत्काल मोनिटरिङ गर्ने मान्छे राखेर नै त्यो अवस्थाको चाहिँ एकिन गर्दै पठाउन चाहिँ सकिन्छ।
0: उनी थिए नागढुङ्गा मुगलिन सडक आयोजनाकी प्रमुख सजना अधिकारी, साथी गनी अन्सारीसँग कुरा गर्दै। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। अब भने हामी सोमबार बेलुकी 9:15 मात्र आउनेछौँ। त्यस बेलासम्मको निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: 16th anniversary offer. Jatima chayo, tetima payo. Budget ra package ka paike rozaiko. Aba internet TV ra Wi-Fi 6 router pani tetimai paincha. Classic Tech ko kunai pani plan kharidma harek hapta 3 jana lai 3 mahina internet bonus ra masik 1 jana lai ru 12000 ko internet bonus. Samparka 9801004477. Classic Tech. Jatima chayo, tetima payo.
1: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
2: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
1: नेपाली पात्रो अब तपाईँको मोबाइलमा
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बिरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
5: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
1: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम
6: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस् हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ
1: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम
7: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
8: जहिले पनि यस्तै गर्छ एक बिहानै र समसाझै
9: को हो यो
10: हामी
11: सामुदायिक सूचना नेटवर्क सिआइएन साझा खबरको साथमा आएका छौँ
10: सुन्न नबिर्सनुस् है
11: हरेक दिन बिहान 6 बजे र बेलुका 7:30 बजे
12: साझा खबर अब सारा नेपाल तपाईँसँग
0: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
13: संसद तपाईँका आवाज तपाईँका सरोकार र सपनाहरू बोलिने थलो संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद
14: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन
15: तपाईँका दैनिक भोगाई तपाईँका प्रश्न तपाईँका सुझाव अब जोडिने छन् कानून निर्माण प्रक्रियामा
16: हाम्रा दुःखमा एउटा तरकारी खेती गरिछौँ र पानी पुग्रला अखन त यी हाम्रो खेती र बाली
13: खुला संसद सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद
15: सडकदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
13: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे CIN मार्फत देशैभरि कार्यक्रम हेलो सांसद।
9: शीतल जाऊ बाहिर पसलमा केही खाएर आइहाल, अहिले फेरि ढिलो होला नि।
10: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
9: ओहो, तिमी त घरको खाने भएछौ नि।
17: के को सरसल्लाह हो दुईजनाको?
10: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
17: सही भन्यौ शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
9: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
17: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
18: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ। विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब CIN।
19: ए 6 बजेको बिहानी र 7:30 को साँझ, बाल युवा वृद्ध वृद्ध महिलाको माझ, गाउँ सहर बिउजाउन CIN आउँछ, विकास र समृद्धिको खबर सुन आउँछ। बाली नाली चौपैया र खेतबारीको कुरा, पाटी पौवा भन्ज्याङ अनि चौतारीको कुरा, हिमाल चुली पहाड खोज तराई फाट पनि, कान थापेर सुनी बसौँ खबर आउँछ।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: विपद जुनसुकै बेला आउन सक्छ, बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको